0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटीटी प्लेटफर्महरूले अनुमति लिनुपर्ने भएको छ। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानूनी रूपमा नियमन गर्ने व्यवस्था गरेसँगै त्यस्ता प्लेटफर्महरूले अनुमति लिनुपर्ने भएको हो।
2: राष्ट्रपतिको प्रदेश अधिवेशनमा सभापतिको उम्मेद्वार बनेका 4 सांसद पराजित भएका छन्। पार्टीका महामन्त्री कविन्द्र बुर्ला कोटीले जिल्ला र प्रदेश समितिमा नजान गरेको लिखित निर्देशन नमाने उम्मेद्वार बनेका सांसद पराजित भएका हुन्। राष्ट्रपा सुदूरपश्चिम प्रदेशको सभापतिमा सांसद जनक सिंह धामे उम्मेद्वार हुनुहुन्थ्यो। कञ्चनपुर एकबाट प्रतिनिधि सभामा निर्वाचित भएका धामे सोमबार सम्पन्न प्रदेश अधिवेशनबाट पराजित हुनुभएको हो। राष्ट्रपा सांसदहरू बागमती सभापतिमा अच्युतम लामिछाने, गण्डकी सभापतिमा राजन गौतम र लुम्बिनी सभापतिमा मन्जु भूषाल पराजित भइसकेका छन्।
1: स्वास्थ्य बीमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बीमा बोर्डले विभिन्न 202 सेवा प्रदायक अस्पताललाई थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताको प्राथमिकतामा स्वास्थ्य बीमा कार्यक्रम रहेकाले बजेट निकासा निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ।
2: चितवनका 2 ठूला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ। बिरामीको चाप अस्वाभाविक रूपमा बढेपछि अस्पताल प्रशासनलाई सेवा व्यवस्थापन गर्न कठिनाई हुन थालेको हो।
1: जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गरिदिएको छ। बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी विरुद्ध लगाइएका 3 अभियोग मध्ये 2 अभियोग जिल्ला अदालत रूपन्देहीले फिर्ता गरिदिएको हो। लामिछानेसँगै सुप्रिम प्रकरणमा जीबी राई, कुमार रम्तेल, पूर्व डीआईजी छविलाल जोशी बन्जाडे लगायतका प्रतिवादीहरू विरुद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध अभियोग फिर्ता भएको हो। उनीहरू विरुद्धको सहकारी ठगीको मुद्दा कायम छ।
2: भारतमा चिया निकासी वर्षेनी ठप्प हुन थालेपछि चिया किसान र व्यवसायीले अबको समाधान तेस्रो मुलुक निकासी हुन सक्ने बताएका छन्। भारतबाट नेपाली चिया निर्यातमा पटक पटक कडाई गरेर अघोषित रूपमा निर्यात ठप्प बनाउने काम भइरहँदा त्यसको विकल्प तेस्रो मुलुक नै भएको व्यवसायीको भनाइ छ।
1: काठमाडौँ स्थित बंगलादेश दूतावासले यस वर्षको मौसमी उपहार स्वरूप बंगलादेशी आँप वितरण गरेको छ। नेपालभरिका विशिष्ट मित्रहरूलाई सद्भावना मित्रताको कूटनीतिक प्रतीकका रूपमा आँप वितरण गरेको दूतावासले जनाएको छ। बंगलादेशका उत्कृष्ट प्रजातिका 1,750 केजी आँप वितरण गरिएको हो।
2: सरकारले विकास निर्माणका लागि छुट्याएको पूँजीगत बजेटको खर्च अवस्था अत्यन्त कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 पूरा हुन 1 बाँकी रहँदा कुल विकास बजेटको केवल 32.53% मात्र खर्च भएको छ।
1: भ्रेकुटी हिमालको काखमा देखिने 108 कुण्ड जलवायु परिवर्तनका कारण पछिल्लो समय संकटमा पर्दै गएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। मनाङ र मुस्ताङ जिल्लाको चीन तिब्बतको सिमानामा 6,476 मिटरको उचाइमा अवस्थित यहाँको ताल क्षेत्रमा तापक्रम बढेसँगै हिम पहिरो सहित ढुङ्गा र गेग्रान खस्दा ताल पुरिएर संकटमा परेका छन्। दामोदर कुण्डमा तीर्थालु र भ्रिकुटी हिमाल क्षेत्रमा पर्यटक लिएर जाने दामोदर कुण्ड गाउँपालिका 4 सुर्खाङका टुरिस्ट गाइड पासाङ गुरुङ अहिले साना साना कुण्डहरू सबै पुरिएको र केही मात्रै देखिने गरेको बताउनुहुन्छ।
2: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेसामा पनि सिप परीक्षण गर्ने भएको छ। बुधबार आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। सिप परीक्षणका लागि $100 करिब 15,000 रुपियाँ शुल्क तोकिएको छ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरानले 3 महिनादेखि जारी द्वन्द अन्त्य गर्ने उद्देश्यसहित सोमबार डिजिटल रूपमा हस्ताक्षर गरिएको समझदारीलाई दुई पक्षले आफ्नो विजयका रूपमा प्रस्तुत गरेका छन्। तर सम्झौताको आधिकारिक पाठ सार्वजनिक नभएकाले यसको वास्तविक प्रावधानबारे स्पष्टता नआउँदा दुवै देशबीच गम्भीर मतभेद कायमै रहेको देखिएको छ। इरानले उक्त सम्झौतालाई अमेरिका र इजरायल विरूद्धको कूटनीतिक तथा रणनीतिक विजयका रूपमा व्याख्या गरेको छ। इरानका उपविदेश मन्त्री काजेम घरी बाबादीले राज्य टेलिभिजन मार्फत प्रतिक्रिया दिँदै शत्रुका उद्देश्यहरू पूर्ण रूपमा असफल भएको र इस्लामिक गणतन्त्र इरानले ठूलो सफलता हासिल गरेको दावी गरेका छन्। अमेरिकी पक्षले भने यो समझदारीले पश्चिम एसियामा स्थायित्व कायम गर्न सहयोग पुर्याउने र विश्व बजारमा सकारात्मक प्रभाव पार्ने बताएको छ।
2: अब खेल खबर। सेनेगल विरुद्धको खेलमा फ्रान्स विजयी भएको छ। खेलमा फ्रान्स 3-1 विजयी भएको हो। फ्रान्सका लागि कप्तान क्लेन एम्बाफे र ब्राडली बाराकोलाले गोल गरे। अहिले फिफा विश्वकपमा इराक र नर्वे खेलिरहेका छन्। आज बिहान नै अर्जेन्टिना र अल्जेरिया बीच खेल हुँदैछ। यो खेल बिहान 7:15 सुरु हुनेछ।
1: अब कला र मनोरञ्जन सम्बन्धी खबर। काठमाडौँ महानगरपालिकाले राजधानीका सार्वजनिक स्थलहरूलाई चलचित्र र सांस्कृतिक गतिविधिको खुल्ला मञ्च बनाउने उद्देश्यसहित यही असार 5 गतेदेखि टोलटोलमा फिल्म महोत्सव आयोजना गर्ने भएको छ। महानगरले आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने लक्ष्य राखेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पूर्व तयारी स्वरूप यो कार्यक्रम सुरु गर्न लागेको जनाएको छ। असार 1 गते आयोजित विशेष पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवको आधिकारिक लोगो सार्वजनिक गर्दै कार्यक्रमको औपचारिक घोषणा गर्नुभएको हो।
2: अब विचार विश्लेषणको पालो। रमेश प्रसाद तिमिल सेनाको विचार रहेको छ। हिमालय टाइम्सले मानव अधिकारको ज्वलन्त प्रश्न गरिबी नियन्त्रण कि गरीब नियन्त्रण शीर्षकमा रहेको छ। सुर्खेतमा डालोबाट काफल होइन सरकारको प्रतिष्ठा पोखिएको हो। सिरहामा ड्रममा मोबाइल होइन सरकारको चरित्र चोबलिएको हो। कैलालीमा भिरबाट गरीबको टेम्पो खसालिएको होइन सरकारप्रतिको विश्वास खसालिएको हो। ढुङ्गा मुडा गरेर घर भत्काइएको होइन भरोसा भत्काइएको हो। यसै गरी सरकारको साख सकिँदै जान्छ र नागरिकको भरोसा टुट्दै जान्छ। गरिब अपराध होइन राज्यका संयन्त्रहरू गरिब नागरिकप्रति कठोर र शक्तिशाली र पहुँच भएका समूहप्रति सहनशील देखिएनन् भने समानताको सिद्धान्त कमजोर हुन्छ। त्यस अवस्थामा नागरिकले राज्यलाई संरक्षणको स्रोतभन्दा नियन्त्रणको माध्यमका रूपमा अनुभव गर्न थाल्छन् जुन लोकतान्त्रिक समाजका लागि चिन्ताजनक सङ्केत हो।
1: विद्यालय शिक्षा मानवता सहितको मानव बनाउने प्रक्रिया शीर्षकमा भरत सिग्देलको विचार कान्तिपुर दैनिकमा छापिएको छ। जीवन लक्ष्य प्राप्तिको यात्रा हो, त्यसैले हामी सबै जिम्मेवार बनौँ। अनुशासन र नियमका नाममा ढुङ्गा झैँ जड बनेर बस्ने होइन, बरु फूल झैँ कोमल सुगन्धित प्रेमिल र मनोहर बन्न कोसिस गरौँ। जिम्मेवार समाज र जिम्मेवार विद्यालय प्रेमिल तथा प्रेरक अभिभावक समानुभूतिपूर्ण शिक्षक अनुशासित विद्यार्थी एक व्यक्ति परिवार समाज र राष्ट्र निर्माणका आधार हुन्। हरेक ढुङ्गामा मूर्ति बन्ने सम्भावना हुन्छ भने हरेक मानवमा महामानव बन्ने सम्भावना पनि। तर विद्यार्थी ढुङ्गा होइनन्, हरेक ढुङ्गालाई मूर्तिमा रूपान्तरण गर्न सक्ने सम्भावनाका सुबास हुन्। विचारणीय कुरो यो पनि छ कि विद्यार्थीलाई खुसी र सुखी बनाउने बहानामा औपचारिक शिक्षाको अधिक भार बोकाएर हामी दुखी त भइरहेका छैनौ।
2: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: माडीवासीहरूका लागि खुसीको खबर।
3: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
4: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
6: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
2: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915
3: यस समय सूचकका साथमा
4: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-7053 98-550-77-061 र 98-550-77-053
5: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
6: It's 6 o'clock अहिले 6 बजेको छ

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 3 गते बुधबार, सन 2026 जुन 17 तारिक जेठ शुक्ल पक्षको तृतीय तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको मुगुको रेडियो मुगु 107.4 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: कानून भन्दा माथि मन्त्रीका बोली विधि पन्छाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना।
0: साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रुपैयाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ।
1: आज विश्व खडेरी विरुद्ध सङ्घर्ष दिवस, यस वर्ष एल निनोका कारण खडेरीको जोखिम उच्च, पानी जोगाउनेदेखि राहतसम्मको पूर्व तयारी थाल्न विज्ञको सुझाव।
4: मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो, उम्रेन भनेपछि तत्काल राहतको लागि राहतको निर्माण गरेर उसलाई कति दिने त, किन भन्दा उ त बाँच्नु पर्यो नि पहिला चाहिँ।
0: G7 सम्मेलन अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित, युक्रेनको समर्थन र रुसमाथि थप प्रतिबन्ध लगाउने सहमति।
1: र विश्वकप फुटबलमा फ्रान्स र नर्वेको विजय सुरुवात, फ्रान्सका एम्बाबेको कृतिमानी गोल, अहिले पाउने 7 बजे अर्जेन्टिना र अल्जेरिया खेल्दै।
5: हेलो
6: हेलो बुढी, के छ खबर?
5: ठिकै छ, चलेकै छ।
6: ल भिडियो अन गर् त, तलाई हेरौँ।
5: भिडियो अनै छ त, देख्नु भएन र?
6: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
5: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
7: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
8: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
9: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ, टेकमाइललाई टेकमाइललाई।
10: सिप हुन्छ साथमा, रोजगारी हातमा।
11: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
12: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसएई एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्षीय डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
13: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
14: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
15: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
11: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98-550-39-122 र 98-550-39-123।
0: व्यङ्ग्यात्मक स्टाटस लेख्नुभयो, मलाई पनि राजदूत बन्नु छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुहोस् न। त्यस्तै जेठ 28 संसद बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले भन्नुभयो, यो नैतिक आँट नैतिक उचाइ म प्रति औँलो ठड्याउने माननीय जीवहरूलाई पनि प्राप्त होस्, शुभकामना छ, तर तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्ने छन्। चुनावी अभियानदेखि सरकार सञ्चालनसम्म आइपुग्दा प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको मन्त्री परिषदका सदस्यहरूले ठेकेदार वा आलोचकलाई लक्ष्य गर्दै कानुनी प्रक्रियाभन्दा बाहिरको दण्डात्मक भाषा प्रयोग गर्दै आएका छन्। शब्द फरक भए पनि ती अभिव्यक्तिले राज्य शक्ति प्रयोगको सीमा र कानुनी शासनबारे प्रश्न उठाएका छन्। राष्ट्रिय मानवाधिकार आयोगकी पूर्व सदस्य समेत रहेकी अधिवक्ता मोहना अन्सारी कसैले कानुन उल्लङ्घन गरेको छ भने कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाउन सकिने भए पनि सार्वजनिक रूपमा त्यस किसिमका भाषा प्रयोग गर्न उपयुक्त नहुने बताउनुहुन्छ। त्यस्तै नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरे सार्वजनिक खरिद ऐन वा अरू कुनै नियमदेखि शब्दकोशसम्म खोज्दा नपाइने शब्द प्रयोग गरेर मन्त्री सुनिल लम्सालले समग्र पूर्वाधार विकास र निजी क्षेत्रलाई तर्साउन खोजेको बताउनुहुन्छ। कानूनभन्दा माथि मन्त्रीका बोली विधि पन्छ्याएर धम्की शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी डाक्टर आरजु राणाले आउँदो साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराउनु भएको छ। उहाँहरूले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई इमेल मार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिनुभएको हो। स्वास्थ्य उपचारका क्रममा नेपाल बाहिर रहेका देउबा दम्पतिले विभागको अनुसन्धानमा सहयोग गर्ने बताउनु भएको छ। विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाएको 4 पेज लामो इमेल उहाँहरूले आफूहरू विरुद्ध भ्रमपूर्ण भाष्य सृजना नगर्न र धरपकड नगर्न समेत अनुरोध गर्नुभएको छ। देउबा दम्पतिले आफूहरू विरुद्ध धरपकड नगर्न सर्वोच्च अदालतबाट गएको जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराउनु भएको छ। गएको असोज महिनामा परेको उजुरीका आधारमा विभागले अनुसन्धान टोली गठन गरेको थियो। सम्पत्ति शुद्धिकरण विभागलाई देउबा दम्पतिको पत्र आजको अन्नपूर्णमा खबर छ।
0: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेसामा पनि सिप परीक्षण गर्ने भएको छ। आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। सिप परीक्षणका लागि $100 झन्डै 15,000 रुपियाँ शुल्क तोकिएको छ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाइ मान्यता आरपिएल बापत $50 शुल्क लाग्नेछ। गएको माघ 11 नेपाल र साउदी बीच श्रम सम्झौता भएको थियो। सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा 6 सदस्य अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति व्यवस्था गरिएको छ। यसले सम्झौता कार्यान्वयनको अनुगमनदेखि मूल्याङ्कनसम्म गर्नेछ। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सूचना निकालेर साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको हो। सूचना अनुसार सिप परीक्षणका लागि श्रमिकलाई 3 पटकसम्म मौका दिइनेछ। यसमा अनुत्तीर्ण भएमा श्रमिक साउदी जान पाउने छैन। साउदीले यो कार्यक्रम सबै स्रोत देशमा लागू गरेको जनाएको छ। यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघले हिजो युवा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको ध्यानाकर्षण समेत गराएको छ। कान्तिपुर दैनिकमा खबर छ। यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई नियन्त्रणमा लिएको छ। राहदानी खरिदको ठेक्का सम्बन्धी अनियमितता अनुसन्धानका क्रममा अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो। अख्तियारको टोलीले अर्याललाई सोमबार बेलुका धनगढीबाट काठमाडौँ आउने क्रममा त्रिवनन्तराष्ट्रिय विमानस्थलबाट समातेको थियो। त्यसपछि केसी पक्राउ परेका हुन्। राहदानी खरिदसँग सम्बन्धित अनियमिततामाथि अनुसन्धान गर्ने सिलसिलामा उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। विशेष अदालतले महानिर्देशक अर्याल र निर्देशक सुनिल कुमार केसीलाई 4 दिन थुनामा राख्न हिजो अख्तियारलाई अनुमति दिएको छ। यसै गरी विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमलाई भ्रष्टाचार मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले गौतमलाई थुनामा पठाउने आदेश गरेको हो। पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा दायर भएको मुद्दामा बयान दिन उनी अदालतमा उपस्थित भएका थिए। का तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरुद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोग मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,79,648.59 रुपियाँ असुल उपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।
1: औषधि व्यवस्था विभागले एकैपटक 5,000 भन्दा बढी औषधि पसलहरूको दर्ता रद्द गरेको छ। नियमानुसार नवीकरण हुन नआएका 5,302 औषधि पसलको एकै दिन दर्ता खारेज गरिएको हो। विभागका निमित्त महानिर्देशक सेवानी खड्गीले औषधि ऐन 2035 दफा 11 भएको संशोधित व्यवस्था अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको जानकारी गराउनु भएको छ। नवीकरण नगरिएका औषधि उत्पादन अनुज्ञापत्र सिफारिस पत्र तथा प्रमाण पत्रहरू स्वतः रद्द हुने व्यवस्था ऐनमा रहेको छ। 28 जेठ 2083 नवीकरण म्याद समाप्त भएका र तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलहरूको दर्ता प्रमाण पत्र स्वतः रद्द भएको हो। 8 महिना अघि बनेको नियमावलीको संशोधित व्यवस्था अनुसार विभागले तोकेको समयभित्र दर्ता हुन नआएकाहरूलाई खारेज गर्न सक्ने व्यवस्था छ। विभागका अनुसार देशभर 26,300 फार्मेसी रहेका छन्। आजको नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा एलनिनोका कारण खडेरीको जोखिम र गर्नुपर्ने पूर्व तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
17: NMB Capitalको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capitalको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
18: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। Better appliances, बेचरको बानी लाग्छ।
19: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कानुन भन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की, कानुनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना, नेपाल फर्कने सहज वातावरण बनाइदिन देउबा दम्पतिको सरकार समक्ष आग्रह, साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रुपैयाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ, नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक गौतमलाई भ्रष्टाचार मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश, एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। आज विश्व खडेरी विरुद्ध सङ्घर्ष दिवस बढ्दो मरुभूमिकरण र खडेरी विरुद्ध जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ। आज खडेरीका कारण हुन सक्ने खाद्य असुरक्षादेखि वातावरणीय मुद्दाहरूबारे चर्चा गर्दै गर्दा केही दिन अघि विकास भएको एल निनोका कारण यस वर्ष नेपालमा पनि खडेरीको जोखिम बढाएको छ। विश्व मौसम संगठन WMOका अनुसार यही जुन 11 तारिक अर्थात 6 दिन अघि एल निनो विकास भएको हो। यसपटक सुपर एल निनोका रूपमा विकास भएर चरम खडेरी ल्याउन सक्ने WMOको चिन्ता छ। एल निनोको असर नेपालमा चाहिँ कस्तो पर्न सक्छ त? थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
20: विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् एल निनो र लानिना। सरल भाषामा भन्नुपर्दा यो प्रशान्त महासागरको पानी असामान्य रूपमा तात्ने वा चिसिने प्रक्रिया हो। समुद्रको पानी सामान्य भन्दा धेरै तात्यो भने त्यसलाई एल निनो भनिन्छ। त्यसको उल्टो प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई लानिना भनिन्छ। अहिले एलनिनो अर्थात् प्रशान्त महासागरको पानी असामान्य रूपमा तातेको अवस्था हो। यसमा समुद्रबाट उठेको तातो बाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई समेत कमजोर बनाउँछ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल एलनिनोको प्रभाव नेपालमा स्पष्ट देखिने गरेको बताउनुहुन्छ।
4: 1981 2020 हाम्रो आफ्नै अध्ययनमा एलनिनो वर्षहरूमा 20% चाहिँ पानीको मात्रा घटेको हामीले पाएका छौँ र यसमा चाहिँ फेरि चौतर्फी अलिक बढी चासोको रूपमा अहिले हेरिएको छ। कतै अहिलेको एलनिनो चाहिँ अधिक शक्तिशाली हुने र यो चाहिँ 1877 एलनिनोले चाहिँ चरम भोकमरी सिर्जना गरेको थियो भनिन्छ, होइन? अब त्यो स्थितिमा त पुर्याउँदैन भन्ने किसिमको एउटा चासो रहेको छ।
20: यसअघि सन् 1982, 1997 र 2015 पनि शक्तिशाली एलनिनो विकास भएका थिए। तर यसपालि विकास भएको एलनिनो यसअघि सन् 1877 विकास भएको जस्तै सुपर एलनिनो हुन सक्ने धेरै बिग्रेको चिन्ता छ। त्यसै यसपालि मनसुन भित्र नै केही ढिलाइ भएको छ, तर यसमा भने एलनिनो भन्दा पनि अरू प्रभावको कारण हुन सक्छ। प्रशान्त महासागरमा विकास भएको एलनिनोको प्रभाव नेपालमा देखिन केही समय लाग्ने भएकोले साउन भदौमा सुक्खा ल्याउन सक्छ।
4: एलनिनो सुरु भइसकेपछि त्यसको प्रभाव हामी कहाँ पर्ने चाहिँ एउटा ल्याग टाइम हुन्छ, होइन? अहिलेको स्थितिमा चाहिँ जुलाईमा भन्दा हाम्रो चाहिँ अगस्त र सेप्टेम्बरमा एलनिनोले बढी सुक्खा हुने देखाउँछ।
20: एलनिनोको प्रभाव यो मनसुनमा मात्र होइन, आउँदो हिउँदमा पनि देखिन सक्छ। विश्व मौसम संगठनका अनुसार सन् 2027 यसको प्रभाव अझै बढ्न सक्ने भएकाले आउँदो हिउँद र प्री मनसुनमा पनि खडेरीको जोखिम उत्तिकै रहन्छ।
4: यो मनसुन चाहिँ कमजोर हुने र कम वर्षा हुने भन्दै गर्दाखेरि फेरि अब आउने पोस्ट मनसुन अथवा चाहिँ आउने हिउँद पनि यसबाट प्रभावित हुने चाहिँ हामी देख्छौँ। किन भन्दा यसको प्रभाव 2026 र 2027 हुने आकलन गरिएको छ।
20: विज्ञहरूले बितेका केही महिनादेखि अत्यधिक चिन्ता व्यक्त गरिरहेको एलनिनो केही दिन अघि विकास भइसकेको छ। हुन त थप विकास हुँदै जाँदा अहिले अनुमान गरेको जस्तो सुपर एलनिनो नहुन सक्छ, तर देखिने सम्भावना पनि उत्तिकै रहेकाले अहिले नै पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलको सुझाव छ।
4: सिड ब्याङ्क चाहिँ पालिकाले एउटा बनाइराख्यो भने जस्तै अब विषम परिस्थितिसँग जुद्धाखेरि कुनै हामीले बिउ लगाएको नउम्रिन सक्यो नि त, त्यो अवस्थामा चाहिँ विकल्प दिनको लागि चाहिँ विभिन्न बाली नालीको दिन सकियो। त्यसपछि अर्को चाहिँ सिँचाइको प्रबन्ध चाहिँ हामीले कुन रूपमा गर्न सक्छौँ, एउटा चाहिँ हामीले आफ्नो गाउँपालिका अथवा वार्डमा एउटा नक्साङ्कन, जस्तै यो सुक्यो भने विकल्प के त, जस्तै एउटा इनार छ ठुलो इनार, त्यो इनार सुकेको अवस्थामा अर्को कुन ठाउँमा चाहिँ पानीको स्रोत छ, अर्को खोला सुक्दाखेरि त्यसको विकल्प के, त्यो विकल्प हामीले त्यसरी हेर्नु पर्यो। अर्को चाहिँ हामीले जल संरक्षण गर्नको लागि चाहिँ पानीलाई बचाउनु पर्नेछ, सिँचाइमा पनि त्यो धेरै पानी खेर जान नदिने, जस्तै हामी चाहिँ थोपा सिँचाइ भन्छौँ नि, होइन? त्यतातिर कसरी हामी जान सक्छौँ? अर्को भनेको चाहिँ पोखरीहरू चाहिँ हामीले निर्माण गरेर चाहिँ त्यो कामहरू जस्तै त्यस्ता क्षेत्रहरू पहिचान गर्नु पर्यो पालिकाहरूले चाहिँ, त्यो सक्छ स्थानीयले चाहिँ। अनि अर्को चाहिँ किसानलाई चाहिँ मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो उम्रेन भनेपछि तत्काल राहतको लागि राहतको निर्माण गरेर उसलाई कति दिने त, किन भन्दा उ त बाँच्नु पर्यो नि पहिला चाहिँ।
20: सन् 1877-78 सुपर एलनिनोले विश्वभर भीषण खडेरी र अनिकाल निम्ताएको थियो। 18 महिनासम्म चलेको एलनिनोका कारण एसिया अफ्रिकाका साथै ब्राजिल जस्ता देशले खडेरी र अनिकाल भोग्दा 5 करोडभन्दा बढी मानिसले ज्यान गुमाएको अनुमान छ, जसलाई मानव इतिहासमै परेको सबैभन्दा भयावह वातावरणीय विपत्ति मानिन्छ। आशा गरौँ यसपालिको एलनिनोको प्रभाव त्यही रूपमा देखिँदैन, तर सम्भावनाको सुई त्यतातिर पनि देखिएकाले सरकारले तयारी तीव्र बनाउनुपर्छ।
0: त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, देशका 50% भन्दा धेरै सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी अध्ययन गर्छन्। यसले स्पष्ट देखाउँछ गाउँका विद्यालयमा विद्यार्थीको चरम अभाव। गाउँबाट बढ्दो बसाइसराइ र गुणस्तरीय शिक्षाका लागि सहर पस्ने प्रवृत्तिका कारण गाउँका सामुदायिक विद्यालय रित्तिँदै गएका छन्। विद्यार्थीलाई गाउँकै विद्यालयमा आकर्षित गर्ने सरकारको नीति र कार्यक्रम नआए आउँदा दिनमा यो समस्या झनै विकराल बन्ने शिक्षाविदहरू बताउँछन्। गाउँका विद्यालय धमाधम बन्द हुँदै एक आपसमा गाभिन थालेपछि गाउँको पहिचान समेत मेटिँदै जान थालेको छ। गाउँका विद्यालय रित्तिँदै सहरमा भने भर्नाकै समस्या शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक सन्तान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-5353
22: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना
23: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ
22: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आआफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन
24: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा

0: ई सेवा खल्ती कनेक्ट आईपीएस फोन पे इजी लोन प्रभु मनी ट्रान्सफर डिजिटल टिग टीएमएस जस्ता सेवा वित्तीय प्रविधिका उदाहरण हुन्। यिनले बैङ्कसम्म पुग्नुपर्ने र लाइन बस्नुपर्ने झन्झट हटाइदिएको छ। खाता खोल्नेदेखि सेयर कारोबार, अनलाइन बुकिङ, अनलाइन टिकेटिङ, भिडियो केवाईसी, खाता बन्द गर्ने जस्ता सेवा वित्तीय प्रविधिले नै सम्भव तुल्याएका छन्। व्यवसायहरूको दैनिक कारोबार, डिजिटल बिलिङ र अकाउन्टिङ सिस्टम निर्माण गर्ने वित्तीय प्रविधि कम्पनी आईएमएस सफ्टवेयर प्रणालीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारका अनुसार नेपालमा कोभिड-19 महामारीपछि नगद रहित कारोबार तीव्र बनेको हो। अहिले सर्वसाधारण गोजीमा नगद नहुँदा पनि सामान किन्न सक्ने भएका छन्। उहाँ भन्नुहुन्छ, फोन पे वा नेपाल पे जस्ता प्रविधिले नेपालबाट विदेशी नै पैसा पनि जोगाएका छन् र कारोबारलाई पारदर्शी बनाएका छन्। नेपालमा फिनटेक अन्तर्गत डिजिटल भुक्तानीको जग बसिसकेको F1 सफ्टका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष शर्मा पनि बताउनुहुन्छ, F1 सफ्टले नै सन् 2009 नेपालको पहिलो वालेट एवं पेमेन्ट गेटवे ई सेवा विकास गरेको थियो। अहिले 22 मोबाइल वालेट सञ्चालनमा छन्। डिजिटल वालेट र मोबाइल ब्याङ्किङ एप जस्ता वित्तीय प्रविधिले व्यक्तिको कारोबारको तथ्याङ्क राख्ने र त्यही तथ्याङ्कका आधारमा बैङ्कले बिना धितो कर्जा दिने सुविधा ल्याइसकेका छन्। फैलिँदै वित्तीय प्रविधि, बढ्दै डिजिटल कारोबार, कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। फ्रान्समा चलिरहेको G7 शिखर सम्मेलनमा इरान अमेरिका सम्झौता प्रमुख एजेन्डा बनेको छ। विश्वका 7 प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले यो सम्झौताको स्वागत गर्दै कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मेलनको क्रममा इरानसँग भएको सम्झौताको पूर्ण पाठ केही दिनभित्र नै सार्वजनिक गरिने बताउनु भएको छ। यद्यपि सम्झौताका कतिपय पक्ष अझै स्पष्ट नभएको र विशेष गरी लेबनानको विषय विवादको केन्द्र रहेको देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानले सम्झौताका लागि इजरायलले लेबनानबाट आफ्नो सैन्य उपस्थिति अन्त्य गर्नुपर्ने माग राख्दै आएको छ। तर अमेरिकी अधिकारीहरूले इजरायलको लेबनानबाट फिर्ती सम्झौतामा समावेश नभएको बताएका छन्। यसैबीच G7 नेताहरूले संयुक्त वक्तव्य मार्फत युक्रेनप्रति आफ्नो स्पष्ट समर्थन दोहोऱ्याएका छन्। नेताहरूले इरान अमेरिका सम्झौतालाई समर्थन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्ने बताएका छन्। साथै इरानसँग थप व्यापक र दीर्घकालीन कूटनैतिक समझदारी आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्। सम्मेलनका क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा विभिन्न अरब राष्ट्रका नेताहरूसँग पनि छलफल गर्नुभएको छ। G7 सम्मेलनमा भएका निर्णयहरूले युक्रेन युद्ध, मध्यपूर्वको सुरक्षा चुनौती तथा विश्व आर्थिक स्थिरता जस्ता प्रमुख अन्तर्राष्ट्रिय मुद्दामा सदस्य देशहरूबीचको साझा धारणा झल्काएको विश्लेषण गरिएको छ।
0: अब खेल खबर। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वेले विजयी सुरुवात गरेका छन्। नर्वेले इराकलाई 4-1 पराजित गरेको छ। नर्वेका एर्लिङ ह्यालान्डले 2 गरे। यस्तै क्रिस्टियन थर्स्टबेट्स र मार्टिन ओडेगार्डले 1-1 गरेका छन्। इराकका कप्तान आयमन हुसेनले 1 फर्काएका छन्। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई हराउँदै विजय सुरुवात गरेको छ। न्युयोर्कको न्युजर्सी स्टेडियममा गैराती सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई 3-1 अन्तरले पराजित गर्दै महत्त्वपूर्ण 3 अङ्क जोडेको हो। फ्रान्सको जितमा कप्तान केलियन एम्बापेले 2 गरे। खेलको पहिलो हाफ गोलरहित बराबरी भएकामा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो। खेलको 66 मिनटमा माइकल ओलिसेको पासमा इम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि 82 मिनटमा एड्रियन राबिओटको पासमा ब्राडली बार्गालाले गोल थप्दै फ्रान्सको अग्रता 2-0 बनाए। इन्जुरी समयको 5 मिनटमा इब्राहिम न्यायले सेनेगलका लागि 1 फर्काए पनि त्यसको 1 मिनटपछि एम्बापाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि 3 गोल गर्दै फ्रान्सको जित पक्का गरे। यससँगै एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पुरा गर्दै ओलिभियर जिरुडोको 57 गोलको कीर्तिमान तोडेका छन्। विश्वकपमा एम्बापेको कुल गोल संख्या 14 पुगेको छ। विश्वकप फुटबलमा अहिले बिहान 6:45 साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्।
1: अब केही खबर संक्षेपमा। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष 82-83 कुल बजेट खर्चको संशोधित अनुमान बढाएको छ। अर्धवार्षिक समीक्षा मार्फत कुल बजेटको अनुमान संशोधन गर्दै 16,88,32 खर्च हुने संशोधित अनुमान गरिएको थियो। तर जेठ 15 संसदमा पेश गरिएको आर्थिक वर्ष 83-84 बजेटको अनुसूचीमा संशोधित अनुमान 8 अर्बले बढाउँदै 16,96,32 पुर्याइएको

0: नेपाली चिया निर्यातमा भारतले अवरोध गरेपछि पूर्वी नेपालका किसान उद्योगी र निर्यातकर्ता यति बेला निराश बनेका छन्। चिया निकासीको मुख्य सिजनमै भारतले अवरोध गरेका कारण यसपटक उत्पादित चिया गोदाममा थन्किएको हो भन्ने चिन्ता व्यवसायीको छ। सरकारी तहमा कूटनीतिक पहलको कुरा भइरहे पनि ठोस परिणाम भने देखिएको छैन। नेपाल निर्यात व्यवसायी महासंघले प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्ष नरेन्द्र मोदीलाई टेलिफोन गरेरै यो समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो। चिया अवरोधमा प्रधानमन्त्रीको साथ खोज्दै व्यवसायी आजको कारोबारमा खबर छ।
1: नेपाल भारत सीमा दश गजा र सीमा स्तम्भहरूको अध्ययन सकेको संयुक्त फिल्ड सर्वे टिमका अधिकारीहरू पूर्वदेखि पश्चिमका सीमा स्तम्भ र त्यहाँ हुन सक्ने सम्पूर्ण गतिविधिमाथि निगरानी गर्न सेटेलाइट प्रणाली जीपीएस जडान गर्न सहमत भएका छन्। बाँके बर्दिया दाङ र कपिलवस्तुसँग सीमा जोडिएका क्षेत्रको दश गजाको स्थलगत अवस्था अध्ययन तथा निरीक्षण सकेको तीन नम्बरको फिल्ड सर्वे टोलीको हिजो नेपालगञ्जमा सम्पन्न संयुक्त बैठकका अधिकारीहरूले दश गजाको सुरक्षाका लागि जीपीएस जडान गर्न सहमत भएका खबर अन्नपूर्ण पोस्टले छापेको छ।
0: राजसभाको प्रदेश अधिवेशनमा सभापतिको उम्मेद्वार बनेका चार सांसद पराजित भएका छन्। पार्टीका महामन्त्री कविन्द्र बुरुला कोटीले जिल्ला र प्रदेश समितिमा नजान गरेको लिखित निर्देशन नमानी उम्मेद्वार बनेका सांसद पराजित भएका हुन्। राजसभा सुदूरपश्चिम प्रदेश सभापतिमा सांसद जनक सिंह धामी, बागमती सभापतिमा सांसद अच्युतम लामिछाने, गण्डकी प्रदेशका सभापतिमा सांसद राजन गौतम र लुम्बिनी सभापतिमा सांसद मन्जु भूषाल पराजित हुनुभएको खबर कान्तिपुरमा छ।
1: काया कैरनमा अब पालो उखानको
0: खेल्नेलाई भन्दा हेर्नेलाई मज्जा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: कानुनभन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की, कानुनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना।
1: साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रुपैयाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ।
0: आज विश्व खडेरी विरुद्ध संघर्ष दिवस, यस वर्ष एल निनोका कारण खडेरीको जोखिम उच्च, पानी जोगाउनेदेखि राहतसम्मको पूर्व तयारी थाल्न विज्ञको सुझाव।
1: G7 शिखर सम्मेलन, अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित, युक्रेनको समर्थन र रुसमाथि थप प्रतिबन्ध लगाउने सहमति।
0: र विश्वकप फुटबलमा फ्रान्स र नर्वेको विजयी शुरूआत, फ्रान्सका एम्बाबेको कृतिमानी गोल, अहिले पाउने 7 बजे अर्जेन्टिना र अल्जेरिया खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको, उसै पनि भिडभाड हुने सरकारी अस्पतालमा अहिले हप्ताको 2 दिन सार्वजनिक बिदाले बिरामीलाई थप शास्ति दिएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना डाक्टरले भिडमै बिरामी जाँच गर्दैछन्, छेवैमा एक्सरे पनि छ, त्यो एक्सरे हेर्दै ती डाक्टरले सोध्दैछन्, कसको छाती हो यो? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
2: त्यो चाहिँ सर्वसाधारण जनताले गर्ने आक्रोश गर्ने अभिव्यक्ति त्यो बेग्लै कुरा हो। जिम्मेवार ठाउँमा बसेका मान्छेले जिम्मेवार पुरा नगर्ने चाहिँ जो कोही हो, अथवा मन्त्री होला, ठेकेदार होला, व्यापारी होला, त्यसका खुट्टा भाँच भनेर चाहिँ आदेश दिन मिल्छ? कति अराजक रहेछन् यिनीहरू।
3: तर सबैमा चाहिँ काम नगर्ने, काम नसिद्ध्याउने, होइन, धेरै ठाउँमा चाहिँ ठेक्का लिने, पेटी ठेक्काहरू दिने, अलपत्र छोड्ने, पेस्की लिने, यस्तो खालको अराजकता त छ नि त, होइन? निर्माण क्षेत्रमा
2: त्यसलाई तपाईँ चाहिँ कानुनी कारवाही गर्ने हो कि त्यस्तो किन भयो भने सत्तामा शक्तिमा बस्नेहरूले समयमा तपाईँ भुक्तानी नदिने, निर्माण व्यवसायीको पनि चाहिँ कमी कमजोरी छ, मैले पनि देखेको छु, भोगेको छु। तर मुख्य चाहिँ अब बेलामा तपाईँ चाहिँ भुक्तानी दिनु पर्यो, अनि त्यसको सुपरभिजन गर्नु पर्यो, काम नगर्नेलाई चाहिँ त्यस अनुसारको सजाय दिने चाहिँ कानुनी कारवाही गर्नु पर्यो, अनि चाहिँ सत्तामा सक्दिनँ बस्ने त्यस्ताका खुट्टा भाँच भन्यो भने के हुन्छ?
3: अहिलेको अवस्थामा अब दुई देश बीचको सम्बन्धका विषयहरू पनि आएका छन्। परराष्ट्र मन्त्री, त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत गएर आउनु भएको छ, होइन? अहिले चीन भ्रमणमा हुनुहुन्छ परराष्ट्र मन्त्री। अहिले एपिजेको प्रतिवेदन पनि अगाडि बढेन। चिया निर्यातमा अवरोध भएको छ, 30-33 उद्योगहरू बन्द भएका छन्। सुस्ताको समस्या बल्झिएको छ। यो के हुँदैछ?
2: यो साम्राज्यवादीहरूले नै यहाँ नेपालमा ठाडो हस्तक्षेप गरे, हस्तक्षेप गरेपछि चाहिँ उनीहरूको योजना अनुसार तपाईँ चाहिँ यिनी आए र आएर तपाईँ चाहिँ नि अब सुरुवात नै तपाईँ एउटा फासिस्ट रकमबाट तरिकाबाट सुरु गरे काठमाडौँमा बसेका चाहिँ हजारौँ हजार सुकुम्बासीमाथि जुन खालको एउटा आक्रमण गरे त्यसले के बताउँछ भनेर भन्दाखेरि यिनी चाहिँ एउटा अब एउटा तयार गरेका बाह्य शक्तिले तयार गरेका खेताला हुन् यिनी यिनी देशको राष्ट्रियता सार्वभौमता र अखण्डताको रक्षा गर्न सक्दैनन् नेपालको यिनीबाट रक्षा हुन्न सर्वसाधारण जनताको तपाईँ चाहिँ सेवा सुविधा यिनीबाट हुन्न यिनी चाहिँ लुटपाट गर्छन् बदमासी गर्छन् अनि अनि यस खालका चाहिँ गैर जिम्मेवार काम गर्छन् यो राष्ट्रको लागि दुर्दशा हो
3: होइन जनताले त भरोसा गरेका छन् नि त अब अहिलेको सरकारलाई
2: होइन जनताले चाहिँ पुराना चाहिँ जुन पार्टीहरू हुन् उनले तपाईँ चाहिँ भ्रष्टाचार गरे बदमासी गरे अब त्यसको ठाउँमा त्यो त्यो त्यो चाहिँ उनीहरूका गल्ती कमजोरीबाट फाइदा उठाएर विदेशीहरूले तपाईँ चाहिँ यस खालका तपाईँ चाहिँ जोकरहरूलाई राष्ट्र र जनताको पक्षमा चाहिँ जिम्मेवार होइन कि त्यो जनतालाई सताउनको लागि अनि कहाँबाट के निर्देशन आउँछ त्यसलाई पुरा गर्नको लागि बनाएको यो शक्ति हो
3: जनताले दुईटै नजिकको मत दिएको सरकार सरकारका प्रतिनिधिहरू कसरी जोकर हुन्छन् भनेर क्या चित्रबहादुर केसीजी
2: त्यो त जनताकै नामबाट हुन्छ नि युक्रेनमा जेलेन्स्कीलाई ल्याउँदाखेरि जनताकै नामबाट हो अनि तपाईँको चाहिँ नि सिक्किम पनि जनताकै नामबाट चाहिँ जेन्लुक दोर्जेलाई चाहिँ भोट हालाएको थिए भारतीयहरूले अहिले विदेशीहरूले तपाईँको चाहिँ जनताकै नाममा अब जे काम सिआइएले चाहिँ नेपालमा गर्यो त्यसको लागि चाहिँ वर्षौँ वर्षदेखि उनीहरूको तयारी थियो
3: तर लेन्डुप दोर्जीहरूको सुखद सुखद अवसान त रहेन नि त होइन लेन्डुपहरूलाई त अब कसैले पनि अन्तिम आवरमा मर्दाखेरि कसैले पनि ध्यान दिएन नि त
2: अहिले चाहिँ प्रकट भएको छ लेन्डुपे त पहिले त लेन्डुपेलाई चाहिँ कति स्वागत गरे कस्तो हाई हाई गराए आखिरसम्म भुसिया कुकुर मऱ्यो चाहिँ लेन्डुपे मऱ्यो अनि त्यहाँबाट इन्डियनहरूलाई के मतलब जुन बेला चाहिँ सिक्किम खानु थियो लेन्डुप जोर्जेलाई उनीहरूले चाहिँ बोकेर हिँडे हाई हाई गरे तर अब उसलाई चाहिँ उनी उनी बोक्नेहरूले बुझेछन् नि
3: होइन पछि त भेटघाट पनि दिएन नि उनीहरूले
2: केही चाल हुन्छ यहाँका नेपाली लेन्डुपेहरूको चाहिँ भोलि त्यही हुन्छ यहाँ नेपाललाई ध्वस्त पारेपछि नेपालको अस्तित्व समाप्त पारेपछि त्यही लेन्डु दोर्जे मरेजे मर्छन् अहिलेका यी यी शासकहरू अहिले चाहिँ चुरीफुरी गरेर जनताका अगाडि चाहिँ देशभक्तिका कुरा गर्दै हिँड्नेहरू थाहा भइहाल्यो
3: सुस्तामा पनि त समस्या छ नि त होइन नेपाल भारत सीमामा अहिले चाहिँ
2: नेपालको अस्तित्वमा समस्या परिसक्यो अब
3: बिना अनुमति नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टर पनि उडिरहेको भन्ने विषय पनि आएको छ यतिखेर होइन
2: यो त उल्टा लगातार 24 घन्टा 48 वटा अपराध गरिरहन्छ भारतीय साम्राज्यवादले त्यसमा अमेरिकी साम्राज्यवाद मिलिसकेछ आइसकेछ
3: होइन सरकारले सरकारले यसलाई छेकबार गर्न सक्दैन सरकार एक्सनमा जान सक्दैन सरकार यति दुईटै नजिकको सरकार
2: जसले तयार गरेको सरकार हो त्यसो सरकार कहाँ सक्छ त यही उद्देश्यको लागि बनेको सरकार हो नि यो
3: तर प्रधानमन्त्रीले भन्नुभएको छ हामी विकास गर्छौँ
2: साम्राज्यवाद रमाएको हेर्नु न कति रमाइरहेको छ उनीहरू कत्रो चाहिँ भागदौको छ अहिले यिनीहरू आएपछि
3: तर प्रधानमन्त्रीले भन्नुभएको छ हामी विकास गर्छौँ सुशासन ल्याउँछौँ धेरै बोल्ने होइन गरेर देखाउँछौँ भन्नुभएको छ नि त होइन गरेर देखाउँछौँ हामी धेरै बोल्दैनौँ भन्ने छ क्या प्रधानमन्त्रीको भनाइ केसीजी तपाईँहरू धेरै बोल्नुभयो हिजो कम्युनिस्टहरू धेरै बोले हिजो धेरै बोले नेताहरू बोलेर बिग्रियो देश अब हामी बोल्दैनौँ हामी एक्सनमा जान्छौँ
2: कम बोले पनि चाहिँ नेपालले चाहिँ भारतको भूमि कब्जा गरेको छ त अहिलेसम्म कुनै नेताहरू भ्रष्ट भए गल्ती गरे कमजोरी गरे कसैले पनि चाहिँ नेपालले चाहिँ भारतीय भूमि पनि कब्जा गरेको छ भनेर राज्य सत्तामा भने चाहिँ यिनीहरूले भनेको त सुनिएन त अहिलेसम्म नेपाली जनताले सुनेन नि त के भन्यो भन्नुहोस् त रोकथामबाट सकेसम्म संशोधन नजाने अब कसरी आएका हुन् यिनीहरू श्रीनगरमा डडालियो कहिले हो सर्वोच्च डडालियो कहिले हो संसद भवन डडालियो कहिले हो कसरी आए यिनीलाई कसरी तयार गरे बाह्य शक्तिहरूले त्यो त भन्न सक्दैनन् मान्छेहरूले धेरै बिक्री भइसकेका छन् जब मानिसले तपाईँ चाहिँ सम्पत्ति र पैसा मात्रै हो सबै कुरा भनेपछि उसले के गर्नुहुन्छ के गर्नुहुन्न राष्ट्रको लागि मतलबै राख्दो रहन्छ। अहिले मुलुक चाहिँ एकदम अप्ठ्यारो, नेपालको अस्तित्व नै एउटा प्रश्न चिन्ह चाहिँ खडा भइरहेछ। भारतीय साम्राज्यवाद रमाइरहेछ, यिनी भाडामा आएकाहरूलाई दबाउँदै नि हेर्नु त स्वागत सम्मान सत्कार गरेको
3: हजुर राम्रो सम्मान गरे नि त 3 करोड नेपालीहरूलाई सम्मान भयो नि त अस्ति त होइन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई दिएको सम्मान
2: होइन के हो लेनु दोर्जेलाई स्वागत गर्दाखेरि इन्दिरा गान्धीले देखाएको चाहिँ त्यसको परिणाम के भयो लेनु दोर्जे चाहिँ देशभक्त भएको भए सिक्किमे जनताको पक्षमा काम गर्ने राष्ट्रवादी भएको भए इन्दिरा गान्धीले त्यति ठुलो स्वागत गर्थिन् पछि उसलाई कसरी चाहिँ घुसिया कुकुरलाई चाहिँ चाहिँ मरेको चाहिँ केही उसले आफै आत्मआलोचना गरेर मर्ने मर्नु पर्यो भोलि यिनको त्यही स्थिति हुन्छ नेपालको अस्तित्व समाप्त गरन् जरी यिनलाई चाहिँ भाडामा खेलाइरहन्छन् यिनलाई उफारिरहन्छन् यिनका तारिफ गरिरहन्छन् यिनको प्रचार गरिरहन्छन् जब आफ्नो काम पुरा हुन्छ त्यसपछि यिनलाई चाहिँ लिनु दोर्जीको चाहिँ ईश्वर फालिदिन्छन् हेर्नु होला
3: होइन अब यो देशमा त त्यस्तो अवस्था त आउन सक्दैन नेपाली जनताले त कहाँ मान्छन् त यो स्थितिलाई होइन स्वीकार्दैन नि त
2: नेपाली जनताले त गरिहाले देखाइहाले नि त
3: होइन परीक्षा त गर्न पायो नि त
2: नेपाली जनताले त तपाईँ जुन काम गरे अब त्यो लगत्तै त्यसको परिणाम त सुकुम्बासीहरूले पाइहाले सुकुम्बासीहरूले पहिलो चाहिँ रिजल्ट पाइहाले पुरस्कार हेर्नु त ऊ सत्तामा आउने बित्तिकै अब उनीहरूले चाहिँ सेना प्रहरी कसरी तयार भए
3: होइन अब हर्कोमा हर्को साम्पाङले त भन्नुभएको छ नि त अब सेनालाई पठाऊ के अरे सीमामा यदि सेनाले सक्दैन भने चाहिँ म आफै जान्छु म नै सीमाको रक्षा गर्छु भन्नुभएको छ नि त होइन हर्को साम्पाङको कुरा सुन्नु
2: कुराले बोर्ड कहाँ दुध पर्दैन अब नेपाली सेना काम त थाहा भइहाल्यो नि
3: अब हर्को साम्पाङले त भन्नुभएको छ नि त होइन सेनालाई पनि पठाउनु पर्यो सीमाको विषयमा कुरा गर्नु पर्यो सीमामा नजाने भन्ने हो र नेपाली सेना
2: त्यो त पर्यो नि नेपाली सेनाको काम पनि चाहिँ थाहा भइसक्यो सबैलाई बुझिसके
3: कस्तो लाग्छ हर्को हर्को साम्पाङका गतिविधिहरू संसदमा कस्तो लाग्छ तपाईँलाई चितवाज केसी
2: उनले कुरा उठाइराखेका छन् नयाँ हुन् अब कमसेकम चाहिँ यो यो देशमा चाहिँ विदेशीहरूले रजाई गर्नुपर्छ विदेशीको निर्देशन मान्नुपर्छ विदेशीको एजेन्डा बोक्नुपर्छ भने जस्तो चाहिँ प्रत्यक्ष मलाई त्यो अनुभव भएन उनी नयाँ हुन् अब संसदभित्र त्यस खालका कुराकानीहरू आउँछ अब उनको बारेमा मैले धेरै टिप्पणी गर्न अहिले मैले
3: भनेपछि हर्को साम्पाङ चाहिँ अहिले राष्ट्रिय मुद्दामै छन् त्यसो भए होइन
2: होइन उनले चाहिँ जनताका कुरा त उठाइराखेका छन् नि त्यो उठाउँदाखेरि अब समस्या परेछ
3: अब अहिलेको अवस्थामा देशमा बजेट आयो होइन बजेटले चाहिँ नवप्रवर्तनदेखि लिएर अब डिजिटलाइजेसनमा जाने भन्यो प्रविधितर्फ जाने भन्यो होइन किसानहरूदेखि लिएर हरेक क्षेत्रलाई चाहिँ यो बजेटले अब समेट्छ भन्ने ढङ्गले आयो होइन बजेट जनता मैत्री आयो नागरिक मैत्री आयो
2: अहिलेको अर्थमन्त्री पुराना भ्रष्टाचारी पार्टीबाटै चाहिँ जन्मेको हुर्केको अनि तालिम लिएको जागिर खाएको सबै हो कि
3: होइन नेपाली कङ्ग्रेसमा हुनुहुन्थ्यो होइन नेपाली कङ्ग्रेसमा हुनुहुन्थ्यो उतिखेर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्नुभयो 10 वर्षसम्म होइन
2: नेपाली कहाँले नालायक हुने होइन उसको कमजोरी मैले देखिरहेको छु तर त्यही पार्टीले चाहिँ विभिन्न ठाउँमा पठाएको अन्तर्राष्ट्रिय तपाईँ चाहिँ संस्था पनि पठाएर तालिम प्राप्त गरेको मान्छे अहिले आएर चाहिँ म नयाँ हुँ काङ्ग्रेस एमाले जस्तो म होइन भनेर फुर्ती गरेर हुन्छ कसैले चिने होइन अहिलेको अर्थमन्त्रीको इतिहास
3: होइन सुनबानी सर्किसकेको हो नि त राष्ट्रसभामा आइसकेपछि
2: एमसिसी चाहिँ मैले पहल गरेर ल्याएको यी पार्टीहरूलाई कोच कन्भिन्स मैले गरे हो भनेर फुर्ती गरे होइन अहिले गएर सत्तामा गएपछि यिनी पार्टीले बोकेका हुन् एमसिसी भन्न लाज नलाग्ने हेर्नुहोस् त पहिले पहिले तपाईँले सुन्नुभयो भने पार्टीले मानेको थिएन 55 अरब त्यत्रो करोड चाहिँ डलर ग्याट मैले दिलाएको नेपाली जनतालाई भने होइन अहिलेको अर्थमन्त्री सार्वजनिक रूपमा मैले सुने होइन तपाईँले सुन्नु भएको होइन यस्ता जिउ दुई जिउरेले यस्तोले तपाईँ चाहिँ के गर्छन् देशलाई भन्नुहोस् त कहाँ पुऱ्यायो देश कहाँ पुऱ्याउँछन्
3: होइन एमसिसीको त अनुदान आइरहेछ देशमा होइन करिब 23 अर्ब बराबरको अनुदान आइरहेछ अहिलेको अवस्थामा होइन
2: अनुदानमा चाहिँ होइन अमेरिकी सेना आएर यहाँ परेड खेल्दा र तपाईँ अरब मुलुकमा जस्तो चाहिँ अब त्यहाँ ड्रोन चाहिँ प्रयोग हुँदाखेरि थाहा हुन्छ अब त्यो त्यसै आएको छैन डलर त्यसै आएको छैन अमेरिकनहरू यहाँ हेरिरहेका छन् त म चाहिँ मुस्लाङको युरेनियम हेरिरहेका छन् यहाँको जल स्रोत
3: अनि युरेनियम अब उत्खनन गर्न दिने
2: भनिसकेछ। अहिले नै यहाँ दुख दिइराखे त अहिले अमेरिकी साम्राज्य समेत यहाँ सामेल भएर देश त ध्वस्त भइसक्यो त।
3: अब युरेनियम त उत्खनन गर्नुपर्छ भन्ने लाइनले वार्ता सम्वादहरू अगाडि बढिरहेछन् नि त होइन चित्रबहादुर केसी?
2: उत्खनन अमेरिकालाई अस्ट्रेलियाले जिम्मा दिएर उत्खनन गरिदियो नेपालको युरेनियम, तपाईँलाई प्रश्न गरेँ मैले,
3: होइन नेपालले नै उत्खनन गर्न सक्नुपर्छ,
2: होइन भेनेजुएलामा अब अमेरिकाले जे काम गर्न सकेको छैन अरू देशका मान्छेहरूलाई त्यहाँ गराउँछ अमेरिकामा,
3: होइन राम्रो राष्ट्र प्रमुख आयो भने त तपाईँलाई थाहा छ नि सानो देश एउटा बुर्किना फासोले होइन फ्रान्सबाट चाहिँ फ्रान्सलाई गराएर अब आफ्ना सुनखानीहरू होइन आफै नै निर्माण गर्नेदेखि लिएर आफ्नै काम
2: ध्वस्त पारेर चाहिँ फ्रान्स भएको
3: बुर्किना फासोबाट चाहिँ फ्रान्स आफै भाग्नुपर्ने स्थिति आएको छ किनभने राष्ट्र प्रमुख कडा आएको छ नि इब्राहिम ट्राओरे आएका छन् होइन
2: अफ्रिकी देशहरूमा सबभन्दा शोषण गरिदिने सबभन्दा त्यहाँ चाहिँ दस्त गर्ने कुन देश हो भन्नुहोस् त युरोपमा, त्यसो भएको हुनाले साम्राज्यवादीहरूले जुन कमजोर देशहरू छन् जहाँ प्राकृतिक साधन स्रोत छ त्यहाँ 84 किडम गरेर त्यहाँका शासकहरूलाई किनेर त्यहाँ अनेक किसिमका एनजिओ आइएनजिओ पठाएर त्यहाँका जनतालाई चाहिँ जब बेकुब बनाएर भेडा बनाएर आखिर त्यहाँको राज्य सत्ता समेत कब्जा गरेर त्यहाँको प्राकृतिक साधन स्रोतमाथि उनीहरूले चाहिँ कब्जा गर्छन्। त्यतिबाट ब्रिटिस साम्राज्यवादले घलिमली गर्यो, अहिले अमेरिकी साम्राज्यवाद फ्रेन्च साम्राज्यवादले त्यो गरिरहेको छ। मानव जाति इतिहास सबैलाई थाहा छ नि के गर्छन् साम्राज्यवादीहरू।
3: भनेपछि अब जनताले चाहिँ जुन किसिमको आशा बोकेका छन् अहिलेको सत्ता सरकार र यी पात्रहरूबाट चाहिँ निराशामा
2: बाटोमा उभ्याइराखेको चाहिँ टेम्पो चाहिँ लडाइ दिने एउटा साधारण गरिब महिलाले बाटोमा सानो केही दुःख चेलो गरेको चाहिँ कस्तो तालिम रहेछ कस्तो निर्देशन रहेछ भन्नुहोस् त यिनी अराजकहरू सत्ता आएपछि त्यो टेम्पो लडाइ दिने भिजाएर त दुःख पाएको त्यो एउटा महिलाले गरेको दुःख गरेको हेर्नु त काफलका तपाईँको चाहिँ नि आउने चाहिँ काफल राखेको चाहिँ भाँडो घोप्ट्याइदिने बाटोमा काफल छरिदिने बाटोमा यिनले कस्तो तालिम लिएर
3: आएछन्।
2: कर्मचारीहरूलाई के सिकाएछ यिनले
3: हरेक देशमा फुटपाथ छ, फुटपाथ व्यवस्थापन गर्ने हो, जनताका पेटमा लात हान्ने होइन, सरकार चाहिँ जनमैत्री हुनुपर्छ होइन, जनताको सरकार हुनुपर्छ, या लोकतन्त्र छ गणतन्त्र छ अधिनायकवाद
2: सरकारै होइन, यो साम्राज्यवादीहरूको एजेन्डहरू हुन्, यिनले देश खरानी पार्छन्, खरानी देश खरानी पारेर यिनी सत्तामा गएका हुन्। पुराना पार्टीहरूले बदमासी गरेका हुनाले यी खरानी पार्टीहरूका रिसले र विभिन्न किसिमले तपाईँ चाहिँ नि जनतालाई चाहिँ छक्क्याएर बदमासी गरेर अहिले चाहिँ सत्तामा गएका छन्। यिनले त देश उजाड पार्छन्, देश खतम पारेरै छोड्छन्। हेर्नुहोला
3: पुराना दलहरूलाई पनि त समस्या छ नि त, अब यिनीहरूलाई गाली गरेर मात्रै पुराना दलमाथि उठ्ने छानकाट देखिँदैन, आफूले रिफर्म गर्न चाहँदैन दलहरू होइन।
2: पुराना दलकै तपाईँ चाहिँ आचरण चरित्र तपाईँ राजनीति गर्ने भनेको विशुद्ध लुट्न र लुट्न कमाउने मात्रै भएका कारणले तपाईँको चाहिँ साम्राज्यवादीहरूले केही हदसम्म यिनलाई यो स्थिति पुऱ्याए त उसले पनि तालिम प्राप्त गरेर एनजिओ पढाएर आइएनजिओ पढाएर आर्थिक सहायता दिएर आफ्ना छोराछोरी समेत अमेरिका दिएर चाहिँ बिबी भर दिएर युज काउन्सिलले कति वर्ष त्यही काम गरेछ अमेरिकी चाहिँ दूतावासले काठमाडौँमा भन्नुहोस् त।
3: होइन आफ्ना देशका स्रोत साधनहरू आफ्नै देशले आफ्नै राष्ट्रले बरु कम्पनीहरू स्थापना गरेर मेन पावरहरू ल्याएर चाहिँ आफैले उत्खनन गर्ने आफैले बिक्री गर्ने काम गर्नुपर्छ होइन अरूलाई दिने काम गर्यो भने
2: पनि
3: दुई देश बिचको तरुलमा छौँ होइन, किनभने अब मुस्ताङमा चाहिँ भोलि कुनै सातौँ समुद्र पारीको देश आएर चाहिँ युरेनियम उत्खनन गर्छ भने अर्को देश पनि टुलु टुलु हेर्दैन होइन, हामीसँग भूराजनैतिक हिसाबले त हामी त सङ्कटमा पर्छौँ नि त चित्रबहादुर केसी, जनतालाई बुझाउनु पर्यो
2: परिसक्यौँ। तपाईँको चाहिँ विभिन्न एनजिओ आइएनजिओ आउँछन्, तिनीहरू आएर बुद्धिजीवीहरू मिडियाहरू अनि चाहिँ न्याय क्षेत्रमा काम गर्नेहरू पैसा र पैसाको लागि कसरी बिक्री हुन्छन् मान्छे भन्नु त बिक्री भइरहेका छन्। हाम्रो महादेशको कुरा होइन, एसियाका कैयौँ देशहरूमा जुन देशका जनतामा चेतना आयो जागरण आयो तिनीहरूले जीवन मरणको सङ्घर्ष गरेर ती विदेशी लुटेराहरूलाई तपाईँ चाहिँ खतम पारे लखेटे त्यहाँ विकास हो। तर हाम्रो जस्तो देशमा तपाईँ चाहिँ सबै सत्ता शक्ति त्यसको दुरुपयोग गरेर सम्पत्ति आर्जन गर्ने त्यसको परिणाम अहिले तपाईँ चाहिँ देश भोगिरहेको छ।
3: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, शुभ दिन। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी आधुनिक श्रोता नेपाली बसमा स्वरूप विश्रामी छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व
5: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
6: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
5: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
6: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
7: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
8: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरी
9: गरो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिशोम फाइबरनेट
3: यतिखेर हाम्रो बेसमा नेकपाका नेता एवं सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद शिवसिंह ओली हुनुहुन्छ शिवजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
10: नमस्ते गुड मर्निङ
3: होइन सुदूरपश्चिम प्रदेशले भर्खरै बजेट पनि ल्याएको छ होइन बजेट कस्तो खालको आयो सुदूरपश्चिमको पर्यावरण विकास समृद्धि सुदूरपश्चिमका जनताहरूले चाहिँ प्रदेश सरकार भएको अनुभूति गर्ने गरी बजेट आयो कि टालटुले बजेट आयो
10: अहिले वास्तवमा सुदूरपश्चिम प्रदेश सरकारले अस्ति मात्रै मध्यरातमा बजेट प्रस्तुत गरेको छ बजेट वक्तव्य प्रस्तुत गरेको छ तपाईँले हिजो मात्र थाहा पाउनुभयो कि हामी प्रमुख प्रतिपक्षदेखि लिएर अन्य प्रतिपक्ष दलले समेत बजेट वक्तव्यको पूर्ण पाठ माग्दा समेत संसद सचिवालयले उपलब्ध गराउन सकेन त्यसपछि हामीले अर्थ मन्त्रालयमा पत्र समेत पठायौँ उपलब्ध गराउन सकेन र अबेर पछि चाहिँ सार्वजनिक गरेको छ करिब 18 घन्टापछि यसले के देखाउँछ त भन्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माण प्रक्रिया र बजेटको पारदर्शिता र खास गरी चाहिँ वित्तीय अनुशासनप्रति ठुलो शङ्का गर्ने ठाउँ चाहिँ हामीले पाएका छौँ र यसले के पनि एउटा चाहिँ सङ्केत गरेको छ भने पहिलो पटक सुदूरपश्चिम प्रदेश सरकारले ठुलो आकारको बजेट त सार्वजनिक गरेको छ तर चालु र पुँजीगत क्षेत्रको खर्च कति हो भनेर भन्न सकेको अवस्था पनि छैन र मन्त्रालयगत रूपमा पनि कति बजेट विनियोजन गरिएको छ भन्न भनेर पनि भन्न नसक्ने कुराले वास्तवमा आश्चर्यचकित पारेको छ त्यस कारण हामीले हिजो मात्रै होइन विनियोजन विधेयक र आर्थिक एन चाहिँ विधेयक चाहिँ दर्ता गरेर छिटोभन्दा छिटो चाहिँ बजेटसँग सम्बन्धित विषयहरू सार्वजनिक गर्नका निमित्त अनुरोध
3: गरिसके अब सुदूरपश्चिमको बजेट आउँदै गर्दाखेरि अब यो बार्गेनिङदेखि लिएर त्यसलाई चाहिँ तालाटुली बाटुली भने जस्तो च्यातिएका ठाउँहरू टाल्नका निम्ति मुख्यमन्त्रीले निकै ठुलो लचकता अपनाएर आफ्नो पद जोगाउनका निम्ति धेरै ठुलो भागभण्डाको स्थिति आयो नि त होइन सुदूरपश्चिम व्यापक रूपमा चर्चा भइरहेछ अहिले शिवसिंहजी
10: हो पहिलो त सत्ता गठबन्धनभित्रको बजेट आपसी बजेटको तालमेल नमिलेको भन्दै उहाँहरू अबेरसम्म पनि छलफलमै हुनुहुन्थ्यो र अन्तिममा आएर ठुलो रस्साकसीको बिचमा चाहिँ उहाँहरूले बजेट पेश गर्नुभएको छ त्यसै गरेर अहिले खास गरी यो सरकार बचाउनका निमित्त अब कङ्ग्रेसभित्रको शक्ति सन्तुलनलाई पनि ध्यानमा राखेर अहिलेको सरकारले तपाईँको चाहिने विभिन्न कार्यकर्ता नेताहरूलाई चाहिँ बजेटको सिलिङ जसरी बाँड्ने कामको जसरी सूचना प्राप्त भएको छ यसले वास्तवमा होइन यो बजेट सुदूरपश्चिमेली जनसमुदाय जनताको भावना र आवश्यकताभन्दा पनि सत्ता टिकाउनका निमित्त ल्याइएको एउटा चाहिँ प्रयोग गरिएको चाहिँ अस्त्रको रूपमा चाहिँ हामीले बुझेका छौँ यो सुदूरपश्चिमको विकास समृद्ध र समग्र सुदूरपश्चिमेली जनसमुदायहरूको भावनाको विपरीत हुन जान्छ भनेर हामीले भनिसकेका छौँ तर पनि यसको चाहिँ सम्पूर्ण कार्यक्रम होइन हेर्न बाँकी नै छ त्यसले पनि
3: होइन अब प्रदेश सांसदहरूलाई पनि त राम्रै भएको छ नि त प्रत्यक्ष निर्वाचितलाई 7-8 करोड कति होइन समानुपातिकबाट आएकालाई 5 करोड पनि बाँड्ने भनिएको छ नि त होइन निर्वाचन क्षेत्र विकासको अन्तर्गत
10: होइन अब त्यो बजेट दिन त भनिएको छ र प्रत्येक सांसदहरूले होइन बजेट माग पनि गरेका छन् अब त्यो स्वाभाविक पनि हो होइन निर्वाचन क्षेत्र र जनताको आवश्यकता जिल्लाको आवश्यकता अनुसार प्रत्येक वर्ष होइन त्यसबाट निर्वाचित सांसदहरूले बजेटको माग गर्ने कुरा स्वाभाविक कुरो हो तर हामीले यति बजेट दिएपछि चाहिँ बजेटमा सहभागी हुन्छौँ होइन नत्र भने हुन्नौ भनेर चाहिँ भनेको होइन
3: अब यो तर अब तपाईँलाई सान्त्वना गर्ने काम त मुख्यमन्त्रीबाट भयो नि त प्रदेश सरकारले कर उठाउन सकिरहेको छैन आत्मनिर्भर बन्न सकिरहेको छैन होइन केन्द्रको भर पर्नु परेको छ सुदूरपश्चिमको स्थिति अहिले हेर्ने हो भने चाहिँ लाखौँ युवाहरू चाहिँ भारत जान बाध्य छन् त्यहाँको सरकारले एउटा पनि योजना राम्रोसँग ल्याउन सकेका छैन तपाईँहरूमा त प्रश्न छन् त सरकारमा त प्रश्नै प्रश्न छन् क्या अहिले
10: प्रश्न छ छ जायज प्रश्न पनि छ अब सांसदहरूलाई बजेट दिएको कारणले बजेटको आकार चाहिँ बढेको भन्ने कुरा एकदमै गलत कुरा हो होइन त्यो दिँदाखेरि पनि मलाई के लाग्छ भने यत्रो ठुलो आकार हुँदैन यसको आकारको स्रोत पनि होइन अब सरकारले पुष्टि गर्ला त्यसो भए उनीहरूले एउटा गलत चाहिँ प्रचार के गरिएको छ भने अब सांसदहरूलाई अब ठुलो बजेट बाँड्नु पर्यो भन्ने छ त्यो चाहिँ एकदमै गलत कुरा हो प्रत्येक साल जिल्लाको प्रतिनिधित्व गर्ने सांसदहरूको बजेट होइन जनताको माग अनुसार चाहिँ पेस गरिन्छ नै यसपटक पनि गरिएको कुरो साँचो होइन तर सत्ता गठबन्धनभित्र जुन बजेटको लुचाचुडी स्रोतको लुचाचुडी देखियो अन्तिम समयमा पनि होइन बजेटको चाहिँ वक्तव्य समेत तयार नहुने कुराले अहिले पनि होइन मन्त्रालयगत होइन बजेट विनियोजन सार्वजनिक गर्न नसक्नु अहिले पनि तपाईँको चालुमा कति बजेट विनियोजन छ पुँजीगतमा कति बजेट विनियोजन छ भनेर समेत चाहिने जनताले जानकारी नपाउनु भनेको यो आफैमा पनि बजेट पारदर्शिताको एउटा ठुलो प्रश्न चाहिँ बनेको छ यसले एउटा के पनि चाहिँ प्रश्न अर्को जन्माइदिएको छ त भन्दा सुदूरपश्चिम प्रदेश जसलाई वास्तवमा सङ्घीयताको वास्तविक आवश्यकता थियो तर हामीले के गरिदियौँ त भन्दा होइन यस्तो प्रकारको चाहिँ लुसाचुनी होइन यस्तो प्रकारको चाहिँ त मतलब व्यवस्थापनले गर्दाखेरि त साँच्चै के हो त भन्दा सङ्घीयतामाथिको प्रश्नमा होइन सङ्घीयतामाथिको प्रहारमा हामीले नै चाहिँ त मतलब हामीलाई क्रियाकलापले नै जोड दिएको
3: होइन शिवसिंहजी तपाईँलाई राम्रोसँग थाहा छ तपाईँ प्रतिपक्षी बेन्चमा हुनुहुन्छ होइन अहिलेको अवस्थामा चाहिँ सुदूरपश्चिमको अवस्था थाहा छ क्या सबैलाई किनभने त्यो हिमाल पहाड र तराई समिश्रित भूगोल भएको प्रदेश हो होइन त्यहाँ चाहिँ तराईका फाँटमा गर्मी छ अलिकति माथि पहाडतिर जानुहोस् शीतल हरियाली छ त्योभन्दा अलि अझ माथि चढ्नुहोस् तपाईँ त्यहाँ जाने इच्छा छ भने चाहिँ त्यहाँ चाहिँ होइन हिउँ परेका ठाउँहरू पनि देख्न पाइन्छ सुदूरपश्चिममा तर सुदूरपश्चिमलाई जसरी विकासको गतिमा अगाडि बढाउन सक्नुपर्ने हो प्रदेश सरकारले त्यो किसिमको योजना ल्याउन सक्नुपर्ने हो मुख्यमन्त्री कमल बहादुर शाह लगायतको टिमले चाहिँ अब कतिजना पर्यटकहरू चाहिँ काठमाडौँबाट सुदूरपश्चिममा गए काठमाडौँबाट पर्यटक भित्राउनका निम्ति त्यहाँको सरकारले के काम गर्यो होइन त्यहाँको बजेट चाहिँ कतिको विनियोजन भयो स्टेक होल्डरहरूलाई चाहिँ कति छलफल गर्यो कति बहस गर्यो बजेट मात्र ठुलो आकारको बनाएर भएन करहरू चाहिँ कति उठाउन सक्यो उत्पादन के भइरहेको छ यी यावत कुराहरूमा सरकारको ध्यान किन जाँदैन प्रतिपक्षी बेन्चबाट तपाईँका आवाजहरू किन दबिन्छन्
10: होइन अस्ति मात्रै पनि मैले संसदमा होइन नीति कार्यक्रमको सन्दर्भमा पनि बोलेको थिएँ सुदूरपश्चिम प्रदेश एउटा के सम्भावना भएको एउटा सुन्दर प्रदेश पनि होइन एउटा चाहिँ उदयमान प्रदेश होइन एउटा आर्थिक क्षेत्रको हिसाबले पनि भनेर चाहिँ मैले भनेको थिएँ तर हामी आफैले यहाँको सरकारले खास गरी चाहिँ त भन्दा यो सुन्दर सुदूरपश्चिम र एउटा सम्भावना भएको एउटा आशलाग्दो प्रदेशलाई वास्तवमा कुरूप बनाउने कुरो र एउटा निराशातर्फ धकल्ने काम जो भइरहेको छ यसले चाहिँ वास्तवमा होइन एउटा एउटा चिन्ताको विषय चाहिँ बनाएको छ हेर्नुहोस् अब नत्र भने तपाईँ यहाँ देख्नुहुन्छ सबै कोणले चाहिँ सुदूरपश्चिम प्रदेश अझै पनि भन्ने हो भने एउटा भर्जिन ल्यान्ड सम्भावनाको चाहिँ एउटा सम्भावनाको प्रदेश थियो होइन चाहे त्यो लगानीका दृष्टिकोणले होस् होइन चाहे तपाईँको चाहिँ कृषि उत्पादनका दृष्टिकोणले होस् चाहे शैक्षिक हब बनाउन सक्ने सम्भावनाका दृष्टिकोणले होस् चाहे त्यो विद्युत उत्पादनका दृष्टिकोणले होस् र पर्यटकीय सम्भावनाका दृष्टिकोणले तर यी चिजहरूमा हाम्रो बजेट नीति कार्यक्रम र नेतृत्वको ध्यान नजाँदा होइन अहिले चाहिँ हामी के गरिरहेछौँ त भन्दा अहिलेको शक्तिलाई अहिलेको सत्ता सङ्घर्षलाई र खास गरी चाहिँ त्यो होइन आफ्नो भनौँ न गठबन्धन सरकार टिकाउनका निमित्त जो बजेट बार्गेनिङ र बजेटलाई प्रयोग गर्न खोजियो त्यसले वास्तवमा हाम्रो सुदूरपश्चिम प्रदेश अझै 8-10 वर्षपछि कतै धकेलिने हो कि भन्ने एउटा चिन्ता छ हामीमा त्यसो भए हुनाले हामीले के हो त भन्दा अहिले
3: पनि त्यहाँको गरिबी त्यस्तै छ तपाईँलाई राम्रोसँग थाहा छ अहिले सङ्घीयता आयो होइन घर घरमा चाहिँ सिंहदरबार पुग्यो भन्छन् वडा कार्यालयहरू भए गाउँपालिकाहरू भए तर पहाडबाट तराई झर्नेको संख्या अझ बढ्दो छ अझ माइग्रेट को संख्या त डरलाग्दो के छ भने नेपालबाट भारतमा समेत कतिपय परिवारहरू माइग्रेट हुनुपर्ने अवस्था छ भन्दा यो चिन्ताजनक अवस्थालाई त प्रदेश सरकार भएको अनुभूति हुनु पर्यो, त्यसलाई त चिर्न सक्नु पर्यो नि त होइन? त्यो चिर्न किन सकिएको छैन भन्या क्या सुदूरमा?
10: हो, चिर्नै पर्थ्यो। त्यसो भए अस्ति मात्रै मैले तपाईँलाई एउटा विषयमा जानकारी गराउँ, अब सङ्घीय सरकार होस् या प्रदेश सरकार होस्, खास गरी अहिले पहाडका बस्तीहरू रितिरहेका छन् र तराईमा अव्यवस्थित बसोबासले होइन प्रोत्साहन पाइरहेको सन्दर्भमा अब सरकारको लगानी होइन सरकारका संस्थाहरू पहाडतिर होइन अर्थात् हिमालतिर र यो भौगोलिक सन्तुलन तिर पनि ध्यानमा दिनु पर्थ्यो भनेर मैले पनि अब होइन संसदमा विषय राखेको थिएँ। तपाईँले अस्ति मात्र बुझ्नु भएको छ होइन तराईमा दुई दुईवटा विश्वविद्यालयहरू गठन भइसक्दा पनि प्रदेशले पनि चाहिँ त तल नै तराईमा नै होइन प्रादेशिक विश्वविद्यालय प्रस्ताव गरिसकेपछि मैले गम्भीर आपत्ति के गरेको हो भने सबै संरचनाहरू तराई केन्द्रित गर्ने हो भने अनि पहाडका बस्ती कसरी चाहिँ रोकिन्छन् अनि पहाडमा चाहिँ त्यहाँका जनताहरू कुन किसिमले होइन कुन आशाका साथ बस्छन् त यो एउटा चाहिँ राज्यप्रतिको एउटा ठुलो दृष्टिकोणको सन्दर्भको समस्या भनेर मैले भनेको थिएँ। त्यसै भए हुनाले अहिले पनि तपाईँका ठुला विकासका आयोजना हुन् चाहे तपाईँका चाहिँ नि होइन पहाड र तराई र हिमालको चाहिँ त एउटा सङ्गति एउटा सन्तुलित विकास र एउटा भावनात्मक रूपमा पनि तपाईँको चाहिँ त त्यहाँका जनसमुदायहरूलाई आत्मसम्मान गर्न नसकेको चाहिँ मैले अनुभूति गरेको छु। यो साँच्चै अलिकति चाहिँ सबैले चाहिँ सोच्नुपर्ने विषय बनेको छ।
3: अब अहिले चाहिँ अब सुदूरपश्चिम प्रदेशका अघि पनि हामीले बहस गऱ्यौँ, त्यहाँ चाहिँ धेरै सम्भावनाहरू छन् तर प्रदेश सरकारको नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशलाई कसरी विकास गर्ने होइन, तराईमा चाहिँ के उत्पादन गर्ने, तराईका लागि चाहिँ उत्पादनमूलक अर्थात् चाहिँ स्वरोजगार स्थापना गर्नका निम्ति कस्तो खालको डिपिआर तयार गर्ने, हिमालका लागि के गर्ने, पहाडका लागि के गर्ने, माइग्रेट चाहिँ बसाइसरे कसरी रोक्ने, स्थानीय तहबीचको समन्वयकारी भूमिकामा होइन कसरी प्रदेश सरकार सफल हुने, यी यावत कुराहरूमा कुनै पनि योजनाहरू स्पष्ट रूपमा देखिएनन्। उल्टै प्रदेश सरकार र स्थानीय तहका कन्ट्राडिक्सन भएका, त्यहाँ प्रहरी परिचालन गरिएका, अस्पताल निर्माणमा पनि हानाहानीको स्थिति बनाइएका, होइन समाज विभाजन गर्ने एउटा परिस्थिति बनेका यावत कुराहरू देखिन्छन् भन्दाखेरि प्रदेश सरकारमाथि त कैयन प्रश्नहरू उठे नि त। तपाईँहरूले पनि त त्यो सदनमा प्रश्न उठाउन सक्नु पर्यो, प्रतिपक्षको भूमिका बलियो हुन सक्नु पर्यो, जनतालाई सुसूचित गराउन सक्नु पर्यो नि त शिवसिंहोलीजी।
10: होइन, हामीले त्यो संसदभित्र र बाहिर त्यो भूमिका खेलेकै छौँ, त्यो होइन सुदूरपश्चिमेली आम जनसमुदायले पनि बुझ्नु नै भएको छ र अझै पनि चाहिँ त हाम्रो भूमिका सशक्त हुनुपर्छ भन्ने कुरो एकदम ठिक छ र अहिले पनि हामीले वास्तवमा के हो त भन्दा सुदूरपश्चिमलाई एउटा योजनाबद्ध विकासको होइन सिराबाट अगाडि बढाउनु पर्छ भन्ने विषयमा हामी एकदमै सहमत छौँ तर त्यो विगत देखि हुन सकिरहेको चाहिँ छैन। अहिले पनि होइन अब ठुला प्रादेशिक गौरवका योजनाहरू, रणनैतिक महत्त्वका योजनाहरू, रूपान्तरणकारी योजनाहरू र यहाँका चाहिँ उद्योग होइन यहाँको रोजगारी सिर्जना गर्ने क्षेत्र र उत्पादन र उत्पादकत्व बढाउनेतिर चाहिँ बजेट केन्द्रित हुनुभन्दा पनि अब चाहिँ त होइन अब मन्त्रालय र अनि कार्यालयमा पहुँचको आधारमा या चाहिँ कसैको भन्सुनका आधारमा होइन बिना सम्भाव्यता अध्ययन र त्यसले यहाँको अर्थतन्त्र र उत्पादन र उत्पादकत्वसँग कुनै साइनो नराख्ने प्रकारका चाहिँ बजेटका शीर्षकहरू जब हामी बाँड्यौँ होइन चालु र पुँजीगत खर्चको अनुपातहरू र यहाँ साँच्चीकै चाहिँ त भनौँ न त्यसको त्यसलाई चाहिँ एउटा अनुसन्धान होइन एउटा खोज सहितको चाहिँ निष्कर्ष सहित हामी अगाडि बढ्न सकेका छैनौँ, जसले गर्दा हामीले हाम्रो स्रोतलाई उचित न्यायचित र वास्तवमा लक्ष्य उन्मुख चाहिँ रूपमा विनियोजन गर्न सकिरहेका छैन।
3: अब यो गर्मी छ होइन तराईमा एकदमै व्यापक रूपमा चाहिँ कति 30-40 टेम्परेचरको गर्मी छ, फेरि त्यहाँ अन्य विकास निर्माणका कामहरूका कारणले गर्दाखेरि र त्यहाँको सरकारका कैयौँ एक्टिभिटिजका कारणले गर्दाखेरि अझ जनताहरूमा चाहिँ थप टेम्परेचर थपिएको छ, कसरी सुन्दर सुदूरपश्चिम बन्न सक्छ, के छ तपाईँहरूसँग भिजन छोटोमा जाँदा जाँदै?
10: हो, अब यो सम्भावना र एउटा सुन्दर प्रदेशका रूपमा एउटा उदयमान अर्थतन्त्र जस्तो हाम्रो प्रादेशिक संरचनाभित्रको एउटा प्रदेश साँच्चै पनि यो हो, तर पनि हामीले जुन एउटा आफ्नो होइन संघीयताभित्र रहेर एउटा चाहिँ प्रादेशिक संरचनाभित्रका अधिकारहरूलाई अधिकतम रूपमा प्रयोग गर्ने एउटा समझदारी बनाउने र रणनीतिक योजना अन्तर्गत अगाडि बढ्नुपर्नेमा हामी आपसी रूपमा कहीँ न कहीँ रुलमुल्यौँ। यसकारण चाहिँ हामीले अहिलेसम्म केन्द्रीय राज्य सत्तालाई त एउटा आरोप लगायौँ, के भन्यौँ भने हामीलाई वर्षौँदेखि सदियौँदेखि चाहिँ पछाडि पार्यौँ, हेप्यौँ होइन, हामीलाई अवसरबाट वञ्चित गर्यौँ सम्पूर्ण रूपमा हाम्रा भाषा संस्कृतिहरूलाई उपेक्षा गऱ्यौँ त हामीले बन्यौँ, तर जब हामीले त्यो एउटा स्रोत विन्यास एउटा चाहिँ योजना बनाउने ठाउँमा हामी आफै पुग्यौँ नेतृत्वमा, तर हामीले होइन त्यो चाहिँ क्षमता प्रदर्शन गर्न सकेनौँ। यसले गर्दा के हो त भन्दा हाम्रो लिडरसिपको क्वालिटी र दलहरू बिचको समझदारी होइन लाइक चाहिँ कहीँ न कहीँ जनसमुदायहरूले मात्रै होइन अब भनौँ न यो देशका अन्य ठाउँका पनि बुद्धिजीवीहरूले नि हेरिरहनु भएको छ। त्यसो भए हुनाले मेरो आग्रह चाहिँ के हो त भन्दा क्षेत्रगत रूपमा राम्रोसँग विश्लेषण गरौँ होइन, कति वर्षमा कहाँ पुग्ने हो त्यसको चाहिँ त गन्तव्य निर्धारण गरौँ, सक्ने योजना र बजेट कार्यक्रम र कार्यान्वयन गर्न सक्ने र हाम्रो स्रोतले भ्याउने चाहिँ चिजमा जाउँ होइन, अनुत्पादक क्षेत्रको बजेट चाहिँ कटौती गरौँ होइन, चालुतर्फ पनि हुने होइन हामीले धान्न नसक्ने टाइपका चाहिँ बजेट शीर्षकहरू काटौँ र एउटा योजनाबद्ध चाहिँ होइन विकास प्रणाली र प्रक्रियामा अगाडि नबढ्दासम्म अब यसरी चाहिँ होइन तपाईँको बार्गेनिङ सत्तापक्ष एकै बिचमा चाहिँ तपाईँको लुछाछुडी हुने बजेटले मलाई लाग्छ तपाईँको एउटा ठोस गन्तव्य र एउटा सुखद परिणाम र जनताको भन्नु न एउटा चाहिँ आय स्तर यहाँको अर्थतन्त्रलाई समृद्ध र मजबुत बनाउने खालको नहुन सक्छ। त्यसो भए हुनाले अब फेरि पनि हामीले सोचौँ होइन, किनकि प्रदेश संरचनामा माथि एउटा ठुलो प्रश्न उठिरहेको बेला हामी जिम्मेवार बनाउँ भन्ने हिसाबले फेरि पनि प्रतिपक्ष दल तपाईँले देखिरहनु भएको छ, 11 बजेसम्म पनि कुर्यौँ नआउँदाखेरि हामीले हाम्रो विचार प्रस्तुत गरेर हामी बाहिरिएका छौँ। हिजो पनि हामीले चाहिने प्रदेश सभामा किन हो यो विनियोजन विधेयक अहिलेसम्म दर्ता नभएको, गत साल र योभन्दा अगाडि त विनियोजन विधेयक दर्ता हुने र हामीले रेड बुक पनि प्राप्त गरिसक्थ्यौँ के, कहाँ कहाँ कुन कुन क्षेत्रमा बजेट कति पर्यो होइन, योजनाहरू कति पर्यो, मन्त्रालयगत रूपमा कति बजेटहरू पर्यो होइन, यहाँको चाहिँ सबै चिजहरू प्राप्त भइसक्थ्यो। तर आज हेर्नुहोस् त त्यही चिज पनि सांसदहरूले माग्नुपर्ने होइन, आवाज उठाउनु पर्ने
3: होइन, सबै लुकाएर राखिएको छ। त्यसो भए चाहिँ त्यसमा चाहिँ आफ्नै मनोमर्नी ढङ्गले मनोपोली ढङ्गले
10: अब अर्थ मन्त्रालयमा होइन एकदमै चाहिँ त हिजो कर्मचारी हामीले अर्थ मन्त्रालय जाँदा भेटेनौँ, अनि कुनै गोप्य कोठामा राखेर अझै पनि बजेटका शीर्षकहरू कार्यक्रमहरू तलमाथि गर्ने कुरो त यो त वास्तवमा चाहिँ त अब भनौँ न एउटा प्रदेशमाथिको होइन यहाँको चाहिँ त एउटा सिस्टममाथिको प्रहार जस्तो देखिन्छ क्या। त्यही भए उनीहरूले हाम्रो आग्रह के हो भने यस्तो काम बन्द गरौँ होइन, बजेट निर्धारित समयमा बनाउनु पर्ने आउनु पर्ने जनताले जानकारी प्राप्त गर्ने कुरा पनि आज हामीले चाहिँ होइन माग गर्दा होइन एउटा दलले एउटा प्रमुख प्रतिपक्ष दलले माग गर्दा समेत अब अहिलेको अहिलेसम्म हामीले प्राप्त गर्न नसक्नु कुरो ले अब एउटा निराशातिर होइन जनतालाई यो बजेटप्रति थप आशंका पैदा गर्ने पर्याप्त ठाउँहरू चाहिँ छन्।
3: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद शिव सिंह ओलीजी, नमस्कार।
10: उहाँ
3: हुनुहुन्थ्यो नेकपाका नेता एवं सुदूरपश्चिम प्रदेश सभाका सांसद प्रदेशसभा सदस्य शिव सिंह ओली। सुदूरपश्चिमको समग्र विषयमा कुराकानी गर्यौँ, बजेटको विषयमा। आजका लागि नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।
11: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053।
12: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 4394 4043 5880 र 98550 26 440।
13: It's 7 o'clock. अहिले 7 बजेको छ।
14: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
15: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
16: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

0: भरतपुरबाट माडियाउँदै गरेको कृषि विकास बैंकको स्कार्पियो गाडी धुर्वा गाउँमा पोलमा ठोकेर दुर्घटना, पोल भाँचिएर क्षति। वडा नम्बर एक र दुईका केही क्षेत्रमा बिजुली अवरुद्ध। नेपाल औषधि व्यवसाय संघ माडी नगरपालिका शाखाको अध्यक्षमा सम्बु तिवारी चयन। माडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा। बागमती प्रदेश सरकारद्वारा माडीका 50 औं योजनाहरूमा करिब 40 करोड विनियोजित। नगर क्षेत्रमा 8 पोलहरू निर्माणका लागि छुट्टै योजनाहरू बजेटमा। र प्रतिनिधि सभा बैठकमा दुई मन्त्रीले सभामुखको अपमान गरेको भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न। सम्पत्ति छानबिन आयोगका एक महिनाको अवधिमा 9600 जनाले सम्पत्ति विवरण बुझाए। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य, तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दीप्ति विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडीबाट भरतपुरतर्फ आउँदै गरेको एउटा स्कार्पियो गाडी दुर्घटनामा परेको छ। कृषि विकास बैङ्कको बागमती प्रदेश 01032496660 नम्बरको स्कार्पियो माडी नगरपालिका एक धुर्वा गाउँ नजिकैको मोडको पोलमा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनाका कारण विद्युत पोल भाँचिएको छ भने त्यस क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन्। गाडीका चालक सामान्य घाइते भएका छन् र उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ। घटनापछि स्थानीय बासिन्दा तथा सम्बन्धित निकायले क्षतिग्रस्त पोल हटाउने र विद्युत सेवा पुनः सञ्चालन गर्ने प्रयास गरिरहेका छन्। नेपाल औषधि व्यवसाय संघ माडी नगरपालिका शाखाको अध्यक्षमा सम्बु तिवारी चयन हुनुभएको छ। सोमबार राति एकान्त घर होमस्टेको सभाहालमा सम्पन्न शाखा समितिको अधिवेशनबाट तिवारीको अध्यक्ष नयाँ संयोजक रहने गरी नयाँ कार्य समिति चयन गरिएको हो। त्यस्तै उपाध्यक्षमा सफल गौतम, कोषाध्यक्षमा ऋषिराम थापा र सचिवमा लोकबहादुर छेत्री चयन हुनुभएको छ। समितिका सदस्यहरूमा नरेन्द्र प्रसाद दाहाल, कुलदेव महतो र टेकमणि महतो चयन हुनुभएको छ। निवर्तमान अध्यक्ष गोविन्द प्रसाद नेपालको अध्यक्षतामा सम्पन्न सो अधिवेशनबाट सल्लाहकारमा नेपालसँगै रविशंकर शाह, भोजराज खनाल, हेमराज गौतम, नन्दकिशोर महतो र गोविन्द प्रसाद पौडेललाई जिम्मेवारी दिएको छ। बागमती प्रदेश सरकारले सोमेश्वरगढी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै माडीको पर्यटन विकासका लागि उल्लेखनीय बजेट विनियोजन गरेको छ। प्रदेश सरकारद्वारा सार्वजनिक योजना अनुसार उद्योग वाणिज्य तथा पर्यटन कार्यालय मकवानपुरबाट कार्यान्वयन हुने गरी सोमेश्वरगढी मन्दिर तथा मूर्ति निर्माण र आवश्यक सामग्री खरिदका लागि 10 लाख रुपियाँ छुट्याइएको छ। यससँगै क्षेत्रको समग्र पूर्वाधार विकासका लागि 45 लाख र सोमेश्वरगढी स्थित सामुदायिक भवनमा फर्निचर, कार्पेटिङ तथा मूर्ति खरिदका लागि थप 20 लाख रुपियाँ छुट्याइएको छ। त्यसै गरी माडी सातमा दक्षिण सोमेश्वर कालिका मन्दिरको निर्माण सम्पन्न गर्न तथा अष्ट चिरञ्जीव पार्क निर्माणका लागि 10 लाख, चेपाङ सङ्ग्रहालय निर्माणका लागि 10 लाख र खरिकुना पार्क निर्माणका लागि 10 लाख रुपियाँ छुट्याइएको छ। सोहीवडामा त्रिवेणी धाम, बराह मन्दिर तथा ताल संरक्षणका लागि 15 लाख रुपियाँ विनियोजन गरिएको छ। माडी एकमा इको भिलेज, पर्यटन आवास तथा पूर्वाधार निर्माण, गौतम बुद्ध पूर्वाधार, नेवा समाज गुठी तथा बोटे सांस्कृतिक भवन निर्माणका लागि कर्मशः 10-10 लाख रुपियाँ छुट्याइएको छ। त्यस्तै माडी छमा मलेक्यु कोइवो तमु समाज भवन तथा मडी छेलिङ बौद्ध गुम्बा भवन निर्माणका लागि कुल 35 लाख रुपियाँ विनियोजन गरिएको छ। माडी आठको इन्द्रबस्तीमा सामुदायिक भवन निर्माणका लागि 15 लाख र माडी दुईमा शहीद पार्क, मूर्ति तथा भौतिक पूर्वाधार निर्माणका लागि 10 लाख रुपियाँ छुट्याइएको छ। साथै माडी नौ चेपाङ सङ्ग्रहालय तथा आवास निर्माणका लागि 20 लाख रुपियाँ विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले माडी नगरपालिकाका विभिन्न वडामा नदी नियन्त्रण तटबन्धन तथा पहिरो व्यवस्थापनका लागि 1 करोड रुपियाँ बराबरका विभिन्न योजनाहरू स्वीकृत गरेको छ। बागमती प्रदेश सरकार अन्तर्गत भू तथा जलाधार कार्यालय मकवानपुरका अनुसार माडी एकमा भट्टराई खोला तथा भूषाल खोला तटबन्धनका लागि 10 लाख रुपियाँ विनियोजन गरिएको छ। यस्तै माडी नौमा कान्छी बगैदेखि प्याउलीसम्म तटबन्धनका लागि 15 लाख रुपियाँ छुट्याइएको छ। माडी छमा रिमाल खोला तथा चन्द्रे खोला तटबन्धनका लागि 10 लाख रुपियाँ विनियोजन गरिएको छ भने माडीसात स्थित शनिधाम क्षेत्रमा पहिरो नियन्त्रण तथा संरक्षणका लागि 10 लाख रुपियाँ छुट्याइएको छ। त्यसै गरी तामाङ बस्ती संरक्षण तथा टुनामुना खोला तटबन्धनका लागि 10 लाख, माडी 8 टुनामुना खोला तटबन्धनका लागि 10 लाख र माडी 2 चितै खोला तटबन्धनका लागि सबैभन्दा बढी 25 लाख रुपियाँ विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले माडीको मगुई सिंचाई आयोजनाका लागि 1,50,00,000 रुपियाँ विनियोजन गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हालै प्रकाशित गरेको आर्थिक वर्ष 2083-84 को कार्यक्रम विवरणमा सो बजेट उल्लेख रहेको छ। यसै गरी सिंचाई योजना अन्तर्गत नै माडी 9 प्याउली कुना सिंचाई योजनाका लागि 50 लाख, माडी 7 माथिल्लो परिसिंचाई योजनाका लागि 50 लाख र बगै क्षेत्रमा माथिल्लो रिउखोला सिंचाई आयोजनाका लागि 20 लाख रुपियाँ छुट्याइएको छ। यस्तै माडी 4 खैरनी डिप ट्युबवेल माडी 7 पौरवी ट्युबवेल डिप बोरिङका लागि समान रूपमा 60-60 लाख रुपियाँ विनियोजन गरिएको छ। त्यसैगरी जगन्नाथपुरी माडी 7 40 लाख, नारायण जल ड्रिल बोरिङ माडी 6 25 लाख, देउजर खोला कुलो निर्माण माडी 1 पर्साफाट बाँध तथा कुलो लाइनिङ माडी 2 10-10 लाख रुपियाँ छुट्याइएको छ। खानेपानीतर्फ पनि माडी 5 छडसरी खानेपानी आयोजना 60 लाख, माडी 8 खरकट्टा शिवद्वार आयोजना 50 लाख, सोमेश्वरगढी खानेपानी 15 लाख र माडी 1 बाहुनी खोला टङ्की निर्माण 10 लाख समेटिएको देखिएको छ। बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले माडी नगरपालिका अन्तर्गत विभिन्न सड़क योजनाका लागि कुल 1,37,00,000 रुपियाँ विनियोजन गरेको छ। आर्थिक वर्ष 2083-84 को कार्यक्रम विवरणमा उल्लेख रहे अनुसार जनजीवन माविदेखि पूर्व मन्दिर जोड्ने सड़क माडी 8 लागि 18 लाख, किर्तनपुर बोर्डिङ स्याउली सड़क सरोन्नति माडी 6 र 7 लागि 40 लाख र बगै जेठी बगै कान्छी बगै सड़क कालोपत्रेका लागि 20 लाख रुपियाँ छुट्याइएको छ। यस्तै जनजीवन खेल मैदानदेखि देवी मन्दिर सड़क माडी 8 लागि 20 लाख, सापकोटा चोकदेखि इन्द्रबस्ती हुँदै जीवनपुर सड़क माडी 8 लागि 20 लाख तथा नेत्र सापकोटाको घरदेखि इन्द्रबस्ती जाने बाटो माडी 8 लागि 18 लाख रुपियाँ विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयले माडी नगरपालिकामा पुल तथा मल्टिसेल कल्भर्ट निर्माणका लागि कम्तीमा 6,10,00,000 रुपियाँ बजेट विनियोजन गरेको छ। योजना अनुसार मलाईटोल धोबा जाने बाटो स्थित रौतनी खोला पुल निर्माणका लागि सबैभन्दा ठूलो 3 करोड रुपियाँ छुट्याइएको छ। अन्य योजना अन्तर्गत सिमरणी शीतलपुर सडक चितै खोला देउवा देउता खोलामा बास खोलामा हरिनगर गौरीनगर पत्तरे खोलामा मगै खोला छडसरी क्षेत्रमा मल्टिसेल कल्भर्ट निर्माणका लागि जनै 50-50 लाख रुपियाँ विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले माडीमा थारूग्राम बस्ती विकास कार्यक्रमका लागि 3 करोड र माडी 7 परी किनारे स्थित चेपाङ बस्तीमा पूर्वाधार निर्माणका लागि 3 करोड रुपियाँ छुट्याएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत योजना पुस्तिकामा माडीका थारू र चेपाङहरूको बस्ती विशेष योजना समेटिएको छ। यसबाहेक नगरभित्र उपयुक्त स्थानमा बस्ती विकासका लागि 1 करोड रुपियाँ पनि विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले माडी क्याम्पस भवन निर्माणका लागि 1 करोड रुपियाँ छुट्याइएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 को कार्यक्रममा विवरणमा सो बजेट उल्लेख रहेको छ। शिक्षातर्फ अन्य योजनाहरूमा दिवाकर स्मृति माध्यमिक विद्यालयमा फर्निचर सहित कक्षा कोठा निर्माणका लागि 10 लाख, सोमेश्वर माध्यमिक विद्यालय भौतिक पूर्वाधार विकासका लागि 15 लाख र माडी 7 स्थित बाल कल्याण आधारभूत विद्यालय पूर्वाधार निर्माणका लागि 20 लाख रुपियाँ विनियोजन गरिएको छ। यस्तै सोही विद्यालयको अधुरो भवन निर्माणका लागि थप 20 लाख, दक्षिण ऐदपुरी स्थित राष्ट्रिय आधारभूत विद्यालयमा बाल कक्षामा मोजाइक टाइल र सामग्री खरिदका लागि 10 लाख र रतनी धोबा स्थित राष्ट्रिय आधारभूत विद्यालयमा स्मार्ट बोर्ड र कम्प्युटरका लागि 15 लाख रुपियाँ छुट्याइएको देखिन्छ। बागमती प्रदेश सरकारले माडीको बसन्तपुर स्थित खेल मैदानमा नाला तथा क्लब मञ्च निर्माणका लागि 10 लाख र मैदान सरोन्नतिका साथै घेराबारका लागि 15 लाख रुपियाँ छुट्याइएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 को कार्यक्रममा विवरणमा सो बजेट उल्लेख रहेको छ। सो चौरको मर्मत र नाला निर्माणका लागि भन्दै गत फाल्गुनमा बसन्तपुर बजारमा मेला सञ्चालन भई 5 लाख बढी रुपियाँ पूर्व संकलित सार्वजनिक हुन बाँकी रहेको छ। प्रदेश सरकारको बजेटमा उल्लेख रहेका योजनाहरूमा माडी 3 स्थित कबड हल क्रमागत निर्माणका लागि सबैभन्दा ठूलो 50 लाख रुपियाँ छुट्याइएको छ। यस्तै बगौडा खेल मैदानमा अधुरो प्याराफिट निर्माणका लागि 15 लाख रुपियाँ विनियोजन गरिएको छ भने माडी 1 स्थित लक्ष्मीबुनिया खुल्ला व्यायामशाला निर्माणका लागि 10 लाख रुपियाँ छुट्याइएको देखिएको छ। चितवनको माडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ। स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ जिल्ला खोप समिति चितवनले सो घोषणा गरेको हो। जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा खोप समन्वय समितिका संयोजक नारायण प्रसाद अधिकारीले माडीलाई पूर्णखोप सुनिश्चित घोषणा गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन स्थल परिवर्तन भएको छ। यसअघि चितवनको टाढी स्थित स्टार ब्याङ्केट होटल र सँगै परिसरमा टेन्ट हालेर खुल्ला सदर र बन्द सत्र गर्ने तय भएकोमा चितवनको अत्याधिक गर्मीलाई मध्यनजर गर्दै महाधिवेशन स्थल परिवर्तन गरिएको हो। चितवन जिल्ला स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको परीक्षा प्रणालीलाई छिटो छरितो बनाउन सुरु गरेको छ। विश्वविद्यालयका 8 आङ्गिक र 8 सम्बन्धन प्राप्त कलेज छन्। सबैभन्दा बढी कृषिमा विद्यार्थी अध्ययनरत छन्। एउटै संकायको नतिजा आउन वर्ष दिनसम्म लाग्ने गरेकामा अहिले 2 महिनाभित्रमा नतिजा आउने गरी काम सुरु गरिएको छ। प्रदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। प्रतिनिधि सभा बैठकमा दुई मन्त्रीले सभामुखको अपमान गरेको भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ। प्रतिनिधि सभाको मंगलबार बसेको दोस्रो बैठकको कार्यवाही शुरू गर्न सभामुख बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्रीले अपमान गर्ने काम गरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका एन महरले प्रश्न उठाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कर्णाली प्रदेशको सभापतिका उम्मेद्वार नन्दकिशोर एनके बस्नेतले चुनाव बहिष्कार गरेका छन्। आइतबारदेखि वीरेन्द्रनगरमा जारी प्रथम अधिवेशन सभापतिका लागि मदन खड्का, स्नेह उपाध्याय र बस्नेत उम्मेद्वार थिए। मंगलबार बिहान 10 बजेदेखि मतदान सुरु भए पनि बस्नेतले उक्त चुनाव बहिष्कार गरेका हुन्। विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई 4 दिन थुनामा राख्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो। र तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता 2083 आजदेखि शुरू हुँदैछ। हेटौडा उपमहानगरपालिका 6 स्थित केन्द्रीय खेलकुद प्रतिष्ठान गौरीटारमा प्रदेश खेलकुद विकास परिषदको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन हुन लागेको हो। प्रतियोगितामा बागमती प्रदेशका 13 जिल्लाबाट खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियलको सहभागिता रहनेछ। प्रतियोगितामा करिब 3,000 अर्थात् 2,955 खेलाडी र 1,206 अफिसियल सहित कुल 4,161 जनाको सहभागिता रहने जानकारी आएको छ। प्रतियोगिताका लागि 13,20,00,000 रुपैयाँ विनियोजन भएको छ। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलले तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 8 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 74% मापन गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यूनचापीय रेखा ट्रफ, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। भरतपुरबाट माडी आउँदै गरेको कृषि विकास बैङ्कको स्कर्पियो दुर्ग गाडी ध्रुव गाउँ पोलमा ठोकेर दुर्घटना, पोल भाँचिएर क्षति। वडा नम्बर 1 र 2 का केही क्षेत्रमा बिजुली अवरुद्ध। नेपाल औषधि व्यवसाय संघ माडी नगरपालिका शाखाका अध्यक्षमा शम्भु तिवारी चयन। माडी नगरपालिकाले पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा। बागमती प्रदेश सरकारद्वारा माडीका 50 योजनाहरू करिब 40 करोड विनियोजन। नगर क्षेत्रका 8 पुलहरू निर्माणका लागि छुट्टै योजनाहरू बजेटमा। र प्रतिनिधि सभा बैठकलाई दुई मन्त्रीले सभामुख अपमान गरेको भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न। सम्पत्ति छानबिन आयोगका 1 महिनाको अवधिमा 9,600 जनाले सम्पत्ति विवरण बुझाए। हवस् त, आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म पनि बिदा हुन्छु। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: मधेस एफएम 93.2 MHz।
1: हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी हुनुहुन्छ। मानिजु नेपाली बसमा यसलाई स्वागत छ, नमस्कार।
2: धन्यवाद धन्यवाद खेमजी।
1: होइन, यो सुदूरपश्चिमको प्रदेश अधिवेशनमा तपाईँ पनि सभापतिको आकांक्षी हुनुभयो तर पराजित बन्नुभयो, यो किन चाहिँ प्रतिस्पर्धात्मक रूपमा अधिवेशनलाई अगाडि लगेको, सहमति किन जुट्न सकेन?
2: यो सहमति जुट्ने भन्दा पनि एउटा लोकतान्त्रिक पद्धति हुन्छ र हाम्रो पार्टीभित्र पनि आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिष्कृत बनाउँदै लैजाने भन्ने किसिमको एउटा कुरा भयो र त्यसपछि पार्टीलाई आगामी दिनमा राम्रो दिशातिर संगठनात्मक दृष्टिकोणले पनि मजबुत बनाउने र जनसरोकारका विषयहरूमा पनि पार्टीले एजेन्डा मुद्दाहरू अगाडि लगेर काम गर्ने भन्ने दृष्टिकोणले मैले पनि उम्मेदवारी दिएको हो। त्यसैले यो स्वाभाविक रूपमा हुने कुरा हो, यसमा चाहिँ कुनै द्विमत हुँदैन। पार्टीभित्र एउटा लोकतान्त्रिक पद्धति र अनि यो यसलाई चाहिँ मैले भनिहालेँ तपाईँलाई, लोकतान्त्रिक पद्धतिलाई मजबुत बनाउनका निमित्त परिस्थिति

0: यसको सम्बोधन गर्नका निमित्त त्यो ढङ्गले चाहिँ अगाडि बढिएको हो, त्यो ढङ्गले पनि मैले उम्मेदवार दिएको हुँ।
1: होइन तर चाहिँ अहिलेको वर्तमान विजयी हुनुभएका सभापति प्रकाश विष्टको एक किसिमको रोष प्रकट देखिन्थ्यो कुनै एउटा सम्बोधन गर्ने क्रममा, जुन ढङ्गले चाहिँ उहाँको चाहिँ त्यो मन्तव्य देखिएको थियो, यसले चाहिँ कतै यो गुटको राजनीति राष्ट्रिय स्वतन्त्र पार्टीमा सुदूरपश्चिममा सुरु त भएन भन्ने खालको भान समेत झल्किन्थ्यो, के भन्नुहुन्छ?
0: होइन, मेरो तर्फबाट त्यस्तो कुनै किसिमको पनि छैन। म पार्टीभित्र विधि पद्धति र पार्टीको एउटा चाहिँ नियम कानुन सबै कुराहरू चाहिँ आत्मसात गर्दै अगाडि बढ्ने भन्ने कुरा हो। म धेरै भावनामा पनि बगेर काम कुरो गर्दैन र त्यसपछि के भावनात्मक रूपमा चाहिँ मान्छेलाई उत्तेजित गराउने काम पनि मेरो हुँदैन। त्यसैले भावनामा बग्नु हुँदैन भन्ने पनि मेरो एक किसिमको मान्यता हो र साथीहरूलाई अब आफ्ना मञ्चहरूमा आफ्ना पार्टीका मिटिङ बैठक र अधिवेशनहरूमा आफ्ना विचारहरू प्रस्तुत गर्ने स्वाभाविक रूपमा छुट नै हुन्छ, उहाँले आफ्नो कुरा राख्नुहुन्छ र मैले कति बोले के बोले र मेरो बोलाइले मेरो व्यवहारले कति फरक पर्छ भन्ने कुरा पनि हेक्का राख्नुपर्ने हुन्छ साथीहरूले। त्यसैले अब मैले त्यति धेरै अनर्थ रूपमा चाहिँ लिएको छैन र त्यसको प्रभाव कति पर्छ त्यसको अर्थ के लगाउँछन् समाज पार्टीभित्रका साथीहरू सबैले भन्ने उहाँले बुझ्ने कुरा हो त्यो।
1: अनि अब एउटा कुरा चाहिँ तपाईँहरू बिच अब यो प्रतिस्पर्धा भइसकेपछि लोकतान्त्रिक प्रतिस्पर्धा पछिको सौहार्दता कतिको रह्यो, त्यो वातावरण बनेको छ?
0: एकदम राम्रो वातावरण बनेको छ। मैले चाहिँ मैले उहाँलाई बधाई दिएँ, शुभकामना दिएँ र मैले उहाँलाई एक किसिमको एक सरसल्लाह पनि दिएको छौँ, भेट भएको छ हाम्रो र अब स्वाभाविक रूपमा हामीले चाहिँ दुई व्यक्तिहरू चाहिँ सभापतिको उम्मेदवार भयौँ। लोकतान्त्रिक पद्धतिबाट तपाईँ विजयी हुनुभयो, तपाईँलाई शुभकामना छ र आगामी दिनमा अब सकेसम्म यो दोस्रो चरणको पदाधिकारीको निर्वाचन नहुने ढङ्गले तपाईँ चाहिँ अगाडि बढ्नुहोस्, मेरो त्यसमा पनि सहयोग रहन्छ र भोलिका दिनमा पार्टीका लागि, सङ्गठनका लागि, समाजका लागि, देश र जनताका लागि चालिएका राम्रा कदमहरूमा मेरो पूर्ण रूपमा साथ समर्थन रहन्छ भन्ने मैले प्रतिबद्धता पनि उहाँलाई चाहिँ गरेको छु र त्यसपछि चाहिँ भोलि पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउनु होला र पार्टीभित्र मूल्याङ्कनका कुराहरू, व्यवस्थापनका कुराहरूदेखि लिएर सम्पूर्ण जनता सामु पार्टीको चाहिँ शिर उचो हुने गरेर चाहिँ तपाईँ लैजानु होला भन्ने मैले शुभकामना पनि दिएको छु र प्रतिबद्धता पनि उहाँप्रति व्यक्त गरेको छु।
1: होइन, तपाईँ लगायत तपाईँ लक्षित केही बीच बमन पनि प्रकाश विष्टले गरेको छ, त्यहाँ देखिन्थ्यो सभापतिले त्यो मञ्चमा भाषणका क्रममा, पहिला सांसद राम्रोसँग चलाउनुहोस्, एउटा पद चलाउनुहोस्, पदको लोभ नगर्नुहोस्, लोभ लालच गरेर चाहिँ उम्मेदवारी नदिनुहोस् भन्ने खालको जुन उहाँहरूको भनाइ थियो, त्यो आशय थियो, त्यसको चाहिँ तात्पर्यता के हो, त्यसलाई कसरी बुझ्नुभयो जनकजी?
0: मैले भने कि मान्छेले भावनामा नै बगेर त्यो त्यस्तो किसिमको चाहिँ गर्नु पनि हुँदैन। भावनामा बग्दै बग्दै जाँदाखेरि म के बोल्दैछु भन्ने कुराको पनि हेक्का राख्नुपर्छ भन्ने तपाईँले भने मैले र मैले अर्को कुरा के पनि भने माननीय सांसद भने पनि अब म प्रति नै लक्षित भएको हुनुपर्छ भन्ने थियो र अब माननीय भनेपछि सबैप्रति लक्षित भएको पनि हुनुपर्छ, हुन सक्छ होला।
1: अरूले त दुईटा पद खोजेनन् नि त, तपाईँ पो उम्मेदवार बन्नुभयो नि त, होइन? त्यहाँ चाहिँ
0: मैले दुईटा पद खोजेको होइन, म कुनै चाहिँ रहरले र म कुनै त्यस्तो किसिमको चाहिँ लोभ लालचले चाहिँ त्यसरी त्यो सभापतिको उम्मेदवार दिएको होइन। अधिकांश मानिसहरू, अधिकांश व्यक्तिहरू, अधिकांश सदस्य र प्रतिनिधिहरू को एउटा माग, एउटा चाहिँ विचार र एउटा चाहिँ कुरालाई लिएर उहाँले चाहिँ तपाईँ पनि प्रतिस्पर्धी हुनुपर्छ, त्यहाँ तपाईँले पनि चुनाव लड्नुपर्छ र हामी तपाईँलाई उठाउन चाहन्छौँ, तपाईँलाई देख्न चाहन्छौँ, त्योभन्दा राम्रो चाहिँ तपाईँ गर्नुहुन्छ, सुदूरपश्चिममा सङ्गठन बलियो ढङ्गले अगाडि बढाउनुहुन्छ भन्ने ढङ्गले तपाईँले हामी अगाडि बढाउँछौँ, उम्मेदवार दिनुपर्छ तपाईँले पनि भन्ने किसिमको अधिकांश साथीहरूको चाहिँ पनि एउटा भावना थियो। त्यही भएर के हो भने भावनाहरूको चाहिँ लाई पनि मार्नु हुँदैन, मैले पहिला पनि भने तपाईँलाई, त्यो भएर त्यो किसिमको चाहिँ मेरो उम्मेदवारी हो, मेरो कुनै स्वार्थ र मेरो कुनै त्यो लालसा पनि होइन, किनभने जनताहरूले मलाई चाहिँ विजय पनि गराएका छन्, पार्टीले टिकट दिएको छ, मेरो भूमिका पनि छ, तर चाहिँ म दोहोरो प्रदेश सभापति पार्टी सङ्गठनको भूमिका र सरकारको भूमिकामा संसदमा पनि म भूमिका खेल्न सक्छु भन्ने मलाई लागेको हो र यसबाट यहाँको पार्टी सङ्गठन र त्यसपछि सरकारको पुलको काम पनि गर्ने हुनाले अलिक सजिलो पनि हुन्छ, त्यही भएर म के न के गर्छु भन्ने हिसाबले मैले त्यसरी बात उम्मेदवार दिएको हो।
1: तपाईँहरूका जिल्ला अधिवेशन हुन् वा चाहिँ प्रदेश अधिवेशनमा कहीँ कतै आवाजहरू उठ्छन् यतिखेर, बालेन गुट, रवि गुट, विभिन्न तह नेतृत्वबाट नभए पनि तल्लो तहमा चाहिँ त्यस्ता खालका गुटहरू निर्माण गरिएको भन्ने खालका आवाजहरू पनि उठे, सुदूरपश्चिमको हकमा कस्तो रह्यो, त्यहाँ चाहिँ कसको गुट हाबी रह्यो?
0: त्यस्तो कुनै गुट र उपगुट भन्ने हाम्रो पार्टीभित्र छैन। अब हाम्रो अब विपक्ष पार्टीका साथीहरूले समाजलाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई राम्रो नमान्ने तबका तहहरूले त्यस्ता किसिमका हल्लाहरू फैलाउने चाहिँ काम मात्रै हो, हाम्रो पार्टीभित्र त्यस्तो

0: दार्जिलिङ गुट प्रवि गुट भन्ने त्यस्तो किसिमको छैन, एउटै राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा गुट छ, भ्रष्टाचारलाई चाहिँ निर्मूल गर्ने र सुशासन कायम गर्ने एउटा ठुलो गुट छ हाम्रो, त्यो त्यो नै एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको गुट हो। व्यक्ति व्यक्तिका इच्छा र आकाङ्क्षा अनुसार कहीँनिर मैले भने विचार समूहका कुराहरू होला नि, त्यो फरक कुरा हो, तर त्यो ढङ्गले चाहिँ पार्टी गएको छैन। यदि कसैले त्यो गुट छ भन्ने बुझेको छ भने त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बुझेको छैन भनेर बुझ्नुपर्छ।
1: सुदूरपश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टीकै कार्यकर्तामाथि राति लुटपाट र धरपकड भएको विषय पनि आयो, के हो घटना, किन भयो त्यस्तो?
0: यो कुरो मैले पनि त्यहाँ सुनेको थिएँ, तर चाहिँ त्यो त्यो अधिवेशन केन्द्रित भएर त्यो अधिवेशनको कुरालाई लिएर त्यहाँ चाहिँ त्यस्तो चाहिँ साथीहरूमा त्यो मनमुटाव र अथवा त्यो तर्क वितर्क भएका होला नि जस्तो म लागेन, त्यो होइन पनि। त्यहाँनिर मैले अरू साथीहरूलाई पनि सोधेँ र केही कुराहरू व्यक्तिगत कुराहरू आफ्ना कुराहरूमा कुरा नमिलेर साथीहरूमा चाहिँ डिस्कस भएको हुन सक्छ, त्यो मैले बुझेको छु।
1: विजय उम्मेद्वार एवं सभापतिले चाहिँ कतै राष्ट्रिय स्वतन्त्र पार्टीमा गुटको खेती त सुरु गर्नु भएको होइन?
0: मलाई लाग्छ उहाँ जस्तो एउटा इन्जिनियर जस्तो मान्छेले, विद्वान मान्छेले, एउटा पार्टी संगठन अहिले बुझेको मान्छेले त्यसरी चाहिँ गुट र उपगुट सिर्जना गर्नुहुन्छ जस्तो त मलाई लागेको छैन। मैले त्यस्तो भेटाएको पनि उसरी छैन, तर अब काम गर्दै जाँदाखेरि अब कतिपय मान्छेहरूको प्रभावमा परेर कतिपय मानिसहरू विभिन्न थरीका मानिसहरू हुने गरेर कसको सल्लाह कसरी लिने कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा कहीँ कतै त्रुटि पनि हुनसक्छ, तर मैले त्यस्तो किसिमको उहाँमा त मैले त्यस्तो त्रुटिहरू देखेको छैन। पार्टी संगठन सञ्चालन गर्नका निमित्त टिम चाहिन्छ, टिमभित्र एउटा निर्णय हुन्छ र ती कुराहरूमा कुन कुन मान्छेका कुराहरूको प्रभाव रहन्छ र प्रभावित गर्छन् मानिसहरूले भन्ने कुराहरू पनि हुन्छ। कहीँ कतै कुनै ठाउँमा त्यो लक्षण देखिएला तर चाहिँ त्यसलाई पनि सुधार गरेर लैजानुपर्छ। हाम्रो पार्टी नयाँ छ, नयाँ भएको हुनाले सबै हाम्रा साथीहरू चाहिँ पूर्ण रूपमा राजनीतिक रूपमा प्रशिक्षित र त्यसपछि चाहिँ राजनैतिक सम्पूर्ण रूपमा चाहिँ त्यो उत्कृष्ट रूपमा चाहिँ नभएका होला नि, बिस्तारै सिकाएको कुरा छ, हामीहरू सिक्दैछौँ, साथीहरू सिक्दैछन्, यी सबै कमी कमजोरीहरू चाहिँ हाम्रा चाहिँ समाप्त हुँदै जानेछन् दिनानुदिन भन्दै म भन्न चाहन्छु।
1: अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ के खालको उन्माद चढेको यतिखेर? जनक सिंह धामीजी तपाईँले सुन्नु भएको छ, अब काम नगर्ने ठेकेदारका खुट्टै भाँचिदिने, कसैको हातै भाँचिदिने, नागरिकलाई अपाङ्ग बनाउँदाखेरि त झन् समस्या थपिएला नि त होइन मन्त्रीज्यूले?
0: मैले अब हजुरलाई के भने तपाईँलाई मैले के भने हामी सिकाएको प्रक्रियामा पनि छौँ र हाम्रो संस्कार अब कस्तो छ संसदमा जाने बेला उपस्थित हुने बेला कुर्सी नै चाहिँ उठाएर चाहिँ अब सभामुखमाथि आक्रमणै गर्न जाने अनि त्यसपछि तपाईँको संसदै विभिन्न किसिमले अमर्यादित ढङ्गले चाहिँ प्रस्तुत हुने, जो संसद भनेको एकदमै सर्वोच्च संस्था भएको हुनाले त्यहाँ त्यस किसिमको विगतको चाहिँ एउटा संस्कार त्यो संसदमा भएको हुनाले त्यस्तै पो हो कि भन्ने किसिमका हामी नयाँ साथीहरू जो गइरहेका छौँ उनीहरूलाई पनि त्यो प्रभाव पऱ्यो कि भन्ने किसिमको हो। यी कुराहरू कहीँ कमी कमजोरी छन् भने मर्यादित ढङ्गले चाहिँ हाम्रा साथीहरू अगाडि बढ्नुहुन्छ, यो कुराको कुरा पनि हामी चाहिँ राखेर साथीहरूलाई त्यो ढङ्गले लैजान्छौँ।
1: अब तपाईँ सुदूरपश्चिममा हुनुहुन्छ, त्यहाँ चाहिँ अधिवेशन चलिरहेछ, प्रदेश अधिवेशन, र विशेष गरी सीमा जोडिएको क्षेत्रको एउटा नागरिक पनि हो तपाईँ, बासिन्दा हो, नेपाल भारतको सीमा समस्या अहिलेको अवस्थामा कस्तो छ त्यो क्षेत्रमा?
0: अब अहिलेको यो पहिलादेखि जो भइरहेको त्यो नै अवस्था हो र पछिल्लो समय अब एउटै कुरा मात्र यता यो क्षेत्रको मेरो क्षेत्रको जो 1958 सालतिर चाहिँ स्थित नक्साहरू चाहिँ कोरिएको छ सङ्कटकालको बेला, त्यसमा केही त्रुटिहरू भएका छन् भन्ने चाहिँ मलाई लागेको छ। ती त्रुटिहरूलाई सच्याउनु पर्छ र त्यसको लागि चाहिँ म लबिङ पनि गर्छु, किनभने कतिपय चाहिँ जग्गाहरू चाहिँ नेपालीको जग्गाहरू चाहिँ भारतीयहरूको चाहिँ अति के अरे त्यो उसमा चलन भोगमा रहेको हुनाले यसलाई सच्याएर समझदारीको आधारमा, राजनीतिक आधारमा, नियम कानुनको आधारमा कसरी हुन्छ कुटनैतिक ढङ्गले यसको चाहिँ समाधान गर्नुपर्छ भन्ने चाहिँ मेरो बुझाइ छ।
1: त्यो जमिनमा चाहिँ भारतीयहरूले चाहिँ खेतीपाती गरिरहेका छन् होइन? त्यसो भए
0: मैले यो कुरा धेरै पहिलादेखि पनि अब संसदमा पनि उठाएको कुरा हो,
1: तर
0: लालपुरको
1: भूमि चाहिँ मिच्या छ।
0: अब कुन अर्थमा उहाँले भन्नुभयो अब त्यो कुराहरू र मेरो क्षेत्रमा पनि मैले भनेको थिएँ कि मेरो क्षेत्रमा चाहिँ मैले
1: क्षेत्रमा नेपालीहरूले भारतको भूमि मिचेर खेतीपाती त गरेका छैनन् नि
0: होइन? नेपालीहरूले भारतको भूमि मिचेर चाहिँ मेरो क्षेत्रमा चाहिँ कुनै त्यस्तो चाहिँ गरेको मैले देखिनँ। अब कुनै कसैका गोपनीय नक्साहरूमा काहीँ कुनै मैले भने जस्तै स्थित नक्साहरूमा ओरको पर नक्साहरू सारेर त्यो किसिमले देखिएको कुराहरू हुन् भने त्यो अब प्रशासनिक ढङ्गले त्यो सरकारी स्तरमा संयन्त्रहरूले केही काम गर्यो ती कुराहरू त्यो छन्, तर अहिले देखिएको कुरा भनेको नेपालको जमिन नै पूर्जा भएको जमिनहरू चाहिँ त्यहाँ भारतीयहरूले चाहिँ चलन भोग गरिराखेको र नेपालीहरूले वर्षौँदेखि चलन भोग गरिराखेको जमिन हाम्रोमा पर्छ मेरो हो भन्ने किसिमले भारतले दावी गरिराखेको अवस्था भए हुनाले अहिले चाहिँ इन्डियन नागरिकहरूतर्फबाट नै यतातिर चाहिँ मिचिएको र यतातिर चाहिँ चलनभोग गरिरहेको जस्तो देखिन्छ।
1: धनगढीको गर्मीमा तराईको गर्मीमा थप गर्मा गर्मी छ होइन अहिले अधिवेशनका कारणले गर्दा?
0: अधिवेशनका कारण गर्मी गर्मा गर्मी थियो, अब हिजोसम्म चाहिँ 42 डिग्री त अब तापक्रममै थियो, अब डबलै होला, त्यसमा 84 नै पुगेको थियो, अझ त्यो गर्मी अब घटेर अब त्यो 42 आसपास 45-50 आसपास पुगेको छ। मलाई लाग्छ भोलिसम्म यो 40 र 42 पुग्छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि
2: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेकपा एमालेकी नेत्री, राष्ट्रिय सभा सदस्य एवं पूर्व मन्त्री राम कुमारी झाँक्री। आउनुहोस् सुरु गरौँ राम कुमारी झाँक्रीसँग जनता जान्न चाहन्छन्। राम कुमारी झाँक्रीजी, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
3: धन्यवाद।
2: बालेन सरकारले एक्सन गरेको गरेछ, तपाईँहरू चाहिँ रियाक्सन गरेको गरे हुनुहुन्छ। महावीर पुन सहित 183 सांसदहरूको समर्थन बालेन सरकारलाई छ, अनि तपाईँहरू 25 लिएर मचिराख्नुहुन्छ चचौई गर्दै।
3: 183 त वास्तविकता हो, 25 पनि वास्तविकता हो, तर पार्लियामेन्टमा आफ्नो भूमिका हुन्छन्। भूमिका अनुसार अपोजिसनमा हुँदा र सत्ता पक्षमा हुँदा फरक भूमिका हुन्छन्, तर नेकपा एमाले त्यस्तो निर्लज्जतापूर्ण अपोजिसनको भूमिकामा पनि छैन। हामीले गर्नुपर्ने जनताको प्रतिनिधि हो नि त हामी, अनि सत्ता जहिले पनि जनताको विरुद्धमा प्रयोग भयो भने, सत्ता जनताको राष्ट्रको विरुद्ध प्रयोग भयो भने खबरदारी गर्ने चाहिँ प्रतिपक्षले भएको कारणले गर्दाखेरि हामीले केही भूमिका निर्वाह गरेका छौँ, तर त्यति पनि त्यति धेरै पनि होइन, किनकि यो चाहिँ भर्खर यो सरकार मधुमासमै छ र यही बिचमा भर्खरै मात्रै हाउस खुलेको भएर त्यति धेरै हामीले केही गरेको पनि छैन।
2: रियाक्सनको आउटपुट चाहिँ के त? त्यही अस्थिरता, सरकारलाई काम गर्न नदिने, बाजो हाल्ने भनेर चित्रित गर्छन्।
3: होइन, त्यो त विगतमा पनि, अहिले यसो हुन्छ, अहिले त कसले के गरेको छ भन्ने कुरा सब रेकर्डेड छ, भर्चुअल्ली छ, हात हातमा मान्छेको छ, होइन, त्यसले गर्दा हामीले के गर्यौँ कसो गर्यौँ भन्ने सबै सायद जजमेन्ट छ होला। त्यसले गर्दाखेरि यो के हो भने, अपोजिसनले विरोध गर्यो भने कुनै जायज कुरामा जनतालाई जागृत गर्ने, अवेरनेस सिर्जना गर्ने पनि काम हो। जस्तो प्रधानमन्त्री बालन शाहको अभिव्यक्तिप्रति चाहिँ हामीले संसदमा अलिकति रियाक्ट मात्रै गऱ्यौँ, तर जनताले, बुद्धिजीवीले, प्राज्ञिक वर्गले, अनि त्यही लेखक, साहित्यकार, पत्रकार, विज्ञ सबैले त्यसको बारेमा आफ्ना ओपिनियन राख्नुभयो। पूर्व ब्युरो क्याट्सहरू, सेना प्रहरी, जङ्गी, सबै क्षेत्रका रिटायरमेन्टहरूले कुरा गर्नुभयो नि त। त्यस कारण के हो भने, उहाँहरूले गरेको कुरो बाहिर हुन्थ्यो, त्यो कुरालाई हामीले प्रतिनिधित्व गरेर पार्लियामेन्टमा बोल्या हो नि त।
2: तपाईँहरू प्रतिपक्षमा हुनुहुन्छ, तपाईँहरूको काम भनेको चाहिँ जनतालाई वितृष्णा जगाउने अनि निराश बनाउने मात्रै होइन नि त, आशाको फुल बाल्ने हो नि।
3: मेरो तर्फबाट त कहिले पनि त्यो जनतामा निराशा सिर्जना गर्ने त्यस्तो काम चाहिँ कहिले पनि मेरो तर्फबाट भएन, किनकि मैले मेरो केही पार्टीभित्रका इन्टर्नल एउटा कन्फ्लिक्टहरूमा परेका केही कन्ट्रोभर्सीलाई मान्छेले अगाडि ल्याइरहन्छन्, त्यो एउटा निश्चित समय थियो भन्ने कुरा मैले भनिहालेँ। बाँकी होइन, यो देश जम्मै भ्रष्टाचारले लटपटायो भन्ने कुरामा पनि म सहमत हुँदिनँ। भ्रष्टाचार भएको छ नि, तर भ्रष्टाचार आम रूपमा भएको छ कि भ्रष्टाचार गर्नेलाई त कारवाही गर्न सकिन्छ नि त भन्ने मान्छे नै हो। हिजो सत्ता पक्षमा हुँदा पनि, प्रतिपक्षमा हुँदा पनि, आज पनि म त्यही भूमिका नै गर्ने मान्छे हो। त्यसले गर्दाखेरि मेरो तर्फबाट निराशा भन्ने चिजै हुँदैन। जस्तो जे राइट हो त्यो कुरालाई हामीले समर्थनै गर्छौँ, जे कुरा गलत हो करेक्सनै गर्नुपर्छ त्यस्तो कुरालाई गर्ने हो।
2: एमाले चाहिँ किन यति धेरै उत्तेजित र आक्रामक भएको, किन आगो कलेको, त्यही कुरालाई प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको प्रस्तुति हेर्नुहोस् अनि काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको रोस्टममा उभिएर उहाँले दिनुभएको भाषण म स्मरण गराउन चाहन्छु।
3: त्यो चाहिँ एकदम गजब थियो। उहाँको
2: उहाँले भन्नु पनि भएको छ,
3: हैन, त्यो चाहिँ
2: म हिँड्ने बाटोमा त्यति धेरै काँडा पनि नरोप्नु, भोलि के थाहा
3: बाटो हुँदै मलाई भेट्न आउनुहुन्छ,
2: तपाईँ पनि त्यही बाटो हिँड्नु पर्ने हुन सक्छ,
3: हैन, मलाई
2: रचनात्मक हिसाबले पनि सकिँदो रहेछ नि, हैन,
3: एकदमै राम्रो के छ नि, त्यो त शैली हुन्छ, होइन, यही जनता जान्न चाहन्छन् कार्यक्रममा यति राम्रो ऋषिजीले शालीन गालामा हात लाएर प्रश्न सोधे पनि त हुन्थ्यो नि, होइन, भन्न अडियन्स के अरे त्यो गेस्टले भन्न चाहे जति कुरा आफ्नो पोडकास्टमा जस्तै भन्न दिए पनि त हुन्थ्यो नि, तर यति राम्रो अनुहार गरेको मेरो होस्टले मलाई चाहिँ ऋण खाएको ऋण तिर्न ल्याए जस्तो गरी झबार्नुहुन्छ नि,
2: होइन,
3: यो त शैली हो, र यो शैली किन हो भन्दा यो कार्यक्रमको उद्देश्य अनुसारको शैली हो, यसका अडियन्स अनुसारको शैली हो, यो चाहिँ बनाइन्छ। यति राम्रो ऋषिजीको अनुहारमा यस्तो चिज बनाउनु परेको छ, यो टालेको स्वागै छैन, बनाउनु पर्छ, बनाउनु भएको छ भने
2: झटारो मार्फत सिस्नो पानी हालेको पटकै मन परेको छैन होइन
3: होइन मलाई त त्यो सिस्नो पानी खाँदै खाँदै आएको परि आउँदा आफूले पनि हानेको मेरो लागि त्यति ठुलो कुरै छैन त्यो सहने पच्ने पचाउने दुइटै काम भइसकेको छ
2: अहिले बालेन सरकारको एक्सन चाहिँ अनि रफ्तार चाहिँ रहर लाग्दो लोभ लाग्दो अनि गौरव लाग्दो छ होइन
3: त्यस्तो छ
2: ठेकदारहरूलाई खुट्टा भाँचेर भए पनि काम लगाउने
3: राम्रो हो त्यो
2: भाँच्ने कुट्ने
3: त्यो रुल अफ लले त्यसै भन्छ राज्यले त्यसो गर्न मिल्छ त्यो राम्रो
2: शीर्ष नेताहरू ठेकदारसँग दिनौ उठवास गर्थे भाडामा बस्थे उनीहरूको घरमा अनि समयमा काम सम्पन्न हुँदैन थियो
3: त्यो एक मान्छे बसेको कुरा आम गराउनु भएन होइन एक मान्छे कोही बस्नुहुन्छ र त्यो प्रमाणित कुरा हो भने पनि आम होइन त्यस कारण अहिलेको सरकारले गरेको अभिव्यक्त गरेका दिएका निर्देशनहरू ठिक हुन् तपाईँले जनतालाई भनिदिनुहोस् न ठिक हो त
2: पूर्वाधार विकास मन्त्रीले एउटा बिम्ब प्रयोग गर्नुभएको सुनिल लम्सालले
3: ठिक हो
2: काम त समयमा सम्पन्न हुनु पर्यो अब धैर्य गर्ने समय छैन उहाँहरूको बटम लाइन
3: ठिक छ त्यो ठिक हो भने जनतालाई त्यही कुरा चाहिएको छ बाटामा जहाँ एउटा मान्छे चोर भेटियो कुनै एउटा मान्छेले कसैको घर कुनै एउटा भएको मान्छेले पसलमा पसेर केही चिज खायो चोरे हो त्यो त गलत गर्यो नि त त्यो मान्छेलाई त्यहीँ कुटकाट पारेर मारेर आगो लगाएर त्यहीँ जलाइदिउँ होइन कुनै मान्छेले केही कुरा गर्यो कुनै मान्छेले काम गरेन त लाग्यो शङ्का लाग्यो कोही मान्छेले भ्रष्टाचार गर्यो भने जस्तो लाग्यो त्यहाँ त्यो अनुसार त्यसलाई पक्रिने अनुसन्धान गर्ने मुद्दा चलाउने अदालतले फैसला गर्ने र दोषी करार गरेर जेल सजाय गर्ने तपाईँको त्यो के भन्छ अरे जरिमाना लाउने यी त काम त कानुनी काम हुन् संवैधानिक कानुनी राज्यभित्र हुने काम हुन् कि अब तपाईँले खोजेको राज्यमा चाहिँ कसैलाई भ्रष्टाचार लाग्यो भन्ने मलाई लाग्यो मलाई रिस उठ्यो अनि त्यो मान्छेलाई घरभित्र राखेर त्यसै घर आउलाइदिने
2: सम्पत्ति छानबिन र
3: मेरो प्रश्नको जवाफ दिनु न यसै गरेको ठिक हो तपाईँको यो प्रस्तुति र तपाईँको कार्यक्रमले सत्तालाई बिझायो भने यो ऋषि भ्रष्टाचारी हो भनेर तपाईँलाई चोकामा कुट्नु तपाईँको डेरामा गएर आगो लाउनु यही खोज्नु भयो हो तपाईँले यही ठिक हो यही मेसेज दिएको हो भने ओके ठिक हो भनिदिनु जनतालाई अनि हरेक मान्छेलाई मलाई शङ्का ला तँलाई मारिदिएँ मलाई शङ्का ला तपाईँलाई काटिदिएँ मेरो काम साँडै गरेनस् तँलाई मैले पिट्दिएँ यही कुरा राज्य खोजेको हो भने
2: ठिक
3: छ यही राज्य
2: चलाउँदाखेरि उहाँहरूकै मन्त्री भए पनि जोगिनुहुन्न राजीनामा दिएर छानबिनको लागि मार्ग प्रशस्त
3: गर्न पर्यो कि यो कुरा ठिक हो भने तपाईँले यही मेसेज दिनुहोस् कोही मान्छेलाई चार्ज लायो अनि एउटा छानबिन भन्ने नाटक गर्यो छानबिनको प्रतिवेदन के हो कसैलाई भनेन आफै सफाई द्याओ आफै फेरि ऊ सत्तारोहण गर्यो भने हो यही चाहिएको हो पारदर्शिता सुशासन यही खोजेको हो भने यही भनिदिनुहोस् जनतालाई हो उहाँहरूले गरेको रोल मोडल पारदर्शिता हो उहाँको उहाँलाई कुनै चार्ज लायो अकुत सम्पत्तिमा जुन मान्छेहरू अहिले कस्टडीमा छन् जुन मान्छेहरूलाई अहिले अनुसन्धानको लागि थुनामा ल्याइएको छ तिनै मान्छेसँग साँठगाँठ छ अवैध रूपमा उनीहरूसँग सिय तपाईँको यस्तो खालको लाभहरू लिएको भर्चुअली देखिन्छ त्यस्तो चिज देखेको कुरामा अनि त्यसपछि कुनै एउटा मन्त्री राजीनामा दिन्छ अनि एउटा छानबिन भन्ने चिजको नाटक हुन्छ त्यो छानबिनको प्रतिवेदनले के दियो त बाहिर भनिदिन्न जेसुकै दियोस् त्यसले सफाई दिएको
2: प्रतिवेदन आयो
3: खोइ त
2: सरकारले प्रतिवेदन ग्रहण गर्यो गृहमन्त्री सुदन गुरुङले क्लिन चिट पाउनुभयो
3: त्यही त प्रतिवेदन प्रतिवेदन खै प्रतिवेदन तपाईँले पढ्नुभयो
2: प्रधानमन्त्री कार्यालयमा छ
3: खोइ त
2: मलाई बालेन्द्र शाहसँग छ
3: हैन खोइ के लेखेको छ प्रतिवेदन
2: मन्त्री परिषदले औपचारिक रूपमा ग्रहण गरेको छ
3: सुन्नुस् त्यो प्रतिवेदनमा के लेखेको छ र त्यो सफाईको भाषा के हो र त्यो कहिले सार्वजनिक भयो र उहाँलाई चाहिँ सत्तारोहण गराइयो यही हो पारदर्शिता यही हो सुशासन यही हो देख्नुभयो तपाईँले त कहीँ सार्वजनिक भाषा तपाईँले पढ्नुभयो तपाईँको न्युजमा त ब्रेकिङ न्युज अथवा रेगुलर समाचारमा यो चिज आउनुपर्ने होइन र खोइ त आयो देख्नुभयो यही खोज्नु भएको तपाईँले यही अपारदर्शिताको पराकाष्ठा खोज्नु भएको हो तपाईँ तपाईँ भनेको जनता मैले तपाईँलाई ऋषिजीलाई मैले यतिको म होस् तपाईँ वक्ता के अरे गेस्ट भएको होइन यदि तपाईँ त्यो खोज्नु भयो भने ठिकै छ, यही चाहेको हुँ जनताले भन्नुहोस्, किनकि अहिले 52 लाख जनताले भोट हालेको सरकार पार्टी सरकार हो, त्यसकारण यो कुरालाई जनताले ठिक भन्नुहुन्छ भने त्यो पारदर्शिता हो,
2: योग्यलाई छान्ने, मेरिटोक्रेसीलाई आधार मान्ने, जान्नेलाई छान्ने पार्टी हो
3: होइन, जान्नेलाई छान्ने कस्तो जान्नु भएछ भन्ने कुरा त देखिँदै छैन र कस्ता मान्छे जान्ने छान्नु भएको छ अब आएर त देखिएन र भने
2: उहाँहरूको नीलो क्रान्तिले
3: होइन
2: खुसी छन् क्या, सन्तुष्ट छन्,
3: यस्तै जान्ने खोजा हो भने ठिक छ त, टोयलेट हो भनेको हो कि रेस्टुरेन्ट हो भनेको भन्ने कुरा थाहा नपाउने, हस्पिटल भने हो कि कारागार हो भने थाहा नपाउने, स्वर्ग हो कि नर्ग हो भन्ने थाहा नपाउने, 100 मिटर र 1000 मिटर कति हुन्छ भन्न थाहा नपाउने, यही त होला जान्नेलाई छान्ने, अनि यही जान्ने छान्ने जनताले छाने हुन् भने म को हो र म पनि एकजना जनता हो, त्यस कारण मेरो यसमा कोही आपत्ति छैन, जनता तपाईँहरूले भोट हाल्नु भयो, तपाईँहरूले यस्तो शासनबाट शासित हुन तपाईँहरू अभिशप्त हुनुहुन्छ,
2: अहिले प्रतिपक्षी सांसदहरूले जतिसुकै रोइ कराई गरे पनि रोइलो गरे पनि संसदमा छ नि कुर्सी उठाए पनि
3: यस्तो रोइलो भन्ने
2: परिस्थिति फरक हुनेवाला छैन,
3: यदि राम्रो अनुहारले
2: तथापि तपाईँहरू चाहिँ आफ्नो सिजन छ आए आप गए झटारो भने जस्तो झटारो हानिराख्ने प्रतिपक्षीको धर्म चाहिँ निर्वाह गरिराख्ने होइन,
3: प्रतिपक्षको त्यस्तो गैर जिम्मेवारीको न क्रियाकलाप पनि हुँदैन, प्रतिपक्ष भनेको त प्रतिपक्ष पनि फेरि कहिले काहीँ त्यो प्रतिपक्षीय भूमिकाको लागि मात्रै त्यसो गर्नुपर्छ भन्ने होइन, जस्तो हामी नेकपा एमाले प्रतिपक्ष नै हो र राष्ट्रिय सभामा सत्ता पक्ष नभएको कारणले प्रतिपक्ष मात्रै छौँ र त्यो प्रतिपक्षमा म यति धेरै डराउँछु कि कुनै पनि बिल कुनै पनि नीति कार्यक्रम र विधेयकमा यसमा हामीले कसरी समर्थन गर्ने होला, किनकि जनताले प्रतिनिधि सभामा त्यत्रो प्रचण्ड बहुमत छ, एउटा फरक कन्टेस्टबाट आएको छ, त्यसले गर्दा हामीलाई चाहिँ जनताले राष्ट्रिय सभामा असफल बनाए भनेर आरोप लाउलान् कि जनताले हामीप्रति चाहिँ सन्देह देखाउनु होला कि, त्यसले गर्दा मलाई त्यस्तो लाग्छ कि मेरो भूमिका चाहिँ मिलाउने नै हुन्छ, मैले चाहिँ त्यहाँ मन्त्रीहरूलाई चेम्बरमा राखेर यसो यसो भन्नु भन्न पनि यस्तो यस्तो कुरा छ हाम्रो भावना प्रतिपक्षको भावना बिगार्ने होइन, यस्तो कुरा चाहिँ त्यो बाहिर के त्यो भनौँ न बिहाइन्ड द सिन चाहिँ मेरो काम मिलाउने नै हुन्छ, त्यो अपोजिसनलाई पनि मिलाउने नै हुन्छ,
2: फेरि बिझाउने गरी प्रश्न नसोध्नुहोस् अथवा
3: अनि होइन
2: हाँसी हाँसी कुरा गर्नुहोस् नभन्नु होला, विषय अलिक गम्भीर छ राम कुमार झाङ्ग्रीजी होइन
3: होइन होइन यस्तो यसमा के छ भने
2: डाक्टर सोनी मगले बजेट ल्याउनु भयो
3: ल्याउनु भयो
2: अनि उहाँले स्पष्ट रूपमा तपाईँहरूलाई चेतावनी दिनु
3: मलाई चाहिँ यस्तो लाग्थ्यो कि यो अर्थ मलाई कस्तो लाग्थ्यो भने म सानो बेलामा अलिक सानो कुरा भन्न दिनु, म जब म कलेज पढ्न आएँ होइन अनि बजेट भाषण अब अलि एक्सेसेबल पनि भयो नि त रेडियोमा टेलिभिजनमा सुन्न गाउँमा र त्यति बेला हामीलाई पहुँच पनि थिएन, त्यसपछि बजेट भाषण आइसकेपछि केही इकोनोमिस्टहरू केही सरहरू होइन त्यति बेला नेपाल टेलिभिजन मात्रै थियो टेलिभिजनमा जाने अनि उहाँहरूको आर्टिकलहरू साप्ताहिक पेपरहरूमा डेली पेपर पनि धेरै थिएन अनि पछि डेली विश्लेषणहरू रेडियोमा आइरहने अनि म पनि इकोनोमिस्ट पढ्थेँ पद्मकन्यामा अनि त्यसपछि ओ मलाई त इकोनोमिस्ट हो त मलाई चाहिँ यस्तो एकदमै धेरै त्यो भनौँ न त्यो यस्तो खतरा चिज लाग्थ्यो क्या, त्यसपछि मैले बिस्तारै पढ्दै पनि गएँ पोलिटिकल एक्टिभिटिजमा भएर पोलिटिकल इकोनोमी यसो सोसाइटीको बारेमा अलिअलि फर्दरै पढ्ने जान्ने एउटा कोसिस पनि गरियो होइन, गर्दै गर्दै जाँदाखेरि अब सांसद भइयो मन्त्री भइयो फेरि सांसद भयो होइन अनि फर्केर आउँदाखेरि त्यसपछि राज्य संरचना कसरी चल्छ के हुन्छ होइन एउटा अर्थ भने के हो त्यस्तो कसरी सन्तुलन हुन्छ भन्ने कुरा जब अनि हामीले हामी त्यो अब त्यो 62-63 सालको परिवर्तन क्रान्ति पछाडि चाहिँ हामीलाई देश विकास गर्ने क्रेभिङ त हामीलाई पनि थियो नि त, अनि हामीले कस्तो इकोनोमिक एउटा यो एउटा अर्थ भनौँ न यो हामी अवलम्बन गऱ्यौँ यो हामीले यो नीति अवलम्बन गऱ्यौँ भने हाम्रो विकास चाहिँ गर्न हामी फड्को मार्न सक्छौँ, अनि हामीले के कुरा गर्ने जस्तो हामीले त पब्लिक प्राइभेट पार्टनर पनि कुरा गरेका छौँ के भन्छ यो तिन खम्बे अर्थ नीतिको पनि कुरा गरेका छौँ, यो अलिअलि समाजवादी जस्तो पनि छ अलिअलि राज्य केन्द्रित पनि छ बजारलाई पनि छोडेको छ, तर हामीले कस्तो पोलिसी अवलम्बन गऱ्यौँ भने चाहिँ हामीले चाँडै फड्को मार्छौँ त, हामीले चाहिँ हाम्रो डोमेस्टिक आफ्नो उत्पादनलाई कसरी बढाउने व्यापार घाटा कसरी घटाउने यो चिज कसरी हुन्छ भनेर कोही पनि प्रोफेसर इकोनोमिस्टलाई सोद्धाखेरि प्राय इकोनोमिस्टहरू यति धेरै बाठा प्राणी हुन् कि उनले के भन्छन् भने तिमी जुनसुकै इकोनोमिक पोलिसीलाई अवलम्बन गर कुन गर्छु भन्ने कुरा सोच्छौ भने तिमी कुन समाजमा एप्लाई गर्छौ भन्ने कुरा सोच्नुपर्छ, तिमी जुनसुकै इकोनोमिक पोलिसी अवलम्बन गर्नको लागि खुला त छौ, तर तर तु खुला छौ भनेर कुन समाजमा गर्छु भन्ने कुरा तिमीलाई यो सीमा दिन्छ। त्यसकारण अन डिपेन्ड योर सोसाइटी, तिम्रो समाज कस्तो छ, समाजको स्ट्रक्चर कस्तो छ, त्यसका आधारमा चाहिँ तिमीले कुन इकोनोमिक पोलिसीलाई प्रिभेल गर्छ भन्ने कुरा जजमेन्ट गर्ने चाहिँ एकदम पोलिटिसियन्सको काम हो भनेर फेरि
2: कम्युनिस्टहरूलाई दिनुहुन्छ नि त।
3: अनि त्यसो भन्नुहुन्थ्यो अनि त्यस पछाडि नि त्यस पछाडि ऋषिजी अनि त्यसो भन्थे अनि इकोनोमिक्सहरू त एकदम बाठा एकदम सिफ्ट गर्न जान्ने मैले त प्रोफेसरहरू त्यस्तो भेटेका थिएँ। उहाँ त कस्तो भने त्यति पनि विनयशील र विनम्रतापूर्वक नदिने के तिमीहरूका काण्ड थाहा नभएर अरे तपाईँको हातमा सत्ता छ सबै काण्ड ऊ वर्षमान पुन उभिएर भन्नुभयो त मेरा सब काण्ड मबाट सुरु गर छानबिन गर र तिम्रो पनि गर। हाम्रो पार्टीको नेता पद्मा अर्यालले उभिएर भन्नुभयो त पार्लियामेन्टमा तिमी गिरीबन्धु के बन्धु भन्छौ नि मबाट छान मबाट सुरु गर। अर्को ज्ञानेन्द्र साई उठेर मबाट सुरु गर भनिरहनु भएको छ त
2: गिरीबन्धु टी स्टेट गर त यति ओम्नी वाइट बडी
3: यो एमालेकोबाट सुरु गर हाम्रोबाट सुरु गर सुरु गर झसक्क होइन एकदम राम्रो भइरहेछ। यहाँ के भइरहेछ भने
2: 62-63 पछिको सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने भनिसकेपछि
3: कस्तो रहेछ अनि ऋषिजी
2: अहिले झस्किनु भएको छ हैन
3: एकदम झस्केको हैन झस्केको हैन कि कस्तो गजब गर्न पर्ने काम गरिरहन्छ क्या। जस्तै एउटा कलेजमा गयो 2 घन्टा हल्ल्यो यताउता गऱ्यो होइन खाममा हालेर 15,000 दिन्छ अनि ल्याएर आयो अनि कहिले काहीँ उहाँहरूले टिडिएस काट्नलाई कुनै कुनैले प्रोफेसनल्ली चाहिँ उहाँहरूले चाहिँ के हुन्छ भने प्यान नम्बर पनि माग्नुहुन्छ प्यान नम्बर बनाएको नि भर्खर भर्खर हो नि त हामीले पब्लिकले अनि त्यसपछि आओ खल्तीमा राख्यो चलाओ होइन गाडीमा तेल हाल्यो मोटरसाइकलमा तेल हाल्यो दाल किन्यो चामल किन्यो जिन्दगी त यसरी चलि पनि रहेको थियो ती आम्दानी त हामीले त कहीँ बाँध्दो रहेछ क्या। अब आइन्दा त सबैले बाँध्ने भयो नि आम्दानी पनि खर्च पनि बाँध्ने भयो। अनि करप्सन भने कुरा त जुन मान्छे जुन राज्य या व्यक्तिलाई ठगेर आर्जन गरेको सम्पत्ति भविष्यमा आफ्नो लागि गल्फासो हुन्छ भने कसैले कमाउनुहुन्न र त्यो चाहिँ क्राइम हो नै भन्ने मान्छे हो क्या। हामी त त्यो यति धेरै सार्वजनिक सेक्टरमा काम गरेर आयौँ कि यो त हामी एडभोकेसी नै गर्थ्यौँ।
2: उहाँहरूको सम्पत्ति पनि हेर्नुहोस् कति चाँडै सार्वजनिक गरिदिनु भयो उहाँ
3: अनि कति धेरै रहेछ ठिक छ त पनि फेरि
2: एक एक काण्डको छानबिन गर्ने
3: फेरि यस्तो हुन्छ नि
2: दरबार हत्याकाण्डदेखि मदन भण्डारी हत्याकाण्डदेखि सबै उत्खनन गर्ने अनि आयोगका प्रतिवेदनहरू सबै कार्यान्वयन गर्ने चाहे कार्की आयोग होस् चाहे मानव अधिकार आएको विषय होस् कसैलाई नछोड्ने उहाँहरूको स्पष्ट वर्णमा छ त। अनि अहिले चाहिँ तपाईँहरू ती प्रतिवेदनहरूलाई लुकाउन तपाईँहरू माथि लागेको आरोपको विषय मैले तपाईँसँग स्पष्ट जवाब खोजेको सुदन गुरुङको प्रतिवेदन खोजिरहनु भएको छ सुदन गुरुङको प्रतिवेदन सार्वजनिक नहुँदा
3: आकाश तपाईँलाई यो सरकारको बारेमा त तपाईँलाई पनि तपाईँ कुनै स्टेक होल्डर पनि होइन र एक एक इन्च पनि थाहा छैन जुन कुरा मलाई सोधेर दुःख नगर्नुहोस् कि कहिलेदेखिका मल्लिक आयोगदेखिका आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने हो ओके गर्नुहोस् 46 सालको मल्लिक आयोगको प्रतिवेदन अनि त्यसपछि 62-63 सालको रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुहोस् 58 सालको दरबार काण्डको छानबिन गर्नुहोस् त्यो प्रतिवेदन कार्यान्वयन गर्नुहोस् चित्त बुझेन
2: छानबिन
3: गर्नुहोस् होइन अनि त्यति मात्रै होइन अरू धेरै प्राज्ञहरूले त उता भण्डारखाल पर्व कोत पर्वको पनि गर्नुहोस् भन्नुभएको छ अब मलाई त थाहा छैन त्यति
2: धेरै
3: अब
2: सुन्नुहोस्
3: अस्ति यो गौरीबहादुर कार्कीको आयोगको प्रतिवेदन पनि आंशिकै होस् कार्यान्वयन गर्नुहोस् मा त्यो प्रतिवेदन त प्रतिवेदन लायकको होइन भन्छु म तर पनि कार्यान्वयन गर्नुहोस् चाहिँ भन्छु समर्थन मानव अधिकार आयोगको प्रतिवेदनले पनि कयौँ कुरा ल्याप्सेसहरू कयौँ कुराहरू छोडेको छ कयौँ कुरा पुगेको छैन त्यो पनि आंशिक छ तर त्यो पनि कार्यान्वयन गर्नुहोस् र अरू बाँकी के बनाउनुहुन्छ कार्यान्वयन गर्नुहोस् प्रभावकारी गर्नुहोस् हामी लाम लाएर तपाईँलाई पार्लियामेन्टमा त्यही सहयोग गर्छौँ सडकमा त्यही सहयोग गर्छ
2: 36 वर्ष चाहिँ चुपो लाएर
3: पुरै सबै गर्नु सब गर्नु
2: चित्त नदुखाउनु होला कडा शब्द प्रयोग गर्यो भनेर कानमा तेल हालेर बस्नु
3: हामीलाई चाहिँ यो के छ भने यो
2: हामीलाई माओवादीका नेताहरू सांसदहरू चाहिँ
3: जले भ्रष्टाचार गरेका छन्
2: हालेर बसेका थिए के
3: यो 36 वर्षदेखि जसले अकुत कमाए यो देशलाई बर्बाद गरे चाहे राष्ट्रियताको मामिलामा चाहे सुरक्षाको मामिलामा भ्रष्टाचारको मामिलामा कमिसनखोरको मामिलामा जसले यो देश बर्बाद गरे तिनलाई छानी छानी कारवाही गर्नुहोस् हाम्रो समर्थन हुन्छ त्यसमा म पऱ्यो भने पनि मबाट सुरु गर्नुहोस् किनभने म पनि मैले गलत गरेको छु भने म पनि यो देशको लागि समस्या हो, देशको घात गर्ने मान्छे हो नि त, मबाट कारवाही गर्नुहोस्, मसही सबैलाई गर्नुहोस्, कोही पनि उन्मुक्ति पाएन। र त्यस पछाडि हामी 1990 यता हामीले जे गरेर आएछौँ त्यसको हामीले आनन्दले हामीले गरेको वी डिड इट सगर्व भन्न सक्छौँ कि यो 46 सालदेखि यता जसले राज्य सत्तामा पुगेर यो देशलाई बर्बाद गरे तिनलाई कारवाही गरिदिनु भयो भने त्यो ब्यागेज फाल्नेछौँ र आजको यो परिवर्तनको हिस्सेदारी हामी हुनेछौँ के वा। त्यति बेला मैले चाहिँ यति सम्मान गर्नेछु क्या यो सरकारलाई, इतिहासमा गरेका यी गलत पात्रहरू प्रवृत्तिका यी गलत कामहरूको कारवाही गरिदिनुहोस्, मेरो समर्थन छ। बालेनजीलाई कहीँ कहीँ इस्युमा म समर्थन नै गरिरहेको छु, कारवाही गरिदिनुहोस्, यी सबै प्रतिवेदन खोज्नुहोस्, एक एक कारवाही गर्नुहोस्, म पर्छु तपाईँ पर्छ हुइजेभर जोसुकै परोस् कारवाही गर्नुहोस्। त्यसपछि यो आउँदा अस्ति भदौ 24-25 गतेसम्मका मान्छेलाई कारवाही गर्नुहोस्, कति मान्छे ती कुनै मान्छेलाई कुनै हिसाबले नछोड्नुहोस्। अझ मानव अधिकार आयोगले त पश्चगामी कानुन बना भनेको छ, म त्यसरी भन्दिनँ, विद्यमान कानुन अनुसार कारवाही गर्नुहोस्, संविधान अनुसार
2: कारवाही गर्नुहोस्। सर्वोच्च अदालतमा होइन,
3: पार्टी त गएको छैन, व्यक्ति त जान सक्छन्, त्यसलाई त्यता नलाऊ। र यो 36 वर्षमा जसले खराबी गरे म फेरि भन्छु तिनीहरू सबलाई कारवाही गरिदिनुहोस्। यो 36 वर्षमा बाल मृत्यु दर घटायौँ, साक्षरता दर बढायौँ, इन्रोलमेन्ट बढायौँ, बालबच्चालाई खोप लगायौँ, प्रति व्यक्ति आम्दानी पुऱ्यायौँ, आज तपाईँको यति धेरै सडक सञ्जाल गऱ्यौँ, यति धेरै 99% जनतालाई त म त किरोसिन तेलमा परेको मान्छे, तेल सक्यो तेल ल्याउन जान सदरमुकामा 3 दिन लाग्थ्यो, सक्यो भने हामी दियालो बालेर पढेको मान्छे, आज 99% जनताको हातमा इलेक्ट्रिसिटी पुऱ्यायौँ, यति धेरै सहरी पूर्वाधार बनायौँ, खाने सफिसियन्ट, अब सफिसियन्ट ड्रिङ्किङ वाटरको नारा हो, अब पर्याप्त खानेपानीको नारा हो, हामीले खानेपानीको हामीले पुऱ्याइसकेका छौँ, हामी सबै पुऱ्याइसकेका छौँ, हस्पिटल पुऱ्याएको छौँ, बाटो पुऱ्याएको छौँ, खानेपानी पुऱ्याएको छौँ, यी सारे यो क्यापिटल मार्केटमा उहिले चाहिँ हकर जस्तै डुलेर चाहिँ तपाईँको काम यो सेयर बेच्ने थियो, आज नेप्सेदेखि लिएर हामी यति धेरै क्यापिटल मार्केटमादेखि जे जे आज हुनु धेरै पर्थ्यो होला, जे विकास गऱ्यौँ खराब गर्नेहरूलाई कारवाही गरेर त्यहाँबाट निकालिदिनु भयो, र जसले जस्तै भने पानी र दुध छुट्याइदिनु भयो भने त्यो दुध सिर्जना गर्ने हिस्सेदारी हामी यो वी डिड इट। यो सारा विकासको, यो परिवर्तनको, यो आजको यो पहुँचको, आजको जीवनको, यी सबै कुराको, हर मान्छेको जीवनमा आएको परिवर्तनको, यो परिवर्तनको साक्षी सारथी नेतृत्वकर्ता र निर्माणकर्ता हामी हो। यो भन्नलाई हामीलाई त गर्व छ र यो दावी गर्ने अरू कसैको औकात छैन, हामीले गरे
2: विगतमा महाकाली सन्धि गर्नुभयो, अनि अहिले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी अभिव्यक्ति दिँदाखेरि आक्रामक भएर खनिराख्नु भएको छ।
3: महाकाली सन्धिमा गर्नुपर्ने थियो कि थिएन, त्यो बेला त्यति ठुलो डिबेट भयो, महाकाली सन्धिमा गलत भयो कि ठिक भयो, त्यसमा ठग्यौँ कि ठगेनौँ भन्ने कुरा, महाकाली सन्धि समानतामा आधारित थिएन, त्यही कारणले कार्यान्वयन भएन,
2: एमाले नै विभाजन भयो,
3: एमाले विभाजन भयो, हाम्रो जिन्दगीको दुर्भाग्य त्यहाँनिरै छ। त्यस पछाडि पञ्चेश्वर परियोजनाको अवस्था पनि त्यही नै हो, त्यसले गर्दा त्यो के असमानतामा आधारित भएको भएर त्यो सन्धि भएको भए पनि त्यो गलत थियो र हामी गलतै भने मान्छे हो। अर्को कुरा राष्ट्रियताको लागि भने के हो भने यो देशको राष्ट्रियताको आन्दोलनको पहरेदार संगठनको म कार्यकर्ता सदस्य हुँदै त्यसको नेता पनि भएको भएर यसमा त हाम्रो त त्यो रगत रगतमा हाम्रा त्यो राष्ट्रियताको त्यो भावना चाहिँ हाम्रो बगेको छ कि हरेक रगतका कणमा के यो शरीरमा यो शरीरमा चाहिँ
2: पानी
3: राष्ट्रियताको सन्दर्भमा हाम्रो शरीरमा यो पानी होइन कि रगत बग्छ के रगत बग्छ त्यस कारण यसमा त हाम्रो सम्झौता त कसैले हुँदैन। आफ्नै पार्टी ब्रेक गरेर दुःख पाएर जङ के भइरहेको मान्छे हौ हामी, राष्ट्रियतामा हाम्रो कम्प्रोमाइजिङ छैन।
2: काठमाडौँ महानगरपालिकाको मेयर हुँदाखेरि बालेन्द्र शाहले ग्रेटर नेपालको नक्सा राख्नु भएको थियो, अनि अहिले तेस्रो पक्षलाई समेत जोडेर समेटेर सीमा समस्या हल गर्ने,
3: यस
2: बीचमा कूटनीतिक वार्ता टेबल टक कति भइसक्यो, राष्ट्रपति सभापति रवि लामिछाने भारत भ्रमणमा जानुभयो, परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जानुभयो।
3: मेरो मित्र ऋषिजी, मैले यही कुरा भन्छु कि हिजो मेयर हुँदाखेरि मेयर नहुँदाखेरि राष्ट्रियताको ऱ्याप गाउने, मेयर हुँदा ग्रेटर नक्सा राख्ने मान्छेले प्रधानमन्त्री भएपछि पार्लियामेन्टमा आएर नेपालले भारतको जग्गा मिचेको छ भन्ने कुरा चाहिँ कुन त्यो नक्कली कुन ढोङ्गी कुन जनतालाई भ्रम दिएको राष्ट्रवाद देशभक्ति रहेछ भन्ने त्यहाँ देखेन त्यो देशद्रोहीहरू हुन् तिनीहरू र त्यो मिचेको जग्गा तुरन्त फिर्ता गर तिनीहरूले तिमीहरूले व्यक्तिगत रूपमा
2: हो
3: तिनीहरूले फिर्ता गर र तिमीहरूलाई इन्डियाले लगेर जेल हाले पनि हालोस्। अनि सुन्नुहोस् अनि अर्को कुरा के भन्छु भने रवि लामिछाने राजसभाको नेता उहाँले काम गर्ने टेलिभिजन थियो पहिला कुनै एउटा कुनै टेलिभिजन 24 टेलिभिजनमा उहाँ चाहिँ स्टुडियोमा ग्रेटर नक्सा राख्नुहुन्थ्यो। अस्ति सत्तारूढ दलको नेताको हैसियतले दिल्ली गएर उहाँ चाहिँ किन चु पनि नबोली आएको त राष्ट्रियताको मामला ढोल पिट्ने होइन भनेर ढोल पिट्ने होइन भने हामीलाई पनि थाहा थियो अनि टेलिभिजनमा फलाकेको के हो त त्यहाँ फलाकेको यहाँ ढोल पिटेको हुन्छ त्यहाँ ढोल पिट्ने होइन डिप्लोमेटिक क्लबरले टिकटक गर्ने हो ढोल पिट्ने भने होइन आफ्ना सवालहरूलाई लगेर ढोल पिट्ने भने होइन हामीले पनि टक गर्ने भने हो त्यस कारण त्यो स्टुडियोमा ग्रेटर नक्सा
2: सरकारले गर्छ भन्नुभएको छ त
3: अनि सुन्नुहोस्
2: परराष्ट्र मन्त्रालयले
3: अनि अर्को सुन्नुहोस्
2: तत्काल डिप्लोमेटिक नोट पठाइहाल्यो
3: अनि अर्को सुन्नुहोस् के भने अहिले जे जति कुरा यो घन्टीका सांसदहरूले देशमा हामीले भारत मिचिया छौँ भन्ने प्रमाण जुटाउनको लागि र पार्लियामेन्टमा प्रधानमन्त्रीको भनाइलाई उनीहरूले समर्थन गर्दै थिए नि तर म भन्छु कि यो इतिहासको यस्तो कालो दिन र कालो स्टेप नहोस् कि तपाईँहरू सबैलाई देशद्रोहको ट्याग नलागोस् हिसाब गर्नुहोस् भावनामा नआउनुहोस् सबभन्दा पहिले पार्टी दल सांसद मन्त्रीभन्दा माथि चाहिँ माटो हो राष्ट्र हो कि तपाईँको शरीरमा यदि पानी होइन रगत बग्छ भने तपाईँले देश सम्झिनुपर्छ कि पानी बग्छ भने पार्टी सम्झिनुहोस् दलको सांसद सम्झिनुहोस् तर र शरीरमा पानी बग्नेहरू पानी मरेकाहरूले हो देशको विरुद्ध बोल्दाखेरि पनि ताली लाउने आफ्नो देश र राष्ट्रको विरुद्ध बोल्दा ताली लाउनेहरू चाहिँ शरीरमा रगत होइन पानी बग्नेहरू र पानी मरेकाहरू
2: समस्या समाधान गर्न सक्नु भएन उहाँहरूले चाहिँ समस्या समाधान गर्नको लागि हल खोज्नको लागि विषय ल्याउनु भएको हो
3: हामीले नै
2: त्यसपछि भारत त सकारात्मक
3: भयो सुन्नुहोस् ऋषिजी हामीले नै नेपाल भारतका दुईटै विज्ञ समूह बनाएर करिब करिब त्यसको अर्कै त्यसको टिमले नेपाल भारत दुईटै समूह भित्रबाट त्यहाँ टिमले काम गरिरहेछ र इपिजीको प्रतिवेदनमा त लगभग हामीले 98% समस्या समाधान गर्यौँ भन्ने ज्वाइन्ट स्टेटमेन्ट छ
2: तिन
3: महिना अगाडि आएको सरकारले होइन
2: हामीले
3: गरेको र
2: प्रतिवेदन धमिराले खाने भयो
3: क्या के हुन्छ भने कुनै पनि
2: साँचो मात्रै बुझाउन पाउनु भएको
3: छैन तपाईँले यस्तो खिसिटिउरी गर्नुहुन्न यस्तो विषयलाई तपाईँको मिडियामा पनि गलत हो यो तपाईँको पनि गलत अभिव्यक्ति हो ए तपाईँ खिसिटिउरी साँचो यो भन्ने त्यो प्रतिवेदन हो त्यसको भ्यालिडिटी छ लिगालिटी छ र ऐन मौकामा दुईटा देशको आफ्नो ठिक पोजिसन एक्सेप्ट गरेको बेलामा हुन्छ त्यो डिप्लोमेटिक कुरा हो आज हामीले दबाब दिएर हुँदैन र राष्ट्रका यस्ता संवेदनशील कुरा सिसिटिभीका विषय
2: तर विगतमा चिडाउने काम त भएकै हो नि होइन छिमेकी राष्ट्रहरूलाई
3: चिडाउने काम कोही कसैले गरे होला तर राष्ट्रले कहिले चिडाउँदैन व्यक्तिले गरे होला एज अ सरकार त सरकार एज अ राष्ट्र एज अ जनता यसले त छिमेकी त हाम्रो त अपरिहार्य सम्बन्ध हो नि हामीले छिमेकी पडोसीलाई चेन्ज गर्न सक्छौँ र यो त हाम्रो त यो त यो हामीले न हामीले इच्छाएर न हामीले इच्छाएर बनाएको न चेन्ज गर्न सक्ने
2: त्यसले
3: गर्दा यो त अपरिहार्य चिज हो यसमा हाम्रा आफ्ना कयौँ दुई देशका पुराना मैत्रीपूर्ण सम्बन्धहरू छन् यी सम्बन्धमा हामीले कटाक्ष गर्ने एकले अर्कोलाई घोष तपाईँको चित्त दुख्ने कुरा गर्ने एक अर्कालाई चाहिँ तल पार्ने कुरा गर्ने यो गलत कुरा हो राष्ट्र सोचिन्छ भने छिमेकीको बारेमा सोच्दाखेरि आफ्नो राष्ट्र पहिलो हुन्छ र छिमेकीको बारेमा पनि हामीले त्यस्तो नचाहिने टिप्पणी गर्नु चाहिँ हुँदैन
2: उहाँहरूको बटम लाइन भनेको देश बनाउने टोली नै घोषणा गरिसक्नु भयो प्रधानमन्त्री बालेन्द्र शाहले हेर्नु भएन एचएम एन्ड आइएम
3: कस्तो कति दुर्भाग्य
2: तपाईँहरू
3: सुन्नु न
2: त्यसमा भने छटपटी गर्नु
3: अनि सुन्नु न कति दुर्भाग्य रहेछ त देश बनाउने टोलीमा त्यो सबै कामको लागि अर्थतन्त्रको चाबी बोकेको अर्थमन्त्री पनि छैन त्यहाँ अनि त्यत्रो त्यसो भए त्यति तिनजनाले देश बनाउने भए तीन सदस्यीय मन्त्रीमण्डल बनाए भए भइहाल्थ्यो नि देश बनाउने टोली तिनजनाले देश बनाउने हो नि देश बनाउने कसरी हो अब मलाई त थाहा छैन किनकि कसैले खाल्टो खन्ने कसैले फलाम गाड्ने कसैले सिमेन्ट र रड के भन्छ अरे गिटी ल्याएर हाल्ने देश बनाउने हो कि
2: प्रधानमन्त्री हुनुहुन्छ गृहमन्त्रीले सुशासन कायम गर्ने एक्सन लिने अनि पूर्वाधार विकास मन्त्री
3: गिरियाले मात्रै गर्यो, त्यसो भए
2: पूर्वाधार विकास
3: मन्त्री अरू मन्त्रालय सानो बनाइ भइहाल्यो नि। भालेन शाहजीले सानो मन्त्रीमण्डल बनाउँछु भन्दा भन्दै कति सस्तै पुर्याउनु भयो कुन्नी। सानोमा किन चाहियो? अर्थ मन्त्रालय किन चाहियो? स्वास्थ्य किन चाहियो? शिक्षा किन चाहियो? पर्यटन किन चाहियो? सामान्य प्रशासन, भूमि के छन्? मन्त्रालयका नाम चेन्ज भएर म त नाम पनि धेरै कण्ठ छैन अहिले। किन चाहियो त? सब तिनवटा मन्त्रालय बनाउनुहोस्, तिनजनाले चलाइदिनुहोस्, दुई दिन छुट्टी छ, मस्ती गर्नुहोस्, पाँच दिन काम गर्न कर्मचारीलाई।
2: उहाँले भन्नुभएको छ त हप्ताभरि काम गरेर बिदाको दिन जिस्किन पनि नपाउने, जुन दिन जिस्किन छोड्छु
3: तर नेपाली जनताको
2: दिन चाहिँ प्रश्न उठाउनुस् भन्नुभएको छ।
3: तर जुन देशको यो यो सार्वजनिक पद हो, पोलिटिक्स भनेको, राजनीति भनेको यो सार्वजनिक पद त ब्युरोक्रेसी जङ्गी परहरी पनि हो, तर त्यो भनेर उहाँहरू 24 घन्टे होइन ड्युटी आवरमा हुन्छ उहाँहरूको। तर हामी पोलिटिसियन्सहरूको लागि, खास मन्त्रीहरूको लागि ड्युटी आवर भन्ने नै हुँदैन। उसले चाहिँ सबै बेला ऊ काम गर्ने स्ट्यान्ड बाई हो, त्यस कारण उसको बिदा पनि हुँदैन। बिदा त अरूको लागि बिदा दिया हो, त्यस कारण राज्यको जनताको ट्याक्स पेयरको तलब खाएर फिल्मी गफ गर्न चाहिँ मिल्दैन कि सार्वजनिक रूपमा। घरभित्र गर्नुहोस् न, तपाईँका ती दुनियाँ चिज किन दुनियाँलाई देखाउनु पर्यो? त्यो त एटेन्सन किन लिन पर्यो त दुनियाँको? तपाईँहरूलाई रमाइलो गर्नुहुन्छ, दुई दिन छुट्टी चाहिन्छ, थाहा छ त तपाईँलाई? तपाईँहरूलाई कसैले प्रश्न गर्न हुँदैन, कसैले अनुरोध गर्न हुँदैन, थाहा छ त? तर यो यो किन देखाउनु पर्यो? तपाईँका व्यक्तिगत मामला भित्रै राख्नुहोस् न, किन एटेन्सन तान्न पर्यो?
2: एटेन्सन त उहाँले तानिरहनु भएको छ,
3: किन एटेन्सन
2: तान्नु? उहाँहरूको साथमा छ अहिले, के भनिरहेका छन् भने
3: जनताहरू बाँकी छन्।
2: एमाले काङ्ग्रेसहरू संघीय चुनावमा हाफको पनि हाफ, अब प्रदेश र स्थानीय चुनावमा पत्ता साफ,
3: ठिकै छ। अब यो यो त हाम्रो हाम्रो लागि चुनौती हो, हामी यसको प्रिकर्सन तयारी कसरी गर्छौँ, हाम्रो रणनीति कुरा हो। यसमा त हामीलाई कसैले हामीलाई भन्छ भने केही छैन, हामी स्वीकार गरेर आफ्नो तयारी गर्ने हो। यो बारेमा त
2: काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भने जस्तो तपाईहरू भन्दै गर्नुहुन्छ,
3: हैन नि? काग
2: उहाँहरू आफ्नो रफ्तारमा अघि बढ्दै गर्नुहुन्छ,
3: कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ। त्यसकारण हामी हात्ती हो, डेस्टिनेसन लिएर हिँड्छौँ, हामी चङ्गा उडाउने मान्छे होइन, हामी चाहिँ जेट चलाउने मान्छे हो। टेस्टी वेदर त हामी हेर्छौँ, एउटा डेस्टिनेसनमा पुर्याउने भयो होला नि इतिहासमा, एउटा दुइटा दुर्घटना हुँदैन भन्ने होइन, जेनुन जेट
2: चलाउने।
3: त्यस्ता हाम्रा ती सबै प्रयोगहरू
2: कम्युनिस्टहरू अहिले
3: कुनै न कुनै हिसाबले ती हाम्रा प्रयासहरू असफल भए, अब हामीले त्यसलाई नयाँ ढङ्गले सोच्नुपर्छ नै भनेका छौँ। यसमा हामीलाई त्यो वा हामीले क्या बात अभ्यास गरेका थियौँ भन्ने आज मलाई पनि लाग्दैन, र त्यो एउटा हाम्रो एउटा स्टेप सकार आशाका साथ हामीले केही स्टेप गरेका थियौँ र परिणाम राम्रो आएन, त्यस कारण हामीले त्यसलाई नयाँ ढङ्गले नै सोच्ने हो। त्योबाट हामीले सिकेकै छौँ।
2: अब लागौँ एमालेतर्फ, एमाले पुनर्गठन सम्भव छ?
3: मलाई एमाले पुनर्गठन भनेको के हो, के भने हो यो?
2: व्यापक परिवर्तन गर्ने, एमाले भित्र नेतृत्वको विकल्प खोज्ने,
3: हैन यो
2: आत्मसमीक्षा गर्ने,
3: समीक्षा गर्ने ठिक छ, समीक्षा गर्ने ठिक छ,
2: अध्यक्ष केपी शर्मा ओलीले पराजयको जिम्मा लिने, अनि नेतृत्व हस्तान्तरण गर्ने,
3: समीक्षा गर्ने पनि ठिक छ, विचारको लागि विमर्श गर्ने पनि ठिक छ, इतिहासमा हाम्रा भूलहरू के भए त्यसका बारेमा समीक्षा गरेर करेक्सन गरेर अगाडि बढ्ने सङ्कल्प गर्ने, अगाडि बढ्ने बाटो के हो, मार्ग के हो भनेर विचारको आधारमा पनि त्यसको बाटो मार्ग प्रशस्त गर्ने, यी सबै कुरा त पार्टीभित्र पहिले पनि हुन्थे तर अझ धेरै गर्नुपर्ने नै तड्काहरू छ। तर यहाँ मैले बुझेको नेत पुनर्गठन भनेको चाहिँ अहिलेको जुन राजनीतिक सङ्कट आइरहेको छ नेकपा एमाले अथवा अरू राजनीतिक दलमा पनि, यो सङ्कटको एकमात्र जिम्मेवार पार्टी अध्यक्ष हो भनेर चार्ज लगाएर जे भाष्य बनाउन खोजिँदैछ त्यसमा त हामी सहमत छैनौँ। र त्यो त्यस्तो पुनर्गठन खोजेको हो भने त्यो समस्याको समाधान होइन। तपाईँले अहिले पुनर्गठनको शब्द लिँदै गर्दा पुनर्गठन खोजेको हो भने सबभन्दा पहिले विचारधारात्मक पुनर्गठनको कुरा गर्नु पर्यो, इतिहासको समीक्षा गरेर त्यहाँबाट अगाडि जाने बाटो मार्गको गफ गर्नु पर्यो, यी बिचमा भएका गराइएका घटनाहरूको वस्तुगत समीक्षा गर्नु पर्यो। त्यो समीक्षामा पार्टीको धारणा, हामी फरक फरक धारणा हुनसक्छ र पार्टीको साझा धारणा के हुनसक्छ त्यो बनाउनु पर्यो।
2: यसमा चाहिँ तपाईँले ठिकै भन्नुभयो हैन, जस्तो अध्यक्षलाई मात्रै चार्ज लगाएर हुँदैन, एमाले यो अभिगतमा पुग्नुमा
3: अध्यक्ष मात्र जिम्मेवार होइन नि,
2: बौद्धिक तबकाले विश्लेषकहरूले के भनिरहेका छन् भने
3: विश्लेषक
2: रामकुमारी झाँक्री, महेश बस्नेत, सूर्य थापाहरूले पनि जिम्मा लिनुपर्छ, उहाँहरूले धेरै बोलेका कारणले जनतालाई चिड्याएको कारणले।
3: यस्तो छ,
2: ठिकै भन्नुभएछ।
3: अनि उहाँहरूले हामीलाई त्यस्तो कुरा भन्नेहरू पनि छन्। केही एकजना मान्छे जो चाहिँ पार्टीको शासन सत्तामा पार्टीभित्र सबै प्रकारका गुटमा त्यसको निर्णय भएर खाइरहेका मान्छेहरूलाई सबभन्दा धेरै पुनर्गठन चाहिएको छ कि अहिले, त्यसले गर्दाखेरि र त्यस्ता मान्छेहरूले केही भनेको पनि नसुनिया चाहिँ होइन। तर साँच्चै हाम्रो अभिव्यक्तिले त्यत्रो ठुलो पार्टीको भोट भड्किनलाई डाइभर्ट हुनलाई सहयोग गर्यो भने त्यस म त भयङ्कर मेरो मतको भयङ्कर प्रभाव मेरो बोलीको भयङ्कर प्रभाव रहेछ नि त। त्यस कारण म गर्वका साथ भन्छु कि म यो डाइभर्ट यो 82 सालको फागुनको 23 गते डाइभर्ट मेरो कारणले भएको भोटको म यो भोट फेरि एमालेमा डाइभर्ट गर्नको लागि म मैदानमा छु। त्यस कारण मेरो तर्फबाट भएका गल्तीहरूलाई करेक्सन गर्छु र म मैदानमा छु र म मेरो कारणले
2: सुन्नुहोस्
3: केपी ओली सूर्य थापा महेश बस्ने त्यहाँ हाम्रो कारणले एमाले बिग्रिने भूमिका भएको छ अनि हामीले नै बनाउने जिम्मा पनि लिन्छौँ। हामी के गर्नुपर्छ त्यो सबै गर्छौँ हामी
2: पार्टी बनाउनको लागि।
3: कालकोट 20 पिउन तयार छौँ, यो हामी बनाउन पनि तयार छौँ र हाम्रै कारणले भएको निष्कर्ष निस्क्यो भने आज अब कस्तो रहेछ भने अहिले त यो के भइरहेछ भने अब पोलिटिक्स यो पेसा होइन भन्ने कुरामा त म पहिलेदेखि नै यो त हामी त कहिले पनि मलाई लागेको होइन। म त यो कुनै सामाजिक दायित्व पुरा गर्दा गर्दै यहाँसम्म आएको मान्छे हो। धेरैचोटि म करियरका अरू थुप्रै बाटा खोजेर पोलिटिक्सबाट बाहिर निस्किन पनि ट्राई गरे मान्छे हो तर पोलिटिक्सले नै मलाई भित्र हालिरहेको हो। त्यस कारण मलाई यो क्रेभिङ यो लोभ छैन कि हामी नै यहाँ बसिरहनुपर्छ होइन। तर यो जे तपाईँले भन्नुभयो नि यसलाई पुष्टि गर्नको लागि अब एमालेको नेतृत्व एमालेलाई सङ्गठित गर्ने एमालेलाई बलियो बनाउने जनमत फर्काउने काम चाहिँ हाम्रो हामी गर्छौं।
2: एमाले फुटको दिशातर्फ उद्दत भइसक्यो भनेर अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो हैन, ब्रीफिङ गराउनु भयो हैन,
3: यो मलाई नि
2: उपाध्यक्ष विष्णु पौडेल महासचिव शङ्कर पोखरेल सम्मको विषय जोडेर
3: सुन्नु न यो फुट्ने अन्य चिजमा सबभन्दा धेरै भिक्टिम व्यक्तिगत जिन्दगीमा पनि म सबैभन्दा भिक्टिम भएर प्लिज बरु को कोले हामी के छोड्ने हो छोड्छौँ यो पार्टी फुट्ने भन्ने कुरै हुँदैन र यो पार्टीभित्र सबले एकै ठाउँ खातखुट गरेर कुरा मिलाउनु पर्छ। हुँदैन यो समीक्षा गरौँ गल्ती जसको छ
2: शिक्षा नै तितो छ होइन तपाईँको
3: एकदम तितो छ।
2: म एउटा स्मरण गराउन चाहन्छु
3: एकदम तितो छ
2: निर्वाचन आयोगमा माधव कुमार नेपाल पार्टी फुट्दा फेरि रामकुमारी झाँक्री कतातिर उनकितामा
3: नचाहिने कुरा नगर्ने यो पार्टी फुटको कुरै छोडिदिनुहोस्। यो पार्टी फुट्ने भन्ने सवालै छैन। पार्टी फुट्दै फुट्दैन पार्टी फुट्दैन तर के छ भने हाम्रो पार्टीभित्र दुईवटा कुरा ज्वलन्त रह्यो। एउटा चाहिँ हामी जो भए पनि हुन्छ तर अध्यक्षले छोड्नुपर्छ त्यस कारण पार्टी अगाडि बढ्छ भन्ने एउटा मत छ। अर्को
2: त्यही मतमा हुनुहुन्छ
3: हाम्रो पार्टीभित्र एउटा मत छ। अनि अर्को चाहिँ के छ भने यो सारा समस्याको कारक चाहिँ अध्यक्ष मात्रै होइन यहाँ थुप्रै बहु कारकहरू छन् र यी सबै कारकहरू सहितको पार्टी पुनर्गठन गर्नुपर्छ भन्ने मान्छे चाहिँ म सहितका मान्छे हौ। इभन अध्यक्ष मात्रै यसको लागि अध्यक्ष मात्रै कारक हुनै सक्दैन कि अध्यक्षको यो सारा यो तपाईँले भन्नुहुन्छ नि यो अहिलेका नयाँ खरानी ग्याङहरूले 35 वर्ष भने जस्तो हाम्रो पनि यत्रो लामो हिस्ट्रीको पुनर्व्याख्या गर्नु परेन र यो लामो हिस्ट्रीको पुनर् अध्ययन गर्नुपर्ने भएन र भने हाम्रो पनि त यो इतिहासको अध्ययन इतिहासको पुनर्व्याख्याको आवश्यक छ नि त। यो इतिहासको व्याख्या अध्ययन र व्याख्यापछि हामी कसरी जाने भन्ने कुराको मार्ग प्रशस्तता गर्नु नै छ नि। त्यस कारण यहाँ यो समस्याको सबैभन्दा ठुलो समस्या चाहिँ अध्यक्ष हो र भने कि हामी सबै अनि इन्टायर
2: अध्यक्षकै मुटुमा ढ्याङ्रो भइसक्यो
3: मैले कहिले कुरा चपाउँदिन तर के छ त्यस्तो पार्टी फुट्दा पनि फुट्दैन अध्यक्षलाई कुनै ढ्याङ्ग्रो पनि ठोकेका छैन अध्यक्ष निसन्देह जे सुकै कुरा सामना गरेर आउनु भएको होइन। अब यो एउटा त्यो मलाई यसो लाग्छ कि एउटा अब यस्तो अभिभावकीय नेतृत्व हाम्रो राजनीतिमा अब धेरै मान्छे एक्जिट हुँदै जानुभयो कि धेरै कम हुनुहुन्छ। इभन शेरवार दाई पनि लगभग मेन स्ट्रिम पोलिटिक्सबाट बाहिर जानुभयो भने त अब त जम्मा जम्मी केपी कमरेड प्रचण्ड लगायतको केही सीमित पुराना मान्छेहरू भयो कि उहाँहरूको इतिहासलाई हामीले यो त बुढी फाल्ने डोको त्यही हुन्छ नि भने के एउटा पुरानो उठान छ नि, त्यसले गर्दा यो नेतृत्वलाई हामीले सम्मान जनक अवस्था सिर्जना गरेर उहाँहरूकै पहल कदमीमा उहाँहरूकै नेतृत्वमा उहाँहरूले नयाँ ढङ्गले पार्टीलाई अगाडि बढाएर एउटा परिस्थिति निर्माण
2: हामीले
3: यो कुरा
2: गरेर गर्ने केपी शर्मा ओली पछि अध्यक्षको त
3: होइन वाम एकता वाम एकताको त तपाईँले भन्नुभयो नि दुईटा जेट विमानका पाइलट र को पाइलटको हालत भइसकेपछि अहिले नै हामीलाई वाम एकताको हतार छैन। वाम एकता गर्ने हो भने पनि हामीले इतिहासको तपाईँको अध्ययन यसको व्याख्या पुनर्व्याख्या सहितको आगामी बाटोको मार्गको बारेमा समाजको बारेमा
2: पुष्प कमल दाहाल प्रचण्ड विद्यादेवी भण्डारी
3: अब यसो नगरिकन अब हुँदैन र
2: जेट विमानमा सवार हुने
3: अब यस्तो लाग्छ कि अब कमरेड केपी ओलीले नेतृत्व छोड्ने हो भने केपी ओली कमरेड भन्दा धेरै तल मात्रै नेतृत्व सम्भव छ कि अब त्यो बिचमा काहीँ पनि अडिँदैन कि किनकि मेरो देशको प्रधानमन्त्री त 35-36 वर्षको युवा छ नि त। त्यसकारण अब हामीलाई 73 वर्षको अध्यक्ष हटाएर फेरि 70 या 65 वर्षको नेता खोजेकै होइन पार्टीले, त्यहाँबाट हामी डिपास्टरै हुने हो।
2: एमालेमा त्यो स्तरको नेता जन्माउनु भएको छ र
3: सुन्नुहोस् न, अहिले हाम्रो जस्तो बालेनजीलाई नै भनौँ न, बालेनजीलाई चाहिँ तपाईँले 4 वर्ष अगाडि प्रधानमन्त्री भन्नुभएको थियो र होइन, यही भदौको यति केही 6 महिनामा एउटा पात्र प्रधानमन्त्रीको रूपमा तयार हुनुभयो त, इतिहासले लिँदो रहेछ त, अप्ठ्यारा कालखण्डमा जलेका। फेरि यसो छ बालेनजीको बारेमा मलाई केही पनि कुरा के छैन नि, एउटा यस्तो जन्चरमा उहाँलाई लिडरसिपमा त समाजले एक्सेप्ट गर्यो नि त, के फरक पर्छ। त्यसकारण मेरो रोजाइ भनेको मेरो भनाइ भनेको के हो भने यो समस्या अनि त्यसपछि के होइन भने हाम्रो पार्टीमा पनि नयाँ ढङ्गले जाने भने अब 70 वर्षको नेतृत्वलाई हटाएर 60-65 वर्षमा आउने चाहिँ होइन, त्यहाँभन्दा धेरै तल झर्ने गरी नै कुरा गर्नुपर्छ, तब मात्रै पुनर्गठनको कुरा हुन्छ। अदरवाइज चाहिँ 70 वर्ष, 73 वर्ष, 65 वर्ष, 68 वर्ष एउटै कुरा हो, यस्ता गफ आफ्ना लागि पार्टी पुनर्गठनका गफ नगरेकै राम्रो।
2: जाँदा जाँदै रामकुमारी झाँक्रीजी, वर्ल्ड कप फुटबल हेर्नको लागि अमेरिका नै पुग्नु भएछ होइन?
3: म अमेरिका छु है,
2: त्यही चर्चा भइरहेछ सामाजिक सञ्जालमा।
3: सामाजिक सञ्जालमा त के चर्चा हुन्छ के चर्चा हुँदैन, अब त्यो पुरानो फोटो कतारको
2: वर्ल्ड कप हेरिरहनु भएको छ
3: टिभीमा, टिभी पनि लुटेर लगाएको थिएँ भदौ 24 गते, अनि यसो पल्लो पल्लो कोठामा गरेर टिभी हेरिरहेछौँ।
2: वर्ल्ड कपमा तपाईँको रोजाइको देश टिम अनि खेलाडीको
3: यसो रहेछ समय रहेछ ओइ, त्यो पहिला म त्यो 96 वर्ल्ड कप हेरेको 96 or 98 हो जस्तो बेलादेखिको 96 वर्ल्ड कप हेर्दाखेरि ए हामीले चाहिँ कहिले ब्राजिलको कहिले तपाईँको अर्जेन्टिनाको टिसर्ट लाएर होइन यसरी कहिले फ्रान्सको कहिले जर्मनीको यस्तो पक्षधरता त्यति बेलाका खेलाडीहरूको पनि एकदमै हामीलाई त्यस्तो हिरोइजम लाग्दै छ। अब त हामी त्यति धेरै त्यस्तो चाहिँ हेर्न चाहिँ रमाइलो लाग्ने नै भइहाल्यो, तर त्यस्तो असाध्यै धेरै त्यो
2: खेलाडी नै
3: क्रेजिनेस चाहिँ
2: रहेछ मेसी रोनाल्डो
3: होइन त्यो
2: एम्बापे
3: त्यो त पुरा अब अघिल्लो वर्ष पनि
2: खेल्नुहुन्छ त
3: खेल्नुहुन्छ, तर अहिले त कुनै पनि खेलाडी अथवा सबैप्रति सम्मान छ राम्रो लाग्छ, तर त्यसले एउटैमा क्रेजी चाहिँ हुने उमेर पनि गइसकेछ त्यसले गर्दा त्यस्तो छैन।
2: समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
3: धन्यवाद ऋषिजी, अब यो मौका पनि दिनुभयो, जनतालाई सही सूचना सम्प्रेषण गरौँ।
2: नमस्कार।
4: नमस्ते, समय सन्दर्भमा स्वागत छ, म देवनारायण शाह। आज समय सन्दर्भमा हामीसँग कुराकानीका निम्ति पछिल्लो समय राजनीतिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहनुभएका चर्चित पत्रकार ऋषि धमला आउनुहुन्छ। ऋषि दाई स्वागत छ यहाँलाई।
5: थ्याङ्क यू सो मच देवनारायण शाहजी, तपाईँको रेडियो प्रदेश राम्रो चलाइरहेछ माडीमा, धेरै मान्छेले रुचाएको मैले देखेँ कन्टेन्टहरू विषयवस्तुहरू
4: रमाइलो छ राम्रै छ दाई। अनि रेडियो क्षेत्र टेलिभिजन क्षेत्र हुँदै अब त पोलिटिक्स र त्यसबाट पनि अहिले आएर झन् समाज सेवा र नागरिक अभियानमा आइपुग्नु भयो, के छ अहिले यो पुरै देश दौडाएको मिसन चाहिँ के होला?
5: देश दौडाएको मिसन 4 छ देवनारायण शाहजी, तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत म घोषणा गर्न चाहन्छु। समाज बदल्नुपर्छ, देशमा विकास हुनुपर्छ, अब जनताका चाहना के छन्? विकास होस्, स्थानीय सरकारलाई सबल बनाउने, सक्षम बनाउने, जनमुखी र उत्तरदायित्व र जिम्मेवारी वहन गर्नको लागि दबाब दिने, पहिलो स्थानीय सरकार मेरो एजेन्डा भनेको, र स्थानीय सरकार बलियो भयो भने, स्थानीय सरकार सबल भयो भने विकास हुन्छ तीव्र गतिमा। गाउँ गाउँमा विकास भयो भने देशमा विकास हुन्छ। गाउँमा विकास गर्नको लागि स्थानीय सरकार प्रमुख सक्षम चाहियो, इमान्दार चाहियो र जनताको लागि काम गर्ने चाहियो, पार्टीको इन्ट्रेस्टमा काम गर्ने होइन,
4: गैर दलीय।
5: किनभने बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर बनेर प्रधानमन्त्री बन्नुभयो, उहाँ पनि गैर दलीय उम्मेदवार हुनुहुन्थ्यो नि त, होइन राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा गैर दलीय उम्मेदवार होला, तर पनि मेरो एजेन्डा हो आजको दिनमा स्वतन्त्र नागरिक अभियानको एजेन्डा हो, ऋषि धमलाको एजेन्डा हो यो। अब यो ऋषि धमलाले घोषणा गरिसकेको छ देशभरि 753 सरकारमा आगामी निर्वाचनमा गैर दलीय उम्मेदवार योग्य सक्षम मान्छे ल्याउने, दोस्रो मेरो एजेन्डा फर्स्ट रूपमा।
4: हजुर, तेस्रो चाहिँ,
5: तेस्रो देशलाई सुशासन दिने, सुशासन डेलिभरी दिने, जनताहरूले चाहिँ अब स्थानीय सरकारबाट तुरन्त डेलिभरी पाओस्, कुनै समस्यामा नपरोस्।
4: चौथो
5: कृषि क्रान्ति, यो देशलाई आत्मनिर्भरता त लानुपर्छ, अब यो देश बनाउनुपर्छ, किनभने कृषि क्रान्तिको जग बलियो बनाउनुपर्छ, किसानहरूलाई समय मल दिने, बिउ दिने र किसानहरूलाई सक्षम बनाउने र किसानहरूले अब बाँझो खेतहरू जोत्नको लागि उनीहरूलाई प्रोत्साहन गर्ने, सहुलियतमा ऋण दिने र उत्पादनमा जोड दिने र नेपाललाई अब 2 वर्षभित्र आत्मनिर्भरताका साथ लिएर जाने उत्पादनमा, अब नेपालले छ नि अरू देशले उत्पादन गरेको चामल खान नपरोस्, अन्तबाट हामीले छ नि आयात गर्न नपरोस्, हामीले निर्यात गर्न नपरोस्। अब त्यो अभियानमा म छु,
4: अहिले त्यो अभियान चलाउँदै गर्दाखेरि अब बालेन सरकारको 100 दिन पुग्दैछ र यो 100 दिनको विषयमा यहाँले बालेनको 100 दिन भन्दै समीक्षा कार्यक्रम गर्ने घोषणा गर्दै हुनुहुन्छ, के हो यो बालेनसँग 100 दिनको कुरा?
5: होइन, बालेन सरकारको 100 दिन, बालेनले प्रधानमन्त्री बन्दाखेरि 100 एजेन्डा अगाडि सार्नु भएको छ, 100 दिनमा म यो काम गर्छु भनेर, ती सबै कामको समीक्षा हुन्छ 100 दिनमा। बालेन शाहको नेतृत्व सरकारको 100 दिनको समीक्षा हुन्छ, राम्रो कामको हामी खुलेर प्रशंसा गर्छौँ र यदि सरकार कहाँ कहाँ चुक्यो, किन चुक्यो, किन काम गर्न सकेन, कुन चाहिँ मन्त्रालय चुक्यो अथवा बालेन शाहले बोले अनुसारको काम किन गर्न सक्नु भएन, हामी निष्पक्ष रूपमा नागरिकले जसरी खबरदारी गर्छ नि सडकबाट, हामी एकदम तटस्थता, निष्पक्षता र यो सरकारलाई सफल बनाउनको लागि बालेन शाहको नेतृत्व सरकारले यहाँ गल्ती गर्यो है, गल्ती गर्ने छुट छैन, किन गल्ती गर्यो 100 दिनमा, किन सुशासनको एजेन्डा ओझेलमा पर्यो, किन भ्रष्टाचारलाई कारवाही हुन सकेन, किन विकास निर्माण तीव्र गतिमा हुन सकेन, देवनारायण शाहजी प्रश्न, र देशमा छ नि पर्यटन क्षेत्रको विकास विस्तारमा खोइ गुरु योजना, नेपाललाई छ नि साँच्चीकै हामीले विकास गर्ने हो भने पर्यटन क्षेत्रको छ नि विकास विस्तारमा जोड दिनुपर्छ, पूर्वाधार चाहियो,
4: पूर्वाधार खोइ दलहरूले 35 वर्षसम्म गरेनन्, अब यसलाई चाहिँ 100 दिनमै खोज्ने भन्ने तर्क छ नि त, फेरि
5: होइन 100 दिनमा त बिहानीले दिनको सङ्केत गर्छ, 100 दिनमा त हनुमान डेजमा त समीक्षा हुन्छ,
4: 100 दिनमा चाहिँ
5: मैले आज यो सरकारको आलोचना गरिराखेको छैन, अहिले म आलोचना गर्ने पक्षमा छैन, 100 दिनमा सरकारले गर्ने कामहरू के थियो, कति गर्यो, कति गर्नुपर्थ्यो, कति गर्न सकेन, अब कसरी सरकार अगाडि बढ्नुपर्छ भनेर दबाब दिने, खबरदारी गर्ने, देश बनाउने, स्वतन्त्र नागरिक अभियानको एउटा सङ्कल्प छ, नागरिक समाज कमजोर भएको छ पछिल्लो समय, हाम्रो देशमा हरेक परिवर्तनमा 46 साल पछिको हरेक परिवर्तन 62-63 सालमा त पहिला नागरिकहरू सडकमा आएको, नागरिक समाजले दलहरूलाई दबाब दिएको, दलहरू सच्यौ सुध्र्यौ, दलहरूले गल्ती गर्यो भने नागरिक समाज सडकमा आएको, नागरिक समाजकै कारणले गर्दा आन्दोलन भएको, नागरिक समाज कमजोर भएको कारणले गर्दाखेरि देशमा छ नि पछिल्लो समय सङ्कटहरू आयो, त्यसैले अब अहिलेको दुईटै मतको सरकारलाई सफल बनाउन पनि, खबरदारी गर्न पनि नागरिक समाजलाई सशक्त बनाउनुपर्छ, स्वतन्त्र नागरिक अभियानले देशमा छ नि अहिलेको अवस्थामा जनतालाई खुसी कसरी राख्ने, जनतालाई कसरी सम्पन्न बनाउने, जनतालाई कसरी यो देशको विकास र समृद्धिमा सकारको बाटोमा अगाडि बढाउने, हरेक तर तपाईँका मान्छेहरू पीडितहरूलाई कसरी न्याय दिने, समाजमा छ नि धेरै पीडित छन्, धेरै क्षेत्रमा सुकुम्बाइ समस्या समाधान गर्नु छ, उनीहरूलाई व्यवस्थित बसोबासमा लिएर जानु छ, देशभरि किसानहरूलाई मल दिनु छ, समस्या छ नि त्यहाँनिर।
4: एजेन्डाको हिसाबले नि अहिले सबभन्दा पहिला म 5-6 कुराहरू प्रश्न गर्छु यहाँलाई। पहिलो, सुकुम्बासीहरूमाथि बालेन सरकारको प्रहार स्वरूप हो, अहिले व्यवस्थापन भइसकेको छैन, उनीहरू होल्डिङ सेन्टरमा छन्, देशभर सुकुम्बासीहरू त्राही त्राही छन्, के गर्नु पर्थ्यो के भयो
5: होइन सुकुम्बासी समस्या समाधान गर्न बालेन शाहको नेतृत्वको सरकारले पहिला कति सुकुम्बासी छ भनेर पहिचान गर्नुपर्थ्यो देशभरि पहिचान गर्नुपर्थ्यो पहिचान गरेर उनीहरूलाई व्यवस्थित बसोबासको लागि सरकारले छन् योजनाहरू कार्यक्रमहरू ल्याउनु पर्थ्यो त्यसमा सरकार चुक्यो मेरो पोस्टरमा यसमा सरकार चुकेको बालेन शाहको नेतृत्व सरकारलाई मैले सुरुदेखि समर्थन गरे मान्छु तर सुकुम्बासीलाई छ नि आजको दिनमा यो सरकारले अन्याय गर्न पाउँदैन अत्याचार गर्न पाउँदैन म दिन्न सुकुम्बासीलाई व्यवस्थित बसोबासमा राख्नै पर्छ उनीहरूलाई लाल पूर्जा दिनै पर्छ लाल पूर्जा नभएकाहरूलाई उनीहरूलाई घर बनाइदिनुपर्छ घाँसबास कपासको जिम्मेवारी सरकारले लिनुपर्छ त्यसमा हरिसि धमला प्रतिबद्ध छ ऊ एक्लै भए पनि सडकमा सुकुम्बासीको पक्षमा उभिनेछ सुकुम्बासीको पक्षमा र मलाई विश्वास छ बालेन शाहको नेतृत्व सरकारले सुकुम्बासी समस्या समाधान गर्छ गर्नुपर्छ यसको विकल्प छैन पहिलो कुरा पर्सरमा तर सरकारले जसरी हुकुमवासीको बस्तीहरूमा डोजर लगाए

0: 14 वर्षको उमेरमा 7 दिन निराश्रित बसेको मान्छे हो प्रजातन्त्रको लागि। गणेशमान सिंहको घरमा भएको माघ 5, 6 र 7 गतिको बैठकको रिपोर्टिङ गरेको मान्छे हुँ म। यो देशमा प्रजातन्त्रको लागि कहिले पनि कोही सबै संविधान नगरेको मान्छे हुँ म। लोकतान्त्रिक मूल्य र मान्यतामा अडिक भएर कानुन राज्यको प्रत्याभूति दिएर विधिको शासन यो देशमा छ, मानवाधिकार छ, अभिव्यक्ति स्वतन्त्रता छ भनेर सरकारले काम गर्नुपर्छ। सरकारले जथाभावी ऐन कानुन र संविधानलाई उल्लङ्घन गरेर हाम्रो देशमा संविधानभन्दा माथि कोही पनि छैन। यो देशको संविधान बालन शाहले पनि मान्नुपर्छ, रामचन्द्र बोलेले मान्नुपर्छ र मान्नु पनि भएको छ। त्यसैले मेरो प्रश्न कहाँनिर भन्दाखेरि अहिलेको अवस्थामा भ्रष्ट नेताहरूलाई कारवाही गर्नै पर्छ र जेएनयू आन्दोलन दमन गर्नेलाई पनि कारवाही गर्नै पर्छ। त्यसको पक्षमा ऋषि तपाईँलाई उभिएको मान्छु, तर विधि प्रक्रिया पुर्याएर कानुन राज्यको प्रत्याभूति दिएर।
1: विधि प्रक्रिया पुग्यो,
0: कतिपयले पुगेन भने अदालतै पुगेन भने त्यसमा सरकार जिम्मेवार हुनुपर्छ। सरकारले जथाभावी मान्छेलाई थुन्न पाउँदैन, जस्तो उद्योगपति व्यापारलाई थुनेको मेरो विमति छ। देशको अर्थतन्त्र सबल बनाउनुपर्छ, आर्थिक क्रान्तिको हामी कुरा गरिराखेका छौँ। लगानीकर्ताहरू स्वदेशमा आउनुपर्छ, हाम्रो देशमा छ नि विदेशी लगानीकर्ताहरू भित्रिनुपर्छ भनेर बहस गर्ने मान्छे म हुँ। यो देशमा रक्सोलदेखि काठमाडौँसम्म रेल आउनुपर्छ भने 4 वर्षदेखि कराउने मान्छे म हुँ। आज राष्ट्रिय जनता पार्टीको सभापति रविजीले भारत जाँदाखेरि भन्नुभयो, रेलको कुरा गर्नु, मैले त 4 वर्ष अघिदेखि अब काठमाडौँको गल्ली गल्लीमा रेल कुद्नुपर्छ, रक्सोलदेखि काठमाडौँसम्म र काठमाडौँदेखि चिनसम्म छ नि केरुङसम्म अब रेलको कुरा गरेको मान्छे म। नेपाललाई रेल मार्ग छ, कनेक्टिभिटीसँग जोड्नुपर्छ। सुन्नुहोस् देवनारायणजी, मेरो प्रश्न भिजन छ। आज 2 एयरपोर्ट चलेको छैन, गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट र पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट। त्यो एयरपोर्ट सुचारु हुनुपर्छ, त्यो एयरपोर्टलाई चाहिँ अब भारतलाई कन्भिन्स गरेर उडानहरू हुनुपर्छ भन्ने मान्छे म हुँ। नेपालमा अब आर्थिक कुटनीति, सीमा विवाद समाधान गर्न कुटनीति माध्यमबाट मात्र गर्न सकिन्छ, अर्को विकल्प छैन भन्ने मान्छे म हुँ। देवनारायणजी,
1: तेस्रो विषय नि भाइ, के अरे, अहिले संसदमा बजेट प्रस्ताव भएको अवस्था छ र त्यो एकदमै विवादित भयो। अर्थमन्त्रीले बजेटमा हेरफेर गर्नुभयो भन्ने कुराहरू पनि जोरदार उठ्यो, धेरै इस्युहरू छ। त्यो विषयमा चाहिँ नागरिक समाजको पाटोबाट नागरिकहरूले के हेर्ने, कस्तो छ प्रतिक्रिया यहाँको?
0: मैले सोचेको थिएँ विद्वान अर्थमन्त्री डाक्टर सरुण बाग्लेले यसपटक दुईटै मतको सरकारको बजेट ल्याउँदाखेरि धेरै कुरा सोचेर धेरै सेक्टरका मान्छेहरूको मनोभावना बुझेर न्यून वर्गीय गरिब किसान असहाय पीडित जनताहरूलाई न्याय दिएर उनीहरूको जीवन स्तर उकास्नको लागि गरिबीको रेखा मुनि रहेका जनताहरूलाई छ नि आर्थिक रूपमा सबल सक्षम कसरी बनाउन सकिन्छ, स्वास्थ्य र शिक्षालाई कसरी निःशुल्क गर्न सकिन्छ। आज हाम्रो देशमा अझै पनि मान्छे पढ्न नपाएर, म रौतहरूको तपाईँलाई वृत्तान्त दिन चाहन्छु, त्यहाँका छन् नि गरिब निम्का दलितका छोराछोरी पढ्न नपाएर अझै पनि 38% जनताहरू साक्षरता नै छैन त्यहाँ। त्यस्तो अवस्था छ, त्यस्तो डरलाग्दो काली लाग्दो अवस्था छ, साक्षरता छैन त्यहाँ, पढ्न पाएको छैनन्, जनताहरू ठुलो पीडामा छन्। म र उत्तरको कुरा गरिराखेको छु, देशभरिकै अवस्था छ। कर्णालीको अवस्था त्यस्तै छ, कर्णालीलाई विशेषसँग बजेट छुट्याउनु पर्थेन, कर्णालीको विकासको लागि मार्गचित्र ल्याउनु पर्थेन, 5 वर्षमा 10 वर्षमा कर्णालीलाई छ नि यसरी अगाडि बढाउनु पर्छ अर्थमन्त्रीले भन्नु पर्थेन, हाम्रो देशको छ नि माटो बुझेर अर्थमन्त्रीले बजेट बनाउनु पर्थेन, अरूको इसारामा अरूको छ नि चाहनामा बजेट बनाउने होइन, अर्थमन्त्रीले त देशको माटो बुझ्ने हो, किसानहरूको मनमा बस्ने हो अर्थमन्त्री भनेको त, अर्थमन्त्रीले त देशको वास्तविकतालाई छ नि सत्य तथ्य बाहिर ल्याएर देशको अवस्था यो छ, मैले यति बजेट छुट्याएँ, यति बजेटले चाहिँ समायोजन गर्न सकेँ, विनियोजन गर्न सकेँ, यति बजेट निकासा गर्न सकेँ भन्ने एउटा मार्गचित्र योजना ल्याउनु पर्छ अर्थमन्त्रीले। सुन्नुहोस्, उहाँले ल्याएको बजेटमा मेरो विमति केमा छ भन्दाखेरि हाम्रो देशमा बिजुलीमा भ्याट लगाउने 5%, बिजुली गरिब निम्का असहाय जनतालाई निःशुल्क बाल्न दिनुपर्छ, बत्ती निःशुल्क बाल्न दिनुपर्छ। त्यो एजेन्डा सरकारले ल्याउनु पर्थ्यो, कुनै जिल्लाबाट सुरु गर्नु पर्थ्यो, कुनै जिल्लाबाट, तपाईँलाई थाहा छ कर्णालीको एउटा जिल्लाबाट त्यहाँको गरिब निम्का जनताको लागि निःशुल्क बत्ती बाल्न दिने घोषणा सरकारले गर्दा भए के हुन्थ्यो? शिक्षा र स्वास्थ्यमा कर लगाउने, हाम्रो देशमा म शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भन्ने एउटा अभियानमा छु देवनारायणजी।
1: अनि करको जुन
0: बजेटको करको दायरा हेरफेर भयो, अब त्यसमा प्राइम टिभी एसीले रिपोर्टिङ गरेको, पहिलो रिपोर्टिङ हाम्रै टिभीले गरेको म एक दावाका साथ भन्छु, तर वास्तविकता के हो? अर्थमन्त्रीले तथ्य सत्य बाहिर ल्याउनुपर्छ, अर्थमन्त्रीले छ नि जनतालाई भन्न सक्नुपर्छ। अर्थमन्त्री भनेको मैले पढेको मान्छे, सुजुत भएको मान्छे, राष्ट्रिय योजना आयोगमा बसेर काम गरेको मान्छे, उपाध्यक्ष बनेको मान्छे, तपाईँ अनुभवी मान्छे, तर उहाँले ल्याएको बजेटमा जुन किसिमको प्रश्नहरू उठेको छ नि

0: अर्थमन्त्रीको लागि पनि सुहाउने कुरा होइन, डाक्टर सोनी बाग्लीको लागि पनि उहाँले एकदम तटस्थता देखाउनुपर्छ देश बनाउने कुरामा। उहाँ निष्पक्ष हुनुपर्छ, देशको अर्थमन्त्री भनेको पूर्वाग्री हुनुहुँदैन। उहाँको जिल्लामा कति बजेट गयो, सबैभन्दा बढी बजेट तनहुँमा गएको छ, मसँग तथ्याङ्क छ। अर्थमन्त्रीले त कर्णालीमा बजेट पठाउनु पर्थ्यो, सबभन्दा धेरै बजेट।
1: अनि अर्को कुरा, प्रधानमन्त्रीले रोस्टमबाट बोल्दाखेरि नेपालले भारतको सीमा मिच्या छ धेरै ठाउँमा भनेर बोलिदिनु भयो, निकै चर्को विरोध जनस्तरमा भइरहेछ। यो बारे चाहिँ तपाईँ एकदमै पोलिटिक्स बुझेको, ग्राउन्ड रियालिटी पनि बुझेको, जियो पोलिटिक्स पनि बुझेको हिसाबले तपाईँ के भन्नुहुन्छ?
0: होइन, म अहिले प्रधानमन्त्री बालेन्द्र शाहको बारेमा, सीमा विवादको बारेमा धेरै लामो कुरा गर्न चाहन्न देवनारायणजी। प्रधानमन्त्री बोल्नुभयो, उहाँले के आधारमा बोल्नुभयो जस्टिफाई गर्न सक्नु भएको छैन। किन भन्दा उहाँले फर्स्ट रूपमा भन्नुभयो त, संसदको रोस्टमबाट, सार्वभौम सत्ता सम्पन्न संसदबाट बोल्नुभयो, देशको प्रधानमन्त्री कार्यकारी प्रमुखले भन्नुभयो नेपालले भारतको भूमि मिचेको छ भनेर। त्यसमा चाहिँ मेरो साथ रहँदैन, म यो देशको एकजना नागरिक हुँ, यो देशको सचेत नागरिक हुँ। हाम्रो देशले अहिलेसम्म भारतको सीमा मिचेको मलाई थाहा छैन, मलाई थाहा छैन, मैले थाहा नपाएको कुरा म भन्न चाहन्न। सीमामा समस्या आउँछ, हामी खुला सिमानामा छौँ, नेपाल भारत सम्बन्ध रोटीबेटीको सम्बन्ध हो, जनस्तरमा सम्बन्ध छ, होइन कुनै छ नि सिमानामा पिलरहरू तलमाथि हुनसक्छ, यताउति हुनसक्छ, तर नेपालले भारतको जमिन अतिक्रमण गरेको छैन।
1: अनि तपाईँ चुनावमा रौतहट जानुभयो, रौतहटमा निकै चर्चित र भाइरल हुँदै चुनाव प्रचार गर्नुभयो, भलै मत भने जस्तो आएन, तर मैले रौतहटलाई सधैँ मुटुमा सँगाल्छु भन्नुभयो, चुनावपछि के गर्नुभएको छ रौतहट?
0: म रौतहट धेरै पटक गइसकेँ, त्यहाँको जनताको जीवनस्तर उकास्न, त्यहाँको जनतालाई सक्षम बनाउन, त्यहाँको जनतालाई शिक्षित बनाउन, त्यहाँको जनतालाई निशुल्क उपचार गराउन, त्यहाँको किसानलाई समय मल दिलाउन, त्यहाँको किसानलाई सहुलियतमा ऋण र साँच्चै भने ऋणहरू दिलाउनको लागि, किसानलाई सक्षम बनाउनको लागि के गर्नुपर्छ मैले सबै काम गरेको छु। म किसानको मान्छे हुँ, किसानसँग मेरो सम्बन्ध छ, किसानलाई म सक्षम बनाउन चाहन्छु, कृषि क्रान्ति गर्न चाहन्छु, र राष्ट्रिय स्वतन्त्र पार्टीको वर्चस्व भएको जिल्लामा म छु आजको दिनमा, र पार्टीको अध्यक्ष रवि लामिछानेको जिल्ला पनि हो चितवन, उहाँले तिनपटक चुनाव जित्नुभयो, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन हुँदैछ 7 गतेबाट, असार 7 गतेबाट, त्यो जिल्लाबाट म घोषणा गरिराखेको छु। म रविजीलाई अहिले नै बधाई र सफलताको शुभकामना दिन चाहन्छु, उहाँले चुनाव भए पनि नभए पनि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र उहाँको विकल्प छैन, उहाँ नै पार्टी सभापति बन्ने निश्चित छ, तर उहाँ आज देशको सबभन्दा ठुलो पार्टीको सभापति हो, उहाँको लागि यो अवसर हो, यो देश बनाउने, देशमा विकास गर्ने, सबैलाई मिलाएर लिएर जाने, आजको दिनमा चाहिँ राष्ट्रिय सहमति कायम गर्ने, म त राष्ट्रिय सहमतिको पक्षमा छु, देशको परिवर्तनको पक्षमा छु, विकास र समृद्धिको पक्षमा छु, देशलाई सुधार्नुपर्छ, विकास गर्नुपर्छ र देश बनाउनुपर्छ भन्ने एउटा अभियानमा छु।
1: अनि अब पुराना पार्टीहरू छन् नि, कङ्ग्रेस पार्टी भयो, कम्युनिस्ट नेकपा भन्ने भयो, एमाले भयो, उनीहरूको पोलिटिकल फ्युचर के हुन्छ जस्तो लाग्छ यहाँलाई विश्लेषण गर्दा?
0: राजनीतिमा एउटै चुनावमा सबैको भविष्य तुलना गर्न सकिँदैन, मूल्याङ्कन गर्न सकिँदैन। अब्राहम लिंकनले पनि 8 पटक चुनाव हारेर 9 पटकमा अमेरिकाको राष्ट्रपति बन्नुभएको थियो, इतिहास साक्षी छ। र गणेशमान सिंह कहिले पनि प्रधानमन्त्री बन्नु भएन, राजा वीरेन्द्रले प्रधानमन्त्रीको अफर गर्दा पनि कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री बनाउनु भयो। भारतमा स्वतन्त्रतालाई लडेको, भारतलाई स्वतन्त्र बनाएको महात्मा गान्धी कहिले पनि प्रधानमन्त्री बन्नु भएन, तर आज महात्मा गान्धीको उच्च मूल्याङ्कन भारतमा छ अहिले पनि। नेपालमा गणेशमान सिंह हाम्रो बिच हुनुहुन्न, उहाँ स्वर्गवास भइसक्नु भएको छ, तर पनि उहाँको जनताले अझै पनि उच्च मूल्याङ्कन गर्छन् नि, किनभने राजनीति भनेको शक्तिको लागि मात्रै, पावरको लागि मात्रै, कुर्सीको लागि मात्रै, मन्त्री बन्न, प्रधानमन्त्री बन्न गर्ने होइन, राजनीति भनेको जनताको सेवा गर्ने हो, देश बनाउने हो, देशमा विकास गर्ने हो। ऋषि तमलाको एउटा संकल्प छ, मैले धेरै पटक मन्त्री छोडेको छु, मन्त्री पद अस्वीकार गरेको छु, मलाई मन्त्री चाहिँदैन, म देशको सचेत नागरिक भएर, असल नागरिक भएर जनताको लागि काम गर्न चाहन्छु, देश बनाउन चाहन्छु, जनतालाई खुसी राख्न चाहन्छु। आज लाखौँ लाख युवाहरू विदेशमा छन्, विदेशी रोजगारीको लागि गएका छन्, उनीहरूलाई छ नि देशको कति माया छ, उनीहरूले पठाएको रेमिटेन्स ल्याएर देश चलेको छ, आज उनीहरू विदेशमा छ नि 50 डिग्रीमा कसरी काम गरिराखेका छन्, तातो हावामा काम गरिरहेछन् खाडी मुलुकमा, ती नेपालीहरूलाई सम्मान गर्नुपर्छ, म श्रमको सम्मान गर्ने मान्छे हुँ देवनारायणजी। त्यसैले अब युवाहरूलाई स्वदेशमै राख्ने, गाउँ पठाउने, गाउँमा जा भन्ने, गाउँमा युवाहरूलाई छ नि राम्रो अस्पताल उपचार गर्नको लागि, त्यहाँ पढ्नको लागि राम्रो क्वालिटीको स्कुलहरू खोल्ने र युवाहरूलाई अब गाउँ पठाउने, सहर केन्द्रित होइन युवाहरूलाई अब गाउँ केन्द्रित बनाउने, गाउँमा पठाउने, कृषि क्रान्तिको जग बलियो बनाउने, अब गाउँ गाउँमा उत्पादन सुरु गर्ने, गाउँ गाउँमा छ नि विकासको लहर ल्याउने, मेरो सपना छ, मेरो प्लान छ, मेरो योजना छ।
1: अनि टेलिभिजनको पर्दा र रेडियोको आवाजबाट तपाईँ यहाँ उदाउनु भयो, अब फेरि टेलिभिजन र रेडियो अनि मिडियामा फर्किने मनसायभित्र त्यस्तो खालको केही चाहना केही बाँकी छ कि अब टोटल पोलिटिक्स र सोसियल वर्क?
0: होइन, मैले जीवनमा मैले थाहा पाएदेखि नै पत्रकारिता सुरु गरेँ। 14 वर्ष उम्रमा पत्रकारितामा आएँ। नेपाली पत्रकारितामा मैले हरेक विधामा काम गरेँ। नेपाली पत्रकारितालाई रूपान्तरण गर्नको लागि, नेपाली पत्रकारितालाई एउटा हक्करबाट सुरु गरेको मेरो यात्रा, मैले व्यवसायिक पत्रकारितामा यो देशलाई अगाडि बढाउन रिपोर्टर्सको माध्यम होस्, रिपोर्टर्सको मार्फत होस्, अथवा प्राइम टिभी एचडी मार्फत होस्, अथवा नेपाली रेडियो नेटवर्क मार्फत होस्, अथवा रिपोर्टर्स नेपाल .com मार्फत होस्, अथवा म काम गर्ने मैले नेतृत्व गरेका मिडियाको मार्फत नै किन नहोस्, यो देशमा छ नि सुशासनको लागि सबभन्दा बढी आवाज उठाउने, भ्रष्टाचारलाई कारवाही गर्नुपर्छ भने सबभन्दा बढी देशभरि घुमेर स्थानीय सरकारमा बसेर काम गर्नुपर्छ भनेर जनतालाई साथ दिने मान्छे म हो। स्थानीय सरकारको कुरा गर्दाखेरि त्यहाँ पारदर्शी हुनु पऱ्यो, त्यहाँ काम हुनु पऱ्यो, विकास हुनु पऋ्यो भनेर बोल्ने मान्छे म हुँ। देवनारायणजी ऋषि धमला पत्रकारिताकै माध्यमबाट आज देशको रूपान्तरमा लाग्यो। नेपाली पत्रकारितालाई एकदम व्यवसायीकरणमा लिएर जानुपर्छ, स्वतन्त्र निष्पक्ष र व्यवसायिक पत्रकारिता गर्नुपर्छ भनेर ऋषि धमलाले जहिले पनि जीवनभरि नै छ नि त्यो अभियानमा ऊ अगाडि बढ्छ। अब म पत्रकारिताको माध्यमबाट देशको विकास र समृद्धिमा भन्दा पनि एकजना असल नागरिकको रूपमा काम गर्छु, तर म एउटा कार्यक्रम ल्याउँदैछु जुन कार्यक्रमको बारेमा अहिले म धेरै चर्चा गर्न चाहन्न। मेरो अबको कार्यक्रम जनतासँग जोडिन्छ, जनतासँग म जनतालाई सक्षम बनाउन चाहन्छु र समस्याको समाधान गर्ने गरी म कार्यक्रम बनाउँछु। अब ऋषि धमलले जनता जान्न चाहन्छन् होइन, समस्याको समाधान गर्ने देशलाई कसरी विकसित राष्ट्रमा लिएर जाने, नारीलाई कसरी सक्षम बनाउने।
1: अब अन्तिममा हाम्रा श्रोता र दर्शकहरूलाई एक पत्रकार, एक सामाजिक अभियन्ता, एक राजनीतिकर्मी र एक नागरिक अभियन्ताको हिसाबले अनुरोध के गर्नुहुन्छ आम नागरिकहरूलाई जसले हामीलाई हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ उहाँहरूलाई?
0: देवनारायण शाहजी, तपाईँको रेडियो मार्फत यो रेडियो माडीका जनताहरूले आज किन बढी सुनिराखेका छन्? देशभरिकै मान्छेले सुन्छन् किन, सोसियल मिडिया त अहिले देशभरि जोडिएका छन् त, विश्वभरि नै जोडिएको छ होइन, विश्वका नागरिकले पनि तपाईँको रेडियो सुन्दा छन्, हेरिरहेछन्। त्यसैले गर्दाखेरि तपाईँको यो लोकप्रिय रेडियो मार्फत, लोकप्रिय कार्यक्रम मार्फत म के भन्न चाहन्छु भन्दाखेरि, पहिला हामीले देश र जनताको लागि काम गरौँ भाइ, व्यक्तिगत स्वार्थभन्दा माथि उठौँ भाइ, अब पार्टीको स्वार्थभन्दा माथि उठौँ। हामीलाई देशमा एउटा इमान्दार अभिभावक चाहिएको छ, देश बनाउने नेता चाहिएको छ, अब देशको लागि मात्रै कुरा गर्ने, पार्टीको राजनीतिबाट मान्छे वक्क दिक्क भइसकेका छन्। पार्टीले विगतमा छ नि गल्ती गरेकै हो, ठुला पार्टी पुराना पार्टीले पुराना पार्टीका ठुला नेताले गल्ती गरेकै हो, जनजी आन्दोलन त्यसै भएको होइन, जनजी जनविद्रोह त्यसै भएको होइन, भदौ 23-24 घटना छ नि सबै नेपालीको अझै पनि मन्द मस्तिष्कसम्म कायमै छ। किन सडकमा लाखौँ मान्छे आए भन्दाखेरि परिवर्तनको लागि आए, र फागुन 21 निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई किन दुईटै मतको सरकार बनाउनको लागि जनताले मतदान गरे भन्दाखेरि परिवर्तनको लागि, विकासको लागि, समृद्धिको लागि, सुशासनको लागि, भ्रष्टाचार अन्त्यको लागि र डेलिभरीको लागि हो। त्यतिर सरकारले ध्यान दिनुपर्छ, देश बनाउनुपर्छ, देशमा सबै शक्तिहरूको बिचमा समन्वय गरेर, एकता गरेर, सहमति गरेर, राष्ट्रिय सहमति कायम गरेर देशको विकासमा कायापलट गर्नुपर्छ। त्यो नै मेरो एजेन्डा हो, देश बनाउने हो, अब व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने हो, त्याग गर्ने हो, देश बनाउनको लागि सबै कुरा त्याग गर्न सक्नुपर्छ मान्छेले जीवनमा छ नि। अब त्याग गरेर अरूको लागि काम गर्ने, आफ्नो लागि काम गर्ने होइन, जनतालाई खुसी राख्ने हो, जनतालाई सम्पन्न बनाउने हो, जनतालाई खुसी राख्ने हो र जनताको लागि काम गर्ने। जय जनता
1: हस् हस्
0: जय प्रदेश रेडियो
1: हस् हुन्छ। आज कुराकानीमा आउनुभयो चर्चित पत्रकार, एक नागरिक अभियन्ता ऋषि धमला। सधैँ अरूको प्रश्न सोध्नुहुन्थ्यो, आज उहाँलाई मैले प्रश्न गरेँ। यो कुराकानीसँगै समय सन्दर्भको आजको श्रृङ्खला यति नै। चर्चित पत्रकार दाजु ऋषि धमलालाई यो समयको निम्ति धन्यवाद छ। यो चितवनको यात्रामा उहाँको यात्रा सफल र एकदमै शुभ रहेको रहोस् भन्ने कामना गर्दै म देवनारायण शाह, प्रविधिका शक्ति अनि कार्यक्रमका सहयोगी सहकर्मी सबै सँगसँगै पत्रकार ऋषि धमलासँगै हामीसँग विदा हुन्छौँ। स्वदेश एफएम सुन्दै हेर्दै गर्नुहोस्। नमस्कार।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: यता कस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहीँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509034।
3: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
5: मोबाइल 98550-64-040 र 98550-65-260।
6: सिप हुन्छ साथमा, रोजगारी हातमा।
4: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
7: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
8: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
9: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
10: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98550-39122 र 98550-39123।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 26 440
3: It's 9 o'clock. अहिले 9 बजे को छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजे को नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराईमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह। आज विश्व खडेरी विरुद्ध संघर्षको दिवस मनाइदै एकै पटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज। विभागीय निर्देशनको पूर्ण पालना गर्न औषधि व्यवस्था विभागको अनुरोध। मेलम्चीको पानी सहज वितरणका लागि पाइप बिछ्याउन सुरु। दिनरात दुवै सिफ्टमा काम चल्दै। अमेरिका र इरान शान्ति सम्झौता पछि पनि लेबनानमा तनाव। इजरायलद्वारा आक्रमण, ट्रम्पद्वारा नेतान्याहुको आलोचना। र विश्वकप फुटबलमा मेस्सीको ह्याट्रिक गोलमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी। फ्रान्स र नर्वेको पनि विजयी सुरुवात। तराई क्षेत्रमा गर्मी बढ्दै गएको छ। मनसुनी वायुको आंशिक प्रभाव रहे पनि विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तातो दिनको अवस्था कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा गर्मी तत्काल घट्ने सम्भावना छैन। तराईका अरू क्षेत्रमा पनि गर्मी बढेको हो। तराईमा पर्याप्त वर्षा हुन सकिरहेको छैन। यसकै कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रूपन्देही, दाङ तथा आसपासका जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढी देखिएको छ। महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहे पनि मनसुनको सक्रियता मुख्यतः पहाडी र हिमाली क्षेत्रमा केन्द्रित छ। महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै कोशी प्रदेशको तराईका केही ठाउँ र मधेसको एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। तर लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै ठाउँमा मौसम मुख्यतया सफा रहने र तातो दिनको अवस्था कायम रहने महाशाखाले जनाएको छ। लगातारको गर्मीका कारण बाल बालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बाहिर दिउँसोमा काम गर्ने श्रमिकहरू बढी प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। टाउको दुख्ने, थकान बढ्ने तथा हिट स्ट्रोकको जोखिम रहने भएकोले प्रशस्त पानी पिउन, दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा प्रयोग गर्न सुझाव दिइएको छ। महाशाखाका अनुसार तत्काल मनसुन भित्रने सम्भावना छैन। आज विश्व खडेरी विरुद्ध संघर्षको दिवस मनाइँदैछ। बढ्दो मरुभूमिकरण र खडेरीका विरुद्ध जनचेतनामूलक कार्यक्रम गरेर दिवस मनाउने गरिन्छ। खडेरीका कारण हुन सक्ने खाद्य असुरक्षादेखि वातावरणीय मुद्दाहरूबारे आजको दिन चर्चा गर्ने गरिन्छ। केही दिन अघि विकास भएको एलनिनोका कारण यस वर्ष नेपालमा पनि खडेरीको जोखिम बढेको छ। विश्व मौसम संगठन WMOका अनुसार यही जुन 11 तारिक अर्थात् 6 दिन अघि एलनिनो विकास भएको हो। यसपटक सुपर एलनिनोका रूपमा विकास भएर चरम खडेरी ल्याउन सक्ने को चिन्ता छ। विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् एलनिनो र लानिनो। समुद्रको पानी सामान्यतया भन्दा धेरै तात्यो भने त्यसलाई एलनिनो भनिन्छ। त्यसको उल्टो प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई लानिनो भनिन्छ। अहिले एलनिनो अर्थात् प्रशान्त महासागरको पानी असामान्य रूपमा तातेको अवस्था हो। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रवध्यापक डाक्टर मदन सिग्देल एलनिनोको प्रभाव नेपालमा स्पष्ट देखिने बताउनुहुन्छ। यसका लागि अहिले नै पूर्व तयारी गर्न पनि उहाँको सुझाव छ। औषधि व्यवस्था विभागले एकै पटक 5,000 भन्दा धेरै औषधि पसल अर्थात् फार्मेसीको दर्ता खारेज गरेको छ। विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो। विभागका अनुसार तोकिएको कानुनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिस पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। यससँगै अब ती औषधि पसलहरू कानुनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। देशभर 26,300 फार्मेसी छन्। दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानुनी व्यवस्था तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ। गएको जेठ 28 नवीकरण म्याद समाप्त भई स्वत रद्द भएका औषधि पसलको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र पत्नी आर्जु देउबा राणाले आफूहरू नेपाल फर्कन चाहेको र त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभएको छ। आउँदो साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी उहाँहरूले सरकारलाई गराउनु भएको हो। देउबा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेर सहज वातावरणका लागि आग्रह गरेको खुलेको छ। नवयुवा आन्दोलनको क्रममा गएको भदौ 24 बुढा लीलकण्ठ निवासमा प्रदर्शनकारीको आक्रमणमा परेर उहाँहरू घाइते हुनुभएको थियो। त्यसपछि तप उपचारका लागि भन्दै सिङ्गापुर पुग्नुभएको थियो। पछि नेपाल फर्केर फेरि सिङ्गापुर पुगेको अनुमान छ। देउबा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई लेखेको इमेलमा आफूहरूमाथि धरपकड नगर्न सर्वोच्च अदालतबाट जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराइएको छ। निलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1,800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु भएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार यो नेपालमा पिआइडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने अहिलेसम्मकै सबैभन्दा ठूलो साइज अर्थात् व्यासको पाइप हो। भक्तपुर, किर्तिपुर, मध्यपुर, थिमी, कपन, चोरपाटी तथा पेप्सिकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अघि बढाएको निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ। अब चाँडै अन्य प्रक्रिया सुरु हुने इन्जिनियर श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सहज र प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन रात दुवै सिफ्टमा काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसी पक्राउ परेका छन्। अस्ति बेलुका पक्राउ परेका महानिर्देशक अर्यालसहित निर्देशक केसीलाई विशेष अदालतले 4 थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हिजो अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो। उनीहरूलाई राहदानी छपाईमा भ्रष्टाचार जन्य कसुरमा अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। यसैबीच विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्व महानिर्देशक सञ्जीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका सदस्य नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिलीराज श्रेष्ठको इजलासले पूर्व महानिर्देशक गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पूर्वपक्षका लागि थुनामा पठाउने पठाउने आदेश जारी गरेको हो। क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरुद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,90,000 असुल उपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीच युद्ध अन्त्य सम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भइरहेका बेला मध्यपूर्वमा तनाव फेरि बढेको छ। दक्षिण लेबनानमा इजरायली आक्रमणमा 4 जनाको ज्यान गएपछि युद्ध विराम उल्लङ्घनको आरोप प्रत्यारोप तीव्र बनेको हो। इरानले इजरायलले लेबनानमा भएको सहमति अर्थात् समझदारी पत्रको 84 पटक उल्लङ्घन गरेको दावी गर्दै कडा जवाब दिने चेतावनी दिएको बीबीसीले जनाएको छ। इजरायल तर्फबाट भएको पछिल्लो ड्रोन तथा हवाई आक्रमणमा नवा तिहा क्षेत्रमा कम्तीमा 4 जनाले ज्यान गुमाएका कतारी संचार माध्यम अल जजिराले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई लेबनानको अवस्था व्यवस्थापनमा अधिक जिम्मेवार हुनुपर्ने भन्दै सार्वजनिक रूपमा आलोचना गर्नुभएको छ। ट्रम्पको भनाइपछि अमेरिका इजरायल सम्बन्धमा नयाँ दरार देखिन थालेको विश्लेषण गरिएको छ। अमेरिका इरान वार्तामा अमेरिकी पक्षका उपराष्ट्रपति जेडी भान्सले इरानले शर्त पालना गरेमा वास्तविक फाइदा पाउन सक्ने बताउनु भएको छ, तर उसले इरानले आतंकवाद र आणविक कार्यक्रम समर्थन जारी राखेमा कुनै लाभ नपाउने चेतावनी पनि दिनुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा साबिक उपाधि विजेता अर्जेन्टिनाले मेस्सीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले 3 गोल गरे। अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको 70, 60 र 76 मिनटमा गोल गरेका हुन्। विश्वकप फुटबलमा मेस्सीको यो 16 गोल पनि हो। मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजसँग बराबरी गरेका छन्। क्लोजले 16 गोल गरेका थिए। मेस्सी र क्लोजपछि फ्रान्सका किलियन एम्बाप्पेले 14 गोल सहित पछ्याइरहेका छन्। आजको खेलको सुरुवातमै अर्जेन्टिनाका मेस्सी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता भने पाएन। अर्जेन्टिनाले यो विश्वकपमा विजयी सुरुवात गरेको हो। 6ौं पटक विश्वकप खेल्ने मेस्सी पहिलो खेलाडी पनि बनेका छन्। मेस्सीले अर्जेन्टिनाका लागि 200औं क्याप पनि जितेका छन्। यस्तै फ्रान्स र नर्वेले पनि विश्वकप फुटबलमा विजयी सुरुवात गरेका छन्। नर्वेले इराकलाई 4-1 गोलले पराजित गर्यो। नर्वेका एर्लिङ हालान्डले खेलमा 2 गोल गरे। त्यस्तै क्रिस्टियन थ्रेसबोर्ट्स र मार्टिन ओडेगार्डले 1-1 गोल गरे। इराकका कप्तान आयमन हुसेनले 1 गोल फर्काए। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई हराउँदै विजयी सुरुवात गरेको छ। फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण 3 अङ्क जोडेको हो। फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले 2 गोल गरे। यससँगै एम्बाप्पे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पुरा गर्दै ओलिभियर जिरुडको 57 गोलको कीर्तिमान तोडेका हुन्। विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या 14 पुगेको छ। अहिले बिहान 10:15 विश्वकप फुटबलमा अस्ट्रेलिया र जोर्डनले खेल्दैछन्। त्यस्तै आज राति 11:15 पोर्चुगल र कङ्गो बीच खेल हुनेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराईमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह, आज विश्व खडेरी विरुद्ध सङ्घर्षको दिवस मनाइँदै। एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज, विभागीय निर्देशनको पुनः पालना गर्न औषधि व्यवस्था विभागको अनुरोध। मेलम्चीको पानी सहज वितरणका लागि पाइप बिछ्याउन सुरु, दिनरात दुवै सिफ्टमा काम चल्दै। अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव, इजरायलद्वारा आक्रमण, ट्रम्पद्वारा नेतान्याहुको आलोचना। र विश्वकप फुटबलमा मेस्सीको ह्याट्रिक गोलमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी, फ्रान्स र नर्वेको पनि विजयी सुरुवात।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
9: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98555950934।
10: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
11: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
10: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
12: मोबाइल 98550-64-040 र 98550-65-260।
13: सिप हुन्छ साथमा, रोजगारी हातमा।
11: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
14: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति
15: क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै
16: जी पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
17: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
18: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
11: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी 6 हरिनगर चितवन 98550-39122 र 98550-39123।

प्रसारण भइरहेको चार भञ्जङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। रातो मच्छिन्द्रनाथको रथलाई आज लगन खेलको थतीटोलबाट जाउला खेल तानिँदैछ। दिउँसो 3 बजेपछि रथ तान्ने तयारी छ। आज रथ तान्नका लागि हिजो बेलुका रथको टुप्पोबाट नरिवल खसालिएको थियो। रथको टुप्पोबाट 2 पल्ट नरिवल खसाल्ने परम्परा छ। त्यस्तै हिजो मच्छिन्द्रनाथ र मिननाथलाई भुजा पनि चढाइएको थियो। रथलाई आजै जाउला खेल पुर्याउन सकेमा आउँदो शनिबार भोटो जात्रा हुनेछ। लगन खेलमा रहेको रथलाई जाउला खेलमा पुर्याएको 4 दिनमा भोटो देखाउने परम्परा छ। भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती लगिनेछ भने मिननाथलाई रथमा राखेर टङ्गल लगिनेछ। यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ। यस वर्ष रथयात्रा गएको वैशाख 5 गते मूर्तिलाई रथारोहण गरेर 8 गतेदेखि तान्न सुरु भएको थियो। नेवार समुदायले सरसफाईको दिनको रूपमा लिने सिद्धि नखको दिनमा जात्रा गरिने सिद्धि कुमारको आज महास्नान गरिँदैछ। हरेक वर्ष जेठ शुक्ल तृतीयाका दिन सिद्धि कुमारको महास्नान गरिने चलन अनुसार आज बेलुका महास्नान गरिन लागेको हो। महास्नान गरेपछि सिद्धि कुमारको मूर्तिलाई पुजारीले मर्मत सम्मार गर्नेछन्। महास्नानसँगै काठमाडौँको जोशी देवालमा रहेको लिच्छिवीकालीन कुमारको काष्ठकलाको उत्कृष्ट नमुनाका रूपमा रहेको कलात्मक मूर्तिलाई जात्राका लागि तयारी सुरु गरिन्छ। नेवार समुदायमा पानीको मुहान सरसफाई गर्ने चाडका रूपमा मनाइने नख 6 गते शनिबार मनाइँदैछ। त्यस दिन इरान इनार कुलो पोखरी लगायत पानीका मुहान सरसफाई गर्नुका साथै सिद्धि कुमारको पनि जात्रा गरिने परम्परा छ। यस्तै भक्तपुरको मध्यपुर थिमी 4 बालकुमारीमा रहेको मच्छिन्द्रनाथ लोकेश्वर करुणामयको महास्नान सम्पन्न भएको छ। हरेक वर्ष सिद्धि नखका दिन हुने लोकेश्वर करुणामयको जात्राका लागि प्रतिपदाको तिथिमा महास्नान गर्ने परम्परा अनुसार महास्नान गरिएको हो। 4 दिशाबाट ल्याएको पवित्र र चोखो जलले लोकेश्वरको नव अर्थात् महास्नान गरिन्छ भने स्नानको क्रममा लोकेश्वरलाई दुध र महले समेत नुहाइदिने चलन छ। महास्नानपछि मर्मत सम्मार गरेर 10 कर्म विधिद्वारा प्राण प्रतिष्ठा गरेपछि मन्दिरमा प्रतिस्थापन गरिन्छ। सिद्धि नखको अघिल्लो दिन लोकेश्वरको मूर्तिलाई तान्त्रिक विधिद्वारा 10 कर्म विधिविधानसहित पूजा गरी प्राण प्रतिष्ठा गरेपछि मूर्तिलाई सिद्धि नखको दिन बाजागाजा सहित जात्रा गरेर बालकुमारीको मन्दिरमा प्रतिस्थापन गरेसँगै जात्रा सकिन्छ। र आउँदो वर्षको नीति तथा कार्यक्रममा ललितपुर महानगरपालिकाको 10 वर्षको गुरु योजना समेट्न महानगरलाई सांसदहरूले आग्रह गरेका छन्। ललितपुर महानगरपालिकाले हिजो आयोजना गरेको आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा सङ्घीय सांसद र प्रदेश सभा सदस्यसँगको छलफल कार्यक्रममा पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य जगदीश खरेलले 753 पालिकामध्ये ललितपुर महानगरले समग्रमा राम्रो काम गरेको भन्दै नागरिकको आर्थिक स्तर अभिवृद्धि गर्ने कुरामा हस्तकला र पर्यटनलाई प्रवर्धन गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो। प्रतिनिधि सभा सदस्य प्रभा कार्कीले ललितपुरले गरेका राम्रा कामको प्रशंसा गर्दै दैनिक जनजीवनमा परिवर्तन हुनुपर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। त्यस्तै पार्किङको असुविधा रहेकाले त्यसतर्फ सम्बोधन गर्न आग्रह गर्नुभयो। बागमती प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले सम्पदा संरक्षण र पोखरी निर्माणलाई निरन्तरता दिन अधुरा योजना पूरा गर्न सङ्घ र प्रदेशले बजेट छुट्याएको ठाउँमा दोहोरो नपर्ने गरी बजेट निर्माण गर्न आग्रह गर्नुभयो। महानगरपालिकाका मेयर चिरीबाबु महर्जन शिक्षाका क्षेत्रमा महानगरले धेरै राम्रो काम गरेको भन्दै सार्वजनिक सुनवाई गरेर प्राप्त गुनासो सम्बोधन र सुझाव लिने काम गरिरहेको बताउनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तराई क्षेत्रमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह। आज विश्व खडेरी विरुद्ध सङ्घर्षको दिवस मनाइँदै रातो मच्छिन्द्रनाथको रथलाई आज लगन खेलको थतीटोलबाट जाउला खेलतर्फ तानिँदै आज जाउला खेल पुर्याए शनिबार भोटो जात्रा गरिने र नीति तथा कार्यक्रममा गुरु योजना समेट्न ललितपुर महानगरलाई सांसदहरूको आग्रह। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखाउन घुमा मा फाउन देखाउन घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छादेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ झैँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि झैँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाग्छ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चौक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98 550 50 934
3: यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
4: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98 550 63 172 र 98 452 12 200
4: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
7: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
6: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
4: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98 550 63 938 र 98 550 65 542
10: हजुरको बिदा सकिन थालिसक्यो तर घरकोट बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ थाहा छ कि छैन हजुरलाई
11: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
12: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लो बेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
9: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्
13: प्रोप्राइटर रमेश नेपाली सम्पर्क 98 550 51 584 98 651 54 998
14: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
11: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
15: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
16: स्वदेश FM 93.2 मेगा

Θα μισάμε ό,τι οικονομασκάρ. Rashtriya Swatantra Party Rashtrapako Sudarpashchim ra Karnali Pradesh Adhiveshan bata naya netritwa chayan bhayeko cha. Sudarpashchim Pradesh ma sabhapati bhayeka sabai padadhikari sarvasammat chuniyeka chan bhane Karnali Pradesh ma Madan Khadka pani पतिमा विजयी हुनु भएको छ। धनगढीमा भएको सुदूरपश्चिम प्रदेश अधिवेशनमा सभापति पदका लागि मतदान भएको थियो। निर्वाचनमा प्रतिनिधि सभा सदस्य जनक सिंह थामीलाई पराजित गर्दै इन्जिनियर प्रकाश विष्ट सभापतिमा विजयी हुनुभयो। सभापति बाहेक अन्य पदाधिकारीमा उपसभापति भोजराज जोशी, महामन्त्री सन्तोष जोशी, सहमहामन्त्रीहरू जसु भट्ट र पारस बाहुन, प्रवक्ता तेज ठगुल्ला तथा कोषाध्यक्षमा गणेश पोखरा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यसै गरी सुर्खेतमा सम्पन्न कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट मदन खड्का भारी मतान्तरले सभापतिमा निर्वाचित हुनुभएको छ। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा नयाँ पदाधिकारी नियुक्तिका लागि गठन गरिने सर्च कमिटिको नेतृत्वका लागि कानून मन्त्रालयले पूर्व न्यायाधीशहरूको सूची तयार पारेको छ। यो सूची कानून मन्त्री सविता गौतम समक्ष पेश भइसकेको छ। तयार पारिएको सूचीमा पूर्व प्रधान न्यायाधीशहरू केदारनाथ उपाध्याय, मीन बहादुर राई माझी, अनुप राज शर्मा, कल्याण श्रेष्ठ, शुलेन्द्र शमशेर सबरा, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ सहित 13 जनाको नाम समावेश छ। मन्त्री गौतमले यही सूचीबाट एकजनालाई सर्च कमिटिको संयोजक चयन गर्नुहुनेछ र 1-2 दिनभित्र नेतृत्वको टुङ्गो लाग्ने मन्त्रालयले जनाएको छ। हालै जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 लागू भएपछि दुवै आयोगका पदाधिकारीहरू पदमुक्त भएका थिए। वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यान पावर कम्पनीलाई बुझाउनुपर्ने शुल्कबारे अध्ययन गर्न सरकारले एक उच्च स्तरीय समिति गठन गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेको संयोजकत्वमा गठित यस समितिलाई व्यावहारिक शुल्क सिफारिस गर्न 5 हप्ताको समय तोकिएको छ। लामो समयदेखि विवादित रहँदै आएको सेवा शुल्कको दीर्घकालीन समाधान खोज्न सरकारले यो कदम चालेको हो। राष्ट्र बैंक तथ्याङ्क कार्यालय र विज्ञहरू सम्मिलित यो समितिले अन्तर्राष्ट्रिय अभ्यास र व्यवसायको लगानीका आधारमा शुल्क तोक्न सिफारिस गर्नेछ। विक्रमसम्म 2072 सालदेखि खाडी र मलेसियाका लागि 10,000 रुपियाँ मात्र सेवा शुल्क लिन पाउने नियम भए पनि व्यवसायीहरूले यसको विरोध गर्दै कम्तीमा 1-2 महिनाको तलब बराबर शुल्क पाउनुपर्ने माग राख्दै आएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नयाँ नियुक्ति प्रक्रिया सुरु भएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट समितिले आज सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट दरखास्त आह्वान गरेको हो। विश्वविद्यालयका इच्छुक र योग्य उम्मेद्वारहरूले आजका मितिदेखि 10 दिनभित्र आफ्नो दरखास्त बुझाइसक्नुपर्नेछ। अध्यादेश मार्फत विश्वविद्यालयका तत्कालीन उपकुलपति पदमुक्त भएपछि यो पद रिक्त रहेको थियो। र काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने 2,535 जना सवारी चालक कारवाहीमा परेका छन्। यस कारवाहीबाट 19,77,000 रुपियाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ। कारवाहीमा पर्नेहरूमा सबैभन्दा धेरै अन्य विभिन्न नियम उल्लङ्घन गर्ने 1,609 जना चालक रहेका छन्। यसबाहेक निषेधित क्षेत्रमा हर्न बजाउने, तीव्र गतिमा सवारी साधन हुक्याउने र नियम विपरीत राइड सेयरिङ गर्ने, सड़क पेटिकामा सवारी साधन पार्किङ गर्ने, एकतर्फी सड़कमा सवारी चलाउने, ट्राफिक लाइट उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरेर चलाउने र लेन अनुशासन पालना नगर्ने चालक कारवाहीमा परेका छन्। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: ओखती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
2: सम्पर्क 98-457-31-034 र 97-443-43-915
3: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
1: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
3: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: 93.2 स्वदेश एफएम।
1: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ, फोन 0556951174, मोबाइल 98550509034।
4: हेलो
5: हेलो बुढी, के छ खबर?
4: ठिकै छ, चलेकै छ।
5: ल भिडियो अन गर त, तलाई हेरौँ।
4: भिडियो अनै छ त, देख्नु भएन र?
5: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
4: माडीको नेट यस्तै त हो नि।
5: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
6: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852028840, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 93 440 493 580 र 98550 26 440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा समीक्षा महोत्यको नमस्कार। सरकारले स्वास्थ्य बीमा बापत देशका 200 भन्दा बढी अस्पताललाई थप 91 करोड रुपियाँ भन्दा बढी भुक्तानी प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य बीमा र विपन्न नागरिकको उपचार कोषको बाँकी रकम भुक्तानी गर्न सरकारले सक्रियता बढाएको हो। यसै क्रममा स्वास्थ्य बीमा बोर्डले विभिन्न अस्पतालका लागि थप 91 करोड रुपियाँ निकासा गर्ने प्रक्रिया शुरू गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यसै गत जेठको दोस्रो साता स्वास्थ्य बीमा दावी बापत 1,32,24,00,000 रुपियाँ भुक्तानी भइसकेको छ। त्यस्तै जेठ महिनामै विपन्न नागरिकको उपचार खर्च बापत दुई पटक गरेर झण्डै 60 करोड रुपियाँ निकासा गरिएको थियो। मङ्सिरसम्मको दावी भुक्तानीका लागि 7 अर्ब र पुसदेखि असारसम्मका लागि 14.5 अर्ब गरी जम्मा 21 अर्ब रुपियाँ आवश्यक पर्ने मन्त्रालयले जनाएको छ। अध्ययन विदा दुरुपयोग गर्ने 50 प्राध्यापकबाट झण्डै 12 करोड रुपियाँ असुल गरिसकेको त्रिभुवन विश्वविद्यालयले बाँकी रहेकाहरूलाई पनि कारवाहीको घेरामा ल्याउने भएको छ। त्रिवेले आज सार्वजनिक सूचना जारी गरेर सम्झौता अनुसारको दायित्व पूरा नगर्ने बाँकी प्राध्यापक तथा कर्मचारीहरूलाई 15 दिनको अन्तिम मौका दिएको छ। यदि यो तोकिएको समय सीमाभित्र उनीहरू सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियत नामा अनुसार कडा कानूनी कारवाही अघि बढाउने र बाँकी रकम असुली प्रक्रियालाई थप कडाईका साथ निरन्तरता दिने त्रिवीले स्पष्ट पारेको छ। त्रिवीको अध्ययन विधा सुव्यवस्थापन कार्यान्वयन समितिका अनुसार धेरैजसो प्राध्यापक र कर्मचारीहरू विधा सकिएपछि पनि नियमानुसार सेवामा फर्किएका छैनन् भने कतिपयले तोकिएको अवधि पूरा नगरी बीचमै सेवा छाडेका छन्। यस किसिमको गैर जिम्मेवार व्यवहारले विश्वविद्यालयलाई ठूलो आर्थिक शैक्षिक र प्राज्ञिक क्षति पुगेको त्रिवीले जनाएको छ। हालसम्म अध्ययन विदा लिई सेवामा नफर्किएका 50 जना प्राध्यापकहरूबाट 11,84,00,000 रुपियाँ भन्दा बढी रकम असुल भइसकेको छ। काठमाडौँबाट बाहिरिने मुख्य नाकाहरू मध्येका बल्खु र कालीमाटी क्षेत्रमा काउन्टर आसपास बसेर यात्रुहरूलाई हैरानी दिने बिचौलियाहरूमाथि प्रहरीले निगरानी बढाएको छ। यसै क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहान विशेष स्वीप अपरेसन सञ्चालन गरी 35 जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूले बल्खु र कालीमाटी हुँदै उपत्यका बाहिर यात्रा गर्न खोज्ने सर्वसाधारणलाई तानातान गर्ने जबरजस्ती गाडीमा चढाउन खोज्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्ने गरेको पाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार काउन्टरभन्दा बाहिर सक्रिय रहेर यात्रुलाई शास्ति दिने यस्ता गिरोहलाई कारवाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढाएको हो। पक्राउ परेका सबै बिचौलियाहरूलाई थप कानूनी कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। लामो समयदेखि अध्ययारोका कारण समस्या झेल्दै आएको कोटेश्वर कलंकी चक्रपथ खण्डमा सड़क बत्ती जडान कार्य सुरु गरिएको छ। आठ लेनमा विस्तार भएको काठमाडौँ उपत्यकाको यो व्यस्त सड़कमा बत्ती जडान हुन थालेपछि रात्रिकालीन यात्रा थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ। सड़क विस्तार सम्पन्न भएको वर्षौं बितिसक्दा पनि पर्याप्त बत्ती नहुँदा यस खण्डमा सवारी चालक र पैदल यात्रीले ठूलो शास्ति भोग्दै आएका थिए। अन्धारोकै कारण रातिको समयमा दुर्घटनाको जोखिम बढ्नुका साथै सुरक्षा चुनौती समेत थपिँदै आएको थियो। र नेपाली बजारमा सुनसादीको मूल्य घटेको छ। नेपाल सुनसादी व्यवसाय महासंघका अनुसार आज सुन तोलामा 1200 रुपियाँले घटेको हो। यसँगै छापावाला सुन प्रति तोला 2,97,300 रुपियाँ कायम भएको छ। यस्तै चाँदीको मूल्य तोलामा 10 रुपियाँले घटेर प्रति तोला 4,980 रुपियाँ पुगेको छ। हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर पहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: का अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीस घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को ICU सेवा
1: NICU PICU सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा EEG ECT सहित को मनोरोग सेवा
1: यूरोलोजी मा MCS गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564937738 मोबाइल 9855588002
4: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ अब केही पनि हुँदैन अब 30 वर्ष चाहिँ त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सुलोचना विष्ट हो समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने सोला हान्ने क्या घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने भरिङ चढ्न पनि गाह्रो हुने अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको मलाई आज अहिले 21 दिन भयो 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ फोन 0556951174 मोबाइल 9855509034
7: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
8: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
7: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
9: पदम हार्डवेयर बसन्तपुर बजार माडी
10: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
11: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855563938 र 9855565542
12: एकालुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ थाहा छ कि छैन हजुरलाई
13: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
14: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लो बेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ
15: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्
16: प्रोप्राइटर रमेश नेपाली सम्पर्क 9555514 98654

0: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0564-93-495।
6: मोबाइल 98550-64040 र 98550-65260।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 वन फोन 0656 4394 443 4395 80 र 98550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सेवामा नफर्किएका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिवीको निर्देशन। 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रुपियाँभन्दा बढी रकम फिर्ता। स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो। आवासीय चिकित्सकलाई पाठ्यक्रम अनुसार मात्रै सेवामा खटाउन आएको आग्रह। 4 दिने चीन भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल आज स्वदेश फर्किँदै चिनिया लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान। अमेरिका र इरान बीचको सम्झौतामा 300 अर्ब डलरको लगानी कोष प्रस्ताव। इरानमा ठूलो मात्रामा वैदेशिक लगानी भित्र्याउने उद्देश्य। र विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो। अर्जेन्टिना, नर्वे र फ्रान्सको पनि विजयी सुरुवात। नेपाल खबरमा अब पूरा खबर। त्रिभुवन विश्वविद्यालय त्रिवीले अध्ययन विदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवीको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पुरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएका कबुलियतीनामा एवं नियमानुसार कानुनी कारवाही प्रक्रिया अगाडि बढाइने उल्लेख छ। त्रिवीका अनुसार अध्ययन विदा लिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रुपियाँभन्दा बढी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दक्ष अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्रागिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विदाको दुरुपयोग गर्दै अध्ययन पुरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्रागिक क्षति पुगेको त्रिवीको भनाइ छ। त्रिवीले विदा सुविधा उपयोग गर्ने प्राध्यापकले सम्झौता अनुसारको सेवा दायित्व पुरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ। स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप 91,18,94,000 रुपियाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गएको जेठको दोस्रो हप्ता स्वास्थ्य बिमा दावी बापत 1,03,24,77,000 रुपियाँ भुक्तानी गरिएको थियो। उहाँका अनुसार जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बापत 32,13,06,000 निकासा गरिएकामा 27 गते थप 27,37,78,000 भुक्तानी गरियो। मङ्सिरसम्मको बिमा दाबी मध्ये भुक्तानी दिन बाँकी 7 अर्ब र पुसदेखि असारसम्मको 14.5 अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ। चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकको कार्यबोझ अत्यधिक समय भएको गुनासो आएकाले पाठ्यक्रममा तोकिए अनुसार सेवामा खटाउन अनुरोध गरेको छ। आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई पत्राचार गरेर चिकित्सकको कार्यबोझ अत्यधिक समय कार्य गर्न बाध्य बनाई शारीरिक तथा मानसिक असर परेको भन्ने गुनासाहरू आएकामा प्राप्त भएकाले सम्बन्धित विषयको पाठ्यक्रमको परिधिमा रहे सेवामा खटाउन व्यवस्था गरेर यथाशीघ्र आयोगलाई जानकारी गराउनका लागि निर्देशन दिनुभएको हो। त्यसै गरी आयोगले मेडिकल तथा डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूको इन्टर्नसिप भत्ता विभिन्न शिक्षण संस्थामा समान नभई कतिपय मेडिकल कलेजको इन्टर्नसिप भत्ता अति न्यून रहेको भन्ने गुनासो आएको जनाएको छ। आयोगले गुनासोका सम्बन्धमा मेडिकल कलेजले आफ्नो आङ्गिक अस्पतालमा सेवा पुर्याए बापत प्रदान गर्दै आएका भत्ता सरह नै उपलब्ध गराउनका लागि निर्देशन दिएको छ। मेडिकल कलेजका शिक्षण संस्थामा सेवा प्रदान गर्ने इन्टर्नसिपका चिकित्सकहरूलाई प्रदान गर्ने व्यवस्था गरी त्यसको जानकारी आयोगलाई गराउन अनुरोध गरिएको छ। चार दिने चीन भ्रमण सकेर परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कदै हुनुहुन्छ। उहाँ आइतबार बिहान बेजिङ पुग्नु भएको थियो। परराष्ट्र मन्त्री खनालले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि पार हिमाल समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान समेत गर्नुभएको छ। हिजो बेजिङमा नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकी सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कालीकोटमा दुर्लभ वन्यजन्तु रेड पाण्डा भेटियो, सुनको भाव आज तोलामा 1200 रुपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-99 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सेवामा नफर्किएका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिवीको निर्देशन। 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रुपियाँभन्दा बढी रकम फिर्ता। स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो लगायतका खबर प्रस्तुत गर्यौँ। नेपाल खबरमा अब थप खबरहरू। कालीकोटका 3 पालिकामा दुर्लभ वन्यजन्तु रेड पाण्डा हाब्रे भेटिएको छ। तिलागुफा नगरपालिका, महावे गाउँपालिका र शुभकालिका गाउँपालिकामा रेड पाण्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैर सरकारी संस्थाहरूले जनाएका छन्। तिलागुफा नगरपालिका 10 रुरू बन्चु पाटन, शुभकालिका गाउँपालिका 6 हाउडी लेकमा र महावे गाउँपालिका 2 महावे पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको हो। आज सुन चाँदीको भाउ घटेको छ। सुनको भाउ आज तोलामा 1,200 रुपियाँ र चाँदी 10 रुपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा 2,97,300 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ सामान्य बढेर तोलाको 2,98,500 रुपियाँ पुगेको थियो। यस्तै आज चाँदीको भाउ घटेर तोलाको 4,980 रुपियाँ कायम भएको महासङ्घले जनाएको छ। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रिय सङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन 16 तारिखमा मनाइन्छ। विश्वका 20 करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा दिवस मनाउने गरिन्छ। वर्षको दिवसका अवसरमा IDFARले विप्रेषणलाई केवल पारिवारिक खर्च धान्ने माध्यमको रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सृजना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्त्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरेको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच हालै भएको शान्ति सम्झौतामा 300 अर्ब अमेरिकी डलरको निजी लगानी कोष स्थापना गर्ने योजना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो कोष दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन दिने उद्देश्यले तयार गरिएको खबरमा उल्लेख छ। कोष लगानी, ऊर्जा, यातायात, उत्पादन, उद्योग तथा आपूर्ति व्यवस्थापन त्यसै लगायतका क्षेत्रमा केन्द्रित छ। यसमा अमेरिका, खाडी अरब देशहरू, एसिया, दक्षिण अमेरिका तथा अफ्रिकाका कम्पनीहरूले लगानी गर्नेछन्। इरानमा ठूलो मात्रामा लगानी भित्राउने उद्देश्यले 300 अर्ब अमेरिकी डलरको निजी लगानीको स्थापना गर्ने योजना इरान अमेरिकाको सम्झौतामा समावेश गरिएको हो। आधाभन्दा बढी रकमका लागि लगानी प्रतिबद्धता समेत आइसकेको दावी गरिएको छ। यो कोष दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन दिने उद्देश्यले तयार गरिएको भनिएको छ। अमेरिका र इरानले पर्सि शुक्रबार झन्डै 3.5 महिना लामो युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हराएको छ। आज सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा जोर्डन 3-1 पराजित भयो। अस्ट्रियाले खेलको 21 मिनटमा रोमानो स्मिथको गोलबाट अग्रता बनाएको थियो। खेलको 50 मिनटमा अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काए। जोर्डनले विश्वकपमा पहिलो गोल समेत गरेको हो। तर खेलको 76 मिनटमा एजन अल अरबको उपहार गोलमा अस्ट्रिया 2-1 अगाडि रह्यो। अनि खेलको इन्जुरी समयमा अस्ट्रियाका मार्को अर्नाटोविकले पेनाल्टीमा गोल गरे। जोर्डनलाई 3-1 हराएसँगै समूह जेको अस्ट्रिया महत्त्वपूर्ण 3 अङ्क जोड्न सफल भएको छ। विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र कङ्गोले खेल्दैछन्। यस्तै साबेक उपाधि विजेता अर्जेन्टिनाले मेस्सीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। मेस्सीले खेलको 77, 60 र 76 मिनटमा गोल गरेका हुन्। मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजसँग बराबरी गरेका छन्। क्लोजले 16 गोल गरेका थिए। 6 विश्वकप खेल्ने मेस्सी पहिलो खेलाडी पनि बनेका छन्। मेस्सीले अर्जेन्टिनाका लागि 200 क्याप पनि जितेका छन्। यस्तै फ्रान्स र नर्वेले पनि विजय सुरुवात गरेका छन्। नर्वेले इराकलाई 4-1 पराजित गरेको छ। गैराति भएको खेलमा फ्रान्सले सेनेगललाई 3-1 पराजित गर्दै महत्त्वपूर्ण 3 अङ्क जोडेको छ। फ्रान्सको जितमा कप्तान किलियन एम्बेपेले 2 गोल गरे। यससँगै एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र कङ्गो खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। सेवामा नफर्केका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिवीको निर्देशन। 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रुपियाँभन्दा बढी रकम फिर्ता। स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो। आवासीय चिकित्सकलाई पाठ्यक्रम अनुसार मात्रै सेवामा खटाउन आएको आग्रह। 4 दिने चीन भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल आज स्वदेश फर्किँदै चिनिया लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान। अमेरिका र इरान बीचको सम्झौतामा 300 अर्ब डलरको लगानी कोष प्रस्ताव। इरानमा ठूलो मात्रामा वैदेशिक लगानी भित्र्याउने उद्देश्य। र विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो। अर्जेन्टिना, नर्वे र फ्रान्सको पनि विजयी सुरुवात। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
2: 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर।

0: सामान्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855204934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73089 98074 46182।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन
1: जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: बुवा अब मेरो बिहे गर्नु पर्यो
1: दिदीको लागि पनि मैले खोज्नु पर्ने भयो होइन

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 1 o'clock. अहिले 1 बजे को समय.
4: प्रत्येक नेपाली खबरमा उषा किरणको नमस्कार. संसदमा आफ्नो आचरणमाथि प्रश्न उठाएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति आफ्नो ध्यान आकर्षण भएको बताउनु भएको छ. नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सीमा विवादबारे प्रधानमन्त्री बालन शाह बालनको विवादित अभिव्यक्ति उप रूलिङ नगरेको भनेर सभामुख अर्यालमाथि प्रश्न उठाउनु भएको थियो. उहाँले भन्नुभएको थियो, स्वयं सभामुख महोदयसँग एउटा प्रश्न छ. सभामुख महोदय, हाम्रो गरिमामयमा जो सामान्य कुर्सीमा बस्नुभन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो, के सभामुख महोदय अहिलेसम्म त्यो पार्टीको राष्ट्रपा पार्टी थियो? यहाँको त्यो सङ्घको नाभि काट्न सक्नु भएको छैन कि क्या हो? यो विषयमा लगत्तै सभामा नियमापत्ति भयो. राष्ट्रपाका सांसद गणेश कार्कीले प्रतिनिधि सभा नियमावलीको नियम 21 खमा सभामुखले पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्तावमा बाहेक सभामुखको आलोचना गर्न नपाइने प्रावधान राखेको स्मरण गराउनु भयो. त्यसपछि सभामुख अर्यालले यो विषयमा ध्यान आकर्षण गराउनु भएको थियो. राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबु ओलीले कुवेतका विभिन्न जेलमा रहेका र अलपत्र परेका नेपाली महिलाको तत्काल उद्धार गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ. प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद ओलीले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेर अमानवीय पीड़ा भोग्न बाध्य नेपाली महिलाको अवस्था भयावह रहेको बताउनु भएको हो. उहाँले कुवेतमा समस्यामा परेका नेपाली चेली शर्मिला दर्जीलाई निकै प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको जानकारी दिँदै सोही क्रममा त्यहाँ रहेका अन्य नेपाली महिलाको कारुणिक अवस्थाबारे खुलासा गर्नुभएको हो. आफूले सदनमा 3 पटकसम्म यो विषय उठाएको र नेपाली राजदूतावासँगको निरन्तर समन्वयपछि शर्मिला दर्जीलाई स्वदेश फर्काउन सफल भएको उहाँको भनाइ छ. बैठकमा बोल्दै उहाँले भन्नुभयो, नेपाल फर्कने क्रममा बोर्डिङ पास लिइसकेपछि पनि त्यहाँका तस्कर र सम्बन्धित निकायले उनलाई रोक्न जेल पठाएका थिए. मैले फेरि दूतावासमा सम्पर्क गरी कड़ा रूपमा कुरा उठाएपछि मात्र उनलाई हिजो रिहा गरिएको छ र हिजो स्वदेश आइपुगेकी छन्. उद्धार गरिएकी महिलाको भनाइ उद्धृत गर्दै सांसद ओलीले कुवेतका जेलहरूमा अझै सयौंको संख्यामा नेपाली महिला रहेको र तीमध्ये कतिपयले मानसिक सन्तुलन गुमाइसकेको जानकारी दिनुभएको छ. हामीसँग खबर अझै बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: एक्टिव वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नागढुङ्गा नौबिसे सुरुङ मार्ग आगामी साउन महिनादेखि सवारी साधनका लागि सञ्चालनमा आउने भएको छ। सुरुङ मार्ग भित्रका प्राविधिक काम सकिएकाले असारभित्रै आवश्यक परीक्षण र सवारी व्यवस्थापनका अभ्यास पूरा गरिने आयोजनाले जनाएको छ। 2688 मिटर लामो सुरुङ मार्गमा गुड्ने सवारी साधनका लागि शुल्क टोल फी समेत निर्धारण भइसकेको छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार कार भ्यान र माइक्रोबस जस्ता हल्का सवारी साधनले काठमाडौँ छिर्दा 65 रुपियाँ र बाहिरिँदा 60 रुपियाँ तिर्नुपर्नेछ। ठूला बस र ट्रकका लागि भने काठमाडौँ प्रवेश गर्दा 260 रुपियाँ र बाहिरिँदा 200 रुपियाँ शुल्क तोकिएको छ। सुरक्षाका कारण सुरुङ मार्गमा मोटरसाइकल र स्कूटर जस्ता दुई पाङले सवारी साधनलाई चल्न दिइने छैन। यो मार्ग शुरू भएपछि दैनिक गुड्ने मध्ये करिब 60% गाडीले सुरुङ मार्ग प्रयोग गर्ने अनुमान छ। र नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज थप 45 अर्ब रुपियाँ निक्षेप संकलन गर्दैछ। बैंक तथा वित्तीय संस्थाहरूमा लगानी योग्य पूँजी अर्थात तरलता बढ़ी भएपछि राष्ट्र बैंकले मौद्रिक उपकरण मार्फत 28 दिनका लागि उक्त रकम तान्न लागेको हो। आज दिउँसो 3 बजेसम्म अनलाइन माध्यमबाट हुने बल्क कोवलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू सहभागी हुन सक्नेछन्। अवस्था यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 2 बजे नेपाली खबरका

0: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन अब बस्छ तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
5: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
5: वन क्षेत्रमा आगो बाल्ने चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँसपात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
2: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ
5: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98 550 92 60 र वेबसाइट chitawannationalpark.gov.np
6: बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
7: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
8: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र सिट सीमित छ आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98 550 39 122 र 98 550 39 123

0: तपाईँ पायल अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100%

0: होइन कस्तो राम्रो छ अहिले माइजूलाई।
1: त्यसो भए हेलिकप्टर क्यान्सल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घन्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घन्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
6: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6553 98-5507-0161 र 98-5507-0153
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 98-5506-2440
3: It's 2 o'clock अहिले 2 बजेको छ
4: सदस्यहरुलाई मैले पटक पटक अनुरोध गरिरहेको छु मान्य सदस्यहरु आसन ग्रहण गरौ सभाको मर्यादा कायम गरौ सभामुखले के गरिरहेको छ भन्ने कुरा मान्य सदस्यहरूले हल्ले भन्नु परेन मान्य सदस्यहरू बसौँ मान्य सदस्यहरूले सभा सञ्चालन गर्नलाई सहयोग गरौँ मान्य सदस्यहरू अब मान्य सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हालाई सूचना तथा सञ्चार मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु अगाडि बढौँ मान्य मन्त्रीज्यू
5: सम्माननीय सभामुख महोदय विनियोजन विधेयक 2083 सूचना तथा सञ्चार मन्त्रालयको लागि प्रस्तुत वार्षिक कार्यक्रमहरूका सम्बन्धमा माननीय सदस्यज्यूहरूले उठाउनुभएका विषय तथा प्रस्तुत गर्नुभएका रचनात्मक सुझावका लागि म सबै मान्य ज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु आगामी दिनमा समेत मन्त्रालयले तय गर्ने नीति तथा कार्यक्रमहरूमा यहाँहरूको रचनात्मक सल्लाह र सुझावलाई मार्गदर्शनको रूपमा लिने विश्वास दिलाउन चाहन्छु सम्माननीय सभामुख महोदय मन्त्रालयको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेट मूलतः आम सञ्चार दूरसञ्चार हुलाक सेवा चलचित्र र मुद्रण गरी 5 क्षेत्रमा आधारित रहेको छ आर्थिक वर्ष 2083-84 मन्त्रालय र अन्तर्गतका निकायका लागि 5,93,60,00,000 विनियोजन भएको छ जसमा चालुतर्फ 88% अनिवार्य दायित्व र 12% बजेट पुँजीगत खर्चतर्फ रहेको छ दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड मूलत आफ्नै आन्तरिक स्रोतको परिचालनबाट सञ्चालित छन् सार्वजनिक सेवा प्रसारण जस अन्तर्गत नेपाल टेलिभिजन र रेडियो नेपाल पर्दछन् गोर्खापत्र संस्थान राष्ट्रिय समाचार समिति एवं चलचित्र विकास बोर्डले नेपाल सरकार र आन्तरिक स्रोत समेत परिचालन गर्दै आएका छन् नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका यस मन्त्रालयसँग सम्बन्धित विषयहरूको कार्यान्वयन र तोकिएका सूचकहरूको लक्ष्य प्राप्तिको लागि मन्त्रालयले वार्षिक कार्यक्रमहरूको एकीकृत कार्ययोजना तयार गरी विक्रम सम्बत 2083 श्रावणदेखि कार्यान्वयनमा ल्याउने र नियमित समीक्षा एवं अनुगमन मूल्याङ्कन गरिने बेहोरा माननीय सदस्यज्यूहरूलाई जानकारी गराउन चाहन्छु सम्माननीय सभामुख महोदय अब म माननीय सदस्यज्यूहरूले मन्त्रालयसँग सम्बन्धित बजेट छलफलका क्रममा राख्नुभएका जिज्ञासाहरूलाई क्षेत्रगत रूपमा सम्बोधन गर्न चाहन्छु विनियोजन विधेयक छलफल बाहेकको समयमा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नहरूको जवाफ उपयुक्त समयमा सम्माननीय सभामुख महोदयबाट समय मिलेको बेला दिनेछु हरेक प्रश्नहरूको टिपोट गरेर मन्त्रालयले राखेको बेहोरा पनि म जानकारी गराउन चाहन्छु मूलतः बजेटसँग सम्बन्धित भएको छलफलको क्रममा असार एक गते तीनजना मान्य ज्यूहरूले प्रश्न राख्नु भएको छ। माननीय नीता घतानी, जसले निकै मेहनत गरेर लामो तयारीका साथ विस्तृत प्रश्नहरू राख्नु भएको छ, त्यसै गरी माननीय डाक्टर कृष्ण हरि बुढाथोकी र माननीय हर्कराज राईले सम्बन्धित मन्त्रालयका प्रश्नहरू सोध्नु भएको छ। म ती प्रश्नहरूको जवाफ दिनेछु। अघि भने जस्तै क्षेत्रगत रूपमा सबभन्दा अगाडि आम सञ्चार क्षेत्रसँग सम्बन्धित प्रश्नहरूमा म जवाफ दिन चाहन्छु। माननीय नीता घतानीले निजी सञ्चार माध्यमको संरक्षण, श्रमजीवी पत्रकारको अधिकार, सामाजिक सञ्जालको व्यवस्थापन, डिजिटल सुरक्षा र गलत सूचना तथा फेक न्युज नियन्त्रण मन्त्रालयको प्राथमिक उद्देश्य हुनुपर्छ भनेर सुझाव दिनुभएको छ। यी सुझावलाई पूर्णत रूपमा मैले ग्रहण गरेको छु। मन्त्रालयको सोच नै त्यही छ कि यी सम्पूर्ण विषयहरू मन्त्रालयको अधिक प्राथमिकताको विषय रहेको छ र यसमा गम्भीरताका साथ आगामी वर्षमा काम गर्ने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु। त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने जिम्मेवारी बोकेको मन्त्रालयकै कार्यक्षेत्रभित्र रहेका निजी सञ्चार माध्यम र श्रमजीवी पत्रकारहरू आफ्ना हक र अधिकार र अस्तित्वको रक्षाका लागि आन्दोलनमा उत्रन बाध्य हुनु दुःखद र चिन्ताजनक विषय भएको उल्लेख गर्नुभएको छ। म पनि सहमत छु। सञ्चार माध्यमहरूमा काम गर्ने श्रमजीवी पत्रकारहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनु अवश्य पनि दुःखद हो र यसमा यो विषयलाई मन्त्रालयले हामी सरकारमा आएदेखि नै गम्भीरतापूर्वक लिएको छौँ र समस्याहरूका क्याटेगोरिकल्ली बसेर समाधानका लागि हामी प्रतिबद्ध रहेको जानकारी गर्न चाहन्छौँ। त्यसै गरी प्रेस स्वतन्त्रतामाथि निरन्तर हस्तक्षेप भएको कुरा राख्नुभएको छ। यो अलिकति बुझ्न नसकिएको कुरा, सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ। सरकार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलापलाई सहन तयार छैन। कहीँ कतै कसैले प्रेस स्वतन्त्रतामाथि कुनै कदम उठाएको भएदेखि सरकार त्यसका विरुद्ध काम गर्न तयार रहेको प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु। त्यसै गरी पत्रकारको हक हित संरक्षणका लागि स्थापना भएका संस्था तथा संगठन खारेज गर्ने प्रयास अन्तर्राष्ट्रिय श्रम तथा प्रेस स्वतन्त्रता मान्यता विपरीत छ, यस्तो निर्णय तत्काल फिर्ता हुनुपर्छ भन्नुभएको रहेछ। अब यो कुन सङ्घ संस्थाको खारेजीको विषय उठाउनु भएको हो म प्रष्ट हुन सकिनँ। यदि न्यूनतम पारिक श्रमिकसँग सम्बन्धित संस्था खारेजीको कुरा गर्नुभएको हो भने त्यो संस्थाले गरेको कार्यको बारेमा पनि यहाँ जानकारै हुनुहुन्छ होला र न्यूनतम पारिश्रमिकसम्म सम्बन्धित काम गर्नको लागि कुनै नियमित चिर स्थायी संस्था नचाहिने र आवश्यकता अनुसार त्यस्ता त्यो विधिबाट व्यवस्था गरेर त्यो काम गर्न सकिने अवस्था रहेकोले कोही कसैलाई जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो। यसको मतलब न्यूनतम पारिश्रमिकसँग सम्बन्धित हामी जवाफदेही छैनौँ भनेको होइन। यो विषयमा गम्भीरतासहित योभन्दा अगाडि भएका कामभन्दा प्रभावकारी रूपमा काम गर्नको लागि हामी प्रतिबद्ध छौँ भन्ने कुरा म जानकारी गराउन चाहन्छु। सँगै यदि यहाँले कुनै दलगत सङ्घ संस्थालाई प्रेस स्वतन्त्रतासँग जोड्नु भएको हो भनेदेखि मलाई लाग्छ यो कुनै अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको विषय होइन र अन्तर्राष्ट्रिय मूल्य मान्यतासँग जोडिएको विषय पनि होइन। प्रेस स्वतन्त्रता प्रेसभित्र यो राजनीति हुने कुरा अन्त्य हुनुपर्छ, प्रेस निष्पक्ष हुनुपर्छ भन्ने कुरा सरकार विश्वास गर्दछ। नागरिकले सार्वजनिक सरकारको सूचना माग्ने, सरोकारको विषयमा सूचना माग्ने र पाउने सूचनाको हक सुनिश्चितताको लागि सरकार प्रतिबद्ध रहेको कुरा दोहोर्याउन चाहन्छु। सूचनाको हक कार्यान्वयन गरी सार्वजनिक निकायहरूलाई जिम्मेवार जवाफदेही र पारदर्शी बनाउन राष्ट्रिय सूचना आयोग क्रियाशील रहेको कुरा पनि म अवगत गराउन चाहन्छु। अभिव्यक्ति स्वतन्त्रता र पेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ। आम सञ्चार क्षेत्रलाई मर्यादित जवाफदेही र विश्वसनीय बनाउन नीतिगत तथा कानुनी सुधारका लागि ऐन कानुनमा समसामयिक संशोधन गर्न तथा नयाँ तर्जुमा गर्न सरकारले सुरु गरिसकेको छ। त्यसै गरी पत्रकारको न्यूनतम पारिश्रमिक सरकारको प्राथमिकता रहेको मैले बताइसकेको छु। न्यूनतम पारिश्रमिकको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सूचना तथा प्रसारण विभागबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्दा सम्बन्धित सञ्चार प्रतिष्ठानले पत्रकारलाई भुक्तानी गरेको मासिक पारिश्रमिकको पे रोल समेत बुझाउनु पर्ने व्यवस्था गरिएको छ। त्यसको थप प्रभावकारी कार्यान्वयन हुने प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु। निजी संचार माध्यम र श्रमजीवी पत्रकारहरूको हक अधिकारको विषयमा आन्दोलनमा उत्रिन बाध्य भएको भनी विषय उठान गर्नुभएको सम्बन्धमा सूचना तथा प्रसारण विभागमा यस सम्बन्धी समस्या समाधानको लागि कार्य भइरहेको र यस्तो विषय भएमा सरकार यस्ता बाँकी विषयहरूमा गम्भीरतासहित काम गर्न प्रतिबद्ध छ। ध्यानाकर्षणका लागि पनि म अनुरोध गर्न चाहन्छु। त्यसै गरी पत्रकारिता क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाहरूको विभिन्न सङ्घ संस्थाहरूको कार्यक्रमको सहयोगार्थ यो पत्रकारिताको सेक्टरलाई राम्रो गराउनको लागि सरकारले अघिल्लो वर्षको लागि आउँदो आर्थिक वर्षको लागि 50 लाख विनियोजन गरेको जानकारी पनि गराउन चाहन्छु। खोज तथा जिम्मेवार पत्रकारितालाई प्रवर्धन गर्नको लागि खोज तथा जिम्मेवार पत्रकारिता फेलोसिप कार्यक्रमका लागि 21 लाख विनियोजन गरिएको छ। मिडिया नवप्रवर्तन तथा तथ्य प्रमाणीकरण कार्यक्रमका लागि 24,50,000 विनियोजन गरिएको छ। यो थोरै रकम पाइलटको रूपमा गरेर यसको प्रभावकारिता मूल्याङ्कन गरेर आगामी दिनमा पत्रकारिताको क्षेत्रलाई जिम्मेवार र मर्यादित गराउनको लागि के गर्न सकिन्छ त्यो गर्नका लागि सरकार प्रतिबद्ध रहेको कुरा पनि जानकारी गराउन चाहन्छु। साथै सार्वजनिक गुनासो व्यवस्थापन तथा पारदर्शी प्रणाली विकास गर्नको लागि नेपाल प्रेस काउन्सिलका लागि रु 40 लाख आगामी आर्थिक वर्षको लागि विनियोजन गरिएको कुरा पनि म जानकारी गराउन चाहन्छु। यी भए आम सञ्चारसँग सम्बन्धित विषयहरूमा मेरो जवाब। माननीय नीता घतानीले दूरसञ्चारसँग सम्बन्धित केही प्रश्नहरू पनि राख्नु भएको थियो। देशका धेरै पहाडी हिमाली तथा ग्रामीण क्षेत्रमा मोबाइल नेटवर्क र गुणस्तरीय इन्टरनेट सेवा पुग्न नसकेको कुरा जनाउनु भएको थियो। नागरिकले अझै महँगो डेटा कमजोर नेटवर्क र गुणस्तरहीन सेवा भोग्नु परेको अवस्थाको बारेमा प्रश्न गर्नुभएको थियो र डिजिटल युगमा साइबर सुरक्षा राष्ट्रिय सुरक्षासँग जोडिएको विषय बनेको तर पछिल्ला वर्षहरूमा साइबर अपराध अनलाइन ठगी डेटा चोरी र डिजिटल माध्यमबाट हुने अपराधहरू तीव्र बनिरहेको विषयमा चाहिँ चिन्ता व्यक्त गर्नुभएको थियो। आम नागरिकमा गुणस्तरीय र सुलभ मोबाइल तथा इन्टरनेट सेवा पुर्याउनको लागि मन्त्रालय मातहतका निकायहरूमा जिम्मेवार किसिमले गम्भीरतासहित नियमित काम भइरहेको जानकारी गराउन चाहन्छु। दूरसञ्चार ऐनलाई समयानुकूल परिमार्जन गरे काम भइरहेको पनि म जानकारी गराउन चाहन्छु। मोबाइल नेटवर्कको गुणस्तर मूल्याङ्कन गरी सुधारका लागि नियमित रूपमा नेटवर्क अनुगमन ड्राइभ टेस्ट र नेटवर्क अप्टिमाइजेसन कार्य सञ्चालन गर्दै आइएको कुरा पनि जानकारी गराउन चाहन्छु। साथै ग्राहकका गुनासोका आधारमा समस्याको विश्लेषण गरी आवश्यक सुधारात्मक कार्यहरू कार्यान्वयन गर्दै सेवाको गुणस्तर अभिवृद्धि गरिँदै आएको छ र यसलाई थप कसरी प्रभावकारी गराउन सकिन्छ भन्ने बारेमा मन्त्रालयले गम्भीरतासहित सेवा प्रदायकहरूसँग समन्वय गरिरहेको छ। सेवा नपुगेका र नयाँ माग भएका स्थानहरूमा सेवा विस्तार तथा गुणस्तर सुधार गर्न मन्त्रालय अभूतपूर्व रूपमा अग्रसर भएको छ। मन्त्रालयले देशभरका दुर्गम स्थानहरूमा सञ्चार सुविधा पुर्याउनका लागि नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोष RTDF परिचालन गर्ने व्यवस्थाका लागि काम गरिरहेको छ। देशभर गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउने आवश्यकता अनुसार मोबाइलका उपकरणहरू बिटिएस ई नोट बी मोबाइल टावर एफटिटिएच फाइबर टु दि होम को विस्तार लगायतका पूर्वाधारहरू थप गर्ने कार्य अगाडि बढाइएको छ। आर्थिक वर्ष 2081-82 नै एफटिटिएच सेवालाई 77 सदरमुकामसम्म पुर्याइसकिएको र नगरपालिका तथा गाउँपालिकाका सबै वडाहरूसम्म विस्तार गर्ने कार्य सुरु गरिसकिएको छ। मध्य पहाडी लोकमार्ग र अन्य लोकमार्गहरूमा अप्टिकल फाइबर बिछाइ सेवाको गुणस्तर वृद्धि गर्ने कार्य अगाडि बढिरहेको पनि म जानकारी गराउन चाहन्छु। नेपाल टेलिकमका वार्षिक कार्यक्रम मार्फत यस आर्थिक वर्षको जेठ महिनासम्म 162 स्थानमा 2G BTS, 13 स्थानमा 3G BTS तथा 588 स्थानमा 4G को इनोट बी, जम्मा 763 स्थानमा BTS इनोट बी सञ्चालनमा आएको जानकारी गराउन चाहन्छु। त्यसै गरी आगामी आर्थिक वर्षमा 1597 BTS र इनोट बी खरिद प्रक्रिया अगाडि बढाइँदै गरेको कुरा पनि म जानकारी गराउन चाहन्छु। त्यसै गरी हुलाक सेवासँग सम्बन्धित माननीय नीता घतानीले हुलाक सेवाको आधुनिकीकरण गर्ने भनिएको छ, तर अधिकांश हुलाक कार्यालयहरू अझै पुरानै शैलीमा सीमित छन् भन्नुभएको छ। त्यही पुरानै शैलीमा सीमित भएकै कारणले हामीले आधुनिकीकरण गर्ने भनेको कुरा पनि म माननीयज्यूलाई जानकारी गराउन चाहन्छु। सरकारबाट उपलब्ध हुने वस्तु तथा सेवा जनताको घर दैलोमै पुर्याउनको लागि हुलाक सेवालाई छिटो छरितो प्रविधि मैत्री एवं चुस्त बनाउँदै लगिएको छ। आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलाक कार्यालयहरूमा आधारभूत सूचना प्रविधि पूर्वाधारको व्यवस्था गर्न ₹2,50,00,000 विनियोजन गरिएको छ। साथै हुलाकको आधुनिकीकरणको लागि सरकारले नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट NDTP को बजेट पनि खर्च गर्ने कुरा जानकारी गराउन चाहन्छु। हाल नागरिकका राहदानी सवारी चालक अनुमति पत्र लालपूर्जा प्रयोगशालाका नमुना राष्ट्रिय वाणिज्य बैङ्कको ATM स्वास्थ्य बिमा बोर्डका सामग्री राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका सामग्रीहरू चिठी पत्रहरू लगायत कागजातहरू ढुवानी हुलाक मार्फत गर्दै आइएको छ। नेपालभित्र हवाई सेवा पुगेका जिल्लामा द्रुत डाक सेवा एक्सप्रेस मेल सर्भिस विस्तार भएको छ भने विभिन्न 39 देशसँग वैदेशिक द्रुत डाक सेवा EMS र 71 देशका 93 गन्तव्यमा पार्सल सेवा सञ्चालनमा छन्। हुलाक सेवाको पुनर्संरचना मार्फत मौजुदा साधन स्रोतको पूर्ण क्षमतामा परिचालन गर्दै नयाँ व्यावसायिक ढाँचामा लैजाने तयारी गरिएको छ। 62 जिल्लामा हुलाक कार्यालयहरू मार्फत जनताको घर घरमा नै सेवा दिन सुरु गरिएको छ। त्यसै गरी माननीय नीता घतानीले नै चलचित्रसँग सम्बन्धित प्रश्न सोध्नु भएको छ। चलचित्र वृत्तचित्र तथा फोटोग्राफी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने लक्ष्य पनि कागजमै सीमित देखिन्छ भन्नुभएको छ। हो, टु अ ग्रेट एक्सटेन्ट त्यस्ता कार्यक्रमहरू कागजमा नै सीमित भएकाले अब हामीले प्र्याक्टिसमा लानुपर्छ भनेर केही कार्यक्रम ल्याएका छौँ, केही बजेट ल्याएका छौँ र सबै कुराहरूको लागि बजेट खोज्ने प्रवृत्ति भन्दा पनि मन्त्रालयहरूले सरकारले नीतिगत परिवर्तनहरूबाट पनि यस्ता कुराहरूमा चाहिँ प्याराडाइम सिफ्ट खोजिरहेको हुन्छ, त्यो सम्भव हुन्छ। हरेक कुरामा बजेट हालेर मात्रै विकास गर्न सकिन्छ भन्ने त्यो खालको सोच पनि मेरो हिसाबमा सही होइन जस्तो लाग्छ। त्यसैले नेपाल अहिले तपाईँलाई थाहै छ सम्मानित सदनबाट यसै सदनको समितिमा चलचित्र सम्बन्धी विधेयक दर्ता भएर गइसकेको छ। त्यो विधेयक मार्फत चलचित्रलाई उद्योगको रूपमा कसरी उचाल्न सकिन्छ भन्ने बारेमा नीतिगत व्यवस्था गर्नको लागि सरकार र सदन सँगै मिलेर काम गर्न लागिएको कुरा यहाँहरूलाई जानकारी छँदैछ। सँगसँगै हामीले चलचित्र छायाङ्कन अनुमति प्रक्रियालाई सहज र सरल बनाएका छौँ। त्यसै गरी काभ्रेको बनेपामा अत्याधुनिक सुविधायुक्त छायाङ्कन स्टुडियो निर्माणको कार्य प्रारम्भ भएको छ। आगामी आर्थिक वर्षभित्र त्यो कामलाई सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन स्वरूप सरकारले अनुदान कार्यक्रमको लागि यस वर्ष पहिलो पटक 3,50,00,000 रुपियाँ विनियोजन गरिएको कुरा पनि म जानकारी गराउन चाहन्छु। त्यसै गरी मान्य नीता घतानीले मुद्रण क्षेत्रलाई प्रतिस्पर्धी बनाउने त भनिएको छ, तर यो क्षेत्र आर्थिक सङ्कट र प्रविधिगत चुनौतीसँग सङ्घर्ष गरिरहेको छ भन्नुभएको थियो। मन्त्रालय अन्तर्गतका दुईवटा मुद्रणसँग सम्बन्धित सङ्घ संस्थाहरू आफ्नै समस्याहरूबाट ग्रसित थिए, आर्थिक स्रोतहरूको सङ्कट पनि बेहोरिरहेका थिए, प्रविधिको कमी इन्फ्रास्ट्रक्चरको कमी पनि देखिएको थियो, सँगै विभिन्न अनियमितताहरूले ती निकायहरू अगाडि बढ्नै नसक्ने अवस्थामा रहेको अवस्थामा काम सुरु गरेर हामीले केही उल्लेखनीय प्रगतिहरू हासिल गरेका छौँ। सुरक्षण मुद्रण सम्बन्धी ऐन 2081 बमोजिम संवेदनशील प्रकृतिका मुद्रण सामग्रीहरूलाई देशभित्रै छपाई हुने गरी सुरक्षण मुद्रण सम्बन्धी पूर्वाधार निर्माण भइरहेको छ। हुलाक टिकट र सवारी चालक अनुमति पत्रको नेपालमै पहिलो पटक छपाइएको कार्य सुरु गरिएको छ। सुरक्षण मुद्रण केन्द्रबाट 29 बाँकी रहेका ब्याकलग 29,00,000 मध्ये 18,00,000 सवारी चालक अनुमति पत्र छपाई गरिसकिएको छ। यसै आर्थिक वर्षभित्र विगतमा छपाई बाँकी भएका सम्पूर्ण सवारी चालक अनुमति पत्र छपाई गरिसक्ने र आगामी आर्थिक वर्षदेखि बित्तिकै तत्कालै छपाई गरिदिन सक्ने गरी तयारी गरिएको बेहोरा पनि जानकारी गराउन चाहन्छु। र आजको दिनमा पनि आज लाइसेन्स प्रिन्टिङको लागि रिक्वेस्ट गयो भने भोलि प्रिन्ट भइरहेको जानकारी पनि यहाँलाई जानकारी गराउन चाहन्छु। सुरक्षण मुद्रण केन्द्रको लागि आगामी आर्थिक वर्षको लागि रु 32,47,00,000 बजेट विनियोजन गरिएको छ र केही नीतिगत सुधार पनि गरिएको छ जसबाट सुरक्षण मुद्रण केन्द्र बजेट बिना काम गर्न नसक्ने स्थितिमा हुने छैन, त्यसको ग्यारेन्टी गर्ने जिम्मा मैले लिएको छु र सँगै आवश्यकता अनुसार सबै किसिमको सहजीकरण र सहयोगको इन्सुरेन्स केन्द्रलाई दिइएको छ। माननीय कृष्णहरि बुढाथोकीले केही प्रश्नहरू गर्नुभएको थियो, सूचना तथा सञ्चार मन्त्रालयको बजेट कम भयो, कम्तीमा दोब्बर हुनुपर्छ। मान्यज्यूको भनाइसँग मेरो भनाइ पनि सहमत छ, धेरै कामहरू गर्न सकिन्थ्यो दोब्बर बजेट भएदेखि, तर एउटा यथार्थ के भने सबै मन्त्रालय उस्तै उस्तै समस्याहरूसँग जुधिरहेका छन् र 21 खर्ब दोब्बर भयो भने 42 खर्ब हुन्छ, देशले धान्न सक्छ कि सक्दैन। मैले अघि नै बताइसकेँ सीमित साधनहरूमा पनि हामी कति प्रभावकारी रूपमा काम गर्न सक्छौँ भन्ने चाहिँ आगामी वर्ष हामीले देखाउनुपर्छ, अनि त्यो प्रभावकारी काम गरेको ट्र्याक रेकर्डमा जस्टिफाइड वेमा चाहिँ थप बजेट, त्यो प्रभावकारी रूपमा उपयोग गर्न सकिने ट्र्याक रेकर्ड देखाइसकेपछि त्यसपछि चाहिँ ऋण लिएर काम गर्दाखेरि पनि गलत हुँदैन। ऋण लिएर भ्रष्टाचार गर्न त लिनु भएन, ऋण लिएर अनियमितताको लागि गर्नु भएन, पहिला देखाउनु पर्यो कसरी हामी कन्स्ट्रेन्ट्सका बीच पनि प्रभावकारी काम गर्न सक्छौँ। अर्को वर्ष सरकारलाई हिम्मत हुनेछ हामीसँग अझै स्रोत कसरी बढाएर चाहिँ काम गर्ने भन्नको लागि। त्यसै गरी एआई साइबर सुरक्षा डेटा अर्थतन्त्र डिजिटल पूर्वाधार आर्थिक अर्थतन्त्रका मेरुदण्ड भएकोले बजेट पर्याप्त हुनुपर्ने कुरा पनि माननीय डाक्टर कृष्णहरि बुढाथोकीले राख्नु भएको छ, एकदमै म सहमत छु र त्यसका लागि पर्याप्त बजेट छुट्याइएको जानकारी पनि गराउन चाहन्छु। नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्टको मेन कम्पोनेन्ट तिनै कुराहरूमा केन्द्रित हुनेछ। हामीले विशेष गरी सरकारी सेवाहरूलाई आधुनिकीकरण गर्नको लागि राष्ट्रिय साइबर सुरक्षालाई बलियो बनाउनको लागि र डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरलाई चाहिँ बढाउनको लागि त्यो बजेट केन्द्रित गर्ने जानकारी पनि गराउन चाहन्छु। माननीय हर्कराज राईको प्रश्न थियो, सूचना तथा सञ्चार मन्त्रालयको बजेटमध्ये 3,61,46,00,000 ब्रेकडाउन नभएको, म छक्क परेँ, सोधेँ टिमलाई के गरेको तपाईँहरूले, मैले त हरेक टाइटल हेरेको थिएँ, बजेटको हरेक डिस्कसनमा मसँगै छलफल गरेको थिएँ। एउटा उदाहरण दिन्छु म, हामी अन्तर्गतका निकायहरूको रिफर्म गर्नको लागि स्टडी गर्न 50-60 लाख राखौँ न बजेट भनेको, यसरी त राख्न मिल्दैन हजुर। कहाँ कहाँ कुन कुन अध्ययन गर्ने हो, कति पैसा चाहिने हो, अहिले निश्चित गर्नुपर्छ भनेर 10-10 लाख राखेको सम्झना छ। 3 अरबको ब्रेकडाउन नगरिकन राख्न पाउने त्यस्तो छुट कहाँबाट प्राप्त हुनु? यसरी अवण्डा 3 अरबभन्दा बढी होइन, 3 लाख पनि त्यसरी दुरुपयोग हुने सम्भावना हुने भएकोले राखिएको छैन। म फेरि यहाँहरूलाई गर्वका साथ निर्धक्क भएर बचाउन चाहन्छु, सूचना तथा सञ्चार मन्त्रालयको बजेटको हरेक म आफैले छलफल गरेको छु कर्मचारीहरूसँग। त्यो भएर यसरी 3 अर्ब 61 करोड 46 लाख ब्रेकडाउन नभएको कतै देखिएको भएदेखि मान्यज्यूलाई मसम्म त्यो सूचना प्रमाणसहित ल्याइदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। फेरि पनि यस मन्त्रालय र मातहत निकायहरूको आगामी आर्थिक वर्षको लागि कुल बजेट रु 5 अर्ब 93 करोड 60 लाखको विनियोजन गर्दा प्रत्येक सरकारी रुपियाँको पूर्ण उपयोग हुने गरी क्रियाकलापगत रूपमा LMBIS सिस्टममा विनियोजन कुशलता अपनाएर मात्र विनियोजन गरेको बेहोरा म दोहोऱ्याउन चाहन्छु। सम्माननीय सभामुख महोदय, सूचना तथा सञ्चार क्षेत्रमा भएको तीव्र विकासले आर्थिक, सामाजिक, शैक्षिक लगायतका क्षेत्रमा प्रभाव पारेको छ। आगामी आर्थिक वर्षमा मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमहरूको गुणस्तरको सुनिश्चिततासहित समयमै कार्य सम्पन्न गरी लक्षित उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यहाँहरूको रचनात्मक सल्लाह र सुझावलाई मन्त्रालयले कार्य सम्पादनको मार्गदर्शनको रूपमा लिने बेहोरा जानकारी गराउन चाहन्छु। र यहाँहरूले योभन्दा अगाडि शून्य विशेष र अन्य समयमा सूचना तथा सञ्चार मन्त्रालयसँग गर्नुभएका प्रश्नहरूको बारेमा हामी जानकार छौँ, टिपोर्ट गरेर राखेका छौँ, र सभामुखज्यूले, सम्माननीय सभामुखज्यूले आगामी दिनमा मन्त्रालयलाई समय उपलब्ध गराउनु भएको बेला ती सम्पूर्ण प्रश्नहरूको जवाफदेहितासहित जिम्मेवारीपूर्वक दिने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार।
4: मान्य सदस्यहरू, मान्य सदस्यहरू, श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई पटक पटक आसन ग्रहण गर्नको लागि अनुरोध गर्दै, मान्य सदस्यहरूले हामी विधि र प्रक्रियामा नै छौँ, हामी नियमावली अनुसार नै हामी सदन सञ्चालन गरिरहेका छौँ। यो सङ्घीय संसद प्रतिनिधि सभा हो, मान्य सदस्यहरूलाई ध्यान आकर्षण गराउन चाहन्छु। यहाँभित्र बोलिने कुरा, यहाँभित्र गरिने व्यवहार, यहाँभित्र यहाँहरूले देखाउने व्यवहार, यहाँहरूले भने जस्तै, यहाँहरूले बुझे जस्तै संसारले हेरिरहेको छ। हामी हाम्रो नियमावलीमा टेकेर सभा सञ्चालन गरिरहेका छौँ। म मान्य सदस्यहरूलाई आसन ग्रहण गरेर सभा सञ्चालन गर्नलाई सहयोग गर्नलाई अनुरोध गर्छु। मान्य सदस्यहरूलाई आसन ग्रहण गरेर सभा सञ्चालन गर्न सहयोग गर्न म अनुरोध गर्छु। मान्य सदस्यहरू, यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ।

0: नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
4: घाटै लायो त्यहाँबाट फेरि माछा बाल्ने, त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो।

प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। Yeah.

0: मुख्यमा र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन समेत कठिन भएको व्यवसायीको भनाइ छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुलीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। आफ्नो कुरा सम्बन्धित निकायसम्म पुर्याउन समेत कठिन भएको उद्योगीको भनाइ छ। सरकारले चासो नदेखाएको र उद्योगी व्यापारीको तर्फबाट गरेको प्रयास असफल भएको कारण उद्योग र बगान बन्द गर्नुको विकल्प आफूसँग नरहेको उद्योगीहरूले बताएका छन्। युवा तथा श्रम रोजगार मंत्री रामजी यादवले 60,000 नेपाली घरेलू श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलको जवाफ दिने क्रममा प्रतिनिधि सभाको बैठकमा मन्त्री यादवले यस्तो जानकारी गराउनु भएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाइ छ। घरेलू श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 दिनभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। सांसदहरूका प्रश्नको जवाफ दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभयो। विदेशमा गएकाहरूको सिप ज्ञान र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क सङ्कलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको उहाँको भनाइ छ। नेपाल राष्ट्र बैङ्कले 500 रुपियाँ दरको नयाँ बैङ्क नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार, रङ तथा डिजाइन साबिकै रहेको राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लाली गुराँसको पाइनछाप र दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने 2 काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा रहेको सुरक्षण धागो सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाठ्यभागको चित्र रहेको छ। राष्ट्र बैङ्कका अनुसार नयाँ गभर्नरको दस्तावेज रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रतिनिधि 5,000 रुपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारलाई समान शुल्क 41,000 रुपियाँ बुझाउनुपर्छ। केन्द्रीय सदस्यहरूको लागि 21,000 शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। राष्ट्रपाको विधान अनुसार उपसभापति, 2 महामन्त्री, 4 सहमहामन्त्री हुने व्यवस्था रहेको छ। यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता 1-1 र सहप्रवक्ता 3 मनोनित गर्ने व्यवस्था छ। 79 केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या झण्डै 3,000 रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठ पक्के घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। तनहुँको ब्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरेर झन्डै 25,00,000 रुपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रुपियाँ आमदानी गरेको हो। सङ्कलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्छाले जानकारी दिनुभयो। अनुसार कागज, प्लास्टिक, धातु, सिसाजन्य लगायत वस्तु बिक्रीबाट आमदानी भएको छ। फोहोरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ। कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै सङ्कलन गर्ने र बिक्री गर्न योग्य फोहोर बिक्री गरी आमदानी गरेको लम्छालले बताउनु भयो। नगरपालिकाले कुहिने फोहोरलाई भने दुम्सीमा रहेको गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ। अब विदेशी खबर। विश्वव्यापी रूपमा वर्षेनी अनुमानित 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैङ्कको प्रतिवेदनले देखाएको छ। यो पानी वार्षिक 28 करोड मानिसको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन, गम्भीर मौसम, जलवायु परिवर्तनले वर्षा चक्रमा बाधा पुर्याउँदा र प्राकृतिक सिमसारको क्षयीकरणका कारण तालदेखि नदीसम्ममा ताजा पानी घटिरहेको विश्व बैङ्कको 2025 प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। रोइटर्सका अनुसार भू उपग्रह तस्विरहरूले विश्वव्यापी रूपमा पानी घट्दै गएका 10 ठाउँ देखाएका छन्। अर्जेन्टिना, बोलिभिया, बोत्सावाना, चिली, इरान, इराक, माडागास्कर, माली, अमेरिका र उज्बेकिस्तानका तालदेखि नदीसम्मका पानी घटिरहेका हुन्। सन् 1990 सुरुवातदेखि नै विश्वका आधाभन्दा धेरै ठुला तालहरूमा पानी घटेको छ। सन् 1970 हिमनदीको 30% धेरै भाग केही क्षेत्रहरूबाट हराएको छ। यस्तै विगत 5 दशकमा झन्डै 41 करोड हेक्टर प्राकृतिक सिमसार क्षेत्रहरू नष्ट भएका छन्। यसैबीच मरुभूमिकरण र खडेरीको बारेमा जनचेतना जगाउन, क्षयग्रस्त जमिनलाई पुनर्स्थापित गर्ने कार्यलाई प्रवर्धन गर्न संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज विश्व मरुभूमिकरण तथा खडेरी विरुद्धको दिवस मनाइँदैछ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डिआर कङ्गो खेल्दैछन्। समूह के को यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रङ्गशालामा सुरु हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डिआर कङ्गो 45 स्थानमा छन्। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाडी रहेका छन्। 41 वर्षीय रोनाल्डोले 6 पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि भने जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4 जित र 1 बराबरीको नतिजा निकालेको छ। यस्तै कङ्गो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसै कारणले कङ्गोले सन् 1974 विश्वकप खेलेको थियो। कङ्गोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको सङ्क्रमण कारण टोलीको तयारी प्रभावित बनेको हो। कङ्गोले पछिल्ला 5 खेलमा 2 जित 2 हार र 1 बराबरी खेलेको छ। आज राति पाउने 2 बजे अमेरिकाको डालास रङ्गशालामा समूह एलका इङ्ल्यान्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे क्यानाडाको टोरन्टो रङ्गशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै पाउने 8 बजे मेक्सिको को सिटी स्टेडियममा समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग सङ्कटमा, सरकारले कुनै पहल नगरेको गुनासो। 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका, मन्त्री यादवको भनाई, समस्यामा परेमा सहयोग गर्न कठिन। राष्ट्रपतिको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000 केन्द्रीय सदस्य उठ्न 21,000 रुपियाँ लाग्ने। विश्वमा वर्षेनी झन्डै 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैङ्कको निष्कर्ष। भूमिगत जल भण्डारणको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्केको कङ्गो र पोर्चुगल खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-3553।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। जिल्ला प्रहरी परिसर काठमाडौँले गएको जेठ महिनामा सञ्चालन गरेको स्विप अपरेसन अन्तर्गत 1410 जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये 199 महिला र 3 जना अन्य लिङ्गका पनि रहेका परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाडौँ प्रहरीले स्विप अपरेसन चलाएको थियो। जेठ महिनामा काठमाडौँको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकलाई अश्लील कार्यमा लगाई दुःख हैरानी दिने युगान्डा, भियतनाम, थाइल्यान्ड, बङ्गलादेश र केन्याका गरी 21 जना महिलालाई पक्राउ गरी डिपोर्ट गरेको प्रहरीले जनाएको छ। यातायात व्यवस्था कार्यालय गोर्जुधाराबाट 6 जना बिचौलिया पक्राउ परेका छन्। यातायात कार्यालयको सेवा प्रवाहमा बाधा पुर्याएको तथा सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौँको चन्द्रागिरी नगरपालिका 5 बस्ने रञ्जित महर्जन र केदार श्रेष्ठ, चन्द्रागिरी 12 बस्ने आशिष श्रेष्ठ, चन्द्रागिरी 6 बस्ने सबिन तामाङ, काठमाडौँको गोकर्णेश्वर नगरपालिका 8 बस्ने दोर्जे लामा र धादिङको सिद्धले गाउँपालिका 1 का डाक्सन गुरुङ रहेका छन्। पशुपति क्षेत्र विकास कोषको गुरु योजना कार्यान्वयनका क्रममा सरकारले अन्याय गरेको भन्दै तिलगङ्गा क्षेत्रका पीडितहरू विगत 45 दिनदेखि धरनामा बसिरहेका छन्। गएको वैशाख 18 र 19 गते सरकारले तिलगङ्गामा बसोबास गर्दै आएका नागरिकका घर टहरा भत्काइदिएको थियो। आफूहरू सुकुम्बासी नभई कर तिरेर वैधानिक रूपमा बसोबास गरिरहेका नागरिक भएको स्थानीय सुदर्शन गौतमको दावी छ। गुरु योजना अन्तर्गत जग्गा अधिग्रहण गर्दा पशुपति क्षेत्रका बासिन्दालाई गोठाटारमा कम्तीमा 4 आना जग्गा दिई पुनर्स्थापना गर्ने सम्झौता 2071 साल असार 1 गते भएको थियो। तर त्यस अनुसार जग्गा नपाएकोले आफूहरू घरबार विहीन भएको पीडितहरूको गुनासो छ। काठमाडौँ महानगरपालिकाले टोलटोलमा फिल्म महोत्सव आयोजना गर्न 8 वटा स्थानीय संस्था छनौट गरेको छ। सम्पदा तथा पर्यटन विभागले आह्वान गरेको सूचना अनुसार पेश भएका 20 वटा प्रस्तावहरूको मूल्याङ्कनका आधारमा ती संस्थाहरू छानिएका हुन्। विभागकी प्रमुख कुमारी राईका अनुसार महोत्सव असार 5 गते खुल्ला मञ्चबाट सुरु भई असारभरि हरेक शुक्रबार र शनिबार आयोजना हुनेछ। यस कार्यक्रममा छोटा चलचित्र प्रदर्शनका साथै चलचित्र, कला, रचनात्मक उद्योगबारे संवाद र सांस्कृतिक कार्यक्रमहरू हुनेछन्। महानगरपालिकाले आउँदो आर्थिक वर्षमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पूर्व तयारी स्वरूप टोलटोलमा फिल्म महोत्सव कार्यक्रम आयोजना गरेको हो। भक्तपुरको सूर्य विनायक नगरपालिकाले 9 ओडाको कलात्मक कार्यालय भवन निर्माण गरिसके पनि जग्गा अभावले रोकेको वडा नम्बर 1 सिरुटारको भवन पनि अब आफ्नै जग्गामा निर्माण हुने भएको छ। स्थानीय स्वर्गीय नरबहादुर राउतको नाममा रहेको झन्डै 1 करोड रुपियाँ बराबरको जग्गा वडा कार्यालय भवन निर्माणका लागि दान प्राप्त भएपछि भवन निर्माण हुन लागेको सूर्य विनायक नगरपालिका 1 का वडाध्यक्ष सानुकाजी खासले राउत नरबहादुरका 4 छोराबाट दान प्राप्त भएको 4 आना जग्गामा भूमिगत सहितको अत्याधुनिक भवन निर्माणको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि मुख्य खबर फेरि एकपटक। झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग सङ्कटमा सरकारले कुनै पहल नगरेको गुनासो। काठमाडौँ प्रहरीको स्विप अपरेसन अन्तर्गत जेठ महिनामा 1400 भन्दा धेरै पक्राउ। अश्लील कार्यमा संलग्न 21 विदेशी महिला आफ्नै देश फर्काइए। र काठमाडौँ महानगरका टोलटोलमा फिल्म महोत्सव गर्न 8 प्रस्ताव छानियो। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

खाजा खानी पैसा ल्याउ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कस,

54,49,000 रुपियाँ ऋण असुली भइसकेको छ। उक्त रकम सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारी तथा निजहरूको एकाघर परिवारका सदस्यहरूको सम्पत्ति र ब्याङ्क खाता रोक्का र सहकारी संस्थाको सम्पत्तिबाट व्यवस्थापन गरिएको हो। जहाँसम्म रकम अपचलन गरेको विषय छ, सहकारी क्षेत्रमा देखिएका समस्याका कारण सर्वसाधारण बचतकर्ताहरूले दुःख पाएको यथार्थ हामी सबै सामु छ। सहकारीको क्षेत्रमा व्यथिति सम्बन्धी अध्ययन गर्न गठित आयोगले समेत विगतका वर्षहरूमा प्रभावकारी अनुगमन र नियमनको अभाव, जथाभावी कार्यक्षेत्र विस्तार, सेवा केन्द्रको थप विषय औँल्याएको छ। वर्तमान सरकारले यस समस्याको दीर्घकालीन समाधान तथा बचतकर्ताहरूलाई यथाशीघ्र राहत उपलब्ध गराउने उद्देश्यका साथ काम अगाडि बढाइसकेको छ। समस्याग्रस्त सहकारी मात्र नभई देशका अन्य सहकारीको प्रभावकारी अनुगमन को कार्य पनि छिट्टै सुरु गरिँदैछ। त्यसै गरी उहाँले सभामुख महोदय, त्यसै गरी निजामती कर्मचारीको उमेर हदका सम्बन्धमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मस्यौदा हाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको अवस्था छ। उक्त विधेयक संसदमा पेश भएपछि सबै विषयमा छलफल भई सम्मानित सदनबाटै टुङ्गिने हुँदा यस सम्बन्धमा मान्यज्यूहरूलाई मैले यति नै व्यवहार निवेदन गरेँ। माननीय हर्कराज राईज्यूले विभिन्न स्थानीय तहहरूमा पोषणको शीर्षकमा विनियोजित रकममा देखिएको भिन्नता तथा गरिबसँग विशेषोर कार्यक्रम सम्बन्धमा जिज्ञासा राख्नु भएकोमा धन्यवाद व्यक्त गर्दछु। त्यसै गरी पोषण शीर्षकमा विनियोजन रकममा देखिएको भिन्नताका सम्बन्धमा म यहाँ केही कुरा प्रश्न पार्न चाहन्छु। सभामुख महोदय, तेस्रो बहुक्षेत्रीय पोषण योजना आर्थिक वर्ष 80/81-87 निर्धारण गरे अनुसार स्थानीय तहको अवस्था विश्लेषणको आधारमा पोषणको अवस्था तुलनात्मक रूपमा कमजोर रहेका स्थानीय तहलाई केन्द्रित गरी बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयन गरिएको छ, जस अनुसार लक्षित, नियमित र साझेदारी गरी 3 प्रकृतिका कार्यक्रम कार्यान्वयनमा छन्। पोषणको अवस्था कमजोर रहेका स्थानीय तहमा पोषण सहजकर्ताको समेत व्यवस्था गरी लक्षित कार्यक्रम सञ्चालन गरिएको छ। यस्ता कार्यक्रम सञ्चालन र पोषण सहजकर्ताको पारिश्रमिक समेतका लागि आगामी आर्थिक वर्षमा स्थानीय तहको जनसङ्ख्या र क्षेत्रफलको आधारमा 30,00,000-35,00,000 रुपियाँसम्म विनियोजन गरिएको छ। पोषणको अवस्था मध्यम रहेको स्थानीय तहहरूमा नियमित कार्यक्रम सञ्चालन गर्न र पोषण सहजकर्ताको पारिश्रमिकका लागि जनसङ्ख्या र क्षेत्रफलका आधारमा 17,00,000-20,00,000 रुपियाँसम्म विनियोजन गरिएको छ। पोषणको अवस्था तुलनात्मक रूपमा राम्रो रहेको बाँकी सबै स्थानीय तहमा पोषण मैत्री अभियानको निरन्तरताका लागि 1,00,000 रुपियाँ विनियोजन गरिएको छ। यस्ता स्थानीय तहमा पोषण सुधारका कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारले हस्तान्तरण गरेको रकममा स्थानीय तहको समेत स्रोत साझेदारी गराउने प्रयास गरिएको छ। बहुक्षेत्रीय पोषण कार्यक्रम स्थानीय तहको पोषणको अवस्था र त्यसको सुधारको आवश्यकतामा आधारित समन्यायिक र वस्तुगत ढङ्गले बजेट विनियोजन गरिएको कुरा म मान्यज्यूहरूलाई स्पष्ट पार्न चाहन्छु। साथै गरिबसँग विशेषोर कार्यक्रम मार्फत स्थानीय समुदायमा समूह गठन गरी आय आर्जनका गतिविधि सञ्चालन गर्न सहजीकरण गरिन्छ। हाल सामाजिक परिचालकहरूले परिचालन मार्फत समुदायको क्षमता अभिवृद्धि, शिव विकास तथा सामाजिक सशक्तिकरण सम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। विगतमा यस कार्यक्रम अन्तर्गत पूँजीगत अनुदान मार्फत साना पूर्वाधार विकासका कार्यहरू समेत सञ्चालन गरिएका थिए। हाल भने सामाजिक परिचालकहरूको संख्या तथा परिचालनको आधारमा बजेट विनियोजन हुने भएकाले स्थानीय तह अनुसार रकममा केही भिन्नता देखिएको हो। सभामुख महोदय, माननीय भरत बहादुर खड्काज्यूले बजेटमा गरिबी न्यूनीकरण सम्बन्धी विषय पर्याप्त रूपमा नसमेटिएको भन्ने जिज्ञासा राख्नु भएको छ। मन्त्रालयको यसमा ध्यान आकर्षण भएको छ। गरिबी न्यूनीकरण बहुआयामिक तथा बहुसरोकारवालाको विषय भएकाले विभिन्न मन्त्रालय तथा निकाय मार्फत लक्षित कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यस मन्त्रालय अन्तर्गत पनि विगतदेखि सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिएको छ। साथै वितरण भइसकेका तर राज्यका विभिन्न सुविधासँग आबद्ध हुन बाँकी रहेका परिचय पत्रहरूको व्यवस्थापनलाई

0: माननीय सदस्यज्यूहरूका सुझाव प्रश्न तथा जिज्ञासाहरू मन्त्रालयका लागि मार्गदर्शक छन्। बजेट कार्यान्वयनका क्रममा यहाँहरूले चासो र सुझाव यहाँहरूका चासो र सुझावहरूलाई उच्च महत्वका साथ ग्रहण गरिनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब उक्त जवाफका सम्बन्धमा स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूलाई समय दिन्छु। विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित शीर्षकहरूमाथि 2083 असार 1 गते छलफलमा भाग लिनुभएका मान्य सदस्यहरूले मात्र स्पष्टीकरण माग गर्न पाउनुहुने बेहोरा मान्य सदस्यहरूलाई जानकारी गराउँछु। स्पष्टीकरण माग गर्न चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 1 मिनटको समय निर्धारण गरेको छु। मान्य सदस्यहरू स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूले सजिलोको लागि आफ्नो नाम सभामुखको डायसँगै बसेका सचिवालयका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको प्रयोग गरी टेक्स्ट उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु।

0: मान्य सदस्य हर्कराज राई।
1: मन्त्रीज्यूलाई म प्रश्न राख्न चाहन्छु, यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ? यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौँ। अर्को कुरा, यो राजविराजमा 70 बिघा जग्गा चाहिँ बिटौरी जग्गा रहेछ, त्यहाँ चाहिँ 85 वर्षदेखि पर्खिराखेको छ लाल पूर्जा, उहाँहरूले कहिले पाउनुहुन्छ? त्यसै गरी सुनसरी 1 मा 64 बिघा भन्नेमा 66 वर्षदेखि लाल पूर्जा पर्खेर बसिराख्नु भएको छ, कुन्जुनीमा पाउने हुन् लाल पूर्जा? यसको उत्तर दिनुहुन्छ भन्ने लागेको छ। र यो पोषणको बारेमा विभेद भयो भन्ने हिसाबले मैले अङ्क 300 कतिमा चाहिँ 1000 2000 पनि दिएको छ, यो गरिबीको अथवा पोषणको त्यो चाहिँ तपाईँको अवस्थाको अध्ययन चाहिँ यहाँहरूले कसरी गर्नुभएको होइन? कुन संयन्त्रबाट यहाँहरूले त्यो जानकारी प्राप्त गर्नुभयो?
0: मान्य सदस्य नरेन्द्र कुमार केरुङ।
2: माननीय सभामुख महोदय, मान्य मन्त्रीज्यूलाई, यो अव्यवस्थित बसोबास भूमिहीन र सुकुम्बासीहरूको समस्यालाई समाधान गर्नको निम्ति गत विगतमा प्रत्येक सरकार गठन सँगसँगै जिल्ला तहसम्म गठन हुने भूमि आयोगको विषयमा मन्त्रालयको कार्यक्रम के छ र तत्समयमा प्रक्रियामा गएका धनी पूर्जा प्राप्त गर्ने प्रक्रियामा गएका नागरिकहरूको विषयमा मन्त्रालयको ध्यान गएको छ कि छैन र प्रक्रिया पुरा हुन लागेका र धनी पूर्जा प्राप्त गर्न बाँकी रहेका नागरिकहरू अत्यन्तै तनावमा बस्ने गरेका छन्, यस विषयमा माननीय मन्त्रीज्यूको जवाफको अपेक्षा गरेको छु।

माननीय सदस्यहरु, अब माननीय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई उक्त स्पष्टीकरणको सम्बन्धमा स्पष्ट पार्न अनुमति दिन्छु।

सम्माननीय सभामुख महोदय, मूलभूत रूपमा दुईटा प्रश्न मान्यज्यूहरूबाट। एउटा चाहिँ सुकुम्बासीको व्यवस्थापन र अर्को चाहिँ पोषणको अवस्था कसरी निर्धारण गरिन्छ भन्ने कुराको दुईटा मूलभूत रूपमा प्रश्न आएको छ। पहिलो, पोषण कसरी निर्धारण गरिन्छ, उहाँहरूलाई कसरी गर्दा भन्दा हामीले चाहिँ राष्ट्रिय तथ्याङ्क कार्यालय तथा स्वास्थ्य मन्त्रालयको

पनि लिन्छौँ. त्यसै गरिकन हामीले चाहिँ स्थानीय तह पनि हामी स्थानीय तहसँग पनि समन्वय गर्छौँ. त्यही भएर यसरी नै यहाँबाट एउटा चाहिँ एउटा माध्यम छ त्यहाँ जहाँबाट चाहिँ हामीले पोषण हामीले यो चाहिँ मापन हुन्छ भन्नाले हामीलाई उहाँहरूले प्राप्त दिनुहुन्छ. र अर्को कुरा जस्तो सुकुम्बासीको हकमा के गरिरहेका छौँ विभिन्न ठाउँका जग्गाहरू पनि भन्नुभएको छ माननीय राजविराजका अथवा सुनसरीका जग्गाहरूको विषयमा बिटौरीका जग्गाका विषयमा र सुकुम्बासीहरूको हकमा हामीले चाहिँ एउटा यो नयाँ सरकार गठन भइसकेपछि के भयो भन्दा कतिपय आयोगमाथि आयोग बने तर यो समस्या जिउका त्यौँ रह्यो. मान्यज्यूहरू यो विषयमा अवगत हुनुहुन्छ. त्यसै भएर यो ढर्राबाट हुँदैन र यो संरचनाले काम गरेन भन्ने कुरा सम्भवतः म लगायत यहाँ उपस्थित सबैजना यो कुरामा अग्री गर्नुहुन्छ होला. सभामुख ज्यू मार्फत मैले चाहिँ आज हामीले चाहिँ यो आइसकेपछि यो कसरी व्यवस्थापन गरिरहेको छ भन्ने विषयमा चाहिँ हामीले एउटा चाहिँ नयाँ समिति गठन गरेका छौँ. यो चाहिँ जुन काम आयोगले गर्थ्यो त्यो अहिले केन्द्रमा रहेको समितिले गर्छ. त्यसै गरी जिल्लामा भएका जुन हाम्रो आयोगको संरचना थियो अहिले त्यो संरचना छैन किनभने आयोगहरू चाहिँ अहिले पोलिटिकल त्यो भनौँ न राजनीतिज्ञलाई चाहिँ एउटा भर्ना गर्ने थलो मात्रै भयो. त्यसले चाहिँ एउटा निकास दिन सकेन किनभने यत्र वर्षसम्ममा 9,000 एउटा निवेदन प्राप्त के भन्ने सुकुम्बासीहरूको 12,00,000 एउटा निवेदन प्राप्त भएको ठाउँमा 9,000 मात्र लाल पूर्जा अहिलेसम्मका 30 वर्षसम्ममा 9,000 मात्र लाल पूर्जा बाँडिनु भनेको यो एकदमै लज्जास्पद कुरा हो. त्यही भएर त्यो संरचनाले भएन त्यो संरचनाले काम गर्न सकेन भनेर हामीले चाहिँ सम्पूर्ण कुनै पनि उसमा केन्द्रमा पनि हाम्रो समिति छ त्यसमा पनि हामीले विज्ञ राखेर चाहिँ काम गरिरहेका छौँ. त्यसै गरिकन जिल्लामा पनि हाम्रो जिल्ला हाम्रो समितिलाई हाम्रो सिडिओले चाहिँ अध्यक्षता गर्ने गरेर जिल्लामा पनि समिति बनाएका छौँ. जुन काम जिल्लाको आयोगले गरिरहेको थियो अब चाहिँ जिल्लामा हाम्रो सिडिओको अध्यक्षतामा चाहिँ उहाँको समितिले गर्छ. त्यसै गरिकन स्थानीय तहसँग समन्वय गर्ने कुराहरू स्थानीय तहसँग हामीले जसरी पहिला समन्वय गर्थ्यौँ अहिले पनि त्यही अनुसारले समन्वय गरिरहेको छौँ. र कहिलेसम्ममा लाल पूर्जा आउँछ त कहिलेसम्म चाहिँ हामीले व्यवस्थापन गर्छौँ कहिलेसम्म लाल पूर्जाको हकमा अब हामीले काम सुरुवात गरिसकेका छौँ. हाम्रो अपेक्षा मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौँ भन्ने कुरा म यहाँबाट जानकारी गराउन चाहन्छु. त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए प्रक्रियामा धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए त्यो कुरामा चाहिँ पक्कै पनि पहिला जुन आयोगले काम गरिरहेका थियो त्यो कामहरू यस यो समितिले निरन्तरता दिनेछ. तर निरन्तरता भन्दैमा त्यसको चेक जाँच पनि हुन्छ किनभने त्यतिखेर बाँडिएका चाहिँ सुकुम्बासी भनेर पहिचान भएका हुन बाँकी रहेका पनि धेरै मान्छेहरू हुनुहुन्छ. हामीलाई चाहिँ त्यो पनि प्राप्त भएको छ. त्यही भएर हामी त्यो एउटा चाहिँ समग्र समय हामीसँग भएको अहिलेसम्म हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौँ र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौँ. र त्यही अनुसारले हामीले असारको तेस्रो हप्ता आफ्नो लक्ष्यलाई लिएका छौँ. सम्बन्ध हामी यो सबै कुरा पुरा गर्छौँ र अर्कोचोटि यो सदनमा हामीले जवाफ दिँदै गर्दाखेरि पक्कै पनि यो सम्बन्धी केही प्रगति विवरण पक्कै पनि यहाँ सुनाउनेछु. सभामुख मार्फत यहाँ सबैलाई यही निवेदन गरे.

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो भएपछि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
8: हेलो आयन, के छ?
9: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ माडीतिर हाम्रो नेपालमा?
8: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
9: भिडियो अन गर न यार।
8: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
9: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
10: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98452-0280, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई। टेकमाइन्डलाई
12: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
13: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
14: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
15: पाइन्छ।

0: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 9855088002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 9745231963।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: मनसुन भित्रन अझै ढिलाइ, एल निनो थप सक्रिय बन्दै जाँदा मनसुनमै खडेरीको चिन्ता, खडेरी विरुद्धको पूर्व तयारीमा जुट्न विज्ञको सुझाव।
0: म्यानपावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप

0: परीक्षण कार्यक्रम रोकियो 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई समस्या परेमा सहयोग गर्न कठिन
1: निकासीमा भएको अवरोधका कारण भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुने सरकारले कुनै पहल नगरेको व्यवसायको गुनासो तत्काल दुई देशबीच संवाद गरेर समस्या समाधान गर्नुपर्ने माग
2: अरू देशमा पनि हामी यो जसरी सहजीकरण गरेर काम गर्छौँ भन्ने खालको चाहिँ उहाँहरूले चाहिँ काम अगाडि बढाउनु भयो भने उद्योग पनि खुल्छन् किसानलाई सहज हुन्छ
0: एलन मस्कको स्पेस एक्स विश्वको 5 मूल्यवान कम्पनी बन्यो बजारमा सूचीकृत भएपछि सेयर मूल्यमा 50% भन्दा धेरैको वृद्धि
1: र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कङ्गो र पोर्चुगल खेल्दै
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय मा जानु भई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं शर्त तथा बन्देजहरू लागू हुनेछ नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
4: सुन त मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
4: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
6: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 056-494-333 493-555
0: नेपाल दर्पणमा अब खबरको सिलसिला नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति पार भएको 4 दिन बितिसक्दा पनि मनसुन भित्रिएको छैन एक हप्ता अघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसुन अझै अघि बढ्न नसकेको मौसमविदले बताएका छन् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार मनसुन एक हप्तादेखि जहाँको तहीँ स्थिर छ जुन 13 तारिक मनसुन भित्रिने औसत मिति भए पनि 10 दिनसम्मको अघि पछिलाई सामान्य मानिन्छ तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको एल निनोका कारण निकै कम पानी पर्ने अनुमान गरेकाले मनसुनको यो ढिलाइले चिन्ता बढाएको हो मौसमविद डाक्टर पोखरेलले यसपालि पश्चिम क्षेत्र सहित धेरै ठाउँमा चरम सुक्खा हुने जोखिम रहेको बताउनुहुन्छ नेपालमा पछिल्ला 15 मध्ये धेरै सो हिउँद सुक्खा बनेका छन् भने गएको वर्ष मधेस प्रदेशलाई सुक्खा क्षेत्र नै घोषणा गरिएको थियो यस्तै लगातार पछिल्ला 3 हिउँदमा 80% भन्दा पनि कम पानी पर्यो जुन चरम सुक्खाको अवस्था हो त्रिवेणीकै सह प्राध्यापक डाक्टर मदन सिग्देल यसपटक सुपर एल निनोको सम्भावना रहेकोले अबको 1 महिनापछि निकै कम पानी पर्न सक्ने बताउनुहुन्छ उहाँले खडेरीको जोखिमलाई मध्यनजर गर्दै सबै तहका सरकारले तत्काल तयारी थाल्नुपर्ने सुझाव दिनुभएको छ यसैबीच संयुक्त राष्ट्रसङ्घको घोषणा अनुसार सन् 1995 हरेक वर्ष जुन 17 तारिकमा मनाइने विश्व खडेरी विरुद्धको सङ्घर्ष दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ मरुभूमिकरण र भूमि क्षयीकरण रोक्दै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकारी बढाउने उद्देश्यका साथ यस वर्ष चरण क्षेत्र पहिचान सम्मान र पुनर्स्थापना गरौँ भन्ने नाराका साथ यो दिवस मनाइएको छ
1: वैदेशिक रोजगार व्यवसायीको विरोधपछि साउदी अरबले नेपाली श्रमिकका लागि एकतर्फी रूपमा लागू गर्न खोजेको अनिवार्य सिप परीक्षण कार्यक्रम हाललाई स्थगित भएको छ साउदीले आज काठमाडौँको वसुन्धराबाट सामान्य श्रमिकका लागि स्किल भेरिफिकेसन प्रोग्राम SVP सुरु गर्ने तयारी गरे पनि व्यवसायीहरूको आन्दोलनका कारण यो कार्यक्रम रोकिएको हो उद्घाटन कार्यक्रम चलिरहेकै बेला 100 को संख्यामा पुगेका म्यानपावर व्यवसायीहरूले साउदीको सिन्डिकेट खारेज गर भन्ने नाराबाजी गरे भएका थिए। आन्दोलित व्यवसायीहरूले कार्यक्रम स्थलको गेट र बोर्ड समेत हटाइदिएपछि उद्घाटनमा आउने तयारीमा रहनुभएका नेपालका लागि साउदीका राजदूत समेत कार्यक्रममा सहभागी हुनु भएन। विरोधपछि इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपालले सूचना निकालेर आजैदेखि लागू हुने भनिएको यो कार्यक्रम हाललाई स्थगित गरिएको जनाइएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीले सामान्य काममा जाने श्रमिकलाई समेत 15,000 रुपियाँ अतिरिक्त शुल्क बोकाएर सिप परीक्षण गराउनु अव्यवहारिक र अन्यायपूर्ण भएको बताउनुभयो। सिप परीक्षणको लागि सिप परीक्षार्थीले $100 तिर्नुपर्नेछ।
0: यसैबीच युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलमा सांसदको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाइ छ। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनुभयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 गतेभित्र कानुन मन्त्रालयमा पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानुनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। विदेशमा गएकाहरूको ज्ञान सिप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क सङ्कलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको उहाँको भनाइ छ।
1: सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण सुरु गर्ने जनाएको छ। आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराउनु भएको हो। काठमाडौँका सुकुम्बासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ। लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या भएको भन्दै सुकुम्बासीहरूले तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन्। अघिल्ला सरकारहरूले भूमि आयोग मार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुम्बासीको व्यवस्थापनको काम अगाडि बढाएको छ। मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्बासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार बितेका 30 वर्षमा 12 लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म 9,000ले मात्र लाल पूर्जा पाउनु लज्जास्पद अवस्था रहेकोले सरकारले संरचनागत परिवर्तन गरेको बताउनुभयो।
0: यस्तै सहकारी क्षेत्रको समस्याका बारेमा जवाफ दिँदै मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्य कोषको 1 पैसा पनि खर्च नभएको दावी गर्नुभयो। पछिल्लो 3 महिनामा 8 समस्याग्रस्त सहकारीका 1,452 साना बचतकर्ताको 59,04,600 रुपियाँ फिर्ता गरेको उहाँले जानकारी दिनुभयो। त्यो रकम सम्बन्धित सहकारीका सञ्चालक तथा पदाधिकारीहरूको सम्पत्ति र बैङ्क खाता रोक्का गरी व्यवस्थापन गरिएको हो। पछिल्लो 3 महिनामा 3,54,49,000 रुपियाँ ऋण असुली भएको र आउँदा दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गर्ने उहाँले बताउनुभयो।
1: नेपाल राष्ट्र बैङ्कले 500 रुपियाँ दरको नयाँ बैङ्क नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार, रङ तथा डिजाइन साविकै रहेको राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लालीगुराँसको पानी छाप तथा दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने 2 काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा राखेको सुरक्षण धागो सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाटेबाको चित्र रहेको छ। राष्ट्र बैङ्कका अनुसार नयाँ नोटमा गभर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रति प्रतिनिधि 5,000 रुपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान शुल्क 41,000 तथा केन्द्रीय सदस्यहरूको लागि 21,000 रुपियाँ शुल्क बुझाउनु पर्ने पार्टीले जनाएको छ। राष्ट्रपाको विधान अनुसार उपसभापति 2, महामन्त्री 4, सहमहामन्त्री हुने व्यवस्था छ। यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता 1-1 र सहप्रवक्ता 3 मनोनित गर्ने व्यवस्था छ। 79 केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिहरूको सङ्ख्या झन्डै 3,000 रहेको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा चिया उद्योग बन्द हुनुको कारण र यसको प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
9: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ
10: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
11: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
10: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
11: यहाँ टियु अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्
10: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले मनसुनभित्र न अझै ढिलाइ एलनिनो थप सक्रिय बन्दै जाँदा मनसुनमै खडेरीको चिन्ता खडेरी विरुद्धको पूर्व तयारीमा जुट्न बिग्रेको सुझाव म्यान पावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप परीक्षण कार्यक्रम रोकियो 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई समस्या परेमा सहयोग गर्न कठिन सरकारले यही असारको 3rd हप्तादेखि सुकुम्बासीहरू लाल पूर्जा वितरण सुरु गर्ने मन्त्री रावलको दावी राष्ट्रपाको महाधिवेशनका लागि प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण लगायतका खबर प्रस्तुत गर्यौं
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन् नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नु परेको जनाएको छ इलामका 53 भन्दा बढी अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि बन्द भइसकेका छन् झापामा साना ठुला गरी 30 भन्दा बढी चिया उद्योग र झन्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ झापामा अर्थोडक्स र CTC गरी वार्षिक 12-14 अर्ब रुपियाँ बराबरको चिया उत्पादन हुने गर्छ यो व्यवसायमा झन्डै 60,000 श्रमिक कर्मचारी र किसान आश्रित छन् आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुरीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो चिया निकासीमा आएको समस्या बारे हृदय रिमालले टी अलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहालसँग कुराकानी गर्नुभएको छ
2: एकैचोटि नोटिस बिनै होइन जस्तो अब सधैँ अब वर्षौँदेखि चिया चाहिँ उसले आयात गरिरहेको नेपालको चिया होइन अहिले आएर एकैचोटि चाहिँ विभिन्न कुरामा कडाई गर्नु चाहिँ अलिकति सान्दर्भिक नभए जस्तो गरी देखिँदैछ नेपालमै गोदाममै राखेर ल्याब टेस्टिङ त्यहाँबाट स्याम्पल झिकेर लगेर ल्याब टेस्टिङ गरेर त्यसको रिपोर्ट आए चाहिँ सहज हुन्थ्यो यता भन्सार पास भएर उता इन्डियाबाट भन्सार पास भइसकिसकेपछि स्याम्पल लिएर जाने गोदाममा राखिसकेपछि स्याम्पल लाने यी विभिन्न कुराले गर्दा चाहिँ समस्या के हुन्छ भन्दाखेरि लु पास भयो भने त लु त्यसलाई ओके छ किन बाहिरले किन्छ इन्डियाले नै ओके गरेर सकिदियो यदि फेल भइदियो भने त्यसलाई रिटर्न ल्याउने समस्या सबैभन्दा ठुलो कुरो नि भ्याट अथवा सबै कुरा तिरेर अनि लागेको खर्च अनि त्यसमा ल्याब टेस्टिङ लाग्ने खर्च विभिन्न जोड्दाखेरि त्यो चियाको मूल्य जिरोमा जाने अवस्था छ
12: यसबाट व्यवसायीहरू कति प्रभावित पीडित हुने अवस्था छ र श्रमिकहरूको चाहिँ समस्या समस्या के हुन्छ मजदुरहरू कति
2: हजारौँ श्रमिकहरू त अलपत्र पर्ने भइहाले होइन अहिलेसम्म चियाबाटै बाँचेका किसानहरू छन् क्षेत्रको अरू जिल्लाको तुलनामा बाहिर नजाने कम मात्रामा बाहिर जाने जिल्ला भनेको इलाम छ केटाकेटी पढाउनुदेखि लिएर खानाकोदेखि लिएर औषधि उपचारको लागि सबै यसैमा निर्भर थियो समग्र राज्यमा पनि अब खरबौँ रुपियाँ पैसा आउने नै लिपु नै रोकिँदैछ नि त रोकिँदैछ नि त यहाँ त सधैँ भारत मुखी नै मात्रै भएर बस्नु हुँदैन भन्ने खालको एउटा भारतले आफ्नै पाठ सिकाए कि जस्तो पनि लाग्छ मलाई
12: केही समय अघिदेखि नै अलिकति चर्चा भइरहेको थियो सामान्यतया यो बिचमा चाहिँ सरकारी पक्षबाट के पहल भयो यहाँहरूले चाहिँ के समन्वय गर्नुभयो र समस्या कहाँबाट चाहिँ एक्कासी बन्दै गर्नुपर्ने अवस्था आयो
2: सधैँ पनि आजभन्दा 10-15 वर्ष अगाडिदेखि नै भारतले गर्दै गरेको नि यो माध्यम यो हुन दिए होइन तर त्यतिखेर चाहिँ सामान्य रूपले चाहिँ उनीहरूले खोलिन्थे एक महिना 15 दिन होइन 10 दिन 12 दिन जस्तै बन्द हुन्छ भन्ने हिसाबले बन्द गर्थे होइन आधिकारिक जानकारी चाहिँ खासै नभएकै भन्नुभएको छ उहाँहरूको मिडियामा देखाए मात्रै त हो नि हामीले फेरि तिमीहरूको त्याग निराज हामी लिन सक्छौँ भन्ने खालको चाहिँ आधिकारिक चाहिँ उहाँहरूले के जानकारी गराउनु भएको छ नेपाल सरकारमा सधैँ भने त्यो अनुसारले अलिक अगाडिदेखि नै एउटा रणनीतिमा जानु पर्थ्यो होला होइन सधैँ भनेको चाहिँ विभिन्न कुराको मापदण्ड राखेर चाहिँ खासै इस्यु बनाएको थिएन होइन तिमीहरूको चियामा अलिकति समस्या छ हेन तेन त्यसै भन्ने हो भने फेरि पछाडि लिने तर पछाडि चाहिँ के हो भन्दाखेरि 100% अब उहाँहरूकोले गर्नुभएको मापदण्डमा चाहिँ हामी पुरा गर्नु सक्नुपर्ने अवस्था भन्ने खालको आयो होइन त्यो चाहिँ अब जर्मन जापान अमेरिका विभिन्न ठाउँमा चाहिँ ल्याब टेस्टिङ भइओरि जाँदा अहिलेसम्म कुनै पनि इस्यु नआएको कुनै बिस्तारीहरू नदेखिएको यो सुनिश्चित तरिकाले गर्न खोजियो भने चाहिँ इन्डिया टिबोर्डलाई नै गर्नु पर्यो फेरि होइन भने चाहिँ त्यसलाई चाहिँ सहजीकरणको लागि चाहिँ इन्डिया टिबोर्ड पनि अलिकति लाग्नुपर्छ कि भन्ने चाहिँ लाग्छ मलाई
12: भारतसँग मात्रै यो चिया बिक्री गर्दाखेरि निर्भर नभएर उत्पादनलाई चाहिँ अरू अरू देशमा पनि बेच्न सकिन्छ अथवा पठाउन सकिन्छ निर्यात गर्न सकिन्छ भन्ने कुरा भयो राष्ट्रिय बजारको सम्भावनालाई सरकारले कसरी पहिल्याउने कसरी पहिचान गर्ने र तत्काल के गर्नुपर्ने के छ यहाँहरूको माग
2: अब इन्डिया टिबोर्डसँग सामान्य रूपले पहिलो नम्बरमा वार्ता गर्नु पर्यो पहिला नम्बरमा होइन त्यो वार्ता सक्सेस हुन्छ हुँदैन भन्ने कुरालाई मध्यनजर राख्दै गर्नुभन्दा अगाडि चाहिँ उद्योगहरू बन्द नगराउनको निम्ति उहाँहरूले पहल सँगसँगै उद्योगमा हुने समस्या जुन छ नि किसान श्रमिक जुन हरियो पत्तीको मूल्यको एउटा सीमित निर्धारण गरेर हरियो पत्तीको मूल्य अनुसारको होइन रकम चाहिँ उद्योगहरूलाई चाहिँ सहज रूपले नेपाल सरकारले चाहिँ अहिले दिएर तिमीहरू उद्योग सञ्चालन गर भोलि गएर पर्सि गएर इन्डिया नभए अरू देशमा पनि हामी यो जसरी सञ्चालन गरेर काम गर्छौँ भन्ने खालको चाहिँ उहाँहरूले चाहिँ काम अगाडि बढाउनु भयो भने ती उद्योग पनि खुल्छन् किसानलाई सहज हुन्छ राष्ट्रले पनि अर्को राष्ट्रको लागि चाहिँ अलिकति पहल अगाडि बढाएर चाहिँ सधैँ अप्ठ्यारो स्थितिबाट मुक्ति पाउने सम्भावना चाहिँ गर्छ जस्तो लाग्छ
1: उहाँ हुनुहुन्थ्यो टी अलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहाल यसैबीच नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उहाँले आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै यस्तो माग गर्नुभएको हो सचेतक राईले भारतले चिया निर्यातमा रोक लगाउँदा चिया उद्योग बन्द भई आश्रित श्रमिकहरूको बेहाल हुँदा पनि सरकारले समस्या समाधानका लागि पहल नगरेको गुनासो गर्नुभयो यसैबीच कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको दावी गर्नुभएको छ आफ्नो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षक माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको बताउनुभयो
0: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायहरूलाई थुन्ने संस्कृतिको अन्त्य गर्नुपर्ने बताउनु भएको छ चेम्बरले आयोजना गरेको बजेट सम्बन्धी छलफलमा उहाँले व्यवसायहरूलाई आशंकाकै भरमा थुन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको हो आर्थिक अपराध प्रमाणित नभई अनुसन्धानकै क्रममा हुने धरपकडले लगानी मैत्री वातावरणमा नकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ पहिला सुन्ने अपराध प्रमाणित भए वित्तीय कारवाही गर्ने नीति अपनाउनु पर्ने नीति अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ उहाँले एउटै क्षेत्रमा धेरै निकायको हस्तक्षेपका कारण व्यवसाय त्रासमा रहने अवस्था रहेको एक क्षेत्र एक नियामकको अवधारणा लागू गर्नुपर्ने बताउनुभयो सम्पत्ति शुद्धिकरण सम्बन्धी व्यवस्थाले अहिले निजी क्षेत्रमा त्रास सृजना गरेको उहाँको भनाइ छ 2064 साल अघि वैधानिक रूपमा आर्जित सम्पत्तिको अभिलेख राज्यसँग व्यवस्थित रूपमा नरहेको अवस्थामा यसमा पुनर्विचार गर्नुपर्ने उहाँको भनाइ छ
1: ल लगातार चार कारोबार दिन घटेको शेयर बजार आज केही सम्मान लिएको छ। शेयर बजार परिसूचक नेप्सी आज 0.08 अङ्कले बढेर 2705.53 रहेको छ। आज विकास बैङ्क, फाइनान्स, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेका छन्। आज कारोबार रकम भने घटेको छ। हिजो 4.04 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 83,75,000 कित्ता शेयर 3.63 अर्ब रुपियाँमा किनबेच भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
13: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
15: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालय त्रिवीले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवीको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियत नामा एवं नियमानुसार कानुनी कारवाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। त्रिविका अनुसार अध्ययन विदा दिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रुपियाँ भन्दा बढी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दक्ष अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विदाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिवीको भनाइ छ।
0: तनहुँको ब्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरेर झन्डै 25,00,000 रुपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रुपियाँ आमदानी गरेको हो। सङ्कलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार कागज, प्लास्टिक, धातु, सिसाजन्य लगायत अन्य वस्तुबाट आमदानी भएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी सङ्कलन गरेर आमदानी समेत गर्न थालेको हो।
1: पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ। युवा पुस्ताले जनै लगाउन चासो नराख्दा जनै बनाउने सिप गाउँघरबाट हराउँदै गएको हो। जनै बनाउने सिप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै पाल्पाको तानसेनमा युवालाई जनै बनाउने सिप सिकाउन थालिएको छ। तानसेन नगरपालिका दुई कार्यालयको आर्थिक सहयोगमा तानसेनमा सञ्चालन गरिएको तालिममा 40 जनाले जनै बाँट्ने सिप लिन थालेका छन्। तानसेनका 75 वर्षीय वेद बस्याल जनै बाँट्ने संस्कृति हराउँदै जान थालेका बेला नयाँ पुस्ताले जनै बनाउन थालेपछि खुसी लागेको बताउनुहुन्छ।
0: पशुपति क्षेत्र विकास कोषको गुरु योजना कार्यान्वयनका क्रममा सरकारले अन्याय गरेको भन्दै थिलगङ्गा क्षेत्रका पीडितहरू बितेको 45 दिनदेखि धरनामा बसिरहेका छन्। गएको वैशाख 18 र 19 गते सरकारले थिलगङ्गामा बसोबास गर्दै आएका नागरिकहरूका घर टहरा भत्काएको थियो। आफूहरू सुकुम्बासी नभई कर तिरेर वैज्ञानिक रूपमा बसोबास गरिरहेका नागरिक भएको स्थानीय सुदर्शन गौतमको दावी छ। गुरु योजना अन्तर्गत जग्गा अधिग्रहण गर्दा पशुपति क्षेत्रका बासिन्दालाई गोठाटारमा कम्तीमा 4 आना जग्गा दिई पुनर्स्थापना गर्ने सम्झौता 2071 साल असार गते भएको थियो, तर त्यसअनुसार जग्गा नपाएकाले आफूहरू घरबार विहीन भएको पीडितको गुनासो छ।
1: जिल्ला प्रहरी परिसर काठमाडौँले गएको जेठ महिनामा सञ्चालन गरेको स्विप अपरेसन अन्तर्गत 1410 जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये 199 महिला, 3 जना अन्य लिङ्गका र बाँकी पुरुष रहेका परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाडौँ प्रहरीले स्विप अपरेसन चलाएको थियो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। एलन मस्कको स्पेस एक्स विश्वको 500 सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। आफ्नो सेयर मूल्यमा भएको वृद्धिपछि स्पेस एक्सले अमेजनलाई उछिनेर 5 नम्बरमा उक्लिएको बीबीसीले जनाएको छ। अमेरिकाको न्युयोर्कको प्रविधि केन्द्रित नास्ड्याक स्टक एक्सचेन्जमा सूचीकृत भएको केही दिनपछि स्पेस एक्सको सेयर मूल्य 50% धेरैले बढेको छ। स्पेस एक्सले आइपिओ मार्फत कृतिमानी 75 अर्ब अमेरिकी डलर सङ्कलन गरेको थियो। स्पेस एक्स सेयर बजार स्वीकृत भएसँगै 54 वर्षीय मस्क विश्वको पहिलो खर्बपति बन्नुभएको छ। रकेट बनाउने कम्पनी स्पेस एक्सको बजार मूल्य अहिले 27.80 अर्ब डलर पुगेको छ। यस्तै जेफ बेजोसको विश्वकै ठुलो ई कमर्स कम्पनी अमेजनको बजार मूल्य 26.60 अर्ब डलर छ। एआई कोडिङ स्टार्टअप कर्सरलाई 60 अर्ब डलरमा किन्ने घोषणा गरेपछि स्पेस एक्सको मूल्य 81 बढेको हो। अहिले विश्वकै मूल्यवान कम्पनी चिप निर्माता एनभिडिया हो। यस्तै दोस्रो नम्बरमा गुगलको मातृ संस्था अल्फाबेट, तेस्रो नम्बरमा आइफोन बनाउने कम्पनी एप्पल र चौथो नम्बरमा सफ्टवेयर कम्पनी माइक्रोसफ्ट रहेका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डिआर कङ्गो खेल्दैछन्। समूह केको यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रङ्गशालामा सुरु हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आम्ने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 औं र डिआर कङ्गो 45 औं स्थानमा छ। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाडी छन्। 41 वर्षीय रोनाल्डोले 6ौं पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4मा जित र 1मा बराबरी नतिजा निकालेको छ। यस्तै कङ्गो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसअघि कङ्गोले सन् 1974 विश्वकप खेलेको थियो। त्यति बेला कङ्गोको नाम जाहेर थियो। कङ्गोमा युआन विसा, चान्स मम्बेबा, स्यामुएल मुतुसामी जस्ता खेलाडी छन्। यद्यपि कङ्गोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमणका कारण टोलीको तयारी प्रभावित बनेको छ। कङ्गोले पछिल्लो 5 खेलमा 2मा जित र 2मा हार र 1मा बराबरी खेलेको छ। आज राति पाउने 2 बजे अमेरिकाको डालस रङ्गशालामा समूह एलका इङ्ल्यान्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे क्यानाडाको टोरन्टो रङ्गशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह केको उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: मनसुन भित्रन अझै ढिलाइ, एल निनो थप सक्रिय बन्दै जाँदा मनसुनमै खडेरीको चिन्ता, खडेरी विरुद्धको पूर्व तयारीमा जुट्न विज्ञको सुझाव।
0: म्यान पावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप परीक्षण कार्यक्रम रोकियो। 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन।
1: निकासीमा भएको अवरोधका कारण भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुने, सरकार सरकारले कुनै पहल नगरेको व्यवसायको गुनासो, तत्काल दुई देशबीच संवाद गरेर समस्या समाधान गर्नुपर्ने माग।
0: एलन मस्कको स्पेस एक्स विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो। बजारमा सूचीकृत भएपछि सेयर मूल्यमा 50% भन्दा धेरैको वृद्धि।
1: र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कङ्गो र पोर्चुगल खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश केवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
16: तपाईको समुदायको अनि तपाईको सरोकारको
17: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
16: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

माडीमा धनलक्ष्मी छाराको प्रचार प्रसार र पर्यटन विकासको उद्देश्यले वृहत पदयात्रा सम्पन्न। बागमती प्रदेश सरकारले माडी क्याम्पस भवन निर्माणका लागि 1 करोड रुपियाँ बजेट दिएको छ। माडी सात परियोजना खोला किनार स्थित चेपाङ बस्तीमा पूर्वधार निर्माणका लागि 3 करोड रुपियाँ बजेट छुट्याइयो। माडीमा खेल मैदान निर्माण र स्तर उन्नतिका लागि 1 करोड रुपियाँ बजेट विनियोजन। माडीमा पुल तथा मल्टी सेल कल्भर्ट निर्माणका लागि कम्तीमा 6 करोड 10 लाख रुपियाँ बजेट विनियोजन। सड़क योजनाका लागि पनि कुल 1 करोड 36 लाख रुपियाँ विनियोजन। र बैंकका कर्मचारीहरूलाई 2 गुणासम्म ओभरटाइम सुविधा, दलको सदस्यता लिन निषेध। सरकारी अस्पतालको क्यान्टिनमै लापरवाही, खाद्य सुरक्षा कायम राख्न निर्देश। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा। माडीमा नयाँ र विशिष्ट पर्यटकीय गन्तव्य स्थलका रूपमा पहिचान पाउन थालेको धनलक्ष्मी छाराको प्रचार प्रसार र पर्यटन विकासको उद्देश्यले वृहत पदयात्रा गरिएको छ। माडी नगरपालिका र माडी पर्या प्रतिष्ठानको संयुक्त आयोजनामा हिडो प्रकृतिसँग जोडियो पर्यटनसँग भन्ने नारासहित बुधबार बिहान सो पदयात्रा गरिएको हो। पदयात्रा अन्तर्गत माडी नगर प्रमुख ताराकुमारी काशी महतो, बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी, माडी नगरका प्रमुख प्रशासकीय अधिकृत जगत भूषाल लगायत अन्य जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीहरूको टोली माडी नगरपालिका वडा नम्बर 8 स्थित वैकुण्ठ तालबाट धनलक्ष्मी छारामा पुगेर फर्किएको हो। पदयात्राका सहभागीहरूले धनलक्ष्मी छाराको सुन्दरताको प्रशंसा गर्दै यसलाई माडीमा ट्रेकिङ टुरिज्मको एक उत्कृष्ट गन्तव्य स्थलका रूपमा विकास गर्न सकिने बताएका छन्। हाल छहरासम्म पुग्न पदमार्ग राम्ररी बनि नसकेकाले त्यसलाई पूर्णता दिई यसको व्यापक प्रचार प्रसार गर्न आवश्यक रहेकोमा सबैले जोड दिएका छन्। बागमती प्रदेश सरकारले माडी क्याम्पस भवन निर्माणका लागि 1 करोड रुपियाँ बजेट छुटाएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 कार्यक्रम विवरणमा सो बजेट उल्लेख गरिएको हो। शिक्षातर्फको अन्य योजनाहरूमा दिवाकर स्मृति माध्यमिक विद्यालयमा फर्निचर सहित कक्षा कोठा निर्माणका लागि 10 लाख, सोमेश्वर माविमा भौतिक पूर्वाधार विकासका लागि 15 लाख, माडी सात स्थित बाल कल्याण आधारभूत विद्यालयमा पूर्वाधार निर्माणका लागि 20 लाख रुपियाँ विनियोजन गरिएको छ। यस्तै सोही विद्यालयको अधुरो भवन निर्माणका लागि थप 20 लाख दक्षिण अयोध्यापुर स्थित राष्ट्रिय आधारभूत विद्यालयमा बालकक्षामा मोजाइक टाइल र सामग्री खरिदका लागि 10 लाख तथा रतनी धोभा स्थित राष्ट्रिय आधारभूत विद्यालयमा स्मार्ट बोर्ड र कम्प्युटरका लागि 15 लाख रुपियाँ बजेट छुट्याइएको छ। बागमती प्रदेश सरकारले माडीको बसन्तपुर स्थित खेल मैदानमा नाला तथा क्लब मञ्च निर्माणका लागि 10 लाख र मैदानको स्तर उन्नति साथै घेराबारका लागि 15 लाख रुपियाँ छुट्याएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 कार्यक्रम विवरणमा सो बजेट उल्लेख रहेको हो। सो चौरको मर्मत र नाला निर्माणका लागि भन्दै गत फागुनमा बसन्तपुर बजारमा मेला सञ्चालन भई 5 लाख रुपियाँ बढी पूर्व संकलित रहेको छ। प्रदेश सरकारको बजेटमा उल्लेख रहेका योजनाहरूमा माडी तिन स्थित कबड हल निर्माणका लागि सबैभन्दा ठूलो 50 लाख रुपियाँ छुट्याइएको छ। यस्तै बगोडा खेल मैदानमा अधुरो प्याराफिट निर्माणका लागि 15 लाख रुपियाँ बजेट विनियोजन गरिएको छ भने माडी एक स्थित लक्ष्मीनियामा खुल्ला व्यायामशाला निर्माणका लागि 10 लाख रुपियाँ बजेट छुट्याइएको छ। बागमती प्रदेश सरकारले माडीमा थारूग्राम बस्ती विकास कार्यक्रमका लागि 3 करोड र माडी सात परियोजना किनार स्थित चेपाङ बस्तीमा पूर्वधार निर्माणका लागि 3 करोड रुपियाँ छुट्याएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत योजना पुस्तिकामा माडीका थारू र चेपाङहरूको बस्ती विशेष योजना समेटिएको छ। यसबाहेक नगरभित्र उपयुक्त स्थानमा बस्ती विकासका लागि 1 करोड रुपियाँ पनि विनियोजन गरिएको छ। यसै गरी अयोध्यापुरी क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा पूर्वधार विकासका लागि 50 लाख र माडी नौ स्थित धनुष उद्यान अयोध्याधामका लागि 60 लाख रुपियाँ छुट्याइएको छ। एकछुट्टै योजनामा माडी छ स्थित पुष्पमदन बाटिका पूर्वधार निर्माणका लागि थप 10 लाख छुट्याइएको छ। यसबाहेक माडी आँख उपचार केन्द्र भवनमा तला थप तथा कम्पाउन्ड विस्तारका लागि 40 लाख, पुष्पमदन बाटिका पार्क तथा जडीबुटी पार्क पूर्वधारका लागि 30 लाख, दुरा सेवा समाज पूर्वधारका लागि 20 लाख र कडाबहादुर घरती स्मृति प्रतिष्ठानमा अधुरो गेट तथा समिना गृह निर्माणका लागि 20 लाख रुपियाँ पनि विनियोजन गरिएको छ।
बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको माडी नगरपालिकामा पुल तथा मल्टिसेल कलबर्ट निर्माणका लागि कम्तीमा 6,10,00,000 रुपियाँ विनियोजन गरिएको छ। योजना अनुसार मलाही टोल धोभा जाने बाटोस्थित रौतनी खोलामा पुल निर्माणका लागि सबैभन्दा ठूलो 3 करोड रकम छुट्याइएको छ। अन्य योजनाहरू अन्तर्गत सिमरहनी सिद्धलपुर सडकको चितही खोलामा, देउता खोलामा, बाँस खोलामा, हरिनगर, गौरीनगर, पतरे खोलामा र मगोही खोला छरछरे क्षेत्रमा मल्टिसेल कलबर्ट निर्माणका लागि जनै 50,50,00,000 रुपियाँ बजेट विनियोजन गरिएको छ। यसै गरी हरिनगर स्थित दिवाकर शिक्षालय नजिक रिमाल खोलामा पुल निर्माणका लागि 30,00,000 तथा मिलनचोक नजिक जनकलाड मावि जाने बाटोमा पुल निर्माणका लागि 30,00,000 रुपियाँ बजेट छुट्याइएको देखिएको छ। बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले माडी नगरपालिका अन्तर्गत विभिन्न सड़क योजनाका लागि कुल 1,36,00,000 रुपियाँ विनियोजन गरेको छ। आर्थिक वर्ष 2083-84 को कार्यक्रम विवरणमा उल्लेख रहे अनुसार जनजीवन माविदेखि पूर्व मन्दिर जोड्ने सड़कको लागि 18,00,000, किर्तनपुर बोडिङ स्याउलीबा सड़क स्तर उन्नतिका लागि 40,00,000 र बघई जेठी बघई कान्छी बघई सड़क कालोपत्रेका लागि 20,00,000 रुपियाँ छुट्याइएको छ। यसै जनजीवन खेल मैदानदेखि देवी मन्दिर सड़क का लागि 20,00,000, सापकोटा चोकदेखि इन्द्रबस्ती हुँदै जीवनपुर सडकका लागि 20,00,000 तथा नेत्र सापकोटाको घरदेखि इन्द्रबस्ती जाने बाटोका लागि 18,00,000 रुपियाँ विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले माडीको मगुई सिंचाई आयोजनाका लागि 1,50,00,000 रुपियाँ विनियोजन गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हालै प्रकाशित गरेको आर्थिक वर्ष 2083-84 कार्यक्रम विवरणमा सो बजेट उल्लेख रहेको हो। यसै गरी सिंचाई योजना अन्तर्गत नै माडी 9 प्याउली कुना सिंचाई योजनाका लागि 50,00,000, माडी 7 माथिल्लो परुई सिंचाई योजनाका लागि 50,00,000 र बघई क्षेत्रमा माथिल्लो र रिउखोला सिंचाई आयोजनाका लागि 20,00,000 रुपियाँ छुट्याइएको छ। यस्तै माडी 4 खैरनी डिप ट्युबवेल र माडी 7 पौरवी ट्युबवेल डिप बोरिङका लागि समान रूपमा 60,00,000 रुपियाँ विनियोजन गरिएको छ। यसै गरी जगन्नाथपुरी माडी 7 40,00,000, नारायण जल ड्रिल बोरिङ माडी 6 25,00,000, देउजर खोला कालोनी कुलो निर्माण माडी 1 र पर्साफाट बाँध तथा कुलो लाइनिङ माडी 2 10,00,000 रुपियाँ छुट्याइएको छ। खानेपानीतर्फ पनि माडी 5 सरसरी खानेपानी आयोजना 60,00,000, माडी 8 खरकट्टा शिवदार आयोजनामा 50,00,000, समेश्वरगढी खानेपानीमा 15,00,000 र माडी 1 बाहुनी खोला टङ्की निर्माणमा 10,00,000 समेटिएको देखिएको छ। बागमती प्रदेश सरकारले माडी नगरपालिकाका विभिन्न वडामा नदी नियन्त्रण तटबन्धन तथा पहिरो व्यवस्थापनका लागि करिब 1 करोड रुपियाँ बराबरका विभिन्न योजनाहरू स्वीकृत गरेको छ। बागमती प्रदेश सरकार अन्तर्गत भू तथा जलाधार कार्यालय मकवानपुरका अनुसार माडी 1 भट्टाई खोला तथा भुसाल खोला तटबन्धनका लागि 10,00,000 रुपियाँ विनियोजन गरिएको छ। त्यसै गरी माडी 9 कान्छी बगैदेखि प्याउलीसम्म तटबन्धनका लागि 15,00,000 छुट्याइएको छ। माडी 6 रिमाल खोला तथा चन्द्रे खोला तटबन्धनका लागि 10,00,000 रुपियाँ विनियोजन गरिएको छ भने माडी 7 स्थित शनिधाम क्षेत्रमा पहिरो नियन्त्रण तथा संरक्षणका लागि 10,00,000 रुपियाँ छुट्याइएको छ। यसै गरी तामाङ बस्ती संरक्षण तथा टुनामुना खोला तटबन्धनका लागि 10,00,000, माडी 8 टुनामुना खोला तटबन्धनका लागि 10,00,000 र माडी 2 चितै खोला तटबन्धनका लागि सबैभन्दा बढी 25,00,000 रुपियाँ विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले समेश्वरगढी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै माडीको पर्यटन विकासका लागि उल्लेखनीय बजेट विनियोजन गरेको छ। प्रदेश सरकारद्वारा सार्वजनिक योजनाअनुसार उद्योग वाणिज्य तथा पर्यटन कार्यालय मकवानपुरबाट कार्यान्वयन हुने गरी समेश्वरगढी मन्दिर तथा मूर्ति निर्माण र आवश्यक सामग्री खरिदका लागि 10,00,000 रुपियाँ छुट्याइएको छ। यसै गरी क्षेत्रको समग्र पूर्वाधार विकासका लागि 45,00,000 र समेश्वरगढी स्थित सामुदायिक भवनमा फर्निचर कार्पेटिङ तथा मूर्ति खरिदका लागि 26,00,000 रुपियाँ छुट्याइएको छ। यसै गरी माडी 7 दक्षिण समेश्वर कालिका मन्दिरको निर्माण सम्पन्न गर्न तथा अष्ट चिरञ्जीवी पार्क निर्माणका लागि 10,00,000, जेपाङ सङ्ग्रहालय निर्माणका लागि 10,00,000 र खरिकुना पार्क निर्माणका लागि 10,00,000 रुपियाँ छुट्याइएको छ। सोही ओडामा त्रिवेणी धाम बाराहा मन्दिर तथा ताल संरक्षणका लागि 15,00,000 विनियोजन गरिएको छ। माडी 1 इको भिलेज पर्यटन आवास तथा पूर्वधार निर्माण बौद्ध गुम्बा पूर्वधार नेवा समाज गोठी तथा बोटे सांस्कृतिक भवन निर्माणका लागि क्रमशः 10,00,000 रुपियाँ छुट्याइएको छ। यस्तै माडी 3 मल्लिख्यु कोइबो तमु समाज भवन तथा मडी छेलिङ बौद्ध गुम्बा भवन निर्माणका लागि कुल 35,00,000 रुपियाँ विनियोजन गरिएको छ। माडी 8 इन्द्रबस्तीमा सामुदायिक भवन निर्माणका लागि 15,00,000 र माडी 2 शहीद पार्क मूर्ति तथा भौतिक पूर्वाधार विकासका लागि 10,00,000 रुपियाँ छुट्याइएको छ। साथै माडी 9 चेपाङ सङ्ग्रहालय तथा आवास निर्माणका लागि 20,00,000 रुपियाँ बजेट विनियोजन गरिएको छ।
होटल व्यवसायले पाहुनाको सम्मानमा कुनै पनि प्रकारका कमी हुन नदिने बताएका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम अधिवेशनमा आउने प्रतिनिधि र पर्यवेक्षक पाहुनाको सम्मानमा होटल व्यवसायी र क्षेत्रीय होटल संघ चितवनले सम्मानमा कुनै पनि कमी हुन नदिने बताएका हुन्। आगामी असार 7 गतेदेखि 9 गतेसम्म चितवनको भरतपुरमा सो दलको प्रथम महाधिवेशन हुन गइरहेको छ। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाल राष्ट्र बैंकको इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्मचारी सेवा विनियमावलीको परिमार्जित मस्यौदा सार्वजनिक गरेको छ। बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सेवा शर्त र सुविधालाई व्यवस्थित पारदर्शी र एकरूपता कायम गर्न राष्ट्रिय बैंकले यस्तो मस्यौदा सार्वजनिक गरेको हो। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै उक्त मस्यौदामाथि सरकारवालालाई 2083 असार 15 गतेसम्म लिखित राय तथा सुझाव पेश गर्न आह्वान गरिएको छ। दुई दर्जनभन्दा 3 दर्जन पार्टी र समूह मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेतृत्वको कार्यशैली विरूद्ध शीर्ष नेताहरूले विद्रोह गर्न थालेका छन्। पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपाका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई असन्तुष्टि पत्र लेख्दै विद्रोहको सुरुवात गर्नुभएको हो। चितवनमा असार 7 देखि तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशनमा सहभागी हुन प्रतिनिधिले झनै 5,000 रुपियाँ शुल्क तिर्नुपर्ने बताएको छ। रासपाको निर्वाचन आयोगले प्रतिनिधि शुल्क 5,000 तोकेको र महाधिवेशनमा संख्या 3,000 हारारीमा प्रतिनिधि रहने जनाएको छ। श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभा बैठकको बेल घेराउ गरेका छन्। विनियोजन विधेयक 2083 मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त पार्टीका सांसदहरूले बेल घेराउ गरेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिकासँग मिलेर ठूला सरकारी अस्पताल तथा कलेजका क्यान्टिनहरूमा अनुगमन गरेको छ। संयुक्त अनुगमन टोलीले यो 7-8 ठूला अस्पताल र कलेजको क्यान्टिनमा अनुगमन गरी कैफियत भेटिएका व्यवसायीहरूलाई सुधारका लागि आवश्यक निर्देशन दिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देशभर संचार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप करिब 1600 नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको बताउनु भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले ग्रामीण तथा दुर्गम क्षेत्रमा दूरसञ्चार र इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको गुनासो धेरै आउने गरेको र त्यसको समाधानका लागि मन्त्रालय गम्भीरतापूर्वक लागेको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै उहाँले वन्यजन्तुबाट हुने क्षति घटाउन तथा प्रभावित परिवारलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। आज माडीको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 30 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 64% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडीमा धनलक्ष्मी छहराको प्रचार प्रसार र पर्यटन विकासको उद्देश्यले वृहत पदयात्रा सम्पन्न। बागमती प्रदेश सरकारले माडी क्याम्पस भवन निर्माणका लागि 1 करोड रुपियाँ विनियोजन। माडी 7 परियो किनारे स्थित चेपाङ बसीमा पूर्वधार निर्माणका लागि 3 करोड रुपियाँ छुट्याइयो। माडीमा खेल मैदान निर्माण स्तर उन्नतिका लागि 1 करोड बजेट विनियोजन। माडीमा पुल तथा मल्टिसेल कल्भर निर्माणका लागि कम्तीमा 6 करोड 10 लाख रुपियाँ विनियोजन। सडक योजनाका लागि पनि कुल 1 करोड 36 लाख रुपियाँ विनियोजन। र बैंकका कर्मचारीलाई 2 गुणासम्म ओभरटाइम सुविधा दलको सदस्यता लिन निषेध। सरकारी अस्पतालको क्यान्टिनमा लापरवाही। खाद्य स्वच्छता कायम राख्न निर्देशन। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाफ। सरकार अभिव्यक्ति तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाएको पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गर्ने भूमि व्यवस्था मन्त्री प्रतिभा रावलद्वारा प्रतिनिधि सभामा जानकारी। नागढुङ्गा सुरुङ मार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी। इरानसँग हुने भनिएको सम्झौता अझै पूर्ण नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र फिफा विश्वकप 2026 अन्तर्गत आज राति पोर्चुगल र डीआर कङ्गो बीच प्रतिस्पर्धा हुँदै।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50

0: SMS bonus.
1: You use na.
0: Bonus boys. 50 SMS bonus.
1: You use na.
0: Bonus boys. 50 SMS bonus.
1: You use na.
0: Bonus boys. 50 SMS bonus.
1: You use.
0: Bonus boys. 50 SMS bonus.
1: You use na.
2: लाई जिम्मेवार मर्यादित जवाफदेही र विश्वसनीय बनाउन नीतिगत र कानूनी सुधारका लागि ऐन कानूनको समसामयिक संशोधन र तथा नयाँ कानून तर्जुमा गर्न सरकारले काम सुरु गरिसकेको बताउनुभयो।
3: सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ। सरकार प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलापलाई सहन तयार छैन। कहीं कतै कसैले प्रेस स्वतन्त्रता माथि कुनै कदम उठाएको भएदेखि सरकार त्यसका विरुद्ध काम गर्न तयार रहेको प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु। प्रेस भित्र राजनीति हुने कुरा अन्त्य हुनुपर्छ, प्रेस निष्पक्ष हुनुपर्छ भन्ने कुरा सरकार विश्वास गर्दछ। सूचनाको हक कार्यान्वयन गरी सार्वजनिक निकायहरूलाई जिम्मेवार जवाफदेही र पारदर्शी बनाउन राष्ट्रिय सूचना आयोग क्रियाशील रहेको कुरा पनि म अवगत गराउन चाहन्छु।
2: मन्त्री डाक्टर तिमल सिन्हाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप 1600 नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार साइट निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी गराउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागिरहेको बताउनुभयो। प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै श्रम मन्त्री यादवले आन्तरिक रोजगारी प्रवर्धनका लागि आगामी दशकलाई डिकेड अफ द नेशनल इम्प्लोयमेन्ट प्रमोशनका रूपमा घोषणा गरी नीतिगत तयारीमा जुटेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको 3 महिनालाई पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुसार काम गरिरहेको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री गौरी कुमारीले बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सघन रूपमा गृह कार्य सुरु गरेको जानकारी दिनुभयो। उहाँले रुग्ण उद्योग सञ्चालनका क्रममा सबैभन्दा पहिले हेटौडा कपडा उद्योग सञ्चालनमा आउने र त्यसका लागि बुटवल धागो र कपास खेतीलाई एकैपटक अगाडि बढ्ने गरी प्राथमिकतामा राखेर यसै वर्षबाट सञ्चालनमा ल्याउने बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयको विनियोजित कुल बजेट मध्ये रासायनिक मलको आपूर्ति, कृषि बिमा, उखु कृषकलाई दिइने अनुदान, प्राङ्गारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासामा जवाफ दिँदै कृषि मन्त्री चौधरीले कृषि क्षेत्रको विनियोजित बजेटको करिब 75% भन्दा बढी बजेटबाट साना किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने देखिएको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले समाजका तल्लो वर्गले समेत पर्यटनबाट फाइदा लिन सक्ने विषयमा विनियोजन विधेयक मार्फत जोड दिएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै मन्त्री पौडेलले संस्कृति सम्बन्धी राष्ट्रिय नीति बनाउन काम सुरु गरेको जानकारी गराउनुभयो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति र मूल्य समायोजनमा स्वचालित प्रणाली निर्माण गर्न 1 हप्ताभित्र प्रक्रिया अगाडि बढाउने बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले औषधिको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी काम अघि बढाउन लागेको बताउनुभयो। मन्त्री मेहताले स्वास्थ्य बिमाको समग्र व्यवस्थापन गरी दिगो समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन सुधारका उपायहरू बजेट मार्फत ल्याएको बताउनुभयो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गरिने पनि जानकारी गराउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले वास्तविक सुकुम्बासीको पहिचानको कार्य बाँकी रहेको भन्दै पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गरिने जानकारी गराउनुभयो। मन्त्री रावलले निजामती कर्मचारी सम्बन्धी विधेयक हाल रायका लागि कानून मन्त्रालयमा रहेको र कर्मचारीको उमेर हद लगायतका सबै विषयमा छलफलबाटै अन्तिम टुङ्गो लाग्ने बताउनुभयो। महिला बालबालिका लैङ्गिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले समावेशी सुरक्षित र मर्यादित समाज निर्माण गर्न महिला बालबालिका अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत समुदायको संरक्षण सशक्तिकरण र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै मन्त्री वादीले महिलाको आर्थिक सशक्तिकरणका लागि सिप विकास उद्यमशीलता प्रविधि सहयोग र स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। प्रतिनिधि सभाको भोलिको बैठकमा मन्त्रालयगत छलफलमा उठेका विषयमा मन्त्रीहरूले जवाफ दिने क्रम सकेर भोलि विनियोजन विधेयक 2083 पारित गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सुर्खेतमा सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने र त्यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री पोखरेलले कर्णालीका प्राकृतिक तथा सांस्कृतिक स्रोतको अध्ययन अनुसन्धानलाई विश्वविद्यालयले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। विश्वविद्यालयले उच्च शिक्षाको गुणस्तर सुधार तथा आधुनिक प्रविधिको प्रयोग विस्तारमा खेलेको भूमिकाप्रति उहाँले प्रशंसा गर्नुभयो। मन्त्री पोखरेलले शिक्षा राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै प्राप्त गरेको ज्ञान र सिप व्यक्तिगत सफलताका लागि मात्र होइन समाज र देशको विकासका लागि पनि उपयोगी हुनुपर्नेमा जोड दिनुभयो। सभामुख डोल प्रसाद डीपी अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सफिकुर रहमानले आज शिष्टाचार भेट गर्नुभएको छ। सभामुख अर्यालले नेपाल बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताउनुभयो। सभामुख अर्यालले बङ्गलादेशका जनताबाट प्राप्त जनादेशका आधारमा गठित सरकारप्रति शुभकामना व्यक्त गर्दै जनताको सेवा तथा देशको प्रगति र समृद्धिका लागि सफल कार्यकालको कामना गर्नुभयो। उपराष्ट्रपति रामसाय प्रसाद यादवसँग नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोभिच सुरोभत्सेवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरू बीच नेपाल र रूस बीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा सौहार्दपूर्ण संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा उपराष्ट्रपति यादवले यसै वर्ष दुई राष्ट्रबीच कूटनीतिक सम्बन्धको 70 वर्ष पूरा हुँदै गरेको प्रसंग उल्लेख गर्दै पारस्परिक सम्मान समझदारी र मित्रताको अटुट बन्धनमा आधारित सम्बन्धलाई नेपालले सगौरव स्मरण गर्न चाहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानी मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति शुद्धिकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्दै गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्याउने व्यक्तिमाथि मात्र कारवाही गरिने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी मौद्रिक नीति ल्याइने जानकारी दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। शेयर बजारमा केही विचलन देखिए पनि त्यसलाई व्यवस्थित र विश्वासिलो बनाउने दिशामा सरकार काम गरिरहेको उल्लेख गर्दै उहाँले आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने बताउनुभयो। कार्यक्रममा सहभागी व्यवसायीले लगानी मैत्री वातावरण, नीतिगत स्थिरता, कर सुधार र निजी क्षेत्रको मनोबल बढाउने कार्यक्रम कार्यान्वयनमा जोड दिएका थिए। धनगढी स्थित कृषि सामग्री कम्पनीले यस वर्षको कोटा अनुसार रासायनिक मल बिक्री वितरण भइरहेको जनाएको छ, तर त्यस क्षेत्रका किसानले भने रासायनिक मल सहज रूपमा नपाएको गुनासो गरेका छन्। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
4: किसानहरूले रासायनिक मल सहज रूपमा नपाएको गुनासो आइरहँदा कृषि सामग्री कम्पनीले यस वर्ष कोटा अनुसार रासायनिक मल बिक्री वितरण भइरहेको जनाएको छ। हालसम्म किसानहरूलाई 22,425 मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरिएको कृषि सामग्री कम्पनी प्रदेश कार्यालय धनगढीका प्रमुख नवल सिंह बोटीले बताउनु भयो।
5: 13,683 मेट्रिक टन हाम्रो युरिया मल, 8,103 मेट्रिक टन डिएपी मल र 639 मेट्रिक टन पोटास मल बिक्री वितरण भइसकेको छ। किसानहरूले लगेर सिजनको लागि राख्नु भएको छ।
4: सरकारी कोटा अनुसार रासायनिक मल सहकारी संस्था मार्फत किसानलाई बिक्री वितरण हुँदै आएको र आपूर्ति हुने रासायनिक मल प्रत्येक किसानसम्म पुर्याउने व्यवस्था मिलाएको प्रमुख बोगटीको भनाइ छ।
5: कोटा अनुसार बिक्री वितरण हुन्छ, प्रत्येक पालिकालाई कोटा हुन्छ, त्यो कोटा अनुसार सहकारीहरूले मल लग्नुहुन्छ र त्यही अनुसार उहाँहरूले किसानलाई बिक्री वितरण गर्नुहुन्छ। निश्चित पनि अब यो किसानले भने जति एकदम प्रशस्त हामी दिन्छौँ भन्ने होइन कि, त हाम्रो चाहिँ मागको आधारमा भने जति मल आउँदैन, आएको मललाई हामी समानुपातिक ढङ्गले सकेसम्म प्रत्येक किसान कहाँ पुग्ने हामीले व्यवस्था मिलाएको छौँ।
4: सरकारी निकायबाट रासायनिक मलको बिक्री वितरण भइरहँदा किसानहरूले भने सहज रूपमा रासायनिक मल नपाएको गुनासो गरेका छन्।
6: मल पाइहाल्छ छैन, समस्या छ,
7: मल नपाउँदा गाउँमा धेरै नै अब चिन्ता छ। अब
8: किसानहरूले मल नपाएको अवस्था छ, पहिला इन्डियाबाट पनि ल्याउँदैन, कहिले ल्याउनु दिएको छ।
9: मलको त अब यहाँ एकदमै हाहाकार छ।
4: चालु आर्थिक वर्षमा युरिया 14,504 टन, डिएपी 8,126 टन, पोटास 480 टन गरी 23,110 मेट्रिक टन रासायनिक मल आपूर्ति भएको छ। कैलालीमा वार्षिक 70,000 मेट्रिक टन रासायनिक मलको माग हुँदै आएको देखिए पनि आपूर्ति भने त्यसको आधा जति हुने गरेको बताइन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
2: बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको प्रथम राष्ट्रिय सम्मेलन सात बुँदे लुम्बिनी घोषणा पत्र 2083 जारी गर्दै आज सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा राप्ती उपत्यका देउखुरीमा सम्पन्न सम्मेलनले संसदीय विशेषाधिकारको संरक्षण, प्रदेश सभाको स्वायत्तता र लोकतान्त्रिक संस्थाको सुदृढीकरणका विषयलाई प्राथमिकतामा राख्दै घोषणा पत्र जारी गरेको हो। घोषणा पत्रमा प्रदेश सभाहरूको स्वायत्तता तथा मर्यादालाई सम्वर्धन गर्न संसदीय विशेष अधिकार सम्बन्धी सार्वभौम सिद्धान्तलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसार आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न 4 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा गठन गरिएको 4 सदस्यीय छानबिन समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी 21 दिनभित्र सुझाव सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक्स सिस्टम, न्यू मिडिया डिजिटल प्लेटफर्म सेवा, अडियो भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको प्लेआउट अटोमेसन सिस्टम सम्बन्धमा विस्तृत अध्ययन गर्ने कार्यादेश दिइएको छ। नेपाल टेलिभिजनमा विगत केही वर्ष यता प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि भएका विभिन्न खरिद प्रक्रियाबारे पारदर्शिता तथा कानुनी प्रक्रियाको परिपालना सम्बन्धी प्रश्नहरू उठ्दै आएपछि मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि छानबिन समिति गठन गरेको हो। यसअघि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे पनि छानबिन समिति गठन गरेको थियो। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सूचना जारी गर्दै अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छोडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समयभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमअनुसार कानूनी कार्यवाही प्रक्रिया अगाडि बढाइने स्पष्ट पारिएको छ। बैतडीका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यौन तथा प्रजनन स्वास्थ्यलाई समेट्ने तयारी गरिरहेका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
10: बैतडीमा स्थानीय तहहरूले किशोर किशोरी महिला अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका नागरिकको यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरेका छन्। यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अझै पनि धेरै नागरिकको बुझाइ कम भएकाले यो विषयमा सघन रूपमा कार्यक्रम चलाउनु पर्ने बताउनुहुन्छ संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोषका कार्यक्रम संयोजक गणेश शाही।
11: अहिले आएको छ, त्यसैले गर्दाखेरि यौन तथा प्रजनन स्वास्थ्य, दिव्यतन प्रशिक्षण, लैङ्गिक समानताका कुराहरू, किशोर किशोरी बाल विवाहका कुराहरू, यी यस्ता कुराहरू अझै पनि हाम्रो स्थानीय सरकारको कार्यक्रम बजेटमा अझै पनि ठाउँ पाए स्थान पाएको अवस्था छैन।
10: ग्रामीण तथा दुर्गम बस्तीमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी र सेवाको पहुँच सीमित रहेको औल्याउँदै स्थानीय तहले यस क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुहुन्छ संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष बैतडी कार्यक्रम संयोजक खगेन्द्र भट्ट।
12: यौन तथा प्रजनन भन्ने विषय एकदम महत्वपूर्ण छ हेर्नुहोस् होइन, त्योले आउने वर्ष यसको बजेट छुटिनु पर्छ भन्ने मेरो बुझाइ छ।
10: छलफलका क्रममा सुरक्षित मातृत्व, परिवार नियोजन, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा, महिनावारी स्वच्छता तथा सरसफाई, पाठेघरको मुखको क्यान्सर परीक्षण, लैङ्गिक हिंसा न्यूनीकरण तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई आगामी बजेटमा समावेश गर्नुपर्नेमा जोड दिनुहुन्छ पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा।
13: बाल विवाह भइरहेको अवस्था छ, त्यस्तै अब किशोर अवस्थामै गर्भवती हुने दर पनि बढी नै रहेको छ। सुरक्षित गर्भपतन नगराउन, सुरक्षित रूपमा गराउन भनेर
10: छलफलपछि स्थानीय तहहरूले यौन तथा प्रजनन स्वास्थ्यका विषयलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: हेलो सरकार प्रणाली पछिल्लो समय सरकारी निकाय र नागरिक बीच संवादको प्रभावकारी केन्द्रीय प्लेटफर्म बन्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत सञ्चालित हेलो सरकार गुनासो व्यवस्थापन प्रणालीमा बहुच्यानल प्रणाली, 24 घण्टा सेवा र आधुनिक प्रविधिको प्रयोगसँगै उजुरी तथा गुनासो व्यवस्थापनमा सुधार आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने भनिएको इरानसँगको सम्झौता अझै पूर्ण नभएको बताउनु भएको छ। फ्रान्समा G7 को बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले सम्झौता पूर्ण कार्यान्वयनमा नल्याए अमेरिकाले इरानमाथि फेरि आक्रमण गर्ने बताउनुभयो। बैठकको शुरूमा G7 का नेताहरूले इरानसँगको सम्झौता कार्यान्वयनमा ल्याएर युद्ध अन्त्य गर्न आग्रह गर्नुभएको थियो। यसैबीच अमेरिका र इरान बीच सम्झौताको घोषणापछि लेबनानबाट विस्थापित भएका परिवारहरू आफ्नो घर फर्कन थालेको संयुक्त राष्ट्र संघीय मानवीय मामिला समन्वय कार्यालय OCHA ले जनाएको छ। विज्ञप्ति जारी गर्दै OCHA ले दक्षिणी लेबनानमा लगभग 2700 मानिसहरूले सोमबार सामूहिक आश्रयहरू छोडेर आफ्नो थातथलो फर्किएको जनाइएको छ। अब आर्थिक समाचार।
14: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारसँगको विकास साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी 2 वर्षका लागि 3.76 करोड युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मंगलबार सम्पन्न नेपाल जर्मनी विकास सहकार्य सम्बन्धी द्विपक्षीय वार्तामा सो रकम प्रदान गर्ने घोषणा भएको हो। दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने सहमति भएको जर्मनीको दूतावासले जनाएको छ। सहायता रकम नवीकरणीय ऊर्जा तथा ऊर्जा क्षमताको प्रवर्धन, विद्युत वितरण प्रणाली सुदृढीकरण, हरित तथा उत्थानशील कृषि विकास, दिगो आर्थिक विकास तथा वित्तीय पहुँच विस्तारमा उपयोग हुनेछ। नोविसे नागडुङ्गा सुरुङ मार्गबाट आगामी साउन महिनादेखि सवारी सञ्चालन गर्ने गरी आवश्यक तयारी थालिएको छ। सुरुङ मार्ग भित्रका सबैजसो काम सकिसकेको र साउनदेखि सञ्चालनमा ल्याउने गरी प्राविधिक परीक्षणको काम भइरहेको नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजना आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिनुभयो। नेपालको बहुप्रतीक्षित सुरुङ मार्ग सञ्चालनमा आएपछि राजधानी काठमाडौँको मुख्य प्रवेशद्वार नौबिसे नागढुङ्गा सडक खण्डमा सवारी जामको समस्या समाधान हुने अपेक्षा गरिएको छ। नेपाल राष्ट्र ब्याङ्कले बुधबारदेखि 500 रुपियाँ दरका नयाँ ब्याङ्क नोट प्रचलनमा ल्याएको छ। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गरी साबिकै आकार र रङमा केही नयाँ विशेषताहरू थप गरी नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो। राष्ट्र ब्याङ्कका अनुसार नयाँ नोटमा अगाडिको भागमा सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने 3.5 मिलिमिटर चौडाइको सुरक्षा धागो राखिएको छ भने सगरमाथाको चित्रको दायाँ तर्फ रहेको कुबेरको चित्र पनि सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङ देखिने बनाइएको छ। यस्तै नयाँ नोटमा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोटको दर पहिचान गर्न सक्ने गरी नोटको बायाँ भागमा 2 कालो थोप्लाहरू राखिएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियमका कारण निर्यातमा समस्या भएपछि झापाका चिया उद्योगीहरूले बिहिबारदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने निर्णय गरेका छन्। नेपाल
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
16: विश्वकपमा आज राति पोर्चुगल र डीआर कङ्गो बीच खेल हुँदैछ। नेपाली समय अनुसार राति 10:45 खेल सुरु हुनेछ। पोर्चुगलको टिममा विश्वका चर्चित खेलाडी मध्येका एक क्रिस्टियानो रोनाल्डो रहेकाले उनको खेल हेर्नका लागि खेल प्रेमीहरू निकै उत्साहित भएका हामी सहजै अनुमान गर्न सक्छौ। यस्तै अर्जेन्टिनाले आजै जारी विश्वकपमा शानदार सुरुवात गरेको छ। आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 पराजित गर्दै विजय सुरुवात गरेको हो। मेस्सीले खेलको 17, 60, र 76 मिनटमा गोल गरेका थिए। यो उनको विश्वकप करियरको पहिलो ह्याट्रिक हो। ह्याट्रिक सँगै उनले विश्वकपमा सर्वाधिक 16 गोल गर्ने जर्मनीका मिरोस्लाव क्लोजको कीर्तिमान बराबरी गरेका छन्। साथै मेस्सीले 6 विश्वकप खेल्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। जित सँगै अर्जेन्टिनाले समूह जेमा 3 अङ्क जोडेको छ। अर्जेन्टिनाले अब जुन 22 अस्ट्रिया र जुन 28 जोर्डनसँग खेल्नेछ। यस्तै विश्वकप डेब्यू गरेको एसियाली टोली जोर्डनमाथि अस्ट्रियाले सहज जित निकालेको छ। अमेरिका स्थित सान फ्रान्सिस्को बे एरिया रङशालामा आज बिहान भएको समूह जेको खेलमा अस्ट्रियाले जोर्डनलाई 3-1 हराएको हो। समूह आई अन्तर्गत आजै भएका खेलमा नर्वेले इराक विरुद्ध 4-1 अन्तरले जितेको छ। नेपाली फुटबलको भविष्य उज्यालो बनाउने लक्ष्य सहित कास्की, काठमाडौँ र बारामा एकैसाथ 900 युवा खेलाडी उत्पादन गर्ने महत्वाकांक्षी परियोजना औपचारिक रूपमा सुरु भएको छ। युरोपियन युनियनको सहयोगमा सञ्चालित युवाको लागि फुटबल यात्रा कार्यक्रम अन्तर्गत प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की र युनाइटेड कम्युनिटी नेपाल युनिकन बीच 3 सहकार्य सम्झौता भएको हो। एस टु एस परियोजना अन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रम मार्फत 16-29 उमेर समूहका 900 युवा युवतीलाई फुटबल प्रशिक्षण सँगै जीवन उपयोगी सिप, नेतृत्व विकास तथा लैङ्गिक सुरक्षा सम्बन्धी ज्ञान प्रदान गरिने भएको हाम्रा संवाददाता दिनानाथ बरालले
2: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी प्रदेशका थोरै स्थान, गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानमा तथा मध्य प्रदेशका पनि 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाफ। सरकार अभिव्यक्ति तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गर्ने भूमि व्यवस्था मन्त्री प्रतिभा रावलद्वारा प्रतिनिधि सभामा जानकारी। नागडुङ्गा सुरुङ मार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी। इरानसँग हुने भनिएको सम्झौता अझै पूर्ण नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र फिफा विश्वकप 2026 अन्तर्गत आज राति पोर्चुगल र डीआर कङ्गो बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 समाचार सकियो। हवस् त, नमस्कार।
17: चित्त चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
18: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
17: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
18: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
17: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
18: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 260 र वेबसाइट चितवन नेशनल पार्क.gov.np। सिप हुन्छ साथमा, रोजगारी हातमा।
17: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
19: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
20: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
21: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
22: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
17: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98 550 39 122 र 98 550 39 123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
19: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
17: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
19: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
17: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
19: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
17: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
19: नियमित परामर्श तथा मार्गदर्शन,
17: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
19: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण।
17: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98 550 54 206, 98 511 0091, 98 550 63 387 वा 98 41 58 72 48 सम्पर्क गर्न सक्नुहुनेछ।
19: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
23: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
19: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
23: माडी नगरपालिका बसन्तपुर चितवन।
24: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
25: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। संसदको बजेट बहसमा वैदेशिक रोजगारीदेखि सरकारी उद्योग पुनः सञ्चालन गर्नेसम्ममा मन्त्रीहरूको प्रतिबद्धता कार्यान्वयनको परीक्षा भने बाँकी। पारिश्रमिक निर्धारण समिति खारेजी, सरकारको खर्च घटाउने उपाय।
1: जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
0: नेपाल भारत सीमामा 42 नयाँ स्तम्भ निर्माण, 109 मर्मत सम्पन्न। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण चिया बगानहरू बन्द हुँदै व्यवसायीहरू आक्रोशित।
2: मे एकदेखि शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौँ, तर केही निकास ननिक्लेपछि अब चिया इन्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो।
0: असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा, 30 वर्षको समस्या समाधान गर्ने सरकारको दावी। सरकारी क्षेत्रको बचत फिर्ता सरकारको लगानी बिनै गर्न सकिने।
3: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट 1 पैसा पनि खर्च गरिएको छैन।
0: र इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गर्यो। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कङ्गो भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुन्दर पहाडी थुम्काहरूको सौन्दर्य नै बिगार्ने गरेर बनाएका भ्यू टावर, स्वागतद्वार अनि पक्की संरचना निर्माणमा स्थानीय सरकारहरूले गरेको प्रतिस्पर्धाले नेपालको पर्यटकीय क्षेत्रमा क्षेत्रलाई कुरूप बनाएको छ। नेपालको पर्यटकीय क्षेत्रहरूको संरक्षण प्राकृतिक रूपमा गर्नुपर्नेमा यस्ता भौतिक पूर्वाधारहरू बनाएर बजेटको बाँडफाँड र हिनाबिना मनोमानी गर्ने कार्य भएको छ। यस्ता कार्य तत्काल रोक्न सबै निकाय सक्रिय हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाब दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा जवाब दिँदै सम्बन्धित मन्त्रीहरूले वैदेशिक रोजगार ऐन संशोधन, जैविक मल सम्बन्धी कार्यविधि बन्द, उद्योग पुनः सञ्चालन, हुलाक सेवाको आधुनिकीकरण लगायत विषयमा सरकारका योजना सार्वजनिक गरेका छन्। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले लामो समयदेखि विवाद र को विषय बनेको वैदेशिक रोजगार क्षेत्र सुधारका लागि सरकारले नयाँ कानूनी व्यवस्था ल्याउन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार वैदेशिक रोजगार ऐन संशोधनको मसौदा आगामी 7 दिनभित्र कानून मन्त्रालयमा पठाइने तयारी छ। मन्त्री यादवले हालको ऐनलाई लगाम बिनाको घोडा जस्तै भएको टिप्पणी गर्दै दर्शकदेखि देखिएको समस्या समाधानका लागि नयाँ कानून अपरिहार्य रहेको बताउनुभयो।
6: हामी सबैको गोल एउटै हो, त्यसैले आन्तरिक रोजगारी प्रवर्धनको लागि आगामी दशकलाई डिकेड अफ द नेसनल इम्प्लोयमेन्ट प्रमोसनका रूपमा घोषणा गरेर सुरुमा नीतिगत सुधारतिर उन्मुख छौँ, किनकि अहिलेको हाम्रो रोजगारी नीति भनेको 2071 सालमा बनेको हो, जुन आउटडेटेड छ र समय सापेक्ष पनि छैन, र यो रोजगार नीति कार्यान्वयन गर्न न त ऐन छ न त कानुन छ, त्यसैले हाम्रो आवश्यकता अनुसार यसलाई परिमार्जन गर्न जरुरी महसुस गरेका छौँ।
5: त्यसै गरी कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन, प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँले कृषि सम्बन्धी विधेयक पनि कानून मन्त्रालय पठाइसकेको बताउनुभयो। उहाँले रासायनिक मलको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
7: रासायनिक मल माथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्राङ्गारिक मलमा अनुदानका लागि संघमा 35 करोड र प्रदेशमा सशर्त अनुदान 11.24 करोड बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32,46 करोड़ रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सदस्यजीहरूलाई जानकारी गराउन चाहन्छु।
5: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले वर्षौंदेखि बन्द र रुग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याएर उत्पादन र रोजगारी बढाउने सरकारको योजना रहेको बताउनुभयो। उहाँका अनुसार हाल 7 सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्याङ्कनको काम भरिएको छ। अर्थ मन्त्रालयको अध्ययन प्रतिवेदनको आधारमा उपयुक्त मोडालिटी तय गरी उद्योग सञ्चालन गरिने तयारी रहेको उहाँले संसदहरूलाई जानकारी गराउनुभयो।
8: नेपाल आयल निगमबाट सिलीगुडी, चार अली र अमलेखगंज लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढिरहेको छ। सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको र अन्य प्रविधि कार्यहरू नेपाल आयल निगमबाट अघि बढिरहेको जानकारी गराउँदछु। औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कञ्चनपुर स्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सडक स्तरोन्नति गरी औद्योगिक क्षेत्रको निर्माण गरी उद्योगीहरूलाई प्लट उपलब्ध गराउने कार्य अघि बढिरहेको छ।
5: यता संचार तथा सूचना प्रविधि राज्य मंत्री डाक्टर विक्रम तिमिल्चनाले हुलाक सेवालाई आधुनिक छरितो र प्रविधि मैत्री बनाउने अभियान अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार 62 जिल्लाका हुलाक कार्यालय मार्फत घर दैलोमै सेवा दिन सुरु गरिएको छ भने आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलाक कार्यालयमा सूचना प्रविधि पूर्वाधार विस्तार गर्न 2,50,00,000 रुपियाँ विनियोजन गरिएको छ।
1: कुन संघ संस्थाको खारेजीको विषय उठाउनु भएको हो म प्रश्न हुन सकिनँ। यदि न्यूनतम पारिश्रमिकसँग सम्बन्धित संस्था खारेजीको कुरा गर्नु भएको हो भने त्यो संस्थाले गरेको कार्यको बारेमा पनि यहाँ जानकारी हुनुहुन्छ होला। न्यूनतम पारिश्रमिकसम्म सम्बन्धित काम गर्नको लागि कुनै नियमित चिर स्थायी संस्था नचाहिने र आवश्यकता अनुसार त्यस्ता त्यो विधिबाट व्यवस्था गरेर त्यो काम गर्न सकिने अवस्था रहेकोले कोही कसैलाई जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
5: हाल राहदानी सवारी चालक अनुमति पत्र, लालपूर्जा, स्वास्थ्य सामग्री, बैंकका एटीएम कार्ड लगायत महत्वपूर्ण कागजात ढुवानीमा हुलाक सेवाको प्रयोग भइरहेको सरकारको दावी छ। तर संसदमा सरकारका योजना र प्रतिबद्धता सार्वजनिक भइरहेका बेला चापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षलाई समस्या समाधानका लागि प्रभावकारी पहल नभएको भन्दै असार 4 गतेदेखि चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेको संघले आज झापामा पत्रकार सम्मेलन गरेर इलामका 50 धेरै अर्थोडक्स चिया उद्योग भने असार 1 गतेदेखि बन्द भइसकेको जनाएको छ। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुलीले सिआइएनलाई जानकारी दिनुभयो।
2: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 सुरु गरेको हो। मे 1 सुरु गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौँ, तर केही निकास ननिक्लेपछि अब चिया इन्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इन्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि चाहिँ अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो, त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जी2जी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इन्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
5: इजरायलले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलका सैन्य गतिविधि प्रति असन्तुष्ट व्यक्त गरेकै बीच नयाँ आक्रमण भएको हो। इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया नदिए पनि यसअघि उसले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कोङ्गो भिड्दैछन्। समूह के को यो खेल पौने 11 बजे अमेरिकाको हस्टन रंगशालामा सुरु हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कोङ्गो 45 स्थानमा छ। पोर्चुगलको टोली क्रिस्टियानो रोनाल्डोका कारण चर्चामा छ। आज राति पौने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इङ्ल्यान्ड र क्रोएसिया खेल्दैछन्। यस्तै भोलि बिहान पौने 5 बजे क्यानाडामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पौने 8 बजे मेक्सिको समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
0: सन्तोषी राहुल कर्णाली र सुदूरमा विद्युत र इन्टरनेटको भार कम।
9: विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन।
0: इन्टरनेटमा समस्या झन् थपिँदै सामग्रीसँगै रेबिज रोग र त्यसबाट बस्न खोपको अत्यावश्यकता लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
12: बिस्तारा कुरिरहेका छन् जसले पीडी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ।
13: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
14: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
15: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
11: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
13: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
11: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सिआइएन मार्फत देशैभरि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले आगामी असारको 3rd सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण सुरु हुने बताउनु भएको छ। आज प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले सुकुम्बासीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको हो। विगत 30 वर्षमा 12 लाख निवेदन परे पनि 9,000 जनाले मात्र लाल पूर्जा पाएको उल्लेख गर्दै मन्त्री रावलले अघिल्ला आयोगहरू राजनैतिक भर्ती केन्द्र बन्दा राजनीतिक पूर्वाग्रहका साथ जमिन वितरण गरिएको पाएको बताउनुभयो। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरी व्यवस्थापनको काम गरिने उहाँले बताउनुभयो। यस्तै सहकारी क्षेत्र बारेमा बोल्दै मन्त्री रावलले समस्याग्रस्त सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्न राज्य कोषबाट 1 रुपियाँ पनि खर्च नभएको स्पष्ट पार्नुभयो। नेपाल भारत सीमा क्षेत्रमा सीमा स्तम्भको अवस्था अध्ययन अभिलेखीकरण तथा मर्म सम्हारका लागि सञ्चालन गरिएको 3 महिने स्थलगत सर्वेक्षण सम्पन्न भएको छ। सर्वेक्षणका क्रममा बाँके, दाङ, कपिलवस्तु र नवलपरासी क्षेत्रमा रहेका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन गरिएको हो। द्विपक्षीय सहकार्यमा खटिएको प्राविधिक टोलीले हराएका तथा क्षतिग्रस्त सीमा स्तम्भको विवरण सङ्कलन गर्दै अभिलेख अध्यावधि गरेको छ। नापी विभागका प्रमुख नापी अधिकृत खिम राणा का अनुसार सर्वेक्षण अवधिमा 42 नयाँ स्तम्भ निर्माण गरिएका छन् भने 109 स्तम्भको मर्म सम्हार सम्पन्न भएको छ। बाँके जिल्लामा मात्र 35 नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ। साथै नेपालतर्फ 49 र भारततर्फ 46 गरी 95 सीमा स्तम्भको मर्म सम्हार भएको उहाँले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष, प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन हुने बताउनु भएको छ। उहाँले यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। साझा खबरमा अब हेलो सिआइएन सन्तोषी रावलबाट।
16: नाम गुप्त राख्दै म एक संघीय शिक्षण सिकाइ अनुदान अन्तर्गतको माध्यमिक तहको शिक्षक हुँ। एउटै योग्यता भएका र एउटै तहमा समान काम गर्ने शिक्षकहरू बीच यसरी पारिश्रमिक र सेवा सुविधामा विभेद गर्दा नेपालको संविधानले प्रत्याभूत गरेको समानताको हक र समान कामको समान ज्यालाको सिद्धान्त सरासर खोसिएको महसुस भएको छ र यो बढेको 10% न्यूनतम तलब अनुदान शिक्षकहरूले साउन महिनादेखि पाउँछन् कि पाउँदैनन्।
5: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालय योजना तथा बजेट शाखा अधिकारी शंकर अधिकारी।
17: प्रश्नका लागि धन्यवाद। उहाँले सोधेको चाहिँ माध्यमिक तहको शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको तलब 83-84 का लागि बढ्यो कि बढेन भन्ने सन्दर्भमा रहेछ होइन। यो हाम्रो माध्यमिक तह आधारभूत तहको शिक्षण सिकाइ अनुदान भनेको शून्य दरबन्दी भएका विद्यालयहरूलाई कार्यक्रमका रूपमा हामीले दरबन्दी भन्दा पनि कार्यक्रम सिर्जना गरिएको विषय हो। त्यसकारणले यसलाई दरबन्दीमा काउन्ट गरिएको छैन। अब योग्यता बराबर छ, सबै कुरा बराबर छ र पनि बढेन भन्ने सन्दर्भमा चाहिँ के हो भने यो बजेट बनाउँदैखेरि चाहिँ बढिसकेको होइन। बजेट वक्तव्य आउँदाखेरि बढ्ने घोषणा भएको हो। अरू पदहरू जसलाई बढेको छ उहाँहरूको पनि बजेटमा, बजेट पुस्तिकामा आएको बजेटमा समावेश भएको छैन। अस्ति संसदमा अर्थमन्त्रीज्यूले पनि जवाफ दिनुभएको छ यो पटकलाई सकिएन भनेर। अब अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको पदाधिकारीहरू मन्त्रीहरू बीच छलफल भइरहेछ। यो विषयमा बढ्यो भने उहाँहरूलाई जानकारी दिएर साउनदेखि नै बढिहाल्छ, सार्वजनिक रूपमै आउँछ। अब त्यो चाहिँ छलफलकै विषय भएर बढ्छ भन्ने ग्यारेन्टी भन्न सकिएन, बढ्दैन भनेर ठोकुवा पनि गर्न सकिएन। छलफलको क्रम जारी छ, अब यसमा वृद्धि भयो भने उहाँहरूलाई जानकारी हुन्छ।
18: नमस्कार, म गङ्गे अधिकारी दैलेखको ढुङ्गेश्वर गाउँपालिका वार्ड नम्बर 3 यो छानामा, रेक्चामा, कल्चुडुङ्गामा अनि जरी राम्रीमा चाहिँ टावरले कामै गर्दैन, के भएको होला? बर्खा लागिसकेको झन् टावरले कामै गर्दैन, पढ्न विद्यार्थीलाई के समस्या छ? एक त यहाँ विद्युत पुगेको छैन, त्यहीमा पनि नेट पनि चल्दैन, अनलाइन क्लासमा पढ्ने विद्यार्थीहरूलाई समस्या भइरहेको छ। हामी कहिलेसम्म यो अन्धकारमा बस्नुपर्ने हो?
5: तपाईँको प्रश्नको जवाफ दिँदै हुन्छ कर्णाली प्रादेशिक निर्देशनालयका प्राविधिक प्रमुख जीवन न्यौपाने।
19: यस्तो छ, हाम्रो अब कर्णाली प्रदेशको समग्र समस्या नै हो कि हामी विद्युत छैन। हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन। पहिला बिजुली भएर चाहिँ साइट सञ्चालन भएको हुन्थ्यो भने चाहिँ अलिकति सहज हुन्थ्यो। चाहिँ बिजुली गएको बेला सोलरले दिन्थ्यो, अब सोलर मात्रै हुन्छ। सोलरले भनेको घाम लागे चल्ने हो, घाम नलाग्यो भने चाहिँ चल्दैन। एउटा समस्या चाहिँ यो रह्यो। अर्को चाहिँ नि अब अरू प्राविधिक समस्या छ भने चाहिँ त्यो मैले बुझ्नुपर्ने हुन्छ हाम्रो टेक्निकल टिमसँग, अनि उनीहरूसँग कोर्डिनेसनमा अरू गर्न सकिने कुराहरू चाहिँ हामी गर्छौँ।
5: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौँ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रेबिज रोग र त्यसबाट बच्न खोपको आवश्यकता।
20: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
0: रेबिज रोक्न समयमै खोप लगाएर उपचार गर्नुको विकल्प नरहेको विशेषज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
21: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। समुदायमा रहेको कुकुरलाई रेबिज खोप लगाएमा त्यस्ता कुकुरले टोकेमा जोखिम कम हुने भएकाले कुकुरलाई खोप लगाउन अनिवार्य रहेको विशेषज्ञहरूले बताएका छन्। कुकुरले टोकेको मानिसलाई पनि तुरन्त रेबिजको खोप लगाउनु पर्दछ। रेबिजबाट बच्ने बारेमा साथी लील प्रकाशनले डाक्टर अनुप वास्तोलासँग कुराकानी गर्नुभएको छ।
20: हाम्रो समुदायमा कुकुरले टोक्यो, त्यस्तो किसिमको कुनै जनावरको टोकाइ भयो भने एउटा इन्फर्मेसन चाहिँ आम नागरिकलाई के छ भन्दाखेरि चाहिँ रेबिजको सुई लगाउन जानुपर्छ भन्ने इन्फर्मेसन भएको छ। पढे लेखेका मानिसहरूले पनि अब घरमै बसिरहेको कुरो अथवा चाँदै आइरहेको छ भनेर उनीहरूले टोक्दाखेरि चाहिँ हेल्थ चेक गरेको, जसको कारणले गर्दाखेरि चाहिँ रेबिज रोगको संक्रमण भएर आएको देखेको छ। विभिन्न ठाउँहरूमा चाहिँ खोप लगाइन्छ, ती खोपहरू चाहिँ कोल्ड चेनहरू मेन्टेन नगरेको कारणले, खोप त लगाए तर कोल्ड चेन राम्रोसँग कस्तो हुन्छ भन्दाखेरि हामीले यो खोपलाई जुन रेबिज विरुद्धको प्रयोग गरिने खोप छ, आम नागरिकहरूलाई ह्युमेनमा प्रयोग गरिने खोपलाई, त्यसलाई चाहिँ फ्रिजमा कोल्ड चेन मेन्टेन गरेर टेम्परेचर मेन्टेन गरेर हामीले राख्नुपर्ने हुन्छ। केदेखि भन्दाखेरि एउटा बिरामी हुनुहुन्थ्यो, उहाँ चाहिँ भूकम्पपछि चाहिँ तपाईँको बिजुली चाहिँ राम्रोसँग इन्टरप्टेड भएको बेलामा खोप लगाउँदाखेरि त्यो रेबिज डेभलप गरेर आएको किस्सा पनि देखेको छ। त्यो यसका धेरै फ्याक्टरहरू छन् जसको कारणले खोपको फेलियर पनि हुने सम्भावना हुन्छ। विभिन्न समुदायमा फरक किसिमको रेस्पोन्स हुने गर्दछ र तिनीहरूको उपचार पद्धति पनि फरक हुने गर्दछ। जस्तै भनौँ न, हामीले माल न्युट्रिसन भएको मान्छेहरू, कुपोषण भएको मान्छेहरू अथवा एचआइभी संक्रमण अथवा अन्य इम्युनो कम्प्रोमाइज स्टेट भनेको रोग प्रतिरोधात्मक शक्ति घटेको व्यक्तिहरूमा खोपको डोजेसको विभिन्न किसिमको तरिकाहरू हुन्छ। अब ती व्यक्तिहरूमा फेल हुन सक्ने सम्भावना हुन्छ लापरवाहीको कारणले गर्दाखेरि रेबिज संक्रमण भएको देखिएको छ। र समुदायमा आम नागरिकहरूलाई नेपाल सरकारले उपलब्ध गराएको खोप होइन उहाँहरूको पहुँचमा पुर्याउँदा पुर्याउँदै पनि त्यो नेग्लिजेन्सको कारणले गर्दाखेरि चाहिँ देखिन्छ। अर्को एउटा समुदाय छ, तपाईँले विश्वव्यापी रूपमा हेर्नुभयो र हाम्रो यो साउथ एसिया रिजनमा हेर्नुभयो भने सबैभन्दा रेबिजको कारणले मृत्यु हुने पपुलेसन भनेको, यो जनसङ्ख्या भनेको चाहिँ 15 वर्ष मुनिका रेबिजको कारणले। अब त्यसमा धेरै कारणहरू छन्, मुख्य गरेर चाहिँ बच्चाहरू सानो हुने कारणले गर्दाखेरि चाहिँ कुकुरको टोकाइ चाहिँ जोखिमयुक्त क्षेत्रहरू भनेको मुख अथवा घाँटीभन्दा माथिको भागमा चाहिँ टोकाइ हुन्छ, जसको कारणले चाँडो होइन चाँडो चाहिँ भाइरस स्नायु प्रणालीमा प्रवेश गर्न सक्छ। त हातमा टोकाइ हुन्छ जसको कारणले जहाँ धेरै नसाहरू हुन्छ स्नायु प्रणालीमा जान सक्ने एउटा हुन्छ भने, बच्चाहरूमा अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ उनीहरूको छाला पातलो हुन्छ, छाला वयस्क मान्छेको भन्दा पातलो हुने कारणले गर्दाखेरि जुन टोकाइ हुन्छ त्यो गहिरो टोकाइ हुन्छ। त्यस कारणले चाहिँ भाइरसको जुन ऱ्याल छ कुकुरको ऱ्याल जसमा भाइरस हुन्छ त्यो चाहिँ डाइरेक्टली नर्भ यो स्नायु प्रणालीबाट माथि सर्दै गएर तपाईँको चाहिँ ब्रेनमा असर गर्ने भाइरस भएको कारणले गर्दा डाइरेक्टली चाहिँ नसाबाट जान सक्ने एउटा अवस्था बन्छ भने बच्चाहरू डराउँछ। अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउने भएको र उनीहरूले त्यो कुरा खुलेर बाउ आमालाई भन्दैनन् र त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 वर्षभन्दा कमका नागरिकहरूमा रेबिज संक्रमण देखिएको छ।
22: साथीसँग छरछिमेका साथीभाइसँग पठाइदियो, पछि आएपछि खानेकुरा के दियो, फेरि ल जाऊ घुम भनेर मलाई लाग्छ त्यसरी बाध्य पारिराखेको जस्तो छ अभिभावकले नै। अब बच्चालाई त्यसो भए अभिभावकलाई आएर भनेन, किनभने यो कुरा मैले भने मैले गाली पो पाउँछु, झन् सुई लगाइदिन्छ भन्ने डर हुन्छ भने सङ्केतहरू के हुन सक्छ त? यदि अब उसले भनेन भने
20: यस्तो छ, यसमा के छ भन्दा रेबिज संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, यो विकल्प विहीन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षणभन्दा अगाडि तपाईँको यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ, यसको ट्रिटमेन्ट नै हो। अब हामीले खोप लगाएर चाहिँ तपाईँको प्रिभेन्सन भने जस्तो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ। यो चाहिँ उपचार हो, हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामी प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नुको लागि त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेन र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
3: लक्षण देखिसकेको अवस्थामा हामीले
20: सो यसमा चाहिँ दुई तिनवटा कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन हो, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट सञ्चार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
3: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटी जस्तो आज कसैले टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ
20: एकदम ट्रिकी क्वेसन छ यसलाई के छ भन्दाखेरि

0: ठाउँमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन सङ्ख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
1: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नु पर्छ, पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो, अनि त्यो बगेन अथवा कुनै
0: बिल्कुल के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब डिटेलमा नजाउँ, यसले हामीले के बुझाउनु पर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्टिग्रेट हुन्छ, त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ। त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ।
1: साबुन पानी यदि त्यहाँ भेटिएन, साबुन भेटिएन भने
0: कुनै पनि डिटर्जेन्ट कुनै पनि
1: त्यो भनेको
0: डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो। तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
2: आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री प्रतिभा रावले आगामी असारको तेस्रो साताभित्र सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री संस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समावेशी र प्रविधि मैत्री र व्यावहारिक बनाउने र पाठ्यक्रम परिवर्तन गर्ने बताउनु भएको छ। इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गरेको छ र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डिआर कङ्गो भेट्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्कार। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभाबाट बजेट भोलि पारित हुने, छलफल र मन्त्रीको जवाफ प्रभावकारी नभएको विपक्षीको प्रतिक्रिया।
0: एल निनोको प्रभावका कारण नेपालमा मनसुन आगमनमा ढिलाइ, अबको पाँच दिनसम्म पनि भित्रने सम्भावना कम।
1: काठमाडौँ प्रहरीको स्विप अपरेसनमा 1400 बढी पक्राउ, 21 विदेशी महिला रिपोर्ट।
0: इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्न सक्ने अमेरिकी मूल्याङ्कन, सम्झौता पछि पनि जोखिम कायमै।
1: र फिफा विश्वकपमा आज राति दुई खेल हुँदै महिला टी20 विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको।

0: आवाज समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट भोलि पारित गरिने भएको छ। बाँकी मन्त्रीले जवाब दिएपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भोलिको बैठकमा बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची आजै सार्वजनिक गरिएको छ। आज 8 मन्त्रीले 77 प्रश्नको जवाब दिएका छन्। भोलि प्रधानमन्त्री कार्यालय सहित 9 मन्त्रालयको बजेट शीर्षकमाथि हिजो सांसदले सोधेका प्रश्नको जवाब दिने कार्यसूची छ। सरकारले फास्ट ट्र्याकमा छलफल सकेपछि विपक्षी दलले प्रश्न गरेका छन्। नेकपा एमालेका सांसद गुरु बरालले एकै दिन धेरै मन्त्रालयको छलफल र त्यति नै मन्त्रीको जवाब दिने कार्यसूची राख्दा छलफल प्रभावकारी हुन नसकेको प्रतिक्रिया दिनुभएको छ। संसद भवनबाट बाहिरिने क्रममा उहाँले सरकारले केही गर्ने आशाका साथ जुन नीति कार्यक्रम ल्याएर अघि बढेको थियो मन्त्रीको जवाब जिम्मेवार छैन उहाँले भन्नुभयो।
2: पहिलो कुरा त सरकारले धेरै मन्त्रालयको छलफललाई एकै दिन डोकोमा जसरी ओइरो हालिन्छ जाँतोमा त्यसरी नै हालेर उहाँहरूले रिखिता पुर्याउने प्रयास गर्नुभएको छ। यो रिखिताबाट न छलफल राम्रो हुन्छ, न रचनात्मक जवाफ आउँछ, न सरकार जिम्मेवार भन्छ। यो तिनटै प्रक्रियाबाट अहिले सरकारले आफूलाई लुज गरिरहेको छ। प्रतिपक्षले उठाएका सवालहरूको फगत जवाफ औपचारिकतामा सीमित छ।
1: हिजो र अस्ति भएको मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्री उपस्थित नभएपछि बैठक स्थगित गर्नु परेको थियो। आज मन्त्रीको जवाबको स्पष्टीकरण चित्त नबुझेको भन्दै नाराबाजी भएपछि बैठक 15 मिनटका लागि रोकिएको थियो।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मन्त्रीको स्पष्टीकरणमा पनि स्पष्टीकरण सोधेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता समेत रहेका सांसद मनिषाले बाल हट देखाएको टिप्पणी गर्नुभएको थियो।
4: यो पटक पटक वाद विवाद गर्ने, मेरो प्रश्नको जवाफ आएन भनेर भन्ने, 54 नम्बरमा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ। मन्त्रीज्यूले, माननीय मन्त्रीज्यूले उत्तर दिइसकेर मेरो उत्तर यही हो भनेर भन्न पाउनुहुन्छ। तसर्थ सम्बन्धित माननीय सांसदज्यूलाई यो पटक पटक बालहट नगर्न सभामुख मार्फत अनुरोध गर्छु।
3: झाको नियमापत्तिमा श्रम संस्कृति पार्टीकै सांसद ध्रुव राईले उल्टै झालै नियमावली पढ्न सुझाउनु भयो।
5: अहिले नियमावलीको 54 उत्तर दिने स्वीकार गर्न नसक्ने भन्ने कुरा चाहिँ अहिले उठेको विषयमा होइन, राष्ट्रियताको विषयमा चाहिँ त्यस्तो छलफल हुँदाखेरि हाम्रो राष्ट्रलाई हित विपरीत हुन्छ भन्ने विषयवस्तु बुझिन्छ यहाँको आशय। त्यसो हुँदाखेरि यसमा पनि नियमावलीको यो विषयमा पनि अध्ययन गर्नको लागि सम्बन्धित मानवज्यूलाई अनुरोध गर्न चाहन्छु।
3: त्यसपछि ओइल खेर्न पुगेका श्रम संस्कृति पार्टीका सांसदहरूको नाराबाजीकै बीच सभामुखले दुई मन्त्रीले जवाब दिन अनुमति दिनुभएको थियो। आसन ग्रहणका लागि पटक पटक आग्रह गर्दा पनि नमानेपछि सभामुखको डोल प्रसाद अड्यालले नियमावलीको दफा उल्लेख गर्दै आदेश दिनुभएको थियो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको स्पष्टीकरणमा चित्त नबुझाएका साम्पाङ सहितका सांसदहरू वन मन्त्री गीता चौधरीले बोली नसक्दै वेल घेर्न पुगेपछि सभामुखले आदेश पालना गर्न सचेत गराउनु भएको हो।
6: सभामुखको आदेशको पालना गर्नुपर्ने सबै मान्य सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई सचेत गराउँछु।
3: त्यसअघि नै नेपाली काङ्ग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखको भूमिकाप्रति प्रश्न उठाउनु भएको थियो।
7: मलाई स्वयं सभामुख महोदयसँग एउटा प्रश्न छ। सभामुख महोदय, हाम्रो गरिमामा जो सामने कुर्सीमा बस्नुभन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो, के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको जो पार्टी थियो रासोपा यहाँको त्योसँगको नाभि काट्न सक्नु भएको छैन कि क्या हो?
3: यादवको अभिव्यक्तिमा रासोपाका सांसद गणेश कार्कीले आपत्ति जनाउनुभयो।
8: सभामुखको विषयमा नियमावली हामी सबैले पास गरेको नियमावलीको 21 खमा के लेखेको छ भनेर म एकपल्ट प्रतिपक्षी बेन्चमा भएका साथीहरूलाई सुनाउन चाहन्छु। सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने यो हामी सबैले मानेको यो पल्टकोमा मात्रै नयाँ देखेको पनि जतासुकै हिलो फालेर विधि बस्दैन भनेर म साथीहरूलाई सम्झाउँदै यो नियमपत्ति छ र यो बोलेको कुरा रेकर्डबाट हटाइयोस् भन्न चाहन्छु।
3: आजको पहिलो बैठकको आकस्मिक र शून्य समयमा विपक्षी दलले प्रधानमन्त्री बालिन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए। नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले नै गैर जिम्मेवार अभिव्यक्ति दिने गर्दा मन्त्रीहरूको पनि गैर जिम्मेवार अभिव्यक्ति दिने प्रतिस्पर्धा चलेको बताउनुभयो। अर्थमन्त्रीले रोस्टमबाट फाइल खोल्ने धम्की दिनु, यातायात मन्त्रीले ठेकेदारको खुट्टा भाँच्ने धम्की दिनुले दण्डहीनताले प्रश्रय पाइरहेको बताउनुभयो।
9: कसैको खुट्टा भाँच्ने धम्की दिने कुरा कानुन सम्मत छ कि छैन? यस्ता विवादित अभिव्यक्तिहरूको कारण देशभरि अराजकता मचिएको छ। कहिले कसैका काफल फालिन्छ, कहिले फेरि ट्याम्पु भिरबाट खसालिन्छ, जङ्गलमा खसालिन्छ। यस्ता परिस्थितिहरू दोहोरि नै राखेका छन्। त्यसकारण खास गरी सरकारलाई संसदप्रति जवाबदेही हुन र आफ्नो कुरा संसदमा आएर प्रष्ट पार्न, गल्ती सच्याउन फेरि पनि म सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउँछु।
1: भूमि व्यवस्था सहकारी तथा संघीय मामिला सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण कार्य सुरु गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाब दिँदै उहाँले सुकुम्बासी समस्या समाधानका लागि सरकारले नयाँ कार्यजनाका साथ काम गरिरहेको बताउनुभयो। मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्रै बनेकाले सुकुम्बासी समस्या समाधान हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगत 30 वर्षमा 12 लाख निवेदन प्राप्त भए पनि हालसम्म 9,000 मात्र लाल पूर्जा पाउनु लज्जास्पद रहेको भन्दै सरकारले संरचनात्मक परिवर्तन गरेको बताउनुभयो। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारी सिडिओको अध्यक्षतामा गठन हुने समितिले सुकुम्बासी व्यवस्थापनको काम गर्ने र केन्द्रमा विज्ञहरूको समितिले काम गर्ने उहाँले बताउनुभयो।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौडा कपडा र बुटवल धागो उद्योग यस्तै वर्ष सञ्चालनमा ल्याइने बताउनु भएको छ। उहाँले कपडा र धागो उद्योग सञ्चालनका लागि कपास खेतीलाई पनि सँगसँगै लैजाने बताउनुभयो। उहाँले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्य अघि बढिसकेको जानकारी दिनुभएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनका लागि अफिसियल लोगो सार्वजनिक गरेको छ। क्रान्तिको प्रत्येक निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको तस्विर राखेर लोगो सार्वजनिक गरिएको हो। रासोपाको महाधिवेशन असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको तयारी तीव्र पारिएको छ। महाधिवेशन चितवनको भरतपुरमा गर्ने गरी तयारी भइरहेको हो। पार्टीका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन समारोह हुनेछ। बन्द 17 उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरिएको छ। उद्घाटन सत्रमा 50,000 हारारीमा उपस्थित हुने अनुमान रासोपाको छ। उद्घाटन समारोहमा राष्ट्रिय स्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ। बन्द 17 करिब 3,000 प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनको सङ्घारमा आइपुग्दा 6 प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ। अब मधेस प्रदेशको अधिवेशन मात्रै गर्न बाँकी छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: आरटिजिएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटिजिएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटिजिएस प्रणालीबाट ₹2,00,000 वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटिजिएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनु पर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटिजिएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटिजिएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ECC वा IPS मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटिजिएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटिजिएस रोजौ। छौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
11: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
12: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन भरको।
14: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा। अब बाँकी समाचार।
3: नेपालमा मनसुन सरदर जुन 13 प्रवेश गर्ने गर्छ, तर आज जुन 17 भइसक्दा पनि भित्रिएको छैन। विभागले यो वर्ष मनसुन सरदर भन्दा छिटो नेपाल प्रवेश गर्ने अनुमान गरे पनि हालसम्म भित्रन नसकेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा रहेको छ। यसको सिधा प्रभाव दक्षिण एसिया सहित नेपालको मनसुनी प्रणालीमा पर्ने देखिएको छ। एलनिनो सक्रिय हुँदा नेपालमा मनसुन आगमन ढिलो हुनका साथै यस वर्षको मनसुन समेत कमजोर हुन सक्ने सम्भावना रहेको विभागका मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो। भूपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषण गर्दा नेपालमा अबको 4-5 दिन अझै मनसुन आगमनको सम्भावना नरहेको मौसमविद अधिकारीले बताउनुभयो।
15: एलनिनोमा चाहिँ कम पानी पर्ने भनेर पनि हामीले त्यो मनसुनको आउटलुक पनि सार्वजनिक गरेको अवस्था हो र एलनिनो भएका वर्षहरूमा चाहिँ केही वर्षहरूले हेर्दाखेरि चाहिँ मनसुनको आगमन नै ढिलो भएको पनि देखिन्छ। त्यसले गर्दाखेरि चाहिँ यसपालि पनि अब मनसुन आगमन हुन अझै केही दिन देखिन्छ। अब कमसेकम 4-5 दिन चाहिँ अब आउने 4-5 दिन अझै मनसुन आगमन चाहिँ नेपालमा हुने होइन, त्यसपछि पनि केही दिन लाग्न सक्छ।
3: गत वर्ष भने मनसुन औसत समयभन्दा 2-7 अगावै भित्रिएको थियो। यो पटक भने मनसुनमा देशका अधिकांश ठाउँमा सरदरभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम सरदरभन्दा बढी हुने आकलन विभागले गरेको थियो। यस्तै आज राति देशका कुनै पनि भूभागमा भारी वर्षाको सम्भावना नरहेको मौसमविद अधिकारीले बताउनुभयो।
15: भारी पानी कतै पनि पर्ने देखिँदैन। कोशी प्रदेशमा तराई भूभागमै पनि थोरै ठाउँहरूमा मात्रै मध्यमसम्मको वर्षा मेघगर्जन चट्याङसहित हुने सम्भावना छ। यो मध्य र पश्चिमका तराईहरूमा चाहिँ वर्षा हुने देखिँदैन र भोलि पर्सिकै कुरा गर्दाखेरि यो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा अझै गर्मी बढ्ने, तातो दिन तातो लहरसम्म नै हुन सक्ने सम्भावना देखिएकोले त्यसबाट बच्नको र अत्यावधिक मौसमी सूचनाको लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जाल पनि हेर्न हुन
1: जिल्ला प्रहरी परिसर काठमाडौँले गत जेठ महिनामा सञ्चालित स्विप अपरेसन अन्तर्गत 1410 जनालाई नियन्त्रणमा लिई कारवाही गरेको जनाएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा अभियान सञ्चालन गरी 179 महिला, 1218 पुरुष र अन्य 3 जनालाई पक्राउ गरी कारवाही गरिएको परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाडौँ प्रहरीले स्विप अपरेसन चलाएको थियो। उक्त अवधिमा काठमाडौँको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकलाई अश्लील कार्यका लागि दुःख हैरानी दिने युगाण्डा, भियतनाम, थाइल्यान्ड, बङ्गलादेश र केन्याका 21 महिलालाई नियन्त्रणमा लिई डिपोर्ट गरिएको छ। जेठमा जघन्य तथा गम्भीर अपराधमा 257 महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 51, आर्थिक अपराध 494 र अन्य 358 गरी 1,160 मुद्दा दर्ता भएका परिषदले जनाएको छ। यस्तै जेठमा जघन्य तथा गम्भीर अपराध 257, महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 51, आर्थिक अपराधसँग सम्बन्धित 494 र अन्य 358 गरी 1,160 मुद्दा दर्ता भएका छन्। सम्पत्ति शुद्धिकरण सम्बन्धी 1 मुद्दाको अनुसन्धान भइरहेको छ भने हुन्डी सम्बन्धी 2 मुद्दामा 20,75,500 रुपियाँ बिगो रकम सहित मुद्दा दर्ता भएको छ। सो अवधिमा 122 महिला र 882 पुरुष गरी चालु मुद्दातर्फ 1,400 अभियुक्त पक्राउ परेका प्रहरीले जनाएको छ।
3: पछिल्लो समय नेपालमा लागू औषध प्रयोगकर्ताहरू बढिरहेको पाइएको छ। गृह मन्त्रालयले 2076 गरेको सर्वेक्षण अनुसार नेपालमा लागू औषध प्रयोगकर्ताको वार्षिक वृद्धि दर 5.06% रहेको छ। लागू औषध नियन्त्रण ब्युरोको तथ्याङ्क अनुसार हाल नेपालमा 1,34,000 बढी लागू औषध प्रयोगकर्ताहरू पहिचान भएका छन्। लागू औषध नियन्त्रण ब्युरोका प्रवक्ता दुर्गा राज रेग्मीले हाल प्रदेशगत रूपमा नेपालमा सबैभन्दा बढी प्रयोगकर्ता बागमतीमा 35% दर प्रतिशत तर सबैभन्दा कम कर्णालीमा 1% रहेको बताउनुभयो। उहाँले बढी 35% व्यक्ति 25-29 उमेर समूहभित्रका लागू औषध बढी रहेको बताउनुभयो। प्रवक्ता रेग्मीले लागू औषध नियन्त्रणका लागि समय अनुसारको उचित प्रविधि तालिम र आवश्यक जनशक्ति नहुँदा अपेक्षा अनुसार काम गर्न नसकिएको बताउनुभयो।
16: फाइन्ड आउट गर्ने किटहरू यो कुन किसिमको चाहिँ लागू औषध भन्ने पत्ता लाउने चाहिँ किटहरू हामीसँग नभएको होइन छन् तर सीमित मात्रामा। त्यो त अब दिनै पिछेको यो टेक्नोलोजी बढ्दै जाने अब त्यो काममा लाग्नेहरू अझ चाहिँ परिष्कृत हुँदै जाने हुँदाखेरि समय अनुसारको प्रविधि तालिम प्रविधि सिप त डेफिनेटली हामी प्रहरीहरूलाई पनि आवश्यकता पर्ने नै भइगयो पर्छ नै परिरहेको छ।
3: लागू औषध प्रयोगकर्ता र कारोबारीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरीको प्रयास सार्थक भइरहे पनि थप सफलताका लागि सरोकारवाला सबैको सहयोग आवश्यक रहेको प्रवक्ता रेग्मीको भनाइ छ। उहाँले सोचे अनुरूप अहिले पनि मुख्य कारोबारीलाई समाउन नसकिनुमा नेपाल भारत बीचको ठूलो खुल्ला सिमाना नै प्रमुख चुनौती रहेको बताउनुभयो।
16: विभिन्न किसिमका चाहिँ लागू औषधहरू समातेर कानुनी कारवाहीको दायरामा ल्याइरहेको छ। ठुलो खुला सिमानाले गर्दा अब प्रहरी एक्लैले मात्रै गर्न सक्ने अवस्था चाहिँ देखिँदैन। सरकारवाला सबै तह तब्काको पनि साथ सहयोग इन्भल्भमेन्ट चाहिँ एकदमै अत्यावश्यक छ। पारी इन्डियापट्टिबाट चाहिँ यता कारोबार गर्ने पठाउने डिलरहरू पनि धेरैजना समातेर कानुनी कारवाहीमा ल्याएको हामीले छ। तर अब समाउनलाई गाह्रो अब छिमेकी देशहरू अन्य टाढाका देशबाट पनि अब यो ऱ्याकेट अनुसार चाहिँ सञ्चालन हुने हुँदाखेरि चाहिँ अब मेन पठाउने कारोबारी समूहलाई चाहिँ गाह्रो भएको हो।
3: एक समाजका प्रतिनिधि र सामाजिक अभियन्ताहरूले भने नेपालमा कुलतमा परेका व्यक्तिहरूलाई छुटकारा गराउने कार्यमा सरकारी प्रयासहरू सफल हुन नसकेको दावी गर्छन्। प्रयोगकर्ताहरूको पुनर्स्थापनामा सक्रिय लागू औषध शिक्षा तथा सुधार केन्द्र नारकुनन नेपालका प्रतिनिधि वसन्त कुँवरले नेपाल सरकारले सार्वजनिक गरेको तथ्याङ्क नै सही नभएको जिकिर गर्नुभयो।
17: सरकारी तथ्याङ्कमा ड्रग एडिक्ट कति छ भने पनि 1,34,000 छ। त्यो मान्छे को हो त भन्दा जो रिहाबमा छ, जो जेलमा छ, जो पुलिस अस्पतालमा रेकर्डेड छ, तर बाहिर रेकर्ड नभएको 10,00,000 छ। ए 10 जनामा 1 जना उपचार आएको छ। यहाँ आएको उपचार आउनेहरूलाई हामी सोध्छौँ त्यो कतिजनाको ग्रुप थियो र कतिजना रेप उपचारमा गयो भने 10 में 1 भनेपछि 10 में 1 भएपछि ल 10 में 1 नमानौ भने बिचमा हेऱ्यो भने पनि 7,00,000 नखानी छ नेपाल तथ्याङ्कमा 1,34,000 दिन।
3: उहाँले सरकारले प्रयोगकर्तालाई कारवाही गर्ने बाहेक अर्को कुनै रचनात्मक काम गर्न नसकेको बताउनुभयो।
17: नखाएकालाई खान नदिने अफिस छैन, खाएकालाई चिन्ने अफिस छैन, त्यसलाई उपचार गर्ने अफिस छैन, उपचारबाट फर्किएकालाई कारवाही गर्ने सहयोग गर्ने पुनस्थापित गर्ने अफिस छैन। एउटा मात्रै अफिस सरकारको छ, कानुन तोड्नेलाई कारवाही गर्ने। 5 काममा एउटा हो, 20% भयो। त्यसकारण सरकारको मेसिनरीले अहिले 20% भन्दा ड्रग रोगीलाई उनीहरू रिलाइ नै पुलिसमा गरिरहेछ।
3: 2076 सालको तथ्याङ्क अनुसार नेपालमा रहेका कुल लागू औषध प्रयोगकर्ताहरूमध्ये सबैभन्दा बढी 35% व्यक्ति 25-29 उमेर समूहभित्रका रहेका छन्। नेपालमा हरेक 6-6 वर्षमा यो तथ्याङ्क सार्वजनिक हुने गर्दछ। पछिल्लो पटक नेपालमा 2076 सालमा तथ्याङ्क सार्वजनिक गरिएको थियो। यसपटक भने जेएनजी आन्दोलनका कारण नयाँ तथ्याङ्क सार्वजनिक गर्न नसकेको सरकारी अधिकारीहरूले बताएका छन्।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा पूरा गरेपछि पनि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना जारी गर्दै अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क गर्न राख्न आग्रह गरेको हो।
3: नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीले भोलिदेखि अनिश्चितकालका लागि अरू चिया उद्योग र बगान पनि बन्द गर्ने जनाएका छन्। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम एसओपी का कारण नेपाली चिया भारततर्फ निर्यात हुन छोडेपछि झापाका चिया उद्योगीले आज भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भोलिदेखि थप चिया उद्योग र बगान बन्द गर्ने बताएका हुन्।
4: चितवनमा लामो समयदेखि निष्क्रिय रहेका 29 सहकारी संस्थाको दर्ता खारेज गरिएको छ। भरतपुर महानगरपालिकाले आज सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्रभित्र निष्क्रिय 29 सहकारी संस्थाको दर्ता खारेज गरेको हो। यसरी खारेजीमा पर्नेमा सबैभन्दा धेरै दुग्ध सहकारी संस्था रहेका छन्।
3: अख्तियारले राहदानी छपाईमा अनियमितता भएको प्रकरणमा थप 2 जनालाई पक्रेको छ। पक्राउ पर्नेमा जर्मनी कम्पनी मोहल बाउरका नेपाली प्रतिनिधि मनिन्द्र राज मल्ल र राजधानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य छन्। उनीहरू विरुद्ध 3 दिनको म्याद थप भइसकेको छ। अख्तियारले यसअघि राजधानी विभागका महानिर्देशक तीर्थराज खना अर्याल र निर्देशक सुनिल कुमार केसीलाई पक्रेको थियो।
4: नक्कली सर्टिफिकेट पेश गरेको आरोपमा बाल विकास सहयोगी कार्यकर्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 5 थरको हिलिहाङ गाउँपालिका 7 स्थित श्री जय भवानी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित बाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता बिना कुमारी राई विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। राईले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
3: नागढुङ्गा नौ विशेष सुरुङ मार्गबाट सवारी साधन साउन महिनादेखि सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ। सुरुङ मार्ग निर्माण आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङ मार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिनुभयो। सुरुङ मार्गभित्रका सबैजसो काम सकिसकेको छ।
4: कालीकोटका 3 स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेड पान्डा हाब्रे भेटिएको छ। तिलागुफा नगरपालिका, महाबाई गाउँपालिका र शुभ कालिका गाउँपालिकामा रेड पान्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैर सरकारी संस्थाहरूले जनाएका छन्।
3: आज शेयर बजारमा नेप्से परिसूचक 0 अङ्कले बढेको छ। पछिल्ला कारोबार दिनमा निरन्तर गिरावट आएको बजारमा आज सामान्य अङ्कको सुधार देखिएको हो। आज नेप्से परिसूचक 0.08 अङ्कले बढेर 2705 बिन्दुमा कायम भएको छ। आज 3.63 अर्ब रुपियाँको सेयर कारोबार भयो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानसँग आवश्यक परे स्ट्रेट अफ होर्मुज जलमार्गलाई पुनः बन्द गर्ने क्षमता अझै कायम रहेको अमेरिकी गुप्तचर निकायहरूको मूल्याङ्कनले देखाएको छ। स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी संचार माध्यम सीएनएनले युद्ध विराम र सम्भावित सम्झौतापछि पनि क्षेत्रीय सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा जोखिम पूर्ण रूपमा हटिन सकेको जनाएको छ। प्रतिवेदन अनुसार पर्सी हस्ताक्षर हुने भनिएको नयाँ सम्झौतापछि पनि इरानले आफ्नो रणनीतिक प्रभावका लागि होर्मुज जलमार्गलाई दबावको माध्यम बनाउन सक्ने आकलन गरिएको छ। विश्वको महत्वपूर्ण तेल तथा ग्यास ढुवानी हुने यस समुद्री मार्गमा कुनै अवरोध सिर्जना भए अन्तर्राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर पर्न सक्ने विश्लेषण गरिएको छ। अमेरिकी गुप्तचर मूल्याङ्कनसँग परिचित स्रोतका अनुसार इरानले पछिल्ला वर्षहरूमा खाडी क्षेत्रको ऊर्जा पूर्वाधार र समुद्री मार्गलाई आफ्नो रणनीतिक प्रभाव विस्तार गर्ने माध्यमका रूपमा प्रयोग गर्न सक्ने क्षमता विकास गरेको सीएनएनले जनाएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार।
5: विश्वकप फुटबल विशेष। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको इतिहासकै सबैभन्दा ठूलो फिफा विश्वकप 2026 दिन प्रतिदिन रोमाञ्चक बन्दै गएको छ। 48 टोली र 104 खेल समेटिएको यस संस्करणमा अनुभवी स्टार खेलाडीहरूको उत्कृष्ट कीर्तिमानी प्रदर्शनसँगै नयाँ प्रतिभाको उदयले विश्वभरका फुटबल समर्थकलाई उत्साहित बनाएको छ। आज बिहान भएको समूह जेको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई 3-0 पराजित गर्दै शानदार जित दर्ता गर्यो। खेलको मुख्य आकर्षण रहे फुटबलका जादुगर लियोनेल मेसी, जसले आफ्नो 200 अन्तर्राष्ट्रिय खेलमा शानदार ह्याट्रिक पूरा गर्दै कीर्तिमान बनाए। यो ह्याट्रिक सँगै उनले विश्वकपमा 16 गोलको कीर्तिमान पनि बराबरी गरेका छन्। गैराती भएको अर्को खेलमा फ्रान्सले पनि सेनेगललाई 3-1 हराउँदै सुखद सुरुवात गरेको छ, जहाँ किलियन एम्बाप्पेले 2 गोल गर्दै फ्रान्सका लागि इतिहासकै सबैभन्दा धेरै 58 गोल गर्ने खेलाडी बने। आज राति 11:15 टेक्सासमा पोर्चुगलले प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग प्रतिस्पर्धा गर्दैछ, जहाँ सबैको नजर क्रिस्टियानो रोनाल्डोमाथि रहनेछ। त्यस्तै सन् 2018 सेमिफाइनलको सम्झना दिलाउने इङ्ल्यान्ड र क्रोएसिया बीचको बहुप्रत्यक्षित भिडन्त पनि आजै राति डलासमा 2:00 हुँदैछ। भोलि बिहान 5:00 घाना र पानामा तथा पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तान र कोलम्बिया बीच 8:00 प्रतिस्पर्धा हुनेछ। यस संस्करणको अर्को विशेषता अप्रत्याशित नतिजा र साना टोलीहरूको चुनौतीपूर्ण प्रदर्शन बनेको छ। बलिया मानिएका राष्ट्रलाई दबावमा पार्ने खेलले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ भने हरेक खेलसँगै नकआउट चरणको समीकरण पनि फेरिँदै गएको छ। प्रारम्भिक खेलहरूमध्ये धेरै खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएका थिए। फिफाले यसपटक रङ्गशालामा फ्यान र खेलाडी बीचको सम्बन्ध सुमधुर बनाउन 360 डिग्री प्रिम्याच समारोह र नयाँ डिजिटल प्रविधिहरू भित्राएका कारण केही मिनट खेल ढिलो सुरु भइरहेको स्पष्ट पारेको छ।
4: आइसिसी महिला टी20 विश्वकपमा अहिले भारत र नेदरल्यान्ड्स बीच प्रतिस्पर्धा भइरहेको छ। लिड्सको हेडिङ्गे क्रिकेट मैदानमा टस जितेर नेदरल्यान्ड्सले पहिले फिल्डिङ रोजेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ताजा अवस्थामा 14.6 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 155 रन बनाएर खेलिरहेको छ। आज भएको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई 9 विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ। आज राति 11:15 दक्षिण अफ्रिका र पाकिस्तान भेट्दैछन्।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रतिनिधि सभाबाट बजेट भोलि पारित हुने, छलफल र मन्त्रीको जवाफ प्रभावकारी नभएको विपक्षीको प्रतिक्रिया,
3: एल निनोको प्रभावका कारण नेपालमा मनसुन आगमनमा ढिलाइ, अबको 5 दिनसम्म पनि भित्रिने सम्भावना कम,
4: काठमाडौँ प्रहरीको स्विप अपरेसनमा 1400 बढी पक्राउ, 21 विदेशी महिला डिपोर्ट,
3: इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्न सक्ने अमेरिकी मूल्याङ्कन, सम्झौता पछि पनि जोखिम कायमै,
4: र फिफा विश्वकपमा आज राति 2 खेल हुँदै महिला टी20 विश्वकपमा अस्ट्रेलिया लगातार दोस्रो जित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ, नमस्कार।
6: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
6: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
8: मोबाइल 98550-64-040 र 98550-65260।
9: घिनेमा घेने कान्छी मादलु बज्यो, त्यही पारी बनैमा कान्छी च्याउ फल्यो। कान्छी हो कान्छी, सर्लक्क घिउमा मर मसला हालेर मङ्ग बसाउने गरेर यो च्याउ पकाएर बुढाबुढीले स्याम्म खानुपर्छ। ल हेर, सेतैमा च्याउ पाएपछि के चाहियो?
10: अब सुन्नुहोस् पूरा समाचार। अँधेरी खोलामा जङ्गलबाट ल्याएको च्याउ खाँदा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। मृत्यु
9: जङ्गली च्याउ नखाऊ पो बुढी, माथि रत्नलालले व्यावसायिक च्याउ खेती सुरु गरेका छन्, त्यही गरेर ल्याउँछु अनि स्याम्मा खाउँला।
10: व्यावसायिक खेती गरी उमारेको च्याउ सेवन गरौ, आफै उम्रेका च्याउ विषालु हुन सक्ने भएकाले सावधान रहौ।
11: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
7: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
12: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
7: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवारसँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
12: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
13: हेलो सिर्जा, कता हो साइकल कुदाउँदै?
14: म त घर जग्गाको कर तिर्न नगरपालिका जान लागेको।
13: ल, किन नगरपालिका जानुहुन्छ? अब त ओडाबाटै कर तिर्न मिल्छ नि।
14: अझ पुस मसान्तभित्र तिरेमा 10% छुट पनि पाइन्छ। असार मसान्तसम्म पनि तिरेन भने जरिवाना लाग्छ नि।
13: ए, उसो भए म त ओडातिर नै लागे है। धन्यवाद दिप्ति।
7: हजुर, नगरवासीको सेवा र सहजतालाई ध्यानमा राख्दै माडी नगरपालिकाले हरेक ओडाबाटै एकीकृत सम्पत्ति कर असुलको व्यवस्था गरेको छ। पहिलो पटक कर तिर्न जाँदा जग्गा धनी पूर्जा र नागरिकताको प्रमाण पत्र आवश्यकता पर्दछ भने एक पटक तिरिसकेपछि अर्को पटक तिर्न जाँदा पहिले तिरेको करको रसिद र नागरिकताको प्रतिलिपि साथमा लिएर जानु पर्दछ।
12: माडी नगरपालिका, बसन्तपुर चितवनद्वारा जारी सन्देश।

0: বাংলাদেশ এফএম 93.2 মেগাহার্টজ।
1: नमस्कार, म देवनारायण शाह। स्वदेश एफएमको कार्यक्रम समय सन्दर्भको अर्को एक बसाइमा स्वागत छ। बागमती प्रदेशको आर्थिक वर्ष 2083-84 को बजेटमा माडीका निम्ति 10 लाखदेखि 3-4 करोडसम्मका धेरै योजनाहरू परे। विभिन्न शीर्षकमा योजनाहरू छन् र त्यो बारेमा कुराकानीका निम्ति आज हामीसँग हाम्रो स्टुडियोमा बागमती प्रदेश सभा सदस्य जो बागमती प्रदेशको कृषि शिक्षा र स्वास्थ्य समितिका सभापति पनि हुनुहुन्छ ठाकुर ढकाल हुनुहुन्छ। ठाकुरजी स्वागत छ यहाँलाई।
2: हस्, धन्यवाद।
1: धेरै शीर्षकमा थुप्रै बजेट देख्दै गर्दा नाक चाहिँ ठुलै भएर आउनुभयो जस्तो छ।
2: छैन, माडीमा धेरै आवश्यकताहरू छन्। यहाँको चाहिँ नि 42 त माडी नगरपालिकाभित्र खोला मात्रै छन्, तिनको तटबन्धनको समस्या। त्यो 42 खोलाबाट चाहिँ नि ओल्लो गाउँ र पल्लो गाउँ जोडिएर चाहिँ नि त्यहाँ एउटै परिवारको खोलापारीपट्टि छोराको घर, खोलावारीपट्टि बाउको घर, त्यो अवस्थामा भएका चाहिँ नि बस्तीहरू छन्। र त्यसको साथसाथै चाहिँ नि यता चारैतिरबाट जङ्गलले घेरिएको, जङ्गली जनावरले चाहिँ नि यहाँका जनताहरूलाई पीडा दिइरहेको र त्यस पछाडि यी खोलाहरूको कटानले गर्दाखेरि विगतदेखिबाट चलेका, परम्परागत रूपबाट चलेका कुलाहरूलाई निरन्तरता गर्न नपाउँदाखेरि सुक्खाग्रस्त अवस्था सृजना भएका यी विविध समस्याको बिचको माडीमा तपाईँले अहिले जति योजनाहरू देखिराख्नुभएको छ त्यो योजना पुरानो उखान अनुसारबाट भन्ने हात्तीको मुखमा जिरो जस्तै हो, तर बाहिरबाट हेर्दाखेरि ओहो धेरै परे भन्ने खालको देखिराखिएको
1: छ। चितवन जिल्लामै धेरै चाहिँ माडीमै रहेछ नि त।
2: करिब करिब त्यो चाहिँ नि त्यस्तो स्थिति देखिन्छ चितवन जिल्लामा। अब चाहिँ नि अहिले सरकारमै भएका पार्टीको चाहिँ नि नेताहरू हुनुहुन्छ, जसमध्येबाट चाहिँ नि उहाँहरूको चाहिँ निर्वाचन क्षेत्रमा भन्दा पनि यो चाहिँ नि हाम्रो चितवन 3 निर्वाचन क्षेत्रमा अब चाहिँ नि सबै माननीय चाहिँ नि मन्त्रीज्यूहरूले, मुख्यमन्त्रीज्यूले, अर्थमन्त्रीज्यूले, दलका नेताहरूले सबैले चाहिँ नि यो माडी अलिकति विकट छ, यसलाई हामीले अलि ध्यान दिनुपर्छ भनेर सबैले भनिदिनु भयो। त्यसको कारणले गर्दा नै यहाँ अलि बढी बजेट देखिन्छ।
1: तर तपाईँ माडी क्षेत्रमा रहेर जहाँ बिलङ गर्नुहुन्छ त्यहाँका केही क्षेत्रहरूमा त बजेट परेन भन्ने ठुलो गुनासो पनि छ। बाँदर झोला जो तपाईँले भोट ब्याङ्क भन्नुहुन्छ त्यहाँ बजेटको भाव पनि पुगेन, होइन? अरू जुन मुख्य कोर एरियामा चाहिँ तपाईँको बजेट नपुग्नुको कारण चाहिँ के?
2: अब त्यसलाई कारण केही पनि छैन, त्यसको कतिपय संयोगका कुराहरू छन्, अब कतिपय चाहिँ नि आवश्यकताका कुराहरूले पनि हुन सक्दो रहेछ। जस्तै अहिले हाम्रो बजेटको मुख्य फोकस भनेको चाहिँ नि पुलहरूमा छ, तपाईँले देख्नु नै भएको छ 8 पुलहरूलाई बजेट विनियोजन भएको छ। र त्यस पछाडि गएर चाहिँ नि माडीको एउटा किसिमले धार्मिक क्षेत्र र पर्यटकीय क्षेत्रहरूलाई अलिक बढी चाहिँ नि फोकस गरिएको छ, जसले गर्दा माडीमा एउटा यहाँको दिगो विकास र यसलाई चाहिँ नि माडीलाई स्थायित्वमा लैजानको लागि चाहिँ नि हामीले कृषि र पर्यटनलाई प्रवर्धन गर्न सकिनौँ भने माडीको बस्ती चाहिँ नि यहाँबाट अगाडि बढ्न सक्दैन। त्यस कारणले गर्दा ती क्षेत्रहरू र शिक्षामाको क्षेत्रमा केही चाहिँ गर्दाखेरिको स्थितिमा तपाईँले
1: शिक्षामा, पर्यटनमा, कृषिमा, पुलपुलेसामा, खेलकुदमा सबैतिर बजेट छ, तर बाँदर झोला जहाँ चाहिँ तपाईँले धेरै पटक बोल्नुभयो, प्रतिबद्धता गर्नुभयो, कमिटमेन्ट गर्नुभयो, त्यहाँ चाहिँ बजेट परेन
2: क्या? बाँदर झुलामा बजेट नपर्नको चाहिँ नि कारण मैले तपाईँसँग भन्दिनँ, म पछि चाहिँ नि भन्छु। त्यसका चाहिँ नि अन्तर्यहरू अलिक फरक छन्। म बाँदर झुलाका जनताहरूसँग पनि गएर चाहिँ नि बस्दछु, त्यहाँ अहिले बजेट नपर्नको कारण के हो,
1: किन गरिएन भन्ने कुरा। अनि तपाईँले म भन्दिनँ भनेर कहाँ सुख पाउनुहुन्छ? के हो बाँदर झुलामा तपाईँले बोल्ने, होइन, म बाँदर झुलालाई एकदमै अगाडि लान्छु कहिले,
2: मैले यो कुरो तपाईँसँग अहिले गर्न खोजिराखेको थिइनँ। अहिले चाहिँ नि नेपाल सरकारले जुन पोलिसी लिइरहेको छ सुकमवासी बसोबास भएका क्षेत्रहरूको बारेमा, बाहिर चाहिँ त एउटा खालका चाहिँ नि कुराहरू छन्, सुकमवासीहरूको बारेमा धेरै चर्का कुरा भइराखेका छन्, तर अन्तरारमा चाहिँ नि अहिले पनि माडी नगरपालिकाभित्रका सुकमवासीहरूको तथ्याङ्क र यहाँको चाहिँ नि बारेमा सरकार पोजिटिभली अहिले जहाँ जहाँ जसरी बस्नुभएको छ त्यो सुकमवासीहरूलाई त्यही ठाउँमा नापी गर्ने पोजिसनमा छैन। त्यसका 1-2 तथ्यहरू मैले फेला पारेको छु, जो मध्ये अहिले बाँदर झुलामा इआइए केही समय रोकियो त्यो बाटो ल्याउनको लागि, र केही समय रोकिसकेपछि विभिन्न ठाउँहरूबाट विभिन्न किसिमका पहलहरू भइसकेपछि अहिले त्यो बाटो फेरि इआइए हुने स्थितिमा छ। ती लगायतका अरू धेरै कुरा छन्, म अहिले तपाईँको अगाडि यति मात्रै राख्दछु।
1: अनि यो सबै कुराहरू अगाडि बढ्दै गर्दाखेरि कार्यान्वयनको पक्षमा के हुन्छ? एउटा समग्र पालिकाकै
2: हेर्नुभयो भने भन्यो दुईटा घर
3: सबैको साझा प्रयत्न,
2: माडी नगरपालिकाको मेयर छँदाखेरि माथि एउटा नमुना, चेपाङ नमुना भन्ने खालको मलाई जरुरी छैन। आवश्यकतामा घोषणा पत्र बनाउने कुरामा चाहिँ नि नेताहरू चाहिँ नि सङ्घीय नेताहरूको होस् अथवा चाहिँ नि प्रदेशको नेताहरूको होस् त्यसमा म विरोधी, किनकि वस्तुगत अवस्थाले के आवश्यकता हुन्छ त्यसको आवासमा अब चाहिँ विकास गर्ने भनेको, र मैले जहाँसम्म सम्झेसम्मको किसिमले चाहिँ यहाँ गर्नुपर्ने कुराहरू भनेर जुन सोचिराखेको छु त्यो कुराहरू मैले गरेका छु भन्ने लाग्छ मलाई। मैले त्यतिखेर पनि भनेको मान्छेको यहाँको कनेक्टिभिटी स्थायी विकासको भनेको चाहिँ नि हामीले पुलहरू नै हो भनेर मैले भनेको थिएँ। मेरो कार्यकालभरिमा मैले माडीमा 20 पुल पुर्याएर छोड्ने भन्ने मेरो लक्ष्य हो, म 20 भन्दा माथि नै बनाउँछु मैले, त्यो मेरो आफ्नो लक्ष्य। जस्तै मैले अब दुर्घटना भयो भनेदेखि छुट्टै कुरो, म अहिले तपाईँलाई घोषणा गरेँ आउँदो वर्ष मेरो 15 चाहिँ नि माडी नगरपालिका अहिले घोषणा गर्छु म मन्त्रीज्यूहरूसँग कसरी भन्नुपर्छ अथवा कहाँ के जानुपर्छ 15 चाहिँ डिप बोरिङ आउँदो वर्ष हाल्छु क्या मेरो अहिलेदेखिको लक्ष्य भनेको। त्यस पाउनाले मैले जे गर्नुपर्छ भने एउटैमा मात्रै गएपछि त्यसलाई आउटपुट आओस् न त्यो अनुसारबाट गर्नुपर्छ भने हो, त्यो अनुसारबाट मैले प्रयत्न गरिराखेको छु। सबै कुरा पुरा हुन त गाह्रै पर्छ हाम्रो यहाँको चाहिँ नि अर्थतन्त्रको चाहिँ नि जुन अवस्था छ यसको कारणले गर्दाखेरि।
1: अब अन्तिममा तपाईँको आफ्नो मेयर हुँदाको कार्यकाल त्यस पछाडि पनि तपाईँको एक सूत्रीय टाइपकै कुरा आउँथ्यो जङ्गलभित्रको बाटो, अहिले भने नयाँ सरकार बनिसकेपछि थोरै अगाडि बढ्न खोजेको हो कि बजेट परेको हो कि अवस्था छ, तपाईँ चाहिँ अहिले आशावादी हुनुहुन्छ नि?
2: जङ्गलको बाटो 3.7 किलोमिटर सम्भावना छ, यसलाई चाहिँ तपाईँले ठ्याक्क सोधिहाल्नुभयो 2079 तपाईँ चिठी हेर्नुहोस्, 2079 लगातार पत्र गएर अहिले पनि तपाईँले त्यहाँ ठ्याक्कै त्यो चिठी हेर्नुभयो भने ध्रुव पोस्टसम्मको लागि चाहिँ इआइए गर्नको लागि त्यो चिठीलाई गएको केपी शर्मा ओलीको प्रधानमन्त्री भएको बेलामा भदौमा चाहिँ नि त्यो टेन्डर भएको छ इआइएको, अहिलेको चाहिँ नि सरकारले गरेको भनेर कसैले भन्छ भने त्यो इआइए भदौको चाहिँ नि 12 कि 13 टेन्डर भएको छ, त्यो टेन्डर अनुसारबाट कन्सल्टेन्सीले चाहिँ नि पारेको छ र त्यही कन्सल्टेन्सीले इआइए गर्दैछ, त्यो ध्रुव पोस्टसम्म मात्रै इआइए हुन्छ, कुरा बुझ्नुभयो नि? त्यहाँभन्दा उता इआइए हुँदैन अहिले, त्यो ध्रुव पोस्टसम्म इआइए भयो भने त्यो इआइए भइसकेपछि युनेस्कोले चाहिँ नि ओके गर्यो भने चाहिँ नि त्यो 3.5 किलोमिटर बाटो करिब करिब पिच हुन सक्ने सम्भावनातिर छ। तर त्यसलाई के गर्छन् भनेर हेर्नुभन्दा नि मैले त चाहिँ नि हाम्रो आवश्यकता महसुस गर्नुभयो भने अनि सहकार्य गर्न खोज्नुभयो भने अब यहाँका राजनीतिक दलहरूको कुरा होस् अथवा चाहिँ नि हाम्रो यहीँबाट जित्नुभएको माननीय मन्त्रीज्यूसँग पनि सहकार्य गरेर जति सकिन्छ त्यतिसम्म बनाउने हो, त्योभन्दा माथिको 4 किलोमिटर नै हामीले बनाउँछौँ भन्ने भन्नुहुन्छ भने त्यो मूर्खता हो। अब होइन बनेछ भने मैले म मूर्ख रहेछु भनेर त्यतिखेर मनाउँला।
1: अनि अन्तिममा आजकल तपाईँ सामाजिक सञ्जाल धेरै चलाउनुहुन्छ, टिकटक फेसबुकमा अनसन्ट लेख्नुहुन्छ, गाली पनि धेरै खानुहुन्छ, होइन यो धेरै गाली खान थाले भयो म नलेखौँ भन्ने लाग्दैन भने?
2: मैले चाहिँ नि पञ्चायतले मलाई विरोध नगर भनेर समातेर लिएर जाँदाखेरि त बाँच्ने कि मर्ने भन्दा म मर्न तयार छु, तर अन्यायको पक्षमा चाहिँ नि म समर्थन गर्न सक्दैन, अन्यायको विरुद्धमा म मर्न परे पनि बोल्छु भनेर मलाई प्रहरीले अगाडि राखेर त मर्ने कि माथि भन्दा म मर्न तयार छु तर अन्यायको समर्थन गरेर बस्दिनँ भन्नु भने हो। अहिलेको सरकारको मैले विरोध गरेका छैन र कसैको अन्डरस्ट्यान्ड पनि छैन, जे भइराखेको छ जस्तै हिजो मैले सुनिराखेको छु नेपालको एउटा कुनै भूभागमा चाहिँ भारतीय हेलिकप्टर ल्यान्ड भयो भने भन्दा त्यो सरकारले चाहिँ त्यसको विरुद्धमा बोल्नु पर्छै पर्दैन, क्याबिनेटले त्यो निर्णय गर्नुपर्छै पर्दैन, मलाई अहिले पनि त्यो खालको भयो भने त्यस्ता कुरा भनेको हाम्रो अन्तर्राष्ट्रिय अनुसारबाट कुनै पनि मित्र राष्ट्रमा गएर चाहिँ नि ल्यान्ड हुनुपर्छ भने त्योसँग इजाजत लिएर ल्यान्ड हुनुपर्छ, त्यो नभइकन इन्डियाको चाहिँ हेलिकप्टर ल्यान्ड भएको छ भने सरकारले इन्डियालाई खबरदारी गर्नुपर्छ, त्यो कुरो म नबोल्ने त्यसो हुँदाखेरि मैले गाली खान्छु भन्दा त्यस कारणले गर्दा म त्यस्ता कुराहरू म बोल्छु, म सधैँ बोल्छु, मैले जति गाली खाए पनि त्यो मलाई चाहिँ फेरि के हुन्छ भने मल पनि हुन्छ, मैले चाहिँ नि गल्ती गराएर रहेछु भने सोचिने अवसर हुन्छ, राम्रो काम गराएर रहेछु भने साथ सम्पर्क सहयोग पाउँछु।
1: मोनिटाइजेसनको प्रभाव होला नि?
2: मलाई मोनिटाइजेसन गरेर त्यहाँबाट आउला 2 आएर खानुपर्ने छैन, म त्यस्तो गर्ने भएको भए म धेरै उयो गर्थेँ, मेरो आफ्नै चाहिँ अहिले त मलाई बागमती प्रदेश सरकारले दिइराखेको छ बिहान बेलुकी खाना भात पुग्ने गरेर, भोलि सरकारले चाहिँ नि दिन छोडिसकेपछि पनि म अहिले अस्ति पनि घोषणा गरिसकेको छु मेरो घरमा चाहिँ नि लिएर आएर चाहिँ नि त्यो ड्रागन फ्रुटको पिलरहरू गाडिसकेको छु, मैले अब अहिले भदौमा म रोप्दैछु, मैले चाहिँ नि सरकारले मलाई छोड्दाखेरि त्यो ड्रागन फ्रुट टिपेर मेरो यता धान काटेर मलाई खान पुग्छ, म त्यो श्रम गरेर खाने मान्छे हो, अहिले पनि मलाई त्यसमै विश्वास।
1: हस् धन्यवाद कुराकानीको लागि।
2: हुन्छ हस् धन्यवाद। तपाईँले पनि आज आएर चाहिँ नि हाम्रो बागमती प्रदेशको सरकारको चाहिँ नि बजेटको बारेमा चाहिँ नि थोरै जनतालाई सुसूचित हुने अवसर दिनुभयो, यसको लागि तपाईँलाई पनि धन्यवाद।
1: आज कुराकानीमा रहनुभयो बागमती प्रदेशसभा सदस्य र प्रदेशका कृषि स्वास्थ्य र शिक्षा समितिका सभापति ठाकुर ढकाल, उहाँसँगको यो कुराकानी सँगै आजको समय सन्दर्भ यति नै। प्रविधिका शक्ति, आजका अतिथि ठाकुर ढकालजी र म देवनारायण शाह, हामी सबै बिदा हुन्छौँ।

0: एबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एकै दिन प्रतिनिधि सभामा उपस्थित भएर आठ मन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ?
2: असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौँ भन्ने जानकारी गराउन चाहन्छु।
0: क्यान्सर उपचारका कतिपय औषधिको अभाव कहिलेदेखि हट्ला?
3: पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायहरूको केही इस्युहरू चाहिँ छन्
0: र तेहरानले आफ्ना दायित्व पुरा नगरे पुनः सैन्य कारवाही थाल्न आफू तयार रहेको ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेको खण्डमा पुनः सैन्य कारवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विजरल्यान्डमा हस्ताक्षर हुनु दुई दिन अघि उनले उक्त सम्झौता अन्तिम नभएको बताए। G7 शिखर सम्मेलनको अंतिम दिन उनले भने, होइन यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौ, उनीहरूमाथि बम खसाल्नेछौ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि दुई महिना यता पहिलो पटक 3 इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढेका छन्। हुर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले OECD आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेसनल इनर्जी एजेन्सीले मे महिनामा खाडी क्षेत्रको द्वन्द्वका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा हुर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार बिस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूले उत्तर किबु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूका अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7 प्रविधि कम्पनीहरूलाई उनीहरूका सेवा 18 वर्ष मुनिका बालबालिकाका लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7 डिफल्ट सेटिङ सहितका माध्यमले त्यस्ता सेवाहरूले बालबालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उमेरको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलङ्काको भ्रष्टाचार विरुद्धको आयोगले पूर्व राष्ट्रपति महिन्द राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरुद्ध सरकारको खर्चमा UKमा 18 महिना तालिम गरेको आरोप छ। र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न सङ्घर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुरिबोले सिनेट कमिटीमा बोल्दै आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो BBC नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन आठ मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। आठ मन्त्रालयसँग सम्बन्धित विनियोजन विषयको छलफलका क्रममा व्यापक विषयमा सवाल जवाफ भयो। सांसदहरूले सुकुम्बासी समस्या, चिया निर्यातमा देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल सामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
1: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ? यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौँ। उहाँहरूले कहिले पाउनुहुन्छ?
0: जवाफमा मन्त्री रावलले भनिन्,
2: अब हामीले काम सुरुवात गरिसकेका छौँ। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौँ भन्ने कुरा मैले यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रियामा धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौँ र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौँ।
0: त्यस्तै नेपाली काङ्ग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
5: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
0: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
6: मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैची लगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगाम बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
7: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्या सबहरूलाई पोलिसी डिपार्चर दिन जरुरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढाइरहेको छ।
0: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठूला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी गरिन्। बजेटमा सरकारले 2 करोड रुपियाँसम्म लगानी गर्ने कृषकलाई 40% ऋण दिने पाइलट कार्यक्रम लागू गरिने उल्लेख थियो। त्यस्तै कतिपय सांसदहरूले स्वास्थ्य मन्त्रीसँग बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री निशा मेहताले पहिले भन्दा धेरै 15 अर्ब रुपियाँ विनियोजन भएको र अन्य अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि काम भइरहेको बताइन्।
8: हाम्रो मन्त्रालयले अल्पकालीन बिमा सुधार उपायहरू, सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थाहरूमा नियमित बिमा सेवा स्थगित, प्रभावकारी अनुगमन, प्रविधि व्यवस्थापन लगायतका उपायहरू अवलम्बन गरेको छ भने अर्कोतिर दीर्घकालीन उपायहरू स्वास्थ्य बिमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बिमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरू अनिवार्य स्वास्थ्य बिमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका स्वास्थ्य बिमालाई साबिकको स्वास्थ्य बिमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ।
0: आजको बैठकमा केही सांसदहरूले काठमाडौँका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन राम्रोसँग नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। अब अर्को विषय, केही सातादेखि देखिएको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव हल गर्न विभिन्न उपायहरूमाथि काम भइरहेको सम्बन्धित अधिकारीहरूको भनाइबीच कतिपय उपभोक्ताले आवश्यक औषधि अझै सहज रूपमा नपाइएको गुनासो गरेका छन्। विशेष गरी किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि पर्याप्त मात्रामा नपाउँदा बिरामीहरू थप समस्यामा पर्दै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौँ।
9: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अलि अगाडि पनि हामीले 2 हप्ता जतिलाई व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उच्च चिकित्साहरू हुन्छ जहाँ त्यस्तो औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि चाहिँ औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ, यो तत्कालीन व्यवस्था हो।
0: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौँ भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
9: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनको लागि व्यवसायीहरूसँग समन्वय गरेर चाँडो ल्याइदिनलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहजता तुल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको एक हप्ता अगाडि मात्रै औषधि ल्याएको, त्यो केही समयका लागि छ भन्ने जानकारी छ। त्यसपछिका लागि पनि हामीले कसरी उपलब्ध,
0: केही समय भनेको चाहिँ एक दुई साता,
9: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ।
0: यो पुरै सहज भएर जान चाहिँ कति समय लाग्छ तपाईँको हिसाबले?
9: यो पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायीहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि गरेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा नेपाली बजारमा उपलब्ध हुने उपाय गर्नुपर्ने छ। हामी त्यो गर्दा
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता। अब एउटा प्रसङ्ग संक्षेपमा, सडक विभागले विभिन्न राजमार्गका 612 स्थानलाई आगामी बर्खायाममा अवरुद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सडक कार्यालयहरूलाई डोजर र एक्सकभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक बर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरुद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सडकहरूमा बर्खायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य

0: सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुको आलोचना गरेका थिए र लेबनानको हकमा उनी थप जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनले इजरायलले हिजबुल्लासँग अति लामो युद्ध गर्दै आएको र धेरै मानिसहरू मारिएको बताएका थिए। आइतबार राति अमेरिका र इरानले सहमति भएको घोषणा गरे पनि इजरायल र हिजबुल्ला दुवैले एकअर्कामाथि आक्रमण गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अन्तिम नभएको बताउनु अघि G7 देशहरूले अझ मजबुत थप सम्झौताका लागि आह्वान गरेका थिए। अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र जापान सम्मिलित G7 देशहरूले मध्य पूर्वमा हासिल भएको उपलब्धिलाई आत्मसात गरेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका थिए। यसैबीच इरानको नेतृत्वले सम्झौताको प्रारूपलाई अमेरिकाको जित नभई आफ्नो प्रतिरोधको परिणाम र विजयका रूपमा प्रस्तुत गरिरहेको छ। देशभित्र र बाहिर रहेका कैयौं इरानीहरूले अहिलेको संकटलाई सत्ता परिवर्तन गर्ने अवसरका रूपमा हेरिरहेका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाब। सरकार अभिव्यक्ति तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। पहिचान भएका भूमिहीन सुखमवासीलाई अषाढको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण शुरू गर्ने भूमि व्यवस्था मन्त्री प्रतिभा रावलद्वारा प्रतिनिधि सभामा जानकारी। नागढुङ्गा सुरङ मार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी। इरानसँग हुने भनिएको सम्झौता अझै पूर्ण नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र फिफा विश्वकप 2026 अन्तर्गत आज राति पोर्चुगल र डीआर कङ्गो बीच प्रतिस्पर्धा हुँदै। समाचार अब विस्तारमा। संचार तथा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलाप सहन सरकार तयार नरहेको बताउनुभयो। उहाँले आम सञ्चार क्षेत्रलाई जिम्मेवारी, मर्यादित, जवाबदेही र विश्वसनीय बनाउन नीतिगत र कानुनी सुधारका लागि ऐन कानुनको समसामयिक संशोधन गर्न तथा नयाँ कानुन तर्जुमा गर्न सरकारले काम सुरु गरिसकेको बताउनुभयो। यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकारीमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागिरहेको बताउनुभयो। प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै श्रम मन्त्री यादवले आन्तरिक रोजगारी प्रवर्धनका लागि आगामी दशकलाई डिकेड अफ द नेसन इम्प्लॉयमेन्ट प्रमोसनको रूपमा घोषणा गरी नीतिगत तयारीमा जुटेको बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको 3 महिनालाई पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुसार काम गरिरहेको प्रतिनिधि सभामा जानकारी दिनुभयो। यस्तै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयको विनियोजन कुल बजेट मध्ये रासायनिक मलको आपूर्ति, कृषि बिमा, उखु कृषकलाई दिने अनुदान, प्रांगारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले समाजको तल्लो वर्गले समेत पर्यटनबाट फाइदा लिन सक्ने विषयमा विनियोजन विधेयक मार्फत जोड दिएको बताउनुभयो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति र मूल्य समायोजनमा स्वचालित

0: निर्माण गर्ने एक हप्ता भित्र प्रक्रिया अगाडि बढाइने प्रतिनिधि सभामा उठाइएको विषयमा जवाब दिनुभएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पहिचान भएका भूमिहीन सुखमवासीलाई असाढको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गर्ने पनि जानकारी गराउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री रावलले वास्तविक सुखमवासीको पहिचानको कार्य बाँकी रहेको भन्दै पहिचान भएका भूमिहीन सुखमवासीलाई असाढको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गर्ने बताउनुभयो। महिला बालबालिका लैङ्गिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले समावेशी सुरक्षित र मर्यादित समाज निर्माण गर्न महिला बालबालिका अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत समुदायको संरक्षण सशक्तिकरण र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले चिया निर्यात र औषधि अभाव सम्मको विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले देशको विभिन्न अस्पतालबाट क्यान्सर रोगका बिरामीहरूले औषधि प्राप्त गर्न नसकेको विषयमा गुनासो आइरहेकाले समयमा नै औषधि व्यवस्थापन गर्न र औषधि सम्बन्धी समस्या दोहोरिन नदिन माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्नु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सुर्खेतमा सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गर्ने र यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो। विश्वविद्यालयले उच्च शिक्षाको गुणस्तर सुधार तथा आधुनिक प्रविधिको प्रयोग विस्तारमा खेलेको भूमिकाप्रति उहाँले प्रशंसा पनि गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरी खाने वातावरण सिर्जना गर्न तथा लगानी मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति शुद्धिकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको प्रष्ट पार्दै गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्याउने व्यक्तिमाथि कारवाही गर्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी मौद्रिक नीति ल्याइने जानकारी दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको प्रथम राष्ट्रिय सम्मेलन 7 बुँदे लुम्बिनी घोषणा पत्र 2083 जारी गर्दै आज सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा राप्ती उपत्यका देउखरीमा सम्पन्न सम्मेलनले संसदीय विशेषाधिकारको संरक्षण प्रदेश सभाको स्वायत्तता र लोकतान्त्रिक संस्थाको सुदृढीकरणका विषयलाई प्राथमिकतामा राख्दै घोषणा पत्र जारी गरेको हो। यस्तै सम्मेलनले विशेषाधिकार समितिहरू बीच अनुभव आदान प्रदान समन्वय र सहकार्यलाई संस्थागत गर्न एक समन्वय समिति स्थापना गरिएको घोषणा गरेको छ। त्रिभुवन विश्वविद्यालय ले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिभुवन विश्वविद्यालयको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सूचना जारी गर्दै अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा गठन गरिएको चार सदस्यीय छानबिन समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्य परक अध्ययन गरी 21 दिनभित्र सुझाव सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक सिस्टम, न्यू मिडिया, डिजिटल प्लेटफर्म सेवा, अडियो भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको प्लेआउट अटोमेसन सिस्टम सम्बन्धमा विस्तृत अध्ययन गर्न कार्यदेश दिएको छ। यसअघि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको सेटेलाइट खरिद प्रकरण बारे पनि छानबिन समिति गठन गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाकी समाचार। वर्षा र सहकालका देवताका रूपमा पूज्ने रातो मच्छिन्द्रनाथको रथलाई लगन खेलको ठठी टोलबाट तानेर जावले खेल पुर्याइएको छ। गत वैशाख 18 गते अर्थात् वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइत अनुसार लगन खेलको ठठी टोलबाट रोकिएको रथलाई आज जावला खेल पुर्याइएको हो। नेपालको सबैभन्दा लामो मानिएको रातो मच्छिन्द्रनाथको रथलाई जावला खेल पुर्याइएसँगै रथ तान्ने कार्य सम्पन्न भएको र यही आषाढ 6 गते भोटो देखाउने जात्रा सम्पन्न भएपछि यस वर्षको मच्छिन्द्रनाथको सम्पूर्ण रथ जात्रा सम्पन्न हुनेछ। सरकारले देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोड्न डिजिटल प्रणाली नागरिक चौतारी सञ्चालनमा ल्याउने भएको छ। नागरिक चौतारी मार्फत नागरिकले सरकारलाई सिधै राय सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्मको प्रारम्भिक बेटा संस्करण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यस्तै नागरिक चौतारी डिजिटल प्लेटफर्मका साथै देशभरका नागरिकसँग प्रत्यक्ष इन पर्सन कार्यक्रम मार्फत पनि जोड्ने तयारी रहेको मन्त्री परिषदको कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। एक वर्ष अघि सुरु भएको सुक्खा बन्दरगाहमा टर्मिनल, भन्सार भवन, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायत संरचना निर्माणको काम भइरहेको समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभयो। भारतीय रूपैयाँमा 2,37 करोडको लागतमा तोकिएको अवधि 30 महिनामै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको इन्जिनियर केसीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने भनिएको इरानसँगको सम्झौता अझै पूर्ण नभएको बताउनु भएको छ। फ्रान्समा G7 को बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले सम्झौता पूर्ण कार्यान्वयनमा नआए अमेरिकाले इरानमाथि फेरि आक्रमण गर्ने बताउनुभयो। अब आर्थिक समाचार।
4: संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारसँगको विकास साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी 2 वर्षका लागि 3,76,00,000 युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मंगलबार सम्पन्न नेपाल जर्मनी विकास सहकार्य सम्बन्धी द्विपक्षीय वार्तामा सो रकम प्रदान गर्ने घोषणा भएको हो। दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने सहमति भएको जर्मनीको दूतावास आवासले जनाएको छ। सहायता रकम नवीकरणीय ऊर्जा तथा ऊर्जा क्षमताको प्रवर्धन, विद्युत वितरण प्रणाली सुदृढीकरण, हरित तथा उत्थानशील कृषि विकास, दिगो आर्थिक विकास तथा वित्तीय पहुँच विस्तारमा उपयोग हुनेछ। नोबिसे नागडुङ्गा सुरुङ मार्गबाट आगामी साउन महिनादेखि सवारी सञ्चालन गर्ने गरी आवश्यक तयारी थालिएको छ। सुरुङ मार्ग भित्रका सबैजसो काम सकिसकेको र साउनदेखि सञ्चालनमा ल्याउने गरी प्राविधिक परीक्षणको काम भइरहेको नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। खेल समाचार रमेश टमाटरबाट।
5: विश्वकपमा आज राति पोर्चुगल र डीआर कोङ्गो बीच खेल हुँदैछ। नेपाली समय अनुसार राति पौने 11 बजे खेल सुरु हुनेछ। पोर्चुगलको टिममा विश्वका चर्चित खेलाडी मध्येका एक क्रिस्टियानो रोनाल्डो रहेकाले उनको खेल हेर्नका लागि खेल प्रेमीहरू निकै उत्साहित भएका हामी सहजै अनुमान गर्न सक्छौ। यस्तै अर्जेन्टिनाले आजै जारी विश्वकपमा शानदार सुरुवात गरेको छ। आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 पराजित गर्दै विजयी शुरूआत गरेको हो। मेस्सीले खेलको 70, 60 र 76 मिनटमा गोल गरेका थिए। यो उनको विश्वकप करियरको पहिलो ह्याट्रिक हो। ह्याट्रिक सँगै उनले विश्वकपमा सर्वाधिक 16 गोल गर्ने जर्मनीका मिरोस्लाव क्लोजको कीर्तिमान बराबरी गरेका छन्। साथै मेस्सीले 6 विश्वकप खेल्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। जित सँगै अर्जेन्टिनाले समूह जेमा 3 जोडेको छ। अर्जेन्टिनाले अब जुन 22 अस्ट्रिया र जुन 28 जोर्डनसँग खेल्नेछ। यस्तै विश्वकपमा डेब्यु गरेको एसियाली टोली जोर्डनमाथि अस्ट्रियाले सहज जित निकालेको छ।
0: अब मौसम। आज राति कोशी प्रदेशका थोरै स्थान, गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाब। सरकार अभिव्यक्ति तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। पहिचान भएका भूमिहीन सुखमवासीलाई असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गर्ने भूमि व्यवस्था मन्त्री प्रतिभा रावलद्वारा प्रतिनिधि सभामा जानकारी। नागढुङ्गा सुरङ मार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी। इरानसँग हुने भनिएको सम्झौता अझै पूर्ण नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई र फिफा विश्वकप 2026 अन्तर्गत आज राति पोर्चुगल र डीआर कङ्गो बीच प्रतिस्पर्धा हुँदै। यसका साथै राति 9 समाचार सक्यो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। नमस्कार।
6: अब यो सुन्नुहोस् लोकसेवा आयोगको सूचना।

0: आउ फल्यो कान्छे हो कान्छे सर्लक्क घिउमा मरमसला हालेर मङ्ग बसाउने गरेर यो च्याउ पकाएर बुढाबुढीले स्याम्म खानुपर्छ। ल हेर सेतैमा च्याउ पाएपछि के चाहियो।
1: अब सुन्नुहोस् पुरा समाचार। अँधेरी खोलामा जङ्गलबाट ल्याएको च्याउ खाँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ। मृत्यु
0: जङ्गली च्याउ नखाउँ पो बुढी, माथि रत्नलालले व्यावसायिक च्याउ खेती सुरु गरेका छन्, त्यही गरेर ल्याउँछु अनि स्याम्म खाउँला।
1: व्यावसायिक खेती गरी उमारेको च्याउ सेवन गरौँ। आफै उम्रेका च्याउ विषालु हुन सक्ने भएकाले सावधान रहौँ।
2: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
3: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
4: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
3: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
4: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
5: हेलो सिर्जा, कता हो साइकल कुदाउँदै?
6: म त घर जग्गाको कर तिर्न नगरपालिका जान लाग्यो।
5: ल किन नगरपालिका जानुहुन्छ? अब त ओडाबाटै कर तिर्न मिल्छ नि।
6: अझ पुष मसान्त भित्र तिरेमा 10% छुट पनि पाइन्छ। असार मसान्तसम्म पनि तिरेन भने जरिवाना लाग्छ नि।
5: ए उसो भए म त ओडातिर नै लागे है। धन्यवाद दिप्ती।
3: हजुर, नगरवासीको सेवा र सहजतालाई ध्यानमा राख्दै माडी नगरपालिकाले हरेक ओडाबाटै एकीकृत सम्पत्ति कर असुलको व्यवस्था गरेको छ। पहिलो पटक कर तिर्न जाँदा जग्गा धनी पूर्जा र नागरिकताको प्रमाण पत्र आवश्यकता पर्दछ भने एक पटक तिरिसकेपछि अर्को पटक तिर्न जाँदा पहिले तिरेको करको रसिद र नागरिकताको प्रतिलिपि साथमा लिएर जानु पर्दछ।
4: माडी नगरपालिका, बसन्तपुर चितवनद्वारा जारी सन्देश।

0: निष्पक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीमा नयाँ र विशिष्ट पर्यटकीय गन्तव्य स्थलका रूपमा पहिचान पाउन थालेको धनलक्ष्मी छाराको प्रचार प्रसार र पर्यटन विकासको उद्देश्यले वृहत पदयात्रा गरिएको छ। माडी नगरपालिका र माडी पर्या प्रतिष्ठानको संयुक्त आयोजनामा हिडो प्रकृतिसँग जोडियो पर्यटनसँग भन्ने नारासहित बुधबार बिहान सो पदयात्रा गरिएको हो। पदयात्रा अन्तर्गत माडी नगरपालिका नगर प्रमुख तारा कुमारी काशी महतो, बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी, माडी नगरका प्रमुख प्रशासकीय अधिकृत जगत भूषाल लगायत अन्य जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीहरूको टोली माडी नगरपालिका नम्बर 8 स्थित वैकुण्ठ तालबाट धनलक्ष्मी छारामा पुगेर फर्किएको हो। पदयात्राका सहभागीहरूले धनलक्ष्मी छाराको सुन्दरताको प्रशंसा गर्दै यसलाई माडीमा ट्रेकिङ टुरिज्मको एक उत्कृष्ट गन्तव्यस्थलका रूपमा विकास गर्न सकिने बताएका छन्। हाल छहरासम्म पुग्न पदमार्ग राम्ररी बनि नसकेकाले त्यसलाई पूर्णता दिई यसको व्यापक प्रचार प्रसार गर्न आवश्यक रहेकोमा सबैले जोड दिएका छन्। बागमती प्रदेश सरकारले माडी क्याम्पस भवन निर्माणका लागि 1 करोड रुपियाँ बजेट छुटाएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 कार्यक्रम विवरणमा सो बजेट उल्लेख गरिएको हो। शिक्षातर्फको अन्य योजनाहरूमा देवाकर स्मृति माध्यमिक विद्यालयमा फर्निचर सहित कक्षा कोठा निर्माणका लागि 10 लाख, सोमेश्वर माविमा भौतिक पूर्वाधार विकासका लागि 15 लाख, माडी सात स्थित बाल कल्याण आधारभूत विद्यालयमा पूर्वाधार निर्माणका लागि 20 लाख रुपियाँ विनियोजन गरिएको छ। यस्तै सोही विद्यालयको अधुरो भवन निर्माणका लागि थप 20 लाख, दक्षिण अयोध्यापुर स्थित राष्ट्रिय आधारभूत विद्यालयमा बालकक्षामा मोजाइक टाइल र सामग्री खरिदका लागि 10 लाख तथा रतनी धोभा स्थित राष्ट्रिय आधारभूत विद्यालयमा स्मार्ट बोर्ड र कम्प्युटरका लागि 15 लाख रुपियाँ बजेट छुट्याइएको छ। बागमती प्रदेश सरकारले माडीको वसन्तपुरस्थित खेल मैदानमा नाला तथा क्लब मञ्च निर्माणका लागि 10 लाख र मैदानको स्तर उन्नति साथै घेराबारका लागि 15 लाख रुपियाँ छुट्याएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 कार्यक्रम विवरणमा सो बजेट उल्लेख रहेको हो। सो चौरको मर्मत र नाला निर्माणका लागि भन्दै गत फागुनमा वसन्तपुर बजारमा मेला सञ्चालन भई 5 लाख रुपियाँ बढी पूर्व संकलित रहेको छ। प्रदेश सरकारको बजेटमा उल्लेख रहेका योजनाहरूमा माडी तिन स्थित कवड हल निर्माणका लागि सबैभन्दा ठूलो 50 लाख रुपियाँ छुट्याइएको छ। यस्तै बगोडा खेल मैदानमा अधुरो प्याराफिट निर्माणका लागि 15 लाख रुपियाँ बजेट विनियोजन गरिएको छ भने माडी एक स्थित लक्ष्मीनियामा खुल्ला व्यायामशाला निर्माणका लागि 10 लाख रुपियाँ बजेट छुट्याइएको छ। बागमती प्रदेश सरकारले माडीमा थारूग्राम बस्ती विकास कार्यक्रमका लागि 3 करोड र माडी सात पर्यो किनारी स्थित चेपाङ बस्तीमा पूर्वाधार निर्माणका लागि 3 करोड रुपियाँ छुट्याएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत योजना पुस्तिकामा माडीका थारू र चेपाङहरूको बस्ती विशेष योजना समेटिएको छ। यसबाहेक नगरभित्र उपयुक्त स्थानमा बस्ती विकासका लागि 1 करोड रुपियाँ पनि विनियोजन गरिएको छ। यसै गरी अयोध्यापुरी क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार विकासका लागि 50 लाख र माडी नौ धनुष उद्यान अयोध्यामका लागि 60 लाख रुपियाँ छुट्याइएको छ। एकछुट्टै योजनामा माडी छ स्थित पुष्पमदन बाटिका पूर्वाधार निर्माणका लागि थप 10 लाख छुट्याइएको छ। यसबाहेक माडी आँखा उपचार केन्द्र भवनमा तला थप तथा कम्पाउन्ड विस्तारका लागि 40 लाख, पुष्पमदन बाटिका पार्क तथा जडीबुटी पार्क पूर्वाधारका लागि 30 लाख, दुरा सेवा समाज पूर्वाधारका लागि 20 लाख र कडाबहादुर घर स्मृति प्रतिष्ठानमा अधुरो गेट तथा समिना गृह निर्माणका लागि 20 लाख रुपियाँ पनि विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको माडी नगरपालिकामा पुल तथा मल्टिसेल कल्भर्ट निर्माणका लागि कम्तीमा 6 करोड 10 लाख रुपियाँ विनियोजन गरिएको छ। योजना अनुसार मलाही टोल धोभा जाने बाटो स्थित रौतनी खोलामा पुल निर्माणका लागि सबैभन्दा ठूलो 3 करोड रकम छुट्याइएको छ। अन्य योजनाहरू अन्तर्गत सिमरहनी सिद्धलपुर सडकको सिधही खोलामा, देउता खोलामा, बाँस खोलामा, हरिनगर, गौरीनगर, पत्तरी खोलामा र मगोही खोला छरछरे क्षेत्रमा मल्टिसेल कल्भर्ट निर्माणका लागि जनही 50-50 लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। यसै गरी हरिनगर स्थित देवाकर शिक्षालय नजिक रिमाल खोलामा पुल निर्माणका लागि 30 लाख तथा मिलनचोक नजिक जनकलाड मावि जाने बाटोमा पुल निर्माणका लागि 30 लाख रुपियाँ बजेट छुट्याइएको देखियो।
मध्य प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले माडी नगरपालिका अन्तर्गत विभिन्न सडक योजनाका लागि कुल 1,36,00,000 रुपियाँ विनियोजन गरेको छ। आर्थिक वर्ष 2083-84 कार्यक्रम विवरणमा उल्लेख रहे अनुसार जनजीवन मापीदेखि पूर्व मन्दिर जोड्ने सडकको लागि 18,00,000, किर्तनपुर बोडिङ स्याउलीबा सडक स्तर उन्नतिका लागि 40,00,000 र बघई जेठी बघई कान्छी बघई सडक कालोपत्रेका लागि 20,00,000 रुपियाँ छुट्याइएको छ। यसै जनजीवन खेल मैदानदेखि देवी मन्दिर सडक का लागि 20,00,000, सापकोटा चोकदेखि इन्द्रबस्ती हुँदै जीवनपुर सडकका लागि 20,00,000 तथा नेत्र सापकोटाको घरदेखि इन्द्रबस्ती जाने बाटोका लागि 18,00,000 रुपियाँ विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले माडीको मगुई सिंचाई आयोजनाका लागि 1,50,00,000 रुपियाँ विनियोजन गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हालै प्रकाशित गरेको आर्थिक वर्ष 2083-84 कार्यक्रम विवरणमा सो बजेट उल्लेख रहेको हो। यसै गरी सिंचाई योजना अन्तर्गत नै माडी 9 प्याउली कुना सिंचाई योजनाका लागि 50,00,000, माडी 7 माथिल्लो परुई सिंचाई योजनाका लागि 50,00,000 र बगै क्षेत्रमा माथिल्लो र रिउ खोला सिंचाई आयोजनाका लागि 20,00,000 रुपियाँ छुट्याइएको छ। यस्तै माडी 4 खैरनी डिप ट्युबवेल र माडी 7 पौरवी ट्युबवेल डिप बोरिङका लागि समान रूपमा 60,00,000 रुपियाँ विनियोजन गरिएको छ। यसै गरी जगन्नाथपुरी माडी 7 40,00,000, नारायण जल ड्रिल बोरिङ माडी 6 25,00,000, देउजर खोला कुलो निर्माण माडी 1 र पर्साफाट बाँध तथा कुलो लाइनिङ माडी 2 10,00,000 रुपियाँ छुट्याइएको छ। खानेपानीतर्फ पनि माडी 5 सरसरी खानेपानी आयोजना 60,00,000, माडी 8 खरकट्टा शिवदार आयोजनामा 50,00,000, समेश्वरगढी खानेपानीमा 15,00,000 र माडी 1 बाहुनी खोला टंकी निर्माणमा 10,00,000 समेटिएको देखिएको छ। बागमती प्रदेश सरकारले माडी नगरपालिकाका विभिन्न वडामा नदी नियन्त्रण तटबन्धन तथा पहिरो व्यवस्थापनका लागि करिब 1,00,00,000 रुपियाँ बराबरका विभिन्न योजनाहरू स्वीकृत गरेको छ। बागमती प्रदेश सरकार अन्तर्गत भू तथा जलाधार कार्यालय मकनपुरका अनुसार माडी 1 भट्टाई खोला तथा भुसाल खोला तटबन्धनका लागि 10,00,000 रुपियाँ विनियोजन गरिएको छ। त्यसै गरी माडी 9 कान्छी बगैदेखि प्याउलीसम्म तटबन्धनका लागि 15,00,000 छुट्याइएको छ। माडी 6 रिमाल खोला तथा चन्द्रे खोला तटबन्धनका लागि 10,00,000 रुपियाँ विनियोजन गरिएको छ भने माडी 7 स्थित शनिधाम क्षेत्रमा पहिरो नियन्त्रण तथा संरक्षणका लागि 10,00,000 रुपियाँ छुट्याइएको छ। यसै गरी तामाङ बस्ती संरक्षण तथा टुनामुना खोला तटबन्धनका लागि 10,00,000, माडी 8 टुनामुना खोला तटबन्धनका लागि 10,00,000 र माडी 2 चितै खोला तटबन्धनका लागि सबैभन्दा बढी 25,00,000 रुपियाँ विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले समेश्वरगढी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै माडीको पर्यटन विकासका लागि उल्लेखनीय बजेट विनियोजन गरेको छ। प्रदेश सरकारद्वारा सार्वजनिक योजना अनुसार उद्योग वाणिज्य तथा पर्यटन कार्यालय मकवानपुरबाट कार्यान्वयन हुने गरी समेश्वरगढी मन्दिर तथा मूर्ति निर्माण र आवश्यक सामग्री खरिदका लागि 10,00,000 रुपियाँ छुट्याइएको छ। यसै गरी क्षेत्रको समग्र पूर्वाधार विकासका लागि 45,00,000 र समेश्वरगढी स्थित सामुदायिक भवनमा फर्निचर कार्पेटिङ तथा मूर्ति खरिदका लागि 26,00,000 रुपियाँ छुट्याइएको छ। यसै गरी माडी 7 दक्षिण सोमेश्वर कालिका मन्दिरको निर्माण सम्पन्न गर्न तथा अष्ट चिरञ्जीवी पार्क निर्माणका लागि 10,00,000, चेपाङ सङ्ग्रहालय निर्माणका लागि 10,00,000 र खरिकुना पार्क निर्माणका लागि 10,00,000 रुपियाँ छुट्याइएको छ। सोहीवडामा त्रिवेणी धाम बारहा मन्दिर तथा ताल संरक्षणका लागि 15,00,000 विनियोजन गरिएको छ। माडी 1 इको भिलेज पर्यटन आवास तथा पूर्वधार निर्माण बौद्ध गुम्बा पूर्वधार नेवा समाज गुठी तथा बोटे सांस्कृतिक भवन निर्माणका लागि क्रमशः 10,00,000 रुपियाँ छुट्याइएको छ। यस्तै माडी 3 मल्लिख्यु कोइबो तमु समाज भवन तथा मडी छेलिङ बौद्ध

रहेको छ। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाल राष्ट्र बैंकको इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्मचारी सेवा विनियमावलीको परिमार्जित मस्यौदा सार्वजनिक गरेको छ। बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सेवा शर्त र सुविधालाई व्यवस्थित पारदर्शी र एकरूपता कायम गर्न राष्ट्रिय बैंकले यस्तो मस्यौदा सार्वजनिक गरेको हो। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै उक्त मस्यौदामाथि सरकारवालालाई 2083 असार 15 गतेसम्म लिखित राय तथा सुझाव पेश गर्न आह्वान गरिएको छ। दुई दर्जनभन्दा 3 दर्जन पार्टी र समूह मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेतृत्वको कार्यशैली विरूद्ध शीर्ष नेताहरूले विद्रोह गर्न थालेका छन्। पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपाका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई असन्तुष्टि पत्र लेख्दै विद्रोहको सुरुवात गर्नुभएको हो। चितवनमा असार 7 देखि तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशनमा सहभागी हुन प्रतिनिधिले झनै 5,000 रुपियाँ शुल्क तिर्नुपर्ने बताएको छ। रासपाको निर्वाचन आयोगले प्रतिनिधि शुल्क 5,000 तोकेको र महाधिवेशनमा संख्या 3,000 हारारीमा प्रतिनिधि रहने जनाएको छ। संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभा बैठकको बेल घेराउ गरेका छन्। विनियोजन विधेयक 2083 मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त पार्टीका सांसदहरूले बेल घेराउ गरेका प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिकासँग मिलेर ठूला सरकारी अस्पताल तथा कलेजका क्यान्टिनहरूमा अनुगमन गरेको छ। संयुक्त अनुगमन टोलीले यो 7 ठूला अस्पताल र कलेजको क्यान्टिनमा अनुगमन गरी कैफियत भेटिएका व्यवसायीहरूलाई सुधारका लागि आवश्यक निर्देशन दिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देशभर संचार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप करिब 1600 नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको बताउनु भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले ग्रामीण तथा दुर्गम क्षेत्रमा दूरसञ्चार र इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको गुनासो धेरै आउने गरेको र त्यसको समाधानका लागि मन्त्रालय गम्भीरतापूर्वक लागेको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै उहाँले वन्यजन्तुबाट हुने क्षति घटाउन तथा प्रभावित परिवारलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: 뻗쳐 너 피 뻗쳐 서대인이스 뻗쳐
1: 소디스 FM 드리아노비토클룹 2메가헤르츠

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: नेपाली पन को आभास नेपाली मन को आवाज
1: सुन हिउँ चुली पहाड पहरा सुन भिर पागल एक बेसी सारा सुन
0: स्वदेश एफएम 93.2

0: मत्स्य शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: गीतोपदेशको क्रममा आज स्वदेश एफएमको प्रातःकालीन कार्यक्रममा गीतोपदेशको प्रसङ्ग लिएर हामी उपस्थित भएका छौँ। सम्पूर्णलाई म स्वागत गर्दछु गीतोपदेशमा। परमात्मा श्री कृष्ण अर्जुनलाई भन्नुहुन्छ, नासथो विद्यते भावो नाभावो विद्यते सथ उभयो रपि दिष्टो तोनायो तत्तदर्शी। यसरी परमात्मा अर्जुनलाई सम्झाउनुहुन्छ। यो सम्झाउने क्रममा भन्नुहुन्छ अगाडि परमात्माले, सत र असत दुईटा विषयहरू छ, यो दुईटा विषय छ। एउटा सत् वस्तु छ संसारमा, त्यो कहिल्यै पनि नाश हुँदैन। अर्को असत् वस्तु छ, त्यसको कण कण क्षण क्षणमा त्यसको विनाश हुँदै हुँदै गइराखेको हुन्छ। यसरी बुझ तिमी भन्नुहुन्छ। एउटा भौतिक जगत छ, अब अर्को चाहिँ नि अध्यात्म छ। यो अध्यात्म पक्ष र भौतिक पक्षमा, भौतिक पक्ष असतमा पर्न जान्छ अर्जुन। जुन अभौतिक पक्ष छ अध्यात्म पक्ष, त्यो चाहिँ नै सत हुन्छ। त्यो अध्यात्म पक्षको कहिल्यै पनि नाश हुँदैन, त्यो नाश पनि हुँदैन, वृद्धि पनि हुँदैन, अनि त्यसको जन्म पनि छैन। त्यसो भएको हुँदा तिमी त्यो अध्यात्म पक्षलाई स्वीकार गर। यो देखिएको दृश्य कोटि जे जति कुराहरू यो चर्मचक्षुले देखिएको छ, यो सारा वस्तु नाश हो, यो नाश हुन्छ यो वस्तु। त्यस कारणले यो देखिएको वस्तुमा तिमी सत्यता बुद्धि नगर। कुनै परिवर्तन नै अध्यात्ममा हुँदैन। तिमीभित्र बसेको जुन अध्यात्म वस्तु छ, त्यो तिमी जन्मदारी त्यही नै थियो, अहिले मध्यकालमा नि त्यही छ, भोलि विश्रामको कालमा पनि त्यो तिमीभित्र अध्यात्म वस्तु जस्ता तस्तै बसिराखेको हुन्छ। त्यो चिनी घटी बढी जन्मनी मर्ने यहाँ त्यहाँ केही पनि हुँदैन। जे जति तिमीले यहाँ देखिराखेका छौ संसारी पद पदार्थ, तिमीले कर्म गरेर आफूले यति आर्जन गरे भनेर तिमी चिनी जो भन्दछौ, तिमीले गरेको आर्जन प्राप्य हुन्छ, संस्कार्य हुन्छ, अनि विकार्य हुन्छ। यसरी उत्पाद्य प्राप्य संस्कार्य र विकार्य भएर त्यो सबै नष्ट भएर जान्छ। तिम्रो संस्कार्य विकार्य केही पनि नहुने तिमीभित्रको परमात्मा अथवा आत्मा वस्तु हो। यसरी तिमीले आत्मज्ञान गर भन्नुहुन्छ। संसारी ज्ञान कति सिकेर सक्छौ? यो परिवर्तनशील संसारलाई प्रकृतिले रङ्ग्याएको छ, बहुत राम्रो बनाएको छ, महजाल देखिन्छ। तर यो जालबाट अनि निस्किनको लागि अध्यात्म बाहेको अरू साधनले सम्भव हुँदैन। यही कुरा सम्झाउनुहुन्छ परमात्मा। विभिन्न कोषहरू हाम्रो यो शरीरमा रहेका छन्, तिनीहरूबाट क्षण क्षणमा परिवर्तन भइरहन्छन्। यस्तो कुरालाई तिमीले याद गर। आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ, यसरी नै शरीर बढ्छ, वृद्ध हुन्छ, जन्मन्छ, तर शरीरभित्र रहेका तिम्रा मन बुद्धि चित्त अहङ्कार यी आदि गरिएका कुराहरू तिमीभित्र छन्, यिनीहरू पनि अस्थायी हुन्। तिमीभित्रका ती तत्त्वहरू पनि अस्थायी हुन्। कहिले कहिले तिमी चाहिँ मन लागेन भन्छौ, कहिले मलाई मन लागेको छ भन्छौ। त्यो मन लाग्ने र छान्ने रहेछ अर्जुन। त्यो लाग छाड हुने मन तिमी होइनौ, त्यहाँभित्र अर्को प्राण छ। त्यो प्राण पनि बाहिरको प्राण भित्र जान्छ, भित्रबाट बाहिर निस्किन्छ। तिमी त्यो हावा होइनौ, तिमीले त्यो हावालाई मान्छे भने होला अर्जुन। त्यहाँबाट अझै अगाडि हेर, अर्को बुद्धि छ त्यहाँ। बुद्धि पनि कहिले कहिले बिग्रिन जान्छ। त्यस्तै गरेर अहङ्कार छ। भर्खरै एउटा कुरामा अहङ्कार आउँछ, त्यो अहङ्कार तिमीभित्र बसिरहँदैन, त्यो अहङ्कार गइहाल्छ। अनि तिमी विचार गर्छौ, मैले व्यर्थ किन अहङ्कार गरेँ हुँला भनेर पछि तिमीलाई पछुतो हुन्छ। यी तिमीभित्र भएका विषय वस्तुहरू सबै नाशवान छन्। बाहिर भएको यो रचना ईश्वरको रचना हो, यो तिमीले नाश गरेर नाश गर्न सक्दैनौ। यसरी तिमी चाहिँ विचारशील हौ, आत्मा शाश्वत छ, यो कहिल्यै मर्दैन। त्यस्तै गरेर अर्का अध्यात्मवादी र अर्का चाहिँ नि भौतिकवादीहरूको बिचमा यो आफ्ना आफ्ना विषयगत प्रसङ्गहरू लिएर मान्छेमा एउटा विश्वास पैदा गरिराखेको हुन्छ। ज्योतिषी आदि गरिएका विभिन्न गणितज्ञहरूले पनि यो सांसारिक विषयलाई गणित गरे, सूर्यको हिसाबले गणित ज्योतिष तयार गरे। तिनीहरूले पनि अध्यात्मलाई स्वीकार गरेर आखिरी उसैको भरोसामा ज्योतिषहरू पनि हार खाएर उसैको भरोसामा चाहिँ नि आश्रित भए। देखे उनीहरूले, हिसाब गरे, पृथ्वीबाट सूर्य कति टाढा छ, सूर्यको आयतन कति छ, पृथ्वीको आयतन कति छ, जल राशि कति छ, आदि गरिएको सम्पूर्ण कुराहरू गणितज्ञहरूले गणित गरे। तर त्यो गणितज्ञको भित्र भएको त्यो परमात्माको नापो निकाल्न कसैले पनि सकेन। अर्जुन, तिमी त्यस्तो वस्तु हौ, यो संसारी वस्तु अनित्य हो। यो अनित्य वस्तुमा तिमी चाहिँ नभुल, यसमा सत्यता बुद्धि नगर भनेर अगाडि भन्नुहुन्छ। अविनाशी तद्विद्धि येन सर्वविदं तदम्, विनाश मम्यस्य न किञ्चित् कर्तुम् अर्हसि। यसरी अगाडि भन्नुहुन्छ परमात्मा। हेर, यी सारा यहाँ युद्धमा उभिएकाहरूको शरीर मर्छ, त्यो भित्र भएको परमात्मा चाहिँ अविनाशी हो भन्ने कुरो तिमीले बुझ। विनाशशील यी शरीरहरू हुन्, यी शरीर विनाश हुँदैमा आत्माको विनाश हुँदैन। अविनाशी तद्विद्धि येन सर्वमिदं तदम्, त्यो कस्तो वस्तु छ अविनाशी भने, यो संसार सारा ढाकेर त्यो अविनाशी वस्तु बसेको छ। यो विनाशी शरीर तिम्रो होइन, प्रकृतिले खडा गरिदियो। तिम्रो यदि यो शरीर हुन्थ्यो रे भने, तिमी युवा अवस्थामा पुगेका बेलामा त्यो यौवन अवस्थालाई तिमीले कन्ट्रोल गरेर राख्न पर्थ्यो, सक्थेनौ तिमीले। त्यस कारणले कसैले पनि नसक्ने प्रकृतिलाई उल्लङ्घन गर नसक्ने कुरामा तिमीले विश्वास नगर भनिकन यसरी परमात्मा श्रीकृष्ण अर्जुनलाई अगाडि बताइरहनु भएको छ, आत्मा मर्दैन, शरीरहरू मर्छन् भनेर यसरी कुरा बुझाउन लाग्नु भएको छ। जो सम्पूर्ण शरीरहरूमा व्याप्त छ त्यसैलाई तिमीले अविनाशी भनेर जान। आफ्नो निचोड कुरा यसरी भन्नुहुन्छ, शरीरमा रहेको जुन व्याप्त भएर बसेको वस्तु छ त्यसलाई अविनाशी भन, अनि त्यो अव्यय आत्मालाई कसैले पनि नष्ट गर्न सक्दैन, तिमीले पनि नष्ट गर्न सक्दैनौ। तिमी युद्ध गर्न उठ, आलस्य त्याग, काँचरता त्याग, आफ्नो धनुलाई लिएर तिमी खडा हुनुपर्छ, उठ भनी गरौँ। यसरी परमात्मा यो कुरुक्षेत्रको युद्धशालमा आफ्नो हातमा भएको गान्धी धनुलाई राखेर ज्यादै ग्लानी भएका अर्जुनलाई यसरी परमात्मा सम्बोधन गरिरहनु भएको छ। यसै परमात्मा श्रीकृष्णबाट यसो ज्ञान प्राप्त गरेर अर्जुन चाहिँ मुक्त हुनुहुन्छ। यस कारणले यो मोक्ष शास्त्र भनिकन यहाँ गीतामा यसरी राखिएको छ, यहाँ प्रवचन गरेर आजको प्रवचनबाट म विश्राम लिन्छु। जयतु संस्कृतम हरये नमः।
3: स्वदेश FM 93.2 MHz 1

0: आज विक्रम सम्वत 2083 साल असार 4 गते बिहीबार ज्येष्ठ शुक्ल पक्ष चतुर्थी 18 जुन सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र रासोपाको मार्गचित्र असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा दिने सरकारी दावी। आजदेखि कुल 83 चिया उद्योग बन्द हुँदै विदेशमा दिनहुँ 4 नेपाली श्रमिकको मृत्यु लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको नदीजन्य पदार्थ उत्खननमा रोक शीर्षकको शुभ समाचार।
0: बर्खा याममा हुन सक्ने प्राकृतिक स्रोतको दोहन र नदी कटानको जोखिम न्यूनीकरणका लागि तनहुँका स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न 3 महिनाका लागि पूर्ण रूपमा रोक लगाएका छन्। ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 उल्लेखित कानूनी प्रावधान अनुसार असार 1 गतेदेखि भदौ मसान्तसम्मका लागि यो प्रतिबन्ध लगाइएको हो। बर्खायाममा नदीको बहाव बढ्ने र वातावरणीय क्षति पुग्ने भएकाले जिल्लाको भीमा नगरपालिका र म्याग्दे गाउँपालिकाले छुट्टा छुट्टै सार्वजनिक सूचना नै जारी गर्दै यस्ता क्षेत्रभित्र पर्ने सबै नदी तथा घाटबाट बालुवा गिटी र ढुङ्गा निकाल्न रोक लगाएका हुन्। यो अवधिमा नियम विपरीत नदीजन्य पदार्थ उत्खनन वा ओसार पसार गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कानूनी कारवाही गरिने दुवै पालिकाले स्पष्ट पारेका छन्। म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले पालिकाको राजस्व परामर्श समिति र कार्यपालिकाको बैठकको निर्णय अनुसार चालु आर्थिक वर्षका लागि गरिएका सम्पूर्ण आय ठेक्का र निजी जग्गा व्यवस्थापनका सम्झौता जेठ 31 गते रातिदेखि नै स्वत निष्क्रिय भइसकेको जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो मापदण्डको पूर्ण पालना गराउन जेठ मसान्तपछि कुनै पनि क्षेत्रबाट नतिजन्य पदार्थ निकाल्न नपाइने गरी कडाई गरिएको छ। प्राकृतिक स्रोतको अधिकृत अनधिकृत दोहन रोक्न अनुगमन टोली समेत परिचालन गरिनेछ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईको नबिल बैंकमा खाता छ कि छैन त?
5: यो हो नेपाली रेडियो।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। रासोपाको आगामी मार्गचित्र बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रतिनिधि सभा निर्वाचनमा करिब 2/3 सीट जितेको रासोपाले पहिलो पटक राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दैछ। असार 7-9 चितवनमा हुने पहिलो महाधिवेशनका लागि रासोपाले बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र अघि सारेको हो। रासोपाले यसअघि शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन। पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य संयोजकत्वको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण स्पष्ट पारिएको छ। आचार्य संयोजकत्वको समितिमा गणेश पराजुली चन्दा कार्की प्रकाश चन्द्र परियार र सुशान्त वैदिक सदस्य छन्। समितिले विधानको भाग 3 पार्टीको वैचारिक आधार र निर्देशक सिद्धान्तको प्रावधान प्रस्ताव गरेको छ। विधानको दफा 6 पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण उल्लेख छ। पार्टीका प्रमुख वैचारिक दृष्टिकोण र आदर्शबारे विधानमा व्यवस्था गर्दै भनिएको छ। वैयक्तिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूति सहितको बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र विधिमा आधारित जवाफदेही पूर्ण असल शासन। विधान संशोधन समितिमा संयोजक आचार्यले पार्टीको वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट पारिएको बताए। पार्टीको राजनीतिक वैचारिक दृष्टिकोण उन्नत लोकतन्त्र सुशासन हुन्। पार्टी सञ्चालनका लागि पार्टीले तय गर्ने आधार स्तम्भ के हुन्, पार्टीका रूपमा कसरी अगाडि बढाउने, पार्टीका लागि के कुरा महत्वपूर्ण हुन् भन्ने विषयमा काम गर्दैछौ। उनले भने पार्टीको वैचारिक आधार र त्यसलाई के कुराले निर्देशन गर्छ भन्ने विधानमा स्पष्ट राख्छौ। रासोपा वैधानिक संवैधानिक समाजवादको मार्गमा अगाडि बढ्ने पनि प्रस्तावित विधानमा लेखिएको छ।
0: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले माग गरे बमोजिम महाधिवेशन बन्द सत्रका लागि हल उपलब्ध गराउन चितवन उद्योग वाणिज्य संघलाई कानूनी अडचन देखिएको छ। रासोपाले असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। रासोपाले महाधिवेशन बन्द सत्रका लागि हल मागे पनि त्यो स्वयंको मापदण्ड बाहिर भएका कारण उपलब्ध गराउन समस्या देखिएको हो। औद्योगिक प्रदर्शनीको भगाधिकार सहित सञ्चालनको अनुमति दिँदा औद्योगिक प्रदर्शनी र विपद जन्ने काम बाहेक अन्य प्रयोजनका लागि हल प्रयोग गर्न नपाइने मन्त्री परिषदको निर्णय छ। औद्योगिक प्रदर्शनी केन्द्र चितवन उद्योग संघको व्यवस्थापनमा छ। सरकारको आधिकारिक निर्णय नआउँदा महाधिवेशन प्रयोजनका लागि हल दिन आफूहरूलाई कठिन भएको चितवन उद्योग संघका अध्यक्ष मदन घिमरेले जानकारी दिएका छन्। सरकार र हाम्रो सम्झौता हुँदा औद्योगिक प्रदर्शनी प्रयोजन बाहेक अन्य प्रयोजनमा हल प्रयोग गर्न नपाइने भन्ने छ। उनले भने सरकारको आधिकारिक निर्णय सहितको पत्र आए हामीले उपलब्ध गराउँछौ। घरेलु तथा साना उद्योग कार्यालय परिसरमा रहेको प्रदर्शनी मैदानका हलहरू राष्ट्रपतिले बन्द सत्रका लागि सँगसँग मागेको हो। यसमा संघले सरकारको आधिकारिक निर्णय सहितको पत्र मागेको जानकारी गरिएको पत्र मागेको जानकारी घिमिरेले दिएका छन्। घिमिरेलाई राष्ट्रपति सभापति एवं सभापति रवि लामिछानेले समेत फोन गरेर हल उपलब्ध गराउन भनेका थिए। रासोपालाई सभा कक्ष दिन उद्योग संघलाई कानूनी अडचन आजको नागरिक दैनिकमा खबर छ।
2: यता असार 7, 8, र 9 गते चितवनमा पहिलो महाधिवेशन गर्न लागेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापति र वरिष्ठ नेता बाहेक अन्य पदाधिकारीमा आकांक्षीको भीड छ। सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई नै पुनः जिम्मेवारी दिने तयारी छ। अन्य पदाधिकारी र केन्द्रीय समितिमा आकांक्षीको संख्या बढ्दै गएपछि रासोपामा नेता व्यवस्थापनको चुनौती देखिएको छ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा हुँदै गर्दा पार्टीको भावी केन्द्रीय समिति कस्तो बन्छ भन्ने बहस भइरहेको छ। पार्टीले जिल्ला र प्रदेश तहको अधिवेशनमा एक व्यक्ति एक पदको अवधारणालाई करिब कार्यान्वयनमा देखिन्छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रदेश महाधिवेशनका क्रममा एक व्यक्ति एक पदको अवधारणालाई ख्याल गर्न निर्देशन दिएका थिए, तर उनको निर्देशनलाई व्यवस्था गर्दै सांसदहरू नै प्रदेश सभापतिको उम्मेद्वार बने पनि मतदाताले उनीहरूलाई हराइदिएका छन्।
0: मुलुकको समृद्धिका लागि पूर्वाधार विकासका ठूला आयोजना निर्माण गर्नुपर्छ, तर सडक, सिंचाइ, जलविद्युत लगायतका ठूला पूर्वाधार योजना सम्पन्न नहुँदा अपेक्षाकृत आर्थिक गतिविधि बढ्न सकेको छैन। करिब 2/3 जनमत प्राप्त बलियो सरकारले पूर्वाधार निर्माणका लागि पूँजीगत बजेट र खर्च गर्ने क्षमता बढाउने अपेक्षा गरिएको छ, तर रासोपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि ल्याएको बजेटमा पूँजीगत खर्च उल्टै घटाएको छ। पूँजीगत खर्च गर्ने क्षमता बढाउन पनि बजेटमा कुनै खाका ल्याइएको छैन। पूर्ववर्ती सरकारले चालु आर्थिक वर्ष 2082-83 का लागि पूँजीगत खर्चतर्फ कुल बजेटको 20.8% विनियोजन गरेको छ। बलियो सरकारको कमजोर विकास बजेट आजको नागरिक दैनिकमा खबर छापिएको छ।
2: राहदानी खरिद प्रक्रिया विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 पक्राउ, शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। राहदानी खरिद सम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा थप 2 जना पक्राउ परेका छन्। जर्मन कम्पनी मौल बाउरका एजेन्ट मणिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो। यसअघि सोमबार विभागका महानिर्देशक तीर्थराज अर्याल र मंगलबार निर्देशक सुनिल कुमार केसी पक्राउ परेका थिए। विशेष अदालतले 4 जनालाई नै अनुसन्धानका लागि थुनामा राख्न अख्तियारलाई अनुमति दिएको छ। प्रमाण नष्ट गर्न सक्ने र फरार हुने जोखिम रहेका आरोपितहरूलाई नियन्त्रणमा लिइएको हो। अख्तियारका एक अधिकारीले भने ठेक्का प्रक्रियामा संलग्न प्रधानमन्त्री कार्यालय परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालयका तत्कालीन उच्च अधिकारीहरूमाथि पनि छानबिन र अनुसन्धान जारी छ। ती अधिकारीले राहदानी खरिद ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा 35 जना भन्दा बढीमाथि विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। अर्को जर्मन कम्पनी भेरिडोसका नेपाली एजेन्ट सिद्धार्थ थापा फरार रहेको उनले बताए। त्यस ठेक्कामा संलग्न सरकारी अधिकारी र कम्पनी सम्बद्ध 20 जना भन्दा बढीको बयान भइसकेको छ। अनुसन्धानकै क्रममा 4 जनालाई नियन्त्रणमा लिएर बयान लिँदैछ। उनले भने, प्रारम्भिक अनुसन्धानमा राहदानी खरिद ठेक्कामा करिब 8 अर्ब रुपियाँ अनियमितता भएको दावी अख्तियारले गरेको छ। अख्तियारका प्रवक्ता सुरेश नेउपानेले सोधपुछ र अनुसन्धानमा पक्राउ परेकाहरूका विषयमा आफूलाई थाहै नहुने दावी गरे।
0: आजको गोरखापत्र दैनिकमा असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा शीर्षकमा मुख्य खबर छापिएको छ। विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाब दिने क्रम सुरु भएको छ। बुधबार 8 विभागीय मन्त्रीले जवाब दिनुभएको छ। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रम आज पनि जारी रहनेछ। बुधबार मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरणको तयारी रहेको जानकारी दिनुभयो। रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिसमा उक्त कार्य अगाडि बढाइएको पनि बताउनु भएको हो। उहाँले सहकारीका बचतकर्ताहरूलाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि स्पष्ट पार्नुभयो। समस्याग्रस्त सहकारीका व्यवस्थापक सञ्चालक लगायतबाट असुल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको मन्त्री रावलले जानकारी दिनुभएको थियो।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भारतले नेपाली चियामा अघोषित नाकाबन्दी लगाएको छ। नेपाली चिया भारत निर्यातमा अवरोध भएपछि इलाममा अर्थोडक्स चिया उत्पादन गर्ने 53 चिया उद्योग असार 1 गतेबाट बन्द भएका छन्। चिया निर्यातमा अवरोध भएको भन्दै झापामा रहेका 36 चिया उद्योग पनि आजबाट बन्द गर्ने निर्णय गरेका छन्। भारतको पश्चिम बंगालमा रहेका चिया उत्पादकहरूको दबावमा भारतीय टी बोर्डले नेपाली चिया निर्यातमा अवरोध खडा गरेको हो। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पछि प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्दै नयाँ नियम लागू गरेपछि नेपाली चियाको निर्यात 1.5 महिनादेखि ठप्प भएको छ। भारतले गत वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर जारी गरेको थियो। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा 15 दिनसम्म दस ट्रक चिया सहज भारत पठाउन सक्ने व्यवस्था थियो।
2: आजको आर्थिक अभियान दैनिकमा सुधारको आशा त्रासको अनुभूति शीर्षकमा समाचार छापिएको छ। भौतिक पूर्वाधार तथा यातायात मंत्री सुनिल लम्सालले जेठ 31 गते नौबिसे मलेखु सड़क खण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएका ठेकेदारले समयमै काम नगरे ठेकेदारको खुट्टा भाँच्नेसम्मको चेतावनी दिए। पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे मलेखु सड़क खण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने चेतावनी दिएका थिए। जो यो पोलवाला हो नि, बिजुलीको पोल, त्यो कन्ट्र्याक्टर ठेकेदारलाई जहाँ छ खोजेर ल्याउनु, उसलाई पनि यहीँ राख्नु, घर पठाउने होइन, फेरि काम गरेन भने खुट्टा भाँचिदिनु मतलब भएन, मन्त्री लम्सालले भनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। मन्त्री लम्सालको यो भनाइलाई लिएर संसदीय पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा सांसदहरूले चर्को आपत्ति जनाए। सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन विषयमा छलफलका लागि राखिएको बैठकमा मन्त्री लम्साल भने अनुपस्थित रहे। त्यसो त निर्माण व्यवसायका बारेमा उनको यस्तो रवैया यो पहिलो भने होइन। लम्सालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाले यता सरकार र निर्माण व्यवसाय बीचको सम्बन्धमा असहजता आएको प्रश्न देखिन्छ। पूर्वाधार आयोजनाहरूमा ढिलाइ भएको आरोपमा निर्माण व्यवसायहरूलाई प्रहरी नै पठाएर मन्त्रालयमा उपस्थित गराउने र हप्काउने कार्यले दुवै पक्षबीच चिसोपन बढ्दै आएको छ। मन्त्रालयमा निर्माण व्यवसाय संघको अन्तर्क्रियामा समेत लम्सालको प्रस्तुति आक्रमक हुने गरेको निर्माण व्यवसायहरू बताउँछन्। सुधारको आशा त्रासको अनुभूति आजको आर्थिक अभियानमा खबर छ।
1: सरकारले जेएनजी आन्दोलनका क्रममा क्षति भएका संघतर्फका भौतिक संरचनाको पुनर्निर्माणका लागि 6 अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि उक्त रकम विनियोजन गरिएको हो। कतै त्यस्ता संरचना पुनर्निर्माण गर्न थालिएको छ भने कतै बल्ल सुरसार कसिँदैछ। विनियोजित रकमबाट आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ। जेएनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा समिति गठन गरिएको थियो।
2: नेपाली रुपियाँसँग अमेरिकी डलरको विनिमय दर बढ्दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार डलरको भाव बढ्दा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 1,53,47,00,00,000 रुपियाँ थपिएको छ।
1: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बक्यौता रकम 89 करोड रुपियाँ भन्दा बढी पुगेपछि असुली प्रक्रिया अगाडि बढाएको छ। लिमिटेडले 25 जेठमा सूचना जारी गर्दै सम्बन्धित औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई 7 दिनभित्र बक्यौता रकम बुझाउन सूचना जारी गरेको हो। लिमिटेडका